0: तुलसीलाई कारले कारले धाउनु परेको हो। नेपालले वैदेशिक रोजगारबाट गएकाबाट वृहत अर्थतन्त्र निर्माण गरेको छ, तर विदेशमा मृत्यु भएका नागरिकको शव स्वदेश फर्काउने भरपर्दो एकीकृत प्रणाली भने अझै पनि छैन।
1: सप्तरीको राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारका लागि पुगेकी गर्भवती महिलाले अस्पतालको मूल गेट बाहिरै शिशु जन्माएको घटनाले अस्पतालको उपचार प्रणालीसँगै त्यहाँको प्रशासनिक व्यवस्थापनमाथि नै गम्भीर प्रश्न उठाएको छ। अस्पतालको लापरवाहीका कारण सेवाग्राही परिसर बाहिरै नवजात शिशु जन्माउन बाध्य भएको आरोप बीच ड्यूटीमा रहेका चिकित्सक र नर्स सहित 6 कर्मचारीलाई छानबिन प्रतिवेदन न्यायसम्मका लागि कामकाजबाट हटाइएको छ। स्वास्थ्य जनसंख्या मन्त्री निशा मेहताले अस्पतालमा कर्मचारी नियुक्ति र प्रशासनिक प्रभावका विषयमा उठेका गम्भीर प्रश्नलाई छानबिन समितिले प्रश्न पार्ने जानकारी दिएकी छन्। अस्पतालभित्र कर्मचारी नियुक्तिमा नातागोता र पहुँचको दुरूपयोग भएको हो कि होइन भन्ने विषयलाई समेत छानबिनको दायरामा ल्याइने मन्त्री मेहताको भनाइ छ। असन्तुष्ट कर्मचारीहरूले विभिन्न विभागमा उच्च पदस्थको नाता पर्ने व्यक्तिहरू भर्ती गरिएको भन्दै मन्त्री समक्ष निष्पक्ष छानबिनको समेत माग राखेका छन्। मन्त्रालयले सम्बन्धित कर्मचारीको नियुक्ति प्रक्रिया, योग्यता, दरबन्दी, करारको प्रकृति, छनौट प्रणाली र उनीहरूको जिम्मेवारीबारे स्वतन्त्र पुष्टि गर्न छानबिन टोली समेत खटाएको छ। मन्त्री मेहताले संसदमा दिएको जानकारी अनुसार मन्त्रालयले 24 स्पष्टीकरण सोधेकोमा अस्पतालबाट प्रत्युत्तर प्राप्त भइसकेको छ। प्रारम्भिक विवरण अनुसार 30 बबिता कुमारी पासवान भदौ 24 बिहान करिब 2 प्रसव व्यथा लागेपछि अस्पताल पुगेकी थिइन्। उनलाई प्रसूति वार्डको बेड नम्बर 24 भर्ना गरी थप जाँचको सुझाव दिइएको थियो, तर अस्पतालबाट बाहिरिएको र बिहान 4:45 मूल गेट बाहिरै शिशु जन्माउन बाध्य भएको भनेर स्पष्टीकरणमा बताइएको छ। प्रसूति भएपछि आमा र नवजात शिशु सालनाल सहित पुनः प्रसूति वार्डमा पुगेका थिए। ड्युटीमा रहेका स्वास्थ्य कर्मीले सालनाल काटेर उपचारका लागि बस्न आग्रह गरे पनि उनी पुनः बाहिरिएको स्पष्टीकरणमा उल्लेख गरिएको छ। घटना लगत्तै मन्त्रालयको निर्देशनमा दुवैको खोजी गरी बेड नम्बर 22 भर्ना गरेर प्रत्यक्ष निगरानीमा उपचार गराइएको छ। हाल आमा र शिशु दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको समेत जनाइएको छ। घटनाको गम्भीरतालाई ध्यानमा राख्दै अस्पतालले डाक्टर उषा देव, स्टाफ नर्स मनिषा कुमारी शाह र सजन चौधरी, कार्यालय सहयोगी रेणु ठाकुर, स्विपर कृष्ण मेहतर तथा सुरक्षा गार्ड देवकान्त झालाई छानबिन प्रतिवेदन न्यायसम्मका लागि कामकाजबाट समेत निलम्बन गरेको छ। गजेन्द्र नारायण सिंह अस्पतालमा लापरवाही र नातागोता विवादमा डाक्टर सहित 6 कर्मचारी निलम्बित, मन्त्रीद्वारा छानबिनको घोषणा शीर्षकमा आजको नेपाल समाचार पत्रमा यो खबर छ।
0: कानून मन्त्री नै नेपाल कानून आयोगको अध्यक्ष हुने गरी सरकारले नेपाल कानून आयोगको ऐन संशोधन गर्ने विधेयक प्रतिनिधि सभामा दर्ता गराएको छ। गत श्रावण 28 प्रतिनिधि सभामा दर्ता भएको विधेयक प्रतिनिधि सभाले अगाडि बढ़ाएको हो। यसअघि सर्वोच्च अदालतको न्यायाधीश भइसकेका वा सुसरहका विशिष्ट कानूनविद आयोगको अध्यक्ष रहने व्यवस्था सरकारले परिमार्जन गर्न खोजेको हो। विद्यमान ऐनको दफा 4 संशोधन गरी कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदेन अध्यक्ष हुने व्यवस्था गरिएको छ। कानून मन्त्री नै कानून आयोग अध्यक्ष हुने गरी अघि बढ़्यो विधेयक शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको हो।

0: एलजी ले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ। हरेक घरको खुसी घर घरमा एलजी। एलजी लाइफ्स गुड।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को, तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। भुटेको सी बारीमा परि छेद विच्छेद अवस्थामा फेला परिरहेका सबको वैज्ञानिक विधिबाट पहिचान गरन्

0: यसबाट मृतक र बेपत्ताका आफन्तको डीएनए नमूना संकलन भइरहेको छ। भुटुकोशी नदीमा आएको हिमबाडीमा बेपत्ता र मृत्यु भएका व्यक्तिको वैज्ञानिक विधिबाट पहिचान गरी परिवारलाई शव बुझाउन यो विधि अवलम्बन गरिएको हो। मृतक तथा बेपत्ताका आफन्तले सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा गएर डीएनए परीक्षणका लागि रगतको नमूना दिन सक्ने व्यवस्था समेत मिलाइएको छ।
1: कंग्रेसको आसन्न 15 महाधिवेशनमा पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्का पक्षका नेताहरू सहभागी हुने भएका छन्। माग सम्बोधन गर्न सभापति गगन थापाको टीम प्रतिबद्ध भएपछि महाधिवेशनमा सहभागी हुन खड्का पक्ष तयार भएको हो।
0: नेपाल कम्युनिष्ट पार्टी एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदललाई अध्यक्ष केपी शर्मा ओली सहित वर्तमान नेतृत्वले पुस्तान्तरणको मार्ग खोल्नुपर्ने सुझाव प्राप्त भएको छ। कार्यदलले विभिन्न तहबाट प्राप्त सुझाव महासचिव शंकर पोखरेलले तयार पारेको प्रतिवेदन र संयोजक रामबहादुर थापा बादलले प्रस्तुत गरेको दस्तावेजलाई आधार बनाएर एउटै प्रतिवेदन तयार गर्ने तयारी समेत गरेको छ।
1: पेटमा बच्चा हुर्काइरहेकी 33 वर्षीया गंगा पुलामी मगर बिहिबार सुत्केरी हुने महिना पुगेपछि 16 वर्षीय जेठी छोरीलाई साथमा लिएर हेटौँडा अस्पताल पुग्नुभयो। मनमा थियो अस्पताल पुगेपछि सुरक्षित रूपमा बच्चा जन्माउनेछु, तर उहाँको हातमा उपचारको पैसा त परेको कुरा, अस्पतालको टिकट काट्ने 80 रूपियाँ समेत थिएन। साथमा भएको थोरै पैसा छोरीले भोक लाग्यो भनेपछि खानाका लागि खर्च भयो। त्यसपछि गंगासँग अस्पतालमा उपचार गराउने पैसा रहेन। अस्पताल पुग्नुभएकी उहाँ उपचारको प्रक्रिया अघि बढाउन नसकेर 3 दिनसम्म अस्पताल परिसर वरिपरि नै अल्मली रहनुभयो।
0: म्यानपावर कम्पनी छनौट सम्बन्धी विवादले नेपालीका लागि आकर्षक रोजगारी गन्तव्य रहेको मलेसिया फेरि बन्द हुने डिलमा पुगेको छ। मलेसियामा श्रमिक पठाउन छनौट भएका 25 प्रमुख म्यानपावर कम्पनी र 230 सहायक म्यानपावर कम्पनीका विषयमा विवाद बढेपछि मलेसिया रोजगारी बन्द हुने चरणमा प्रवेश गरेको हो। श्रम मन्त्रालयले क्वालालम्पुर स्थित नेपाली दूतावासलाई मलेसियाले छानेका 25 प्रमुख म्यानपावर कम्पनी र उसका सहायक म्यानपावरको माग पत्र प्रमाणीकरण नगर्न निर्देशन समेत दिएको छ। मलेसिया सरकारले छानेका 25 प्रमुख म्यानपावर कम्पनीलाई नेपाल सरकारले असन्तुष्टि कायमै छ भने ती म्यानपावर कम्पनी मार्फत आएका माग पत्र प्रमाणीकरणको पूर्व स्वीकृति समेत रोकिएको छ।
1: उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री फेरिए, तर उपभोक्ताको चुलोमा बल्ने ग्यासको संकट भने उस्तै छ। खाली सिलिण्डर बोकेर घण्टौं लाइन बस्नुपर्ने बाध्यता हटेको छैन। बरु राजधानी उपत्यकामा आपूर्ति सहज नहुँदा उपभोक्ताको दैनिकी थप कष्टकर बन्दै गइरहेको छ।
0: तोकिएको समयभित्र वित्तीय दायित्व पूरा गर्न नसकेपछि अनुमति पत्र स्वत खारेजीमा परेको युनाइटेड टेलिकम अर्थात युटीएलमा सरकारको स्वामित्व स्थापित भएको छ। अनुमति पत्र खारेजपछि युटीएलको दूरसञ्चार सेवासँग सम्बन्धित सम्पत्ति पनि नेपाल सरकारको स्वामित्वमा स्वत हस्तान्तरण भएको नियामक नेपाल दूरसञ्चार प्राधिकरणले शुक्रबार जारी गरेको सूचनामा उल्लेख छ।
1: जलवायु परिवर्तनका कारण हिमाली तथा पहाड़ी क्षेत्रमा निरन्तर बढ़दै गएको प्राकृतिक विपदको जोखिम र त्यसले राष्ट्रिय अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको ऊर्जा क्षेत्रमा पारेको गम्भीर प्रभावका विषयमा सरकारवालाहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन्।
0: अब शेयर बजार अघिल्ला दुई कारोबार दिन करेक्सन भएको नेप्से शुक्रबार भने बढेको छ। शुक्रबार 27.94 अङ्कले बढेर नेप्से 2569.49 बिन्दुमा बन्द भएको छ। यस दिन 2559.49 बिन्दुकै उच्च बिन्दु कायम गरेको नेप्से 100 बिन्दुमा बन्द भएको, यस दिनको न्यूनतम बिन्दु भने 2524.55 रहेको छ।

0: एकमात्र डीटीएच सेवा डिश होम,
1: डिश होम खुशीको कनेक्शन।
2: एनबीएल सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिवल अफर
3: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
2: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%।
3: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा।
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
3: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह। थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
2: शर्तहरू लागू हुनेछन्।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: भोटेकोशी बाढी प्रभावित सम्बन्धी कृषि विकास बैंक लिमिटेडको अत्यन्त जरुरी सूचना। प्रिय ग्राहक वर्ग, प्राकृतिक विपत्तिले निम्त्याएको यस दुखद घडीमा तपाईँले भोग्नु भएको पीड़ा र क्षतिप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौ। तपाईँ कहाँ हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ, कस्तो क्षति भएको छ, कृपया हामीलाई तल दिएको नम्बरमा जानकारी गराउनुहोस्। तपाईँको समस्या र आवश्यकता बारे हामीलाई बताउनुहोस्। हामी तपाईँको कुरा सुन्न र सहयोगका लागि सधैँ तयार छौ। त्रिशुली शाखा सम्पर्क 98-513-17-966, गजुरी शाखा सम्पर्क 98-513-18-367, धुन्चे शाखा सम्पर्क 98-513-17-866, कल सेन्टर 015-721-165, टोल फ्री नम्बर 16-60-01-11-11-0, इमेल kathmandu.ro@advl.gov.np। तपाईँको सुरक्षा नै हाम्रो पहिलो प्राथमिकता हो। यो कठिन समयमा हामी तपाईँको साथमा छौँ। कृषि विकास बैंक लिमिटेड।
0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
6: नेपाली खबरमा अब विदेशका खबर। चीन, रूस, भारत, इरान सहित 11 राष्ट्र सम्मिलित ब्रिक्स समूहका सदस्यहरूले पश्चिम एसियामा शान्तिका लागि आह्वान गरेका छन्। हामी पश्चिम एसियामा तनावको निरन्तर वृद्धिप्रति गहिरो चिन्ता व्यक्त गर्दछौ र हाम्रा सम्बन्धित राष्ट्रिय अडानहरू स्मरण गर्दै अधिकतम संयम अपनाउन र परिस्थितिलाई थप बिगार्ने कार्यबाट बच्न आह्वान गर्दछौ, शनिबार जारी संयुक्त विज्ञप्तिमा भनिएको छ।
7: अब खेल खबर। जापानको आइची नागायोमा आगामी भदौ 31 शुरू हुने विश्व एसियाली खेलकुदमा नेपालबाट 211 सदस्य जम्बो टोलीले सहभागिता जनाउने भएको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले एसियाडमा सहभागी हुने नेपाली टोलीको औपचारिक विवरण सार्वजनिक गरेका हुन्। त्यस्तै 10 राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंगसिर 16-27 गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने भएको छ।
6: अब विचार विश्लेषण। बाढीपछिको पुनर्निर्माण, राहतसँगै रोजगारी शीर्षकमा युवराज बस्नेतको विचार कान्तिपुर दैनिकमा छापिएको छ। रसुवा, नुवाकोट र धादिङमा ठूला भौतिक पूर्वाधारको निर्माण तथा मरमतका लागि विस्तृत इन्जिनियरिङ अध्ययन, पर्याप्त लगानी र केन्द्रीय समन्वय आवश्यक पर्न सक्छ, तर विपद पश्चातको पुनर्निर्माणमा स्थानीय तहको पहिचान गरी फोहोर हटाउने, भत्किएका सड़कहरूको निर्माण तथा मरमत गर्ने, सिंचाई कुलो मरमत गर्ने, कृषि भूमिबाट बालुवा हटाउने, सार्वजनिक स्थल सफा गर्ने र अस्थायी तटबन्ध निर्माण गर्ने जस्ता कार्य तत्काल अघि बढ़ाउन सकिन्छ। यस्तो क्रियाकलापहरू तत्काल शुरू गरिएमा प्रभावित घर परिवारको आमदानी बढ़ने, स्थानीय बजारमा माग बढ़ने र पुनर्निर्माणले थप गति लिनेछ।
7: हवस् त, काठमाडौँमा रेडियो एनआरएन 99.1, देशभर विभिन्न एफएम, संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेमबमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। नमस्कार।

0: स्टुडियो टाइम चेक
1: अहिले बिहानको 6 बज्यो।
2: ब्रोडकास्टिङ लाइभ वर्ल्ड वाइड असल साथी रेडियो
3: का विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
4: आज 2083 साल भदौ 28 गते आइतबार सन् 2026 सेप्टेम्बर 13 तारिख भदौ शुक्ल पक्षको द्वितीय तिथि आज तीजको दर खाने दिन।
5: काया कैरनका साथमा
6: किसान पाइप प्रोडक्ट्स प्राली
5: राष्ट्रको शान किसान
6: अ कम्प्लिट पाइपिङ सोलुसन्स
3: काया कैरन सुरु गरौं मुख्य खबर।

0: चट्टान ब्लास्टिङ गरेर अवरुद्ध कृष्णभीरको सडक खोलिँदै गल्छी रसुवागढी सडकको ट्र्याकमा पनि काम धमाधम, दशैं अघि रसुवागढी नाका जोडिने।
1: 72 भूकम्प यता प्राकृतिक विपदमा झन्डै 15,000 जनाले ज्यान गुमाए। भौगोलिक अवस्था र जलवायु परिवर्तनको मुख्य भूमिका, पूर्व तयारीमा सरकारको ध्यान पुगेन।
0: काङ्ग्रेसमा खड्का पक्षका नेता महाधिवेशनमा भाग लिने, देउबा समानान्तर महाधिवेशनतिर नेता शेखर कोइराला अहिलेसम्म तटस्थ।
1: ब्रिक्स सम्मेलनद्वारा विश्व शान्ति र बहुपक्षीय सहकार्यमा जोड, मध्य पूर्व तनाव र युक्रेन युद्धप्रति विश्व नेताहरूको गम्भीर चिन्ता।
0: र एसिसी प्रिमियर कपको उपाधि जित्दै नेपाल दोस्रो पटक एसिया कपमा छनोट, पहिलो संस्करणको एनभीएल उपाधि अन्नपूर्ण स्पाइकर किङ्सले जित्यो।
2: कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवनको सूचना।
3: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एन्ड एएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
2: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गतेसम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
3: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सिट रिक्त रहेको हुँदा आइओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
2: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपिआईबाट सुरु गरौँ।
3: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवन, फोन नम्बर 056-421-261-596-617,
2: मोबाइल 98550-6076-8, 98550-6076-9, 98511-62594, 98510-5422-4।
4: हिमालको हिउँ पग्लदैछ, मुहानहरू सुक्दैछन्, जलवायु परिवर्तनमा हाम्रो मौनताले हिमाल नै झुक्दैछन्।
5: बाढीको बेगले प्रलयको बिगुल बजाइसक्दा पनि, भावी नभई यही पुस्तालाई बगाइसक्दा पनि हाम्रो मौनता कहिलेसम्म?
6: साझा पृथ्वी, साझा दायित्व।
4: जलवायु न्यायमा सामूहिक ऐक्यबद्धता र खबरदारीका लागि यही भाद्र 30 र 31 गते राज्यका 753 स्थानीय तहको सहभागितामा निलगिरी हिमालको काक, काली गण्डकीको तट, मोक्ष भूमि जोमसुम मुस्ताङमा आयोजना हुने घरबझोङ जलवायु परिवर्तन सम्मेलन 2083 सहभागी बनौँ।
5: आयोजक धरपझोङ गाउँपालिका जोमसोङ मुस्ताङ।
4: स्थानीय तहको जिम्मेवारी, जलवायु न्यायका लागि साझेदारी।
5: धरपझोङ घोषणा पत्र जारी गरौँ, जलवायु न्यायको नेतृत्व गरौँ।

0: चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइजमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: काया कैरनमा अब खबरको सिलसिला। सुरुमा सडक बारेको खबर। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका 3 शीतल बजार नजिक ठूला चट्टान ब्लास्टिङ गरी हटाउँदै अवरुद्ध कृष्णवीर खण्ड खुलाउने तयारी गरिएको छ। त्रिशुली नदीको बाढीले सडक भाँसिएपछि अवरुद्ध बनेको कृष्णवीरमा भित्तातर्फबाट नयाँ ट्र्याक निर्माण सम्पन्न भइसकेकाले शीतल बजारको कडा पहरा फुटाएर राजमार्ग खुलाउने काम अघि बढाइएको हो। सडक विस्तारका लागि शीतल बजारमा रहेका 3 ठूला चट्टान नेपाली सेनाको समन्वयमा ब्लास्टिङ गरी हटाउने काम भइरहेको छ। सडक विभागका मेसिनरी उपकरणबाट कडा चट्टान हटाउन लामो समय लाग्ने तथा सहज नभएपछि विभागकै अनुरोधमा नेपाली सेनाको विकास निर्माण निर्देशनालय, भैरवगढ तथा इन्जिनियरिङ प्राविधिकको समन्वयमा चट्टान हटाउने काम थालिएको हो। सडक विभागको नागडुङ्गा मोगलिन सडक योजना पश्चिम खण्डकी योजना प्रमुख सजना अधिकारीका अनुसार सडक निर्माणका लागि आवश्यकता अनुसार उपकरण तथा निर्माण व्यवसायको टोली परिचालन गरिएको छ। निर्माण कार्य योजना अनुसार अघि बढे कृष्णवीर खण्ड अबको 3 दिनभित्रमा यातायात चल्नका लागि पूर्ण रूपमा तयार हुने उहाँले बताउनु भएको छ। चट्टान ब्लास्टिङ गरेर खोलिँदै कृष्णवीर शीर्षकको खबर अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ। यस्तै सरकारले गल्छी र सुवागढी सडकको अस्थायी ट्र्याक खोल्ने कामलाई तीव्र बनाएको छ। भोटेकोसी बाढीले कटान गरेका ठाउँमा ट्र्याक खोल्ने काम भइरहेको र दशैं अगाडि नै रसुवागढी नाका जोड्ने लक्ष्य राखिएको सडक विभागले जनाएको छ। धादिङको गल्छीदेखि धुन्ची हुँदै रसुवागढी नाका जोड्ने सडकको दूरी 108 किलोमिटर छ। गल्छीबाट मैलुङ हुँदै रसुवागढी नाका जाँदा भने 82 किलोमिटर मात्र पर्छ। मैलुङ स्यापुरवेसी खण्डमा हिउँदमा मात्र गाडी गोड्थे। यो खण्डको 19 किलोमिटरमा स्तर उन्नतिका लागि ठेक्का भए पनि मैनाचुली कन्स्ट्रक्सनले काम नगरेपछि ठेक्का तोडिएको थियो। नयाँ ठेक्का गर्न सूचना निकाल्ने अन्तिम तयारी हुँदा बाढीले पुरै सडक नै बगाएको सडक विभागले जनाएको छ। गल्छी रसुवागढी सडकको ट्र्याक धमाधम खोलिँदै दशैं अघि रसुवागढी नाका जोडिने शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ। यसैबीच गएको लेन्दे खोलामा आएको बाढीले नुवाकोटका दर्जनौ पुल बगाउँदा त्रिशुली नदी वरपर को समस्या भएको थियो र सदरमुकामसहित त्रिशुली पारीका क्षेत्र र तादी हुँदै गल्छीसम्मको सडक सम्पर्क 2 हप्तासम्म अवरुद्ध भएकोमा अहिले बेलीब्रिज निर्माण गरी यातायात सञ्चालनमा ल्याइएको छ।
2: 2072 साल वैशाख 12 गोर्खा भूकम्प यता भदौको 10 गतेसम्म भोटेकोसी बाढीको असरसम्म आइपुग्दा 11.5 वर्षमा प्राकृतिक विपदमा झण्डै 15,000 व्यक्तिको ज्यान गएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण प्राधिकरणको तथ्याङ्क अनुसार यस अवधिमा 56,357 विपदका घटना भएकामा 14,825 ज्यान गएको हो। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन 2074 कम्तीमा 18 प्रकारका घटनालाई प्राकृतिक विपत्ति भनेको छ। 2072 यता यही भदौ 16 गतेसम्म 56,357 विपदजन्य घटना भएका छन्। यद्यपि प्राधिकरणको पोर्टलमा सुरुवाती वर्षका कतिपय घटनाका विवरण तथा तथ्याङ्क भने अध्यावधिक भएका छैनन्। COVID-19 महामारीमा ज्यान गुमाउनेको तथ्याङ्क पनि यसमा समावेश गरिएको छैन। प्राकृतिक विपत्तिको जोखिम न्यूनीकरणको पूर्व तयारीमा सरकारले यथोचित ध्यान नदिँदा पनि पछिल्ला वर्षहरूमा घटना बढ्न थालेका हुन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डाक्टर प्रकाश पोखरेल नेपालमा पछिल्लो वर्ष विपदको आवृत्ति र प्रवृत्तिमा परिवर्तन आएको बताउनुहुन्छ। विपदहरू छिटो छिटो आउन थाले र विपदको मापन पनि ठूलो हुन थाले। उहाँले भन्नुभयो, यस्तो हुनमा जलवायु परिवर्तनले भूमिका खेलेको छ। हाम्रो भौगोलिक अवस्था पनि अर्को प्रमुख कारण रहेको उहाँको भनाइ छ। 2072 भूकम्प यता प्राकृतिक विपदमा मात्रै झण्डै 15,000 ज्यान गुमाए नयाँ पत्रिकामा खबर छ।
1: काङ्ग्रेसको आसन्न 15 महाधिवेशनमा पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्का पक्षका नेताहरू सहभागी हुने भएका छन्। माग सम्बोधन गर्न सभापति गगन थापाको टोली प्रतिबद्ध भएपछि महाधिवेशनमा सहभागी हुन खड्का पक्ष तयार भएको हो। खड्का पक्षको माग सम्बोधन गर्न सभापति थापाले आज केन्द्रीय कार्य सम्पादन समितिको बैठक समेत बोलाउनु भएको छ। खड्काले पूर्व सभापति शेरबहादुर देउबा, नेता शेखर कोइराला पक्ष समेतको सहमतिमा पार्टीको सम्पूर्ण एकताका लागि भन्दै 8 बुँदे माग गएको वैशाख दोस्रो हप्ता सभापति गगन कुमार थापालाई पठाउनु भएको थियो। अर्का नेता शेखर कोइराला भने अझै निर्णयको अवस्थामा पुगिसक्नु भएको छैन। कोइरालाले पूर्व सभापति शेरबहादुर देउबा एकतामा जान तयार नभएपछि आफू पनि तटस्थ बस्ने मनस्थिति बनाएको बताउनु भएको छ। पूर्व सभापति देउबाले सर्वोच्च अदालतमा विचाराधीन पुनरावलोकनको मुद्दाको अन्तिम निर्णय पर्खने बताउँदै आउनु भएको छ। यसैबीच काङ्ग्रेसका पूर्व सभापति देउबा पक्षले समानान्तर महाधिवेशनका लागि जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउन थालेको छ। देउबा पक्ष असोज 15 महाधिवेशनमा होमिँदैछ। देउबा पक्षको सचिवालय समन्वय समितिले हिजो विज्ञप्ति मार्फत महाधिवेशन तयारीका लागि जिल्ला संघीय निर्वाचन क्षेत्र प्रदेश सभा निर्वाचन क्षेत्र पालिका र वडा अधिवेशन तयारी समितिहरू असोज 3 गठन गरिसक्ने जनाएको छ। असोज 15 वडा र त्यसपछि पालिका तथा प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा अधिवेशन गर्ने उसको तयारी छ। मङ्सिरको 21-23 गतेसम्म काठमाडौँमा 15 केन्द्रीय महाधिवेशन गर्ने निर्णय रहेको छ। खड्का पक्षका नेता महाधिवेशनमा भाग लिने, देउबा समानान्तर महाधिवेशनतिर, शेखर तटस्थ बस्ने शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ। काया कैरनमा गाँठका कुरा श्रृङ्खला अन्तर्गत पैसाको वास्तविक अर्थ र कामको कुरासँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: थोरै बचत धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनाऊ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामशाह पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।
4: सपना तपाईँको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3,00,000 निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 असोज 15 मात्र लागू हुनेछ। सातै दिन 24 घन्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
5: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
6: भर्ना खुल्यो।
7: गुणस्तरीय इन्जिनियरिङ शिक्षाको लागि विगत 26 समर्पित यस एक्मे इन्जिनियरिङ कलेजमा शैक्षिक सत्र 2083-84 लागि स्नातक तहमा बिई सिभिल, बिई कम्प्युटर, बी आर्किटेक्चर र बिआईटी विषयहरूमा भर्ना खुल्यो।
8: सम्पर्क एक्मे इन्जिनियरिङ कलेज वसुन्धरा काठमाडौँ।
7: फोन नम्बर 0156709246, 5670925।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: उज्यालो रेडियो नेटवर्कसँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले चट्टान ब्लास्टिङ गरेर अवरुद्ध कृष्णवीरको सडक खोलिँदै गल्छी रसुवागढी सडकको ट्र्याकमा पनि धमाधम काम, दसैँ अघि रसुवागढी नाका जोडिने, 72 भूकम्प यता, प्राकृतिक विपदमा झण्डै 15,000 जनाले ज्यान गुमाए, भौगोलिक अवस्था र जलवायु परिवर्तनको मुख्य भूमिका, पूर्व तयारीमा सरकारको ध्यान पुगेन, काङ्ग्रेसमा खड्का पक्षका नेता महाधिवेशनमा भाग लिने, देउबा समानान्तर महाधिवेशनतिर नेता शेखर कोइराला अहिलेसम्म तटस्थ लगायतका खबर प्रस्तुत गर्यौं।
2: अब बाँकी प्रसंग।
3: गाठका कुरा।
4: गाठका कुरा।
2: तपाईँको खल्तीमा भएको 1,000 नोट निकाल्नुहोस् त। अब सोच्नुहोस्, यो कागजको मूल्य 1,000 रुपियाँ कसरी भयो? कागज त कागज नै हो, तर तपाईँ पसलमा जानुहुन्छ, 1,000 नोट दिनुहुन्छ, पसलवालाले सामान दिन्छन्। किन? किनभने दुवैलाई विश्वास छ यो नोट अरूले पनि स्वीकार गर्छन्। उज्यालोको युट्युब च्यानल उज्यालो अनलाइन र फेसबुकमा पनि हेर्न, सुन्न र पढ्न सकिने गाँठका कुरा श्रृङ्खलाको चौथो भागमा पैसाको वास्तविक अर्थ र कामको नाली बेली प्रस्तुत गर्दै हुनुहुन्छ साथी मिलन तिमिल सिन्हा।
5: पैसा विश्वास हो, तर यहाँ फेरि अर्को प्रश्न आउँछ, यो विश्वासको जग के हो त? यसलाई बुझ्न तीनवटा तथ्य हेरौँ। पहिलो, राज्य र केन्द्रीय बैङ्क, सरकार र राष्ट्र बैङ्कले मन लागे जति जथाभावी नोट छाप्न पाउँदैनन्। जति नोट छाप्ने हो त्यति बराबरको वास्तविक सम्पत्ति, जस्तै सुन, चाँदी, विदेशी मुद्रा वा सरकारी ऋणपत्र राष्ट्र बैङ्कको ढुकुटीमा सुरक्षित हुनुपर्छ। कुनै पनि देशको नोट वा पैसाको मूल्य राज्यको कानुन, केन्द्रीय बैङ्कप्रतिको विश्वास, अर्थतन्त्रको क्षमता र मानिसले त्यसलाई स्वीकार गर्ने सामूहिक विश्वासमा टिकेको हुन्छ। नोटलाई मानिसले विश्वास गर्ने अर्को जग हो देशको साख र कानुन। नोटमा गभर्नरको हस्ताक्षर हुन्छ, त्यो हस्ताक्षरले कागजको मूल्य बढाएको भने होइन। यसले के जनाउँछ भने यो मुद्रा राज्यको कानुनी र संस्थागत व्यवस्थाभित्र जारी भएको हो। अर्थात् तपाईँले देखाउने नोटमा एउटा कागज मात्र होइन, पुरा मौद्रिक प्रणालीको विश्वास उभिएको हुन्छ। यति कुरा गरेपछि तपाईँलाई लाग्यो होला, अमेरिकी डलरलाई संसारले किन र कसरी अरू देशका मुद्राभन्दा धेरै विश्वास गरेको होला? दोस्रो विश्वयुद्धपछि बनेको विश्वव्यापी आर्थिक प्रणालीले डलरलाई अन्तर्राष्ट्रिय मौद्रिक व्यवस्थाको केन्द्रमा पुर्यायो। अमेरिकी समर्थक देशले डलरलाई कारोबार गर्ने मुद्रा मान्ने निर्णय गरे। डलरको भूमिकाले कानुनी मान्यता पायो। डलरको नियमन गर्ने अमेरिकी संस्था फेडरल रिजर्भ पारदर्शी, शक्तिशाली र विश्वासिलो हुँदै गयो। अमेरिकी डलर थप सर्वस्वीकार्य हुँदै गयो। हिजोआज संसारका व्यापारी, बैंक र अन्तर्राष्ट्रिय कारोबारमा अमेरिकी डलर सबैभन्दा विश्वासिलो मुद्रा भएको छ। त्यसैले पैसाको शक्ति केवल नोटमा लेखिएको अङ्कमा हुँदैन, पैसाको शक्ति त्यसलाई स्वीकार गर्ने मानिस, नियमन गर्ने संस्था र त्यस पछाडि रहेको अर्थतन्त्रको अवस्थाको विश्वासमा हुन्छ। अब कुरा गरौँ पैसाले के काम गर्छ। पहिलो, विनिमयको माध्यम। तपाईँसँग धान छ, जुत्ता चाहियो, तर जुत्ता बेच्नेसँग धान नचाहिन सक्छ। पैसाले यो समस्या हटाइदियो, धान बेच्नुहोस्, पैसा लिनुहोस्, त्यही पैसाले जुत्ता किन्नुहोस्। दोस्रो, मूल्य नाप्ने साधन। घर 50 लाख, मोटरसाइकल 3 लाख, चामल किलोको 100 रुपियाँ। पैसाले फरक फरक वस्तुको मूल्य एउटै भाषामा बताइदिन्छ। तेस्रो, मूल्य सञ्चय गर्ने साधन। आज कमाएको पैसा भोलिका लागि राख्न सकिन्छ। त्यसैले वास्तविक अर्थमा पैसा भनेको वस्तु र सेवाको मूल्यलाई व्यक्त गर्ने, साटफेट गर्न सजिलो बनाउने र आजको मूल्यलाई भविष्यसम्म लैजाने एउटा सामाजिक तथा आर्थिक व्यवस्था हो। हिजो पैसा सिक्का थियो, पछि कागज भयो, बैङ्कमा पुग्दा खाताको अङ्क भयो, आज मोबाइलको स्क्रिनमा देखिने अङ्क भएको छ। रूप फेरियो तर आधार उइरह्यो, विश्वास। गाँठका कुराको अर्को श्रृङ्खलामा पैसा कसरी कमाउने, सिपबाट, श्रमबाट, व्यवसायबाट कि लगानीबाट? पैसा कमाउने बाटो खोज्दै गाँठका कुराको अर्को भागमा फेरि भेटौँला। तर आज गाँठका कुरा सुनेपछि तपाईँका मनमा लागेको कुरा हामीलाई पनि भन्नुहोस् है।
1: गाँठका कुरा श्रृङ्खलापछि फेरि पनि खबरकै सिलसिला। यस वर्षको तीज पर्व आजदेखि सुरु भएको छ। आजको दिन माइतीले चेलीबेटीलाई बोलाएर दर खुवाउने परम्परा छ। दरलाई तीजको व्रतको पूर्व तयारीको रूपमा पनि लिइन्छ। भोलिको तीजमा व्रत बस्नुपर्ने भएकोले दरका रूपमा सात्विक पदार्थ खानुपर्छ भन्ने मान्यता छ। विशेष गरी दुधबाट बनेका परिकार, खिर, ढकनी, गुतपाक र मिठाई जस्ता परिकार खाइन्छ। दरले व्रतका दिन अडिलो बनाउँछ भन्ने मान्यता छ। दर खाने समय भने ठाउँ अनुसार फरक फरक छ। कतै बेलुका अरू चिज नखाई दर खाने चलन छ भने कतिपय ठाउँमा पहिला खाना खाएर मध्यरातमा दर खाने गरिन्छ। धेरै चिल्लो, पिरो, गुलियो र मसलेदार परिकार दरका रूपमा खाँदा त्यसले स्वास्थ्यमा नराम्रो असर गर्ने भएकोले ध्यान दिन पोषणविदको सुझाव छ। भोलि हरितालिका तीज पर्व र पर्सि ऋषि पञ्चमी परेको छ।
2: सिराहामा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल सहभागी कार्यक्रममा विवाद भएको छ। औरही गाउँपालिकाको शिक्षा शाखाले हिजो पाठ्यक्रमका लागि सुझाव सङ्कलन कार्यक्रम आयोजना गरेको थियो। प्रमुख अतिथिका रूपमा सहभागी मन्त्री पोखरेल बोल्दा बोल्दै विवाद भएको हो। कार्यक्रममा मन्त्री पोखरेल सहित प्रतिनिधि सभाका सांसद शिव यादव, पुरुषोत्तम यादव, जिल्ला समन्वय समिति सिराहाका सभापति दिनेश महतो तथा गाउँपालिकाका जनप्रतिनिधि लगायत सहभागी थिए। सम्बोधनका लागि गाउँपालिकाका अध्यक्ष शिवजी यादव पछि ढिलो आइपुगेका मन्त्री पोखरेललाई सिधै माइक दिएपछि जिल्ला समन्वय समितिका सभापति महतोले बीचमै गुनासो गर्नुभयो। विवाद चर्किएपछि मन्त्री पोखरेल बोल्न छाडेर सुरक्षाकर्मीको सहयोगमा कार्यक्रम स्थलबाट हिँड्नु भएको थियो। कान्तिपुरमा खबर छ।
1: कहाया कहिरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: कृषि मन्त्र नार्कसँग
6: बाढीका कारण मरेका पशुपन्छी कुहिएर सरुवा रोग र महामारी फैलन सक्ने जोखिम हुने भएकाले मरेका पशुपन्छीलाई खुला ठाउँ, बस्ती र पानीको मुहान भन्दा कम्तीमा 50 मिटर टाढा र कम्तीमा 3 फिट पुरिने गरी गहिरो खाल्डो खनेर चुना वा भिर्कोन छर्किएर गाड्नुहोस्।

0: एकमात्र डीटीएच सेवा डिश होम,
1: डिश होम, खुशीको कनेक्शन।
2: बाढी र डुबानबाट बच्न के गर्ने?
3: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने। खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
2: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ।
3: बस्तीभित्र निश्चित ठाउँ खुला राखौ र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराउ।
2: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौ।
3: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौ।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। नेपालले वैदेशिक रोजगारबाट गएकाबाट वृहत अर्थतन्त्र निर्माण गरेको छ, तर विदेशमा ज्यान गुमाएका नागरिकको शव स्वदेश फर्काउने भरपर्दो एकीकृत प्रणाली भने अझै छैन। नेपालबाट हरेक वर्ष लाखौँ नागरिक रोजगारीका लागि विदेश जान्छन्। पछिल्लो एक वर्षमै झण्डै 7,92,000 नेपालीले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका थिए। तीमध्ये झण्डै 2/3 खाडी देश गएका थिए। 88,000 भन्दा बढी युरोपतर्फ गएका छन्। यस तथ्याङ्कमा भिजिट वा विद्यार्थी भिसामा विदेश जानेहरू भने समावेश छैनन्। 2000 दशकको सुरुतिर वार्षिक 1 खर्ब रुपियाँभन्दा कम रहेको रेमिट्यान्स 2014 आइपुग्दा 5 खर्ब नाग्यो। 2024 14 खर्ब रुपियाँ पुगेर कृतिमानी राख्यो। गएको आर्थिक वर्षमा यो 37.1% बढेर 23.26 अर्ब रुपियाँ पुगेको थियो, जुन चालु आर्थिक वर्षका लागि सरकारले ल्याएको 21.34 अर्ब रुपियाँको कुल बजेटभन्दा धेरै हो। यसरी रेमिट्यान्स पठाउने श्रमिक मध्ये कसैको विदेशमा ज्यान गयो भने सब नेपाल ल्याउने जिम्मेवारी कसको हो भन्ने विषय भने अझै अस्पष्ट छ। 23 खर्ब रेमिट्यान्स भित्राउने देश, तर श्रमिकको मृत्युपछि सब फर्किने या नफर्किने संयोगमै निर्भर। कान्तिपुर दैनिकमा खबर छ।
4: अब विदेशको खबर। भारतको नयाँ दिल्लीमा चलिरहेको ब्रिक्स शिखर सम्मेलनले विश्व शान्ति, बहुपक्षीय सहकार्य र विकासशील राष्ट्रहरूको आवाजलाई बलियो बनाउनु पर्नेमा जोड दिएको छ। भारतको अध्यक्षतामा भएको सम्मेलनमा ब्रिक्स सदस्य राष्ट्रका नेताहरूले नयाँ दिल्ली घोषणापत्र जारी गर्दै बहुपक्षीय विश्व व्यवस्थालाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाएका छन्। घोषणापत्रमा राजनैतिक तथा सुरक्षा, आर्थिक तथा वित्तीय र सांस्कृतिक तथा जनस्तरीय क्षेत्रमा सहकार्यलाई थप मजबुत बनाउने उल्लेख गरिएको छ। ब्रिक्स नेताहरूले पूर्वमा बढ्दो तनाव र युक्रेन युद्धप्रति गम्भीर चिन्ता व्यक्त गर्दै विवादको कूटनैतिक र शान्तिपूर्ण समाधानमा जोड दिएका छन्। संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषदको अनुमति बिना लगाइने एकपक्षीय प्रतिबन्धप्रति पनि ब्रिक्सले असहमति जनाएको छ। त्यस्तै जलवायु परिवर्तन, ऊर्जा सुरक्षा र न्यायपूर्ण ऊर्जा संक्रमणलाई पनि सम्मेलनले प्राथमिकतामा राखेको छ। विकासशील राष्ट्रहरूका लागि जीवाश्म इन्धन अझै महत्त्वपूर्ण रहेको उल्लेख गर्दै ऊर्जा संक्रमण समावेशी र न्यायपूर्ण हुनुपर्नेमा जोड दिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्। ब्रिक्सले युरोपेली संघको कार्बन सीमा कर संयन्त्रलाई संरक्षणवादी उपायका रूपमा आलोचना गरेको छ। सम्मेलनका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनिया राष्ट्रपति सी जिङपिङबीच द्विपक्षीय भेटवार्ता समेत भएको छ। भेटमा सीमा क्षेत्रमा शान्ति र स्थायित्व कायम गर्ने, व्यापार तथा बजार पहुँच बढाउने, आपूर्ति श्रृङ्खला र आर्थिक सहकार्य विस्तार गर्ने लगायत विषयमा छलफल भएको छ। भेटलाई भारत चीन सम्बन्ध सुधारतर्फको महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ। सम्मेलनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, चिनिया राष्ट्रपति सी, इरानी राष्ट्रपति मसुद पेजेस्कियन, दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसा लगायत ब्रिक्स सदस्य राष्ट्रका नेताहरू तथा उच्च स्तरीय प्रतिनिधि सहभागी हुनुहुन्छ। हिजोदेखि सुरु भएको सम्मेलन आज पनि चल्नेछ।
5: अब केही खेल खबर। एसिसी प्रिमियर कप क्रिकेटको उपाधि जित्दै नेपाल दोस्रो पटक एक दिवसीय एसिया कपमा छनौट भएको छ। नेपालले मलेसियामा हिजो भएको प्रतियोगिताको फाइनलमा युएईलाई 44 रनले हरायो। यो प्रतियोगिताको विजेता एक टोली मात्रै भारत, पाकिस्तान, श्रीलङ्का, बंगलादेश र अफगानिस्तान सम्मिलित एसिया कप खेल्ने पाउने प्रावधान थियो। नेपाल विजेता बन्दै अर्को वर्ष बंगलादेशमा हुने तालिका रहेको एसिया कपमा छनौट भएको छ। यसअघि सन् 2023 घरेलु मैदानमा भएको यो प्रतियोगिताको फाइनलमा पनि नेपालले युएईलाई 7 विकेटले पराजित गरी पहिलोपटक एसिया कप खेलेको थियो। फाइनल खेलेका नेपाल र युएई इमर्जिङ टिम्स एसिया कपका लागि पनि छनौट भएका छन्। खेलकै अर्को प्रसङ्गमा नेपालमा पहिलोपटक भएको पुरुष फ्रेन्चाइज नेपाल भलिबल लिग एनभिएलको उपाधि अन्नपूर्ण स्पाइकर किङ्सले जितेको छ। हिजो बेलुका भएको फाइनल खेलमा कर्णाली शिवराजलाई 3-0 सोझो सेटमा हराउँदै अन्नपूर्णले उपाधि जितेको हो। उपाधिसँगै अन्नपूर्णले 20,00,000 रुपियाँ पुरस्कार प्राप्त गरेको छ। अन्नपूर्णले 25-15, 25-20 र 25-18 सेटमा जित निकाल्यो। अन्नपूर्ण लिग चरणमा शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको थियो। कर्णालीले भने प्लेअफमा काठमाडौँ रेड्सलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको हो। लिग चरणमा कर्णालीले अन्नपूर्णलाई 3-1 सेटमा पराजित गरेको थियो, तर फाइनलमा अन्नपूर्णले त्यसको बदला लिँदै कर्णालीलाई सोझो सेटमा हराएर ऐतिहासिक उपाधि जित्न सफल भएको हो। पहिलो संस्करणको फ्रेन्चाइज नेपाल भलिबल लिगमा कुल 6 टोलीको सहभागिता रहेको थियो। प्रतियोगिताको कुल पुरस्कार राशि 32,00,000 रुपियाँ रहेको छ।
4: अब केही खबर संक्षेपमा। देशका धेरैजसो पहाडी र हिमाली क्षेत्रमा पानी परेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो एक घण्टामा बैतडीमा सबैभन्दा धेरै 18.2 मिलिमिटर वर्षा मापन भएको छ। गैराती धेरैजसो पहाडी तथा हिमाली क्षेत्रमा मध्यम तथा थोरै ठाउँमा ठूलो वर्षा भएको महाशाखाले जनाएको छ। सिन्धुपाल्चोक, कास्की, गोरखा, जुम्ला, उदयपुर, इलाम लगायतका क्षेत्रमा पनि मध्यमदेखि केही ठाउँमा ठूलो वर्षा भएको छ। आज कोशी र बागमती प्रदेशको हिमाली तथा पहाडी भाग तथा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भागका एक दुई ठाउँमा पनि ठूलो पानी पर्न सक्ने अनुमान रहेको छ।
5: सरकारले मलेसियाको रोजगारीमा खडा गरिएको सिन्डिकेट भत्काउने गरी छानबिन तथा कारवाही प्रक्रिया अघि बढाएको छ। नेपालका 25 म्यान पावर कम्पनीलाई मात्रै मलेसियाको रोजगारीमा श्रमिक पठाउने अधिकार दिने गरी खडा गरिएको सिन्डिकेट तोड्ने गरी आबद्ध कम्पनीमाथि छानबिन तथा कारवाही अघि बढाएको हो। वैदेशिक रोजगार विभागले मलेसियाको विदेशी श्रमिक केन्द्रीकृत व्यवस्थापन प्रणालीमा आबद्ध नेपाली इजाजत पत्र प्राप्त वैदेशिक रोजगार व्यवसाय संस्थामाथि छानबिन तथा कारवाही प्रक्रिया अघि बढाएको हो।
4: सार्वजनिक खरिदलाई पारदर्शी, प्रतिस्पर्धी र प्रविधि मैत्री बनाउन वर्षौंदेखि प्रयोग हुँदै आएको विद्युतीय खरिद प्रणाली इपिजी उच्च सुरक्षा जोखिम देखिएको भन्दै सरकारले स्थगित गरेको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयले 2083 भदौ 11 अहिले सञ्चालनमा राखेको इपिजी प्रयोग स्थगित गरी प्रणाली सुधार तथा मर्मत समारोह अघि बढाएको हो। अत्यावश्यक खरिद प्रक्रिया नरोक्न भनेर कागजी माध्यमबाट बोलपत्र अघि बढाउन बाटो खोलिएको छ। ठेक्का फेरी हार्ड कपीमा शीर्षकको खबर अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ।
5: हुलाकी राजमार्ग अन्तर्गत झापाको कन्काई पुलको ठेक्का लिएर 14 वर्षसम्म काम नगर्ने ठेकेदार कम्पनीले 2 अर्ब रुपियाँ जरिवाना तिर्नुपर्ने भएको छ। 34.9 करोड रुपियाँमा निर्माण हुने गर्ने गरी कन्काई पुलको ठेक्का लिएको पप्पु महादेव खिम्तीजेवीले काम नगरी आयोजना अलपत्र पारेपछि ठेक्का रकमको 6 गुणा बराबर जरिवाना तिर्नुपर्ने भएको खबर नयाँ पत्रिकामा छ।
4: तिजकी
5: चेली माइतीको आशा
4: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबर फेरि एकपटक।
5: चट्टान ब्लास्टिङ गरेर अवरुद्ध कृष्णभिरको सडक खोलिँदै गल्छी रसुवागढी सडकको ट्र्याकमा पनि काम धमाधम, दशैं अघि रसुवागढी नाका जोडिने।
4: 72 भूकम्प यता प्राकृतिक विपदमा झण्डै 15,000 जनाले ज्यान गुमाए। भौगोलिक अवस्था र जलवायु परिवर्तनको मुख्य भूमिका, पूर्व तयारीमा सरकारको ध्यान पुगेन।
5: काङ्ग्रेसमा खड्गा पक्षका नेता महाधिवेशनमा भाग लिने, देउबा समानान्तर महाधिवेशनतिर नेता शेखर कोइराला अहिलेसम्म तटस्थ।
4: ब्रिक्स सम्मेलनद्वारा विश्व शान्ति र बहुपक्षीय सहकार्यमा जोड, मध्य पूर्व तनाव र युक्रेन युद्धप्रति विश्व नेताहरूको गम्भीर चिन्ता।
5: र एसिसी प्रिमियर कपको उपाधि जित्दै नेपाल दोस्रो पटक एसिया कपमा छनौट, पहिलो संस्करणको एनभीएल उपाधि अन्नपूर्ण स्पाइकर किङ्सले जित्यो।
4: र अन्त्यमा आजको कार्टुन। आशिष खनालले बनाउनु भएको पुरानो कार्टुन तीजका कतिपय गीत सुन्नै नसकिने खालका हुने गरेको प्रसङ्गसँग यो कार्टुन सम्बन्धित छ। यहाँ सडकमा एकजना मान्छे सानो बच्चा काखमा राखेर हिँडिरहेका छन्। उनले बच्चालाई अर्ति उपदेश दिँदै भन्दैछन्, हेर बाबु, जीवनमा 3 कुरा कहिले नभुल्नु, सानालाई माया गर्न, ठुलालाई सम्मान गर्न र आधुनिक तीज गीत सुन्नु अघि झ्याल ढोका बन्द गर्न। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि बिदा माग्छौँ। घरबाट बाहिर निस्कनु अघि सडक र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौँ। नमस्कार।

0: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई।
1: हो नि, पोखरा मुस्ताङदेखि बन्दीपुरसम्म मनाङ लमजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू कति हो कति नि। हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त।
2: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ, आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
1: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
3: बालबालिकाहरूलाई विभिन्न संक्रामक रोगहरूबाट बचाउन जन्मेदेखि 15 महिनाभित्रको उमेरमा लगाउने विभिन्न खोपहरू नेपाल सरकारबाट निशुल्क र नियमित उपलब्ध छ। तोकेको उमेरमा पूरा मात्रामा सबै खोप लिएमा मात्रै बालबालिकाहरूलाई खोपबाट बचाउन सकिने, रोगबाट सुरक्षित र स्वस्थ राख्न सकिन्छ। खोप लगाउनुका साथै सरसफाइका व्यवहार समेत पालना गर्ने गरौँ। तसर्थ 15 महिनाको उमेरभित्र लगाउनु पर्ने दादुरा, रुबेला, दोस्रो मात्रा र टाइफाइड लगायतको खोपहरू छुट भएमा नजिकको स्वास्थ्य संस्था वा खोप केन्द्रमा लगि आफ्नो बालबालिकालाई खोप पुरा गराउनु हुन अपिल गर्दछौ। जिल्ला खोप समन्वय समिति, स्वास्थ्य कार्यालय, कास्की।
4: ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय, गण्डकी प्रदेश पोखराको जनहितमा जारी सन्देश। सिंचाईको विस्तार गरी कृषि उत्पादनमा वृद्धि गरौं। खानेपानीको मुहान, स्रोत, धारा संरक्षण तथा सफा राखौं। खानेपानीको स्रोत वा मुहानलाई प्रतिकूल असर पर्ने गरी कुनै पनि प्रकारको पूर्वाधार वा स्थायी वा अस्थायी संरचनाहरूको निर्माण नगरौं। खानेपानीको स्रोत वा बाफ क्षेत्रमा माछा लगायतका जलचर प्राणीमा असर पर्न नदिऊँ। पिउनका लागि स्वच्छ र सफा पानी मात्र प्रयोग गरौँ। खानेपानीको स्रोत लोप हुनबाट बचाउन त्यसको आसपासका क्षेत्रमा वृक्षारोपण गरौँ। फोहोर मैला उचित व्यवस्थापन गरौँ। थप जानकारीका लागि ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय, गण्डकी प्रदेश, पोखरा।
5: तपाईँ सुन्दै हुनुहुन्छ असल साथी रेडियो, तपाईँ सँगै गुनगुनाउँदै।
6: मुद्दाका सबै प्रकृतिहरू सकिँदैनन् एक। दोस्रो कुरा, यो राज कानुनी विषय मात्रै होइन, राजनीतिक पनि विषय भएको हुनाले पार्टी दुईटा अधिवेशन हुने बित्तिकै दुवैले काङ्ग्रेसको दाबी गर्ने, दुवै आयोगमा जाने, आयोगले फेरि कुनै न कुनै नयाँ निर्णय गर्ने, त्यो निर्णयमा असहमत हुने पक्षले फेरि अर्को पार्टी बनाउने कुरा हुन्छ होला। त्यसो भएको हुनाले अब यो कानुनी विषयको अतिरिक्त, हिजो कानुनी विषय प्रबल थियो, अब राजनीतिक विषय प्रबल भएर अगाडि जाने सम्भावना रहन्छ।
7: र आज पनि धेरैले त्यो देउबा टिमलाई छोड्ने घोषणा गर्दैछन् रे भनेर यहाँ समाचार माध्यमहरूमा मैले पढिरहेको
6: छु। छोड्ने भन्नुभन्दा पनि अधिवेशनलाई रोज्ने, कुन अधिवेशनमा आफू जाने भन्ने कुरामा, अब पहिलो अधिवेशन भएको चाहिँ सानेपा काङ्ग्रेसको कार्यतालिका अगाडि र चुनदेवी काङ्ग्रेसको कार्यतालिका पछाडि भएको हुनाले अगाडिको कार्यतालिकामा को को भाग लिन जाने भन्ने कुरामा स्वतःको त्यो व्यक्ति डेमोक्रेसीमा व्यक्तिको आफ्नो चाहिँ लाइक हुन्छ, चोइस हुन्छ, डिसिजन हुन्छ। लाइक, चोइस एन्ड डिसिजनमा उहाँहरू जानुभयो भने त्यसलाई अन्यथा मान्न नि सकिँदैन। जो साथीहरूले जान्न भनेर छोड्नुभयो भने त्यसलाई पनि डेमोक्रेसीकै नमस्कार रूपमा लिएर त्यसलाई पनि मान्नुपर्ने हुन्छ।
7: हस्, यहाँको महत्त्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार,
6: सम्पूर्ण श्रोतालाई मेरो तर्फबाट हार्दिक धन्यवाद।
7: उहाँ हुनुहुन्थ्यो नेपाली कङ्ग्रेसका नेता मिन विश्वकर्मा। आदरणीय श्रोता, केही छिन छोटो विश्राम लिन्छु, विश्रामपछि पुनः उपस्थित हुनेछु।
8: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
9: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: आएको पैसा सिधै खल्ती वालेटमा।
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौँ।
2: इगो 12 खरी कथा 2083
3: नेपाली साहित्य साधकका सम्मानमा बारखरी मीडिया आह्वान गर्दछ अहिलेसम्मकै ठूलो कथा लेखन प्रतियोगिता।
4: प्रथम पुरस्कार 2,00,000,
3: द्वितीय पुरस्कार 1,00,000,
4: तृतीय पुरस्कार 60,000,
3: टाइटल स्पोन्सर टिगो,
4: अ कल्चरल इनिशिएटिभ अफ सूर्य नेपाल गाथा,
3: सपोर्टेड बाई एनआईएमबी ब्याङ्क,
4: नासा सिक्युरिटिज,
3: सिटी एक्सप्रेस मनी ट्रान्सफर,
4: युनाइटेड अजोर्ड इन्सुरेन्स,
3: यति एयरलाइन्स,
4: वेदालय,
3: पब्लिसिङ पार्टनर फाइन प्रिन्ट,
4: इम्प्लिमेन्टिङ पार्टनर करुणा फाउन्डेसन नेपाल।
3: कथा पठाउनका लागि barkharibooks@gmail.com।
4: कथा पठाउने अन्तिम मिति 2083 असोज 3 गते।
5: ए भतिज, त एकाएक शाकाहारी भइस रे, कमजोर होलास है कमजोर।
6: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि।
5: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
6: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
7: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
8: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसी एग्रोटेकको उत्पादन।
5: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
9: यो हो नेपाली रेडियो नेटवर्क।
10: हर विषयमा दरो बहस, नेपाली बहस। यस नेपाली बहसका साथमा प्रीति तयारी चाउचाउ।
11: ग्लोबल आईएमई ब्याङ्क, सबैका लागि ब्याङ्क।
12: डिस होम इन्टरनेट।
13: यतिकै हाम्रो बीचमा नागरिक क्षेत्रका अगुवा सचेतक डाक्टर सुन्दरमणि दीक्षित हुनुहुन्छ। डाक्टर साहब, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। गुड मर्निङ डाक्टर साहब।
14: एकदम गुड मर्निङ लभजन।
13: अब यो जेन्जी विद्रोह आन्दोलनको पनि एक वर्ष पुरा भयो डाक्टर साहब, होइन? छ महिना सुशीला कार्की नेतृत्वको सरकारले बितायो, त्यस पछाडिका 5.5 महिना अहिले बालेन्द्र नेतृत्वको सरकार चाहिँ 13 गते गठन भएको छ। यसलाई फ्ल्यासब्याक फर्केर हेर्दा त्यो कहाली लाग्दो दिन र अहिलेसम्मको अवस्थालाई कसरी हेर्नुभएको छ डाक्टर साहब?
14: कहाली लाग्दो हामीलाई तिन कालखण्डमा जोडौँ। पहिलो कालखण्ड जेन्जीको त्यो आन्दोलन, त्यसपछिको चाहिँ यो सुशीलाकारीको सरकार, सेकेन्ड कालखण्डमा इलेक्सन भएर बाल्ने शाहको त्यो पहिलो कालखण्ड भने मैले कसले लिएँ भन्दै सुनामी अगाडिको, यो यस्तो यो भयङ्कर सुनामी आयो, नदीको सुनामी अगाडिको र त्यसपछि अहिलेको कुरा। र तिन कालखण्डमा गऱ्यो भनेदेखि हामीले के राम्रोसँग एनालाइज गर्न सकिन्छ। तर जेन्जीको भने अहिलेसम्म लम्तान्य गायो भनेदेखि केही पनि भन्न सकिन्छ, किनभने धेरै कुरा यहाँ चेन्ज भएको छ। जेन्जी पछि त इट वाज अ डिजास्टरै हो। जेन्जीको त्यत्रो आन्दोलन भएपछि उपलब्धि त सुशीलाकारीको गभर्मेन्ट जुन आयो, उपलब्धि केही पनि भएन, किनभने जेन्जीको 5 मुद्दा मात्र एउटा पनि मुद्दा चाहिँ त्यहाँ एड्रेस भएन। यतिसम्म कि चाहिँ नभनेको चाहिँ एड्रेस भयो र यतिसम्म कि सुशीलाकारीले भनिदिनु चाहिँ मेरो एउटै काम हो इलेक्सन गराउने, जबकि चाहिँ जेन्जीको मुद्दामा इलेक्सन शब्द पनि कतै थिएन। उनको त्यो भ्रष्टाचार एकदम तत्काल एक्सन लेऊ, कार्यकारीतिर जाऊ, प्रदेशहरू अहिले खत्तम पार, र नम्बर 4 चाहिँ नि उनले भनेको थिएँ यो कार्यकारीतिर नम्बर 4 चाहिँ यो के भनेको चार कुरा थियो, ओके बिर्सी न त्यो एउटा पनि भएन। र इनफ्याक्ट सुशीलाकारीले के गरिन् भनेदेखि यत्रो रेभोल्युसन पछि त नयाँ संविधान नआउन्जेलसम्म उनले भन्नुपर्थ्यो जेन्जीको आन्दोलन र भगवान्माथि म शपथ खान्छु भन्नु सर्छ। रामचन्द्र पौडेलको चाहिँ यो दलीय जुन किसिम गरेँ मैले सबै दलहरूलाई मिलाएकोसँग परामर्श गरेर संविधान बचाउनलाई मैले गरिन्छु भन्दै त्यो संविधान उनले पुनर्लेखन नै भनेका थिए जेन्जीले त त्यसमा भन्दाखेरि त्यो कुरा मानेर सुशीलाकारीले शपथ दिँदैन। त्यही राति 12 बजे उनले गडबडी गरिन्। त्यसमा चाहिँ त्यो दिन चाहिँ सुजन गुरुङले गल्ती गरे, खुट्टामै ढोगेर आधिकारिकता दिए। सो द्याट वाज द डिजास्टर नै भयो, किनभने जेएनजीको सम्बोधन नै भएन। र त्यो भन्यो भने जेएनजीको आन्दोलन चाहिँ त को चाहिँ व्यक्तिहरूलाई पनि कुनै सम्बोधन भएन, एक दुईजनाले फाइदा उठाए, बाँकी त अहिले विद्रोहमै छन् भनौँ न। अहिले
13: अब अहिले जेन्जी विद्रोहकै कुरा गर्दाखेरि जेन्जीको आन्दोलनको बलमा चाहिँ नेताहरू भए, मन्त्री भए, होइन प्रधानमन्त्री पनि भए, सांसदहरू पनि भए, तर खास अहिले हेरिएका अनुहारहरू जेन्जी आन्दोलनका अग्रभागमा उभिएका व्यक्तिहरू हुन् र डाक्टर साहब?
14: त्यसैले भन्छु नि, लङ्का जित्ने हनुमान जस पनि ढेँडो भन्छन् नि, एकदम यो भएको छ। त्यहाँ एउटा सुदन गुरुङ बाहेक जो डाइरेक्टली इन्भल्भ थियो, यतिसम्म कि बालन शाह पनि इन्भल्भ थिएन नि त, ऊ पनि खालि ब्याकबाट पुस मात्रै गरिरहेको थिएन त्यो बेलामा है। त्यसले त्यो बेलामा जे भयो, अब सुशील कार्की कहिले जिन्दगीमा प्रधानमन्त्री हुन नपाउने व्यक्ति प्रधानमन्त्री भइन्, यी खरेल सरेल यताउति कुनै कहिले पनि मन्त्री हुन नपाउने मन्त्री भए, अनि खुसु खुसु त्यहाँबाट त्यहाँ इलेक्सन लड्न गइहाले, भनेदेखि प्योर कम्प्लिट स्वार्थले ढाक्यो जेएनजीको त्यो त्यो निरज ढुङ्गाना, त्यो हाम्रो बम, त्यो त्यो हाम्रो निरज ढुङ्गाना, हाम्रो त्यो रक्षा बम जस्तो यस्ता कति थिए सबै ओझेलमा पारेर कुनै नाम उनले भनेको पनि सुन्न छोडे, र यिनीहरूले माइतीको मण्डल धर्न बस्दाखेरि उनलाई पुलिसले ठडाइ पनि हाल्यो। ओके, अब तेस्रो आयो सरकार भयो, इलेक्सन भयो, यो इलेक्सन आन्दोलनको म्यान्डेट नै थिएन, त्यो गरेर जो इलेक्सन गराए र दलहरूलाई फेरि चाहिँ माने अगाडि बढ्न दिए, तर फर्चुनेटली राष्ट्रिय स्वतन्त्र पार्टीले यी पुराना दलीय कुहिएका दलहरू चाहिँ उसले पाखै लगाइदियो र ऊ आयो। अब आएपछि आयो त के, बालन शाह आयो जस्तो कुनै अनुभव नै थिएन यो हाम्रो बिरामी सानीको निगाहबाट, सुदन गुरुङ आए कुनै अनुभव चाहिँ हामी त्यसैले सुरुदेखि भने बिल्कुल गलत छ, तर सुदन गुरुङले तुरुन्तै आउने बित्तिकै चाहिँ हाम्रो त्यो विचारलाई पलक्कै पल्टाइदिए, उनले काम गर्न लागे गरे र हामीले एक प्रकार हामीले मन जिते। त बालन शाहको त रवैया त त्यो तिन चार महिना त बिल्कुलै रटनै थियो, पार्लियामेन्टलाई अवस्था छैन, राष्ट्रपतिको अनादर छ, जथाभावी मञ्चबाट बोल्छन्, भूमि हाम्रो भारतको मिचास भन्छन्, अनि सांसदहरूले आऊ कि आऊ बोल खबर देऊ ब्याक माने बोली फर्क भनेदेखि ज्ञानकै आउँदैन। त्यो थियो दोस्रो कालखण्डको सुनामी आउन्जेलसम्म, र बालन शाह टोटली चाहिँ नि अनफिट देखिया थियो, अचानकसँग सुनामी आइदियो। यो आएपछि ग्रह दशा पल्टियो के भयो थाहा छैन, बालन शाहको रवैया कम्प्लिटली पल्टियो। मैले त भन्ने गरेको छु ऱ्यापर बालन शाह चाहिँ नि इन्जिनियर बालन शाह र अलिकति प्रधानमन्त्रीको दायित्व बोध गरेर बालन शाहमा परिणत भयो, त्यसले गर्दाखेरि धेरै फरक छ। तेस्रो कालखण्डमा गएर चाहिँ नि म देख्छु अहिले, हुन त त्यत्रो सुनामी आयो, विध्वंस नै मच्यो, नेपालले हाहाकार नै मच्यो, तर एउटा फाइदा सिल्भर लाइनिङ के भयो भनेदेखि सिल्भर लाइनिङ चाहिँ नि कालो बादलमा सरकार चाहिँ नि अगाडि बढ्दै, अहिले बालनको काम हेरौँ, स्वर्णिम वाग्लुको हेरौँ, परराष्ट्र मन्त्रीकै हेरौँ, जो इफ इनइफेक्टिभ थियो पहिले, सुदनको त कुरै छैन पहिले अहिलेसम्म छ, भन्दाखेरि यिनीहरूले जुन अब उद्योगपतिहरूसँग अस्ति बालन शाहले चार दुई दुई घन्टा कुरा गरे, ठोस कुरा गरेको छ, कोही जम्बो उद्योगपतिहरू ल्याएर एकदम 10-15-20 ल्याएर चाहिँ हामी तपाईँले गर्छौँ भने होइन कि ठोस कुरा गरिकन चाहिँ परिणाम निस्किने गरेको कुरा चारजनालाई बस्दै गरेका छन्। महत्त्वपूर्ण व्यक्ति थिए तिनीहरू, माने विनोद चौधरी भनौँ, गोलियानजी भनौँ, हाम्रो चाहिँ चन्द्र ढकाल भनौँ, र चाहिँ उत्तम श्रेष्ठ, त्यस्तो राम्रो भएको छ। अहिले बालन शाह अचानक चेन्ज भयो, यति होइन जो पार्लियामेन्टमा आउँदै आउँदैन थियो, बोलाउँदाखेरि नआउने, हेपेर बस्ने, अहिले सडन्ली पार्लियामेन्ट पनि आइकन पुरा आफ्नै हिसाबले पुरा राम्रै जवाफ दिएको छ, र म कहीँ जान्न भने व्यक्ति अब युएनमा पनि जान बाध्य भयो, जान पर्यो, र उसले राम्रैसँग जान खोजिरहेको छ, किनभने जान पर्ने थियो, सुनामीको बारेमा कुरा नगरी हुँदैन थियो, जानै पर्थ्यो, जान आयो। हामीले हेर्दाखेरि छ यो क्या हो, यो काया पलट कसरी भयो, यो सुनेका छौँ काया पलट भन्ने कुरा, बालन शाह कम्प्लिट काया पलट भयो, हाम्रो मुलुकलाई त एकदम फाइदा भयो त, तर अनफोर्चुनेटली ठुलो चाहिँ नि मूल्य चुकाउनु पऱ्यो यत्तिको लागि। त्यसले थर्ड कालखण्डमा चाहिँ नि आएर मेबी चाहिँ नि हाम्रो त्यत्रो विध्वंस, उनको मुद्दा जेन्जीको मुद्दा त भन्दिनँ, यत्रो विध्वंस चाहिँ नि केही न केही अब फाइदा होला कि भने आशा चाहिँ हामीलाई छ। जे भए पनि अब यो सुनामीले हाम्रो सबै माइन्ड चाहिँ नि त्यतै जान्छ, पैसा पनि त्यतै जान्छ, म्यान पावर पनि त्यतै लाग्छ, अब के गर्ने, समस्या चाहिँ 5 वर्षमा के निक्ल यो ठिक हुन्थ्यो 10 वर्ष लाग्ला, तर हेरौँ अब के हुन्छ। र
13: डाक्टर साहब एउटा कुरा छ नि, डाक्टर साहब होइन, निकै परिवर्तन पनि भयो, यहाँले भन्नुभयो होइन, कालखण्ड फेरियो पनि, व्यक्तिहरू त फेरिए पनि, तर एउटा हाम्रै छिमेकी मुलुक

0: भारतले टोटली डिसएग्री गर्यो क्या, भारतले टोटली रूपमा चाहिँ नेपाललाई बाइपास गर्यो, अनि यसमा सरकारको भूमिका चाहिँ कस्तो रह्यो वा चाहिँ यो सरकारप्रति भारतको दृष्टिकोणलाई कसरी हेर्न सकिन्छ र सर?
1: भारतको अहिले त त्यो नहेर्नुहोस्, हेर्नुहोस् गरेका कुरा हेर्नुहोस् अनि के गर्न सक्थ्यो भने छोड्नुहोस्। भारत यो यसपालि सुनामी आउने बित्तिकै भारतको त्यत्रो सहयोग आएको आई कुनै दिन छुट्या छैन। हेर्नुहोस् त कत्रा कत्रा प्लेन आइरहेका छन्।
0: त्यो त ठिक छ, त्यो त मानवीयताको कुरा एउटा होला,
1: होइन त्यो त्यही त मुख्यको त्यही त हो नि। अहिले हामीलाई हाम्रो मुलुकलाई ब्रिक्समा निम्ता दिएन मलाई कुनै चित्त दुखेको छैन अहिले, हो न मलाई मात्र छैन। यत्रो सुनामी मान्छे मर्दैछन् बाबा, खान नपाएको छन्, त्यहाँ पनि बसोबास छैन त्यहाँ। त्यो हामीले त्यो विचार गर्ने त्यसको लागि धन्यवाद दिने कि तिमीले हामीलाई ब्रिक्समा बोलाएनौ भने उसलाई चाहिँ नि अहिले हेप्ने, त्यो नचाहिने कुरो भयो नि। हामीले त विचार गर्नु चाहिने कुरो पो बोल्नुपर्छ, नचाहिने कुरो गर्नु हुँदैन। अब ब्रिक्समा बोलाएन त बोलाएन, हामीले के मतलब हो? हामीले त ब्रिक्समा हामीले के गर्ने पनि होइन। फ्रेङ्कली बताउँ, चाइना र अमेरिका, चाइना रसिया त्यो भने इरान छ, त्यहाँ साउथ अफ्रिका छ, त्यसले मुलुकमा हाम्रो गएर के गर्ने? नथिङ। त्यो खालि हाम्रो मानको खातिर मान चाहियो होला, हाम्रो त ठोस हाम्रो सहायता चाहिएको थियो र गर्नुसम्म भारतले गरेको छ, चाइनाले पनि गरेको छ, त भारतले गर्नुसम्म गरेको छ। त्यसमा अहिले हामीले त्यो ब्रिक्समा बोलाएन, हाम्रो के नभए त्यसरी हामी म त भनिदिनु अहिले।
0: भनेपछि अब अहिलेको अवस्थामा चाहिँ छिमेकी सङ्घका मित्रवत व्यवहारहरू सम्बन्धहरू चाहिँ हाम्रा राम्रै
1: विचार गर्नुहोस्। जुन भारतलाई भारत शाहले त्यस दोस्रो कालखण्डमा, तेस्रो म भन्दिनँ, दोस्रो कालखण्डमा जुन त्यो जुन नचाहिने काम भारतले गर्दै गएको थिए, भारतले पनि चिराउनुसम्म चिराए, चाइनाले पनि खुसी पार्न सकेनन्। र मोदीको दुई दुईचोटिको त्यत्रो हिंसा लत्याइदिएका थिए, त्यति हुँदा हुँदै भारतले त्यो केही नमानिकन सोझे त्यत्रो चाहिने भनिया नि। मैले देखाएको छु कत्रा कत्रा प्लेनहरूले चाहिँ 7-8 टनका टन सामान ल्याएको छ। हेर्नुहोस् त मलाई त्यो उनले गर्न पर्थ्यो र हेप्या क्या, तर उनीहरूले आफ्नो बढोत्तर देखाए। हामी ठुलो राष्ट्र हौँ, नेपालको लागि जनताको लागि हामी गर्छौँ,
0: ग्यास छैन, उपभोक्ताहरू लाइनमा छन्, मन्त्री फेरि, तर ग्यासको संकट चाहिँ पुरा हुन सकेन भने
1: माने। अब त्यो हाम्रो लोकल कुरा हो, पहिला कुरा त ग्यासको अहिले अभाव हुन्छ के खाडीकोले गर्दाखेरि अल्टिमेटली भारतलाई धक्का पर्छ। भारतलाई धक्का परेपछि हामीले पनि धक्का पछि नपरि छाड्दैन। अब हो त डेफिनेटली यहाँ होर्डिङ भएको छ, बदमासी भएको छ। अब त्यो त अचम्म लाग्छ, यो अघिल्लो यादव गौरी यादवले सबैलाई गाली गरेन, पाता कसो व्यापारीहरूलाई भनिन्, तर उनी हट्ने बित्तिकै अर्को मन्त्री आउने बित्तिकै छापा मारेपछि त कति ग्यास सिलिन्डर सरकार निकाल्न सक्यो नि त। यसो मतलब उनको राइमा पनि त्यो किन भएन, किनभने उनी पनि सायद इन्भल्भ छन् त्यसमा, मिलोमिलो भन्छ आखिरमा त कमिसन सबैले खाने हुन्, दोष दिने कर्मचारीलाई, तर आफूले चाहिँ त्यो किन निकाल्न सकिन्छ? भोलिपल्ट गए चाहिँ यो मन्त्रीले कसरी निकाल्यो त भनेदेखि हो कहाँ धेरै कालो बजारी भएको छ। तर गौरी कार्कीलाई, गौरी यो यादवलाई पहिले पनि त बालन साल त अरेस्टै गरेर भनेको थियो नि त एक जमानामा त, भनेदेखि त्यस्तो व्यक्ति थिइन्। अनि त्यसले चाहिँ नि उद्योगपति व्यापारी पाता कस भन्न के हिम्मतले बोले कि भन्नुहोस् त मलाई, त्यस्तो भन्न पाइन्छ भने? यो एउटा व्यक्ति बदमास भएर सबै समूहले गाली गर्ने, यहाँ त कस्तो चल्नु भएको छ भने एउटा कुनै मारवाडीले कोही अलिकति गडबडी गर्यो भने सारा मारवाडी चाहिँ एकदम खत्तम भनेर चाहिँ दुर्गा प्रसाद गाज गरेर त्यो गर्न पाइन्छ? यो त नचाहिने कुरा हो नि। यस्तो चाहिँ गरेर सारा समूहले चाहिँ माने एकदम जनताको नजरमा गिराउने कुरा गर्नु हुँदैन नि। त्यही गौरी यादवले गरेको थिइन्, उनी नहटाएपछि उनी हटाउनै पर्थ्यो, बालनले हटाउने डेफिनेट हटाउँथे, तर लकेली राजीनामा दिन बालनले हटाउनु परेन। तर ग्यास अब जति सकिन्छ सरकारले गरेको छ, तर म भन्छु सरकारलाई तिमी ग्यास दिन सक्थ्यौ मलाई थाहा छ, तर तिमी कमसेकम बिजुलीको चुलो सस्तो भावमा बिक्देऊ। स्टुडेन्टहरूलाई धेरै दुःख भएको छ, आम नागरिक दुःख भएको छ, र बिजुली त्यो घर ती तल्लो स्तरको मान्छेलाई बिजुली फ्री गरिदेऊ न। हाम्रै यहीँ उत्पादन गर्ने बिजुली पनि हामीले मान्छे भात पकाउनु नपाउनु भयो त मारेन भने त्यो गर्न पऱ्यो। अब अलिक होमवर्क गरे चाहिँ गर्न पऱ्यो, माने घर घरमा पनि अब खाएर आएको भन्न सकिँदैन, तर यति यति चाहिने घरलाई चाहिने जति यति युनिट चाहिँ हामी फ्री गर्छौँ भन्न त पऱ्यो नि।
0: नगर्ने जाँदा जाँदै डक्टर साहब, अब यो जेएनजी विद्रोहका केही व्यक्तिहरू जेलमा छन्, कोही संसदमा छन्, कोही सरकारमा छन्, होइन? अब एउटा आवाज के उठ्न थाल्यो भने जेएनजी आन्दोलनमा सहभागी भएकै आधारमा पक्राउ परेकालाई के गर्ने, आगजनी तोडफोड, लुटपाट, हतियार लुटपाट जस्ता हत्या कसुरमा संलग्नलाई के गर्ने, 23 र 24 भदौका सम्पूर्ण घटनालाई कसरी चाहिँ अगाडि बढाउने भन्दाखेरि न्याय पनि दुई खालको हुन

0: थाल्यो भन्ने पनि बस सिर्जित भएको छ, तपाईँ के भन्नुहुन्छ?
1: यो अब यहाँ कस्तो भनेदेखि जहाँ चाहिँ नि डेफिनेटली लुटपाटमा संलग्न भएका व्यक्तिहरू चाहिँ नि ती जेएनजीका स्टुडेन्टहरू हुँदै होइनन्। म त्यो माइतीको मण्डलामा त्यो दिन म गएको छु र मैले देखेको छु कस्ता कस्ता स्टुडेन्ट बिचारहरू कलेजको ब्याग बोकेका छन्, युनिफर्म लगाएका छन्, हाँस खेल गर्दै त्यो जुलुसमा भाग लिएका छन्। त्यस्तोले गरेको होइनन्, म्याक्सिमम् लुटपुट गरेर लुटेर गुन्डा फटाहाले गरेका हुन्। त्यसमा कति चाहिँ नेपाली पनि तिनीहरू हुँदै होइनन्, यी बाहिर भित्र पसेका जुन नेपाल जुन यो काठमाडौँ बसेका छन् तिनीहरूको हो र लुट मात्रै गरेको। त्यस्तालाई चाहिँ भिडियोमा देखिएको छ समाते समय त्यस्तालाई ज्यानकै छोड्नु हुँदैन, पुरा कारवाही गर्नुपर्छ। तर स्टुडेन्टहरू छन्, युवाहरू बिल्कुल चाहिँ नि छन् भनेदेखि त्यस्तोको चाहिँ नि राम्रोसँग छानबिन गरेर छोडिदिइहाल्नुपर्छ, किनभने तिनको धेरै दोष छैन। तर यो जुन त्यहाँ विध्वंस गर्नेहरूलाई चाहिँ प्रमाण छ भने त्यसलाई चाहिँ न त स्टुडेन्ट न त लुटेर कोही छोड्न चाहिँ मिल्दैन, विध्वंस गर्न छोड्न मिल्दैन।
0: अब नेपाली कङ्ग्रेसमा पनि त्यस्तै खालको विपत्ति तपाईँले नजिकबाट हेर्नु भएको छ। कङ्ग्रेसमा दुवै पक्षले मठिक मठिक भन्दैछन्, तर कुन पक्ष ठिक तपाईँ त स्वतन्त्र विश्लेषण।
1: एउटा कुरा भन्नु हो, कङ्ग्रेसमा भन्नु हो त्यो भन्न मिल्दैन। अहिले कङ्ग्रेस पनि एउटै मात्रै छ भने गगन थापाको कङ्ग्रेस जो आधिकारिक हो, सुप्रिम कोर्टले आधिकारिक मानेको छ, इलेक्सन कमिसनले आधिकारिक मानेको छ, अहिले उनीहरू पनि युवाहरूले अधिवेशन गरिकन आधिकारिक पाइसके। यो अर्को त यो इतर कङ्ग्रेस बिपीको सिद्धान्त लत्याउने कङ्ग्रेस हो, जो चाहिँ खालि पद र पैसाको लागि र चाहिँ आफू भाइ कम्युनिस्ट भइसक्यो, दाई कम्युनिस्ट भइसक्यो छ, यो त्यो कङ्ग्रेस हो। त्यसलाई अहिले कसै कङ्ग्रेस भन्दैन। अब अहिले त यिनीहरूले चाहिँ यो कङ्ग्रेस जुन छ कङ्ग्रेस एउटै छ, त्यही हिसाबले हामी अगाडि बढ्नुपर्छ।
0: गगन थापा मात्रै कङ्ग्रेस छ यतिखेर, अर्को भाग मात्र
1: भन्न मिल्दैन। अस्ति मात्रै सुप्रिम कोर्टमा गए होइन देउवा, पुगे होइन देउवा, त्यो भगुवा पाँच महिना बाहिर बस्छ, त्यत्रो पैसा डलर खर्च गर्छ त्यहाँ। अहिले आए चाहिँ आएर फेरि सोझ्यो जाने सक्रिय चाहिँ राजनीति गर्न त्यो भित्र पस्छ जाने अदालतमा गएर चाहिँ मुद्दा हाल्छ। त्यस्तो फटाहरू यिनीहरू पाँच पाँच वर्ष प्रधानमन्त्री भए, देशलाई डुबाउनुसम्म डुबाए, त्यस्ताले अब नेतृत्व गरेर म कसरी मान्न सक्छु? खालि म भन्छु शशाङ कोइराला जस्ताहरूले चाहिँ के स्वाध्यायलाई बिपीलाई बिर्से, आफ्नो बाउलाई बिर्से।
0: तपाईँ त बिपी कोइरालासँग पनि नजिक हुनुहुन्थ्यो डाक्टर साहब, अनि शेखर शशाङ्कको अहिलेको भूमिका चाहिँ कस्तो छ?
1: चौपट। मैले त अहिले मात्र होइन, मैले बारमा त्यही शेखर कोइराला चाहिँ नि साँच्चैकै बिपीको सिद्धान्त बोकेर बस्यो बस्यो बस्यो बस्यो बस्यो, देउवासँग लड्यो पनि इलेक्सन पनि, कति राम्रो। हामीले भन्थ्यौँ एउटै व्यक्ति जसले कङ्ग्रेसको बिपीको सिद्धान्त, गणेश मानको सिद्धान्त, भट्टराई सदा सिद्धान्त लिएर बसेका भनेका थियौँ। आखिरमा किन हो, किन अल्टिमेटली त्यो यो आधा 100 मिटर बाँकी हुन्थ्यो म्याराथन रनमा, 100 मिटर बाँकी हुँदाखेरि शेखर चट्ट पर्लक्कै चाहिँ देउबातिर गइदिए। त्यो शेखरको ठुलो पोलिटिकल मिस्टेक भयो। उनले त्यो बेलामा गगनहरूसँग मिलेर त्यो अधिवेशनमा भाग लिनु पर्थ्यो, उसले गएन। के बुद्धि भ्रष्ट भयो थाहा छैन। तर शशाङ्कले त कहिले पनि यो 5-6 वर्ष यता त्यहाँदेखि कम्प्लिट देउवालाई छोडेको छैन। म कतिले भने के हो यो शशाङ्क, के भा देउवाको खुट्टा चाट्दै चाट्दै हिँड्दा भा भन्थे म, नभन्थ्यो अहिले झन् उता संयोजक भएर बसिसकेको छ। सो उसलाई त म भन्छु तिमी बिल्कुल बिपीको शरीर तिम्रो होला, सिद्धान्त तिमी बिपीको बोकेका छैनौ। अहिले बिपी आउनुभयो भनेदेखि पृथ्वीमा उहाँले शशाङ्कलाई धिक्कार नै हुन्छ, त्यो पक्का। त्यो शेखरले लास्टमा गएर गल्ती गरेछ, उसले त गल्ती सच्याउन सक्यो भने राम्रो हुन्छ।
0: हस् डाक्टर साहब, यहाँको महत्त्वपूर्ण समय र सुझावका लागि म धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार,
1: थ्याङ्क यू भेरी मच।
0: उहाँ हुन्थ्यो डाक्टर सुन्दरबाणी दीक्षित नागरिकको आधुनिक श्रोता नेपाली बसमा छोटो विश्राम लिन्छ। विश्रामपछि हामी नेकपा एमालेको विवाद के हो, पूर्व अर्थमन्त्री एवं नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेसँग कुराकानी गर्दैछौँ। छोटो विश्राम।
2: सुरक्षित भविष्यको लागि जीवन बिमा गरौँ, जीवन बिमाका लागि राष्ट्रिय जीवन बिमा कम्पनी नै रोजौँ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बिमा कम्पनी, बिमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बिमा कम्पनी, साबिकको राष्ट्रिय बिमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौँ।

0: एकमात्र डीटीएच सेवा डिस होम डिस होम खुशीको कनेक्शन
1: लामखुट्टेको टोकाइबाट हुने डेङ्गीबाट बच्नका लागि
2: पुरा बाहुला भएका लुगा लगाउने
1: झुलभित्र मात्र सुत्ने
2: घरको झ्याल ढोकामा लामखुट्टे नचिर्ने जाली हाल्ने
1: लामखुट्टेको टोकाइबाट बच्नका लागि लामखुट्टे भगाउने धुप बाल्ने वा मलहमको प्रयोग गर्ने
2: घर कार्यालय विद्यालय वा सार्वजनिक क्षेत्रमा पानी जम्न नदिने
1: खाल्डाखुल्टी पुर्ने र खानेपानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने
2: गमलाको प्लेट फुलदानी कुलर आदिको पानी कम्तीमा हप्ताको एक पटक फेर्ने
1: पानी जम्मा गर्ने भाँडालाई लामखुट्टे छिर्न नसक्ने गरी छोपेर राख्ने
2: साँझ र बिहान करेसा बारी चोक बजारतिर जाँदा वा घर बाहिर रहँदा विशेष सावधानी अपनाउने
1: डेङ्गी रोग बारे सचेत बनाऊ
3: नेपाल रेड क्रस सोसाइटी काठमाडौँ जिल्ला शाखा
4: खरो विषयमा तरो बहस नेपाली बहस यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ
5: ग्लोबल आइमी बैंक सबैका लागि बैंक
6: डिस होम इन्टरनेट
7: यतिकै हाम्रो बीचमा नेकपा एमालेका नेता एवं पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे हुनुहुन्छ सुरेन्द्र पाण्डेजीलाई स्वागत गर्दै गर्दाखेरि पाण्डेजी नेपालको जेएनजी विद्रोह भएको एक वर्ष पुरा भएको छ यो एक वर्षलाई फर्केर हेर्दाखेरि तपाईँले कसरी लिनु भएको छ
8: होइन पहिलो कुरा त अब नेपालमा किन त्यो प्रसङ्ग बढी चर्को रूपमा उठ्यो भन्दा म दुई तिनवटा घटनालाई कसरी हेरिरहेको छु भने 46 साल पछिको एउटा घटनाक्रममा हेर्दा डेमोक्रेसी भन्ने मुद्दा थियो वर्गका कुराहरू उठ्थे एउटा अध्याय त्यसरी अगाडि बढ्यो नेपालको राजनीतिमा दोस्रो चाहिँ अब माओवादी प्रचण्डजी आउनुभयो अगाडि त उहाँले के भन्नुभयो भने अब कहाँ चाहिँ वर्गको कुराले मात्रै पुग्छ डेमोक्रेसीले मात्रै कहाँ पुग्छ अब त त्यसमा थप्नुपर्छ जातीय क्षेत्रीय लिङ्गीय कुराहरू उनीहरूका मुक्तिका कुरा थप्नुपर्छ भन्नुभयो होइन अब त्यस ढङ्गले मानिसहरू धेरै ठुलो संख्यामा युवाहरू त्यो अभियानमा जुटे तर त्यसले कति सफलता ल्यायो त्यो हामीले हेरेकै छौँ अब यो तेस्रो जेनेरेसनले चाहिँ के भन्यो भने अब त्यो कहाँ त्यो जातीय क्षेत्रीय लिङ्गीय कुराले मात्रै पुग्छ अब त हामीलाई अन्तर पुस्तात्मक एउटा चाहिँ अन्तर चाहियो इन्टर जेनेरेसनल चेन्ज चाहियो भन्ने मुद्दा उठायो पुस्तान्तरण हुनु पर्यो भनेर अब त्यो पुस्तान्तरणको मुद्दाले युवाहरूमा चाहिँ एक प्रकारको समर्थन प्राप्त गर्यो र त्यस बेलाका सरकारमा अथवा पार्टीका मानिसहरूले त्यो कुरालाई ठिक ढङ्गले सम्बोधन गर्न नसकेको हुँदाखेरिमा त्यसले एउटा चाहिँ के भने त्यो त्यो घटनाले एउटा उच्चतम क्लाइमेक्सको रूप लियो र अब त्यति बेलै पनि अब प्रधानमन्त्रीले अघिल्लो दिन त्यो घटना घटेपछि राजीनामा दिएको स्थिति हुन्थ्यो भने सायद अब त्यो अलिक फरक स्थिति हुन सक्थ्यो तर त्यो नहुँदाखेरिमा अब आफै चाहिँ
7: नै तत्कालीन प्रधानमन्त्रीले राजीनामा दिइदिएको भए चाहिँ स्थिति भयाभावबाट जोगिन्थ्यो भन्नु खोज्नुभएको
8: केही न केही जोगिन सक्थ्यो भोलिपल्टको घटना नहुन पनि सक्थ्यो र दोस्रो चाहिँ के भने अब संसद विघटन नहुन पनि सक्थ्यो एउटा बिचको चाहिँ एउटा समन्वयको स्थिति पैदा हुन सक्थ्यो तर त्यो भएन नभएपछि कता गयो भन्दा परिस्थिति चाहिँ अब संसद विघटन हुँदै नयाँ अन्तरिम सरकार गठन र संसद विघटनको ठाउँमा गएर चाहिँ अड्कियो अथवा त्यहाँ गएर टुङ्गियो होइन अब त्यसपछि अब त्यो घटना अब त्यसपछि त अन्तरिम सरकार बन्यो अन्तरिम सरकारले चुनाव गराउने उसको म्यान्डेट थियो
9: स्टुडियो टाइम चेक
10: अहिले बिहानको 7 बज्यो
11: तपाईँ सुन्दै हुनुहुन्छ असल साथी रेडियो तपाईँ सँगै गुनगुनाउँदै
12: पुल सेक्टर पोखराको अनुरोध पुलको सीमा मिचेर घर टहरा तथा कुनै थायी वा अस्थायी संरचना निर्माण नगरौँ पुलहरूको 500 मिटर तल वा माथिबाट नदीजन्य पदार्थ निकाल्दा पुलमा क्षति पुग्न सक्ने भएकोले त्यस्तो काम नगरौँ सवारी आवागमनमा अवरोध हुने गरी पुलको मुखमा सामान थुपार्ने फोहोर गर्ने र सवारी साधन धुने काम नगरौँ पुलमा ठुला सवारी साधनहरू लामो समयसम्म रोक्ने काम नगरौँ पुल सडक सञ्जालको अभिन्न अङ्ग र हामी सबैको साझा सम्पत्ति हुन् त्यसैले हामी सबै मिलेर यसको संरक्षण गरौँ योजना प्रमुख पुल सेक्टर पोखराद्वारा जारी अनुरोध
13: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु। पञ्चाङ्ग, राशिफल, भूत, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
1: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राशि रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम
2: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल 9845572223, 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ। के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
3: के तपाईँ भूत, वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
4: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिषशास्त्र सम्बन्धी वर्षौँ वर्षदेखि अनुभव सङ्गाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
3: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
4: वास्तुशास्त्र सम्बन्धी परामर्श,
3: घर घडेरीको माटो परीक्षण,
4: विदेश यात्राको समस्याको समाधान,
3: वैवाहिक समस्याको निराकरण,
4: व्यापार व्यवसायमा भएका बाधा,
3: निसन्तान सम्बन्धीका समस्याहरू,
4: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
3: नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण,
4: पितृ उद्धार,
3: ग्रह अनुसार रत्न र कवच धारण,
4: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
3: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल नम्बर 9845572223 र 9806575223। पुनश फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ। आफ्नो अनि आफन्तजनको भूत, भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।
5: यो आवाज हो सर्वर रेडियो नेटवर्कको।

श्रोताकारलाई नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। कार्यक्रम ज्योतिष वास्तु लिएर सदाचाहिँ आज पनि उपस्थित भइसकेका छु म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी। कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी दिने गरेका छौँ आजका तिथिमिति पञ्चाङ्ग मेष आदि बाह्र राशिफल। राशिफलपछि हामीले तपाईँको भूत वर्तमान र भविष्यको विषयमा पनि जानकारी पनि दिने गरेका छौँ। पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान श्रीमतीको दाम्पत्य जीवन, निसन्तानपन सम्बन्धीको समस्या, कालसर्पयोगका समस्या, माङ्गलिक योगका समस्या, पितृदोषका समस्याहरू के कस्तो रहन्छ, भूत वर्तमान र भविष्यको विषयमा, ग्रहदशा र भाग्यको विषयमा जानकारीका लागि 9841-75223 र 9805-75223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रहदशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि हामी तपाईँलाई गराउने गरेका छौँ। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क पनि गर्न सक्नुहुन्छ। र कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट, विभिन्न रेडियो स्टेसनबाट तपाईँहरूले प्रत्यक्ष रूपमा एकैसाथ कार्यक्रम ज्योतिष वास्तुलाई सुन्दै आइराख्नु भएको छ। हाम्रो एफएम 94 MHz भरतपुर चितवनबाट, चितवनको पहिलो सामुदायिक रेडियो रेडियो चितवन 94.6 MHz रत्नगर 2 टाढीबाट, इच्छा कामना एफएम 102.4 MHz इच्छा कामना कुरिन्टार चितवनबाट, रेडियो साहिनो 99.8 MHz चनौली चितवनबाट, हाम्रो राप्ती एफएम 88.8 MHz भण्डारा चितवनबाट, सामुदायिक रेडियो सुनवल 90.7 MHz सुनवल नवलप्रासीबाट, सामुदायिक रेडियो दुधोली एफएम 97.2 MHz दुधोली सिन्धुलीबाट, रेडियो होलेरी एफएम 102.5 MHz सोलेरी रोल्पाबाट, सामुदायिक रेडियो जलजला 96.4 MHz सिलिबाङ रोल्पाबाट, सामुदायिक रेडियो मकनपुर 101.3 MHz हेटोडा मकनपुरबाट, रेडियो वर्षा 91.1 MHz मलङ्गवा नगरपालिका सर्लाहीबाट, नारायणी एफएम 103.8 MHz वीरगन्ज पर्साबाट, सामुदायिक रेडियो रेडियो बिहानी 97.6 MHz नीलकण्ठ 3 धादिङबाट, सामुदायिक रेडियो रेडियो गोर्खा 92.8 MHz गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 MHz पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुनेर साथ र सहयोग हुने गरिराख्नु भएको छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रहदशा र भाग्यको विषयमा जानकारीका लागि 9841-75223 र 9805-75223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह र भाग्यको विषयमा जानकारीका लागि 9841-75223 र 9805-75223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रहदशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासा रहेका छन् भने फोन गर्नुहोस्। भूत वर्तमान र भविष्यको विषयमा, ग्रहदशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि हामी तपाईँलाई गराउँदैछौँ। तपाईँले हामीलाई सम्पर्क भन्ने गर्दै गर्नुहोस्। म भन्ने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु। आजको तिथिमिति अनि पञ्चाङ्गबाट राजमिति 2083 साल भदौ महिनाको आज 28 गते, तदनुसार ईस्वी सन् 2026 सेप्टेम्बर 13 तारिक, शक संवत्सर 1948, नेपाल सम्बत 1146, रौद्र नामक संवत्सर, दक्षिणायन वर्ष ऋतु, आज आइतबार रहेको छ, भाद्र शुक्ल पक्ष तिथि रहेको छ, आज द्वितीय तिथि रहेको छ। आज विशेष गरी र विशेष गरी आज 28 गते, विशेष गरी भदौ महिनाको आज 28 गते पनि रहेको छ र आज 28 गते आइतबारको दिन द्वितीय तिथि विशेष गरी 3:46 यानि कि बिहानको 7:19 रहनेछ। नक्षत्रमा रहेको छ हस्ता नक्षत्र, 21:44 रहेको छ। योगमा रहेको छ आज विशेष गरी शुभ योग रहेको छ, 25:49। करणमा रहेको छ कौलवाह करण रहेको छ, बिहानको 7:19। तदुपरान्त तैतिलकरण रहनेछ, तैतिलकरण रहनेछ 33:40 रहनेछ। चन्द्रमा आज कन्या राशिमा, श्री सूर्यनारायण चाहिँ विशेष गरी आज सिंह राशिमा, आनन्दादि योगमा आज मानस योग रहेको छ। आज बिहान सूर्योदय 5:48 भयो भने सन सूर्यास्त 6:09 हुनेछ। आजको दिनमा घडी 12:21 रहनेछ। दिन विशेष रहेको छ आज। आज तिजको दर खाने दिन, विशेष गरी सामवेदीहरूको उपकर्म भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ। आज तिजको दर खाने दिन असाध्यै पवित्र दिन रहेको छ भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ।
यी त भए आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने म तपाईँलाई विशेष रूपमा ग्रह गोचरको विषयमा पनि जानकारी पनि गराउनेछु। त्योभन्दा पहिला आजको समय, यानि कि आजको शुभ समय, अशुभ समय, लाभ समय के कस्तो रहन्छ भन्ने विषयमा विशेष रूपमा चर्चा भने गर्नेछु। आजको कालबेलाको समय रहेको छ, विशेष गरी आजको कालबेलाको समय रहेको छ बिहानको 11:59:33 दिउँसोको 1:32:24 आज कालबेला। आजको लाभ बेलाको समय रहेको छ बिहानको 8:53:50 बिहानको 10:26:41 आज लाभ बेला रहेको छ। आजको शुभ बेला रहेको छ दिउँसोको 1:32:25 दिउँसोको 3:05:15 शुभ बेला भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने विशेष रूपमा ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई गराएँ र विशेष गरी ग्रह गोचरको विषयमा जानकारी भने म तपाईँलाई गराउँदैछु। विशेष गरी ग्रह गोचर यानि कि आज सूर्यादि नवग्रह कुन कुन राशिमा आएर विराजमान रहेका छन् त भन्ने विषयमा विशेष चर्चा भने गर्नेछौँ। सूर्य सिंह राशिमा, चन्द्रमा कन्या राशिमा, मङ्गल मिथुन राशिमा, बुध कन्या राशिमा, बृहस्पति कर्कट राशिमा, शुक्र तुला राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिशिरको राशि कन्या राशि, हस्ताको तेस्रो चरण नाम आउँछ, तिन धर्के अणबाट नाम आउँछ, आदिनाडी देवगण परेको छ भनेर पञ्चाङ्गले उल्लेख भन्ने गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई गराएँ र अब भन्ने पालो रहेको छ आजका दिन तपाईँहरूको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मेष आदि 12 राशिफल।

0: मेष राशि हुनेहरूका लागि आजको दिन काममा केही चुनौतीहरू देखिँदै जानेछन्। सोचेको फाइदा उठाउन मुस्किल पर्नेछ। वैधानिक प्रावधानले पनि लक्ष्यमा पुग्न अप्ठ्यारो पार्नेछ। प्रतिस्पर्धी बढ्नाले अधिकार र सुरक्षा गर्न जुट्नुपर्नेछ। काम अड्किनाले उद्देश्यमा पुग्न समय लाग्नेछ। फजुर खर्चका साथै ठगीमा पर्ने योग भएकाले अलि होसियार रहनुहोला। सावधानीले उपलब्धि जोगाउँदै लाभ लिन पनि सकिने खालको योग भने राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि हुनेहरूका लागि आजको दिन समय लागे पनि निर्णायक कार्य गर्ने समय रहेको छ। पहिलेका उल्झन समाप्त हुनाले रोकियो काम थालनी गर्न सकिन्छ। बुद्धिको उपयोगले लक्ष्य नजिक पुग्न सकिन्छ। पेसा व्यापार व्यवसायमा केही लगानी र पूर्वाधार तयार पार्ने समय रहेको छ। समर्थ दर्शाउँदा अभिभावक तथा शुभचिन्तकहरूले साथ दिनेछन्। अध्ययनमा पनि गुरुजनको मार्गदर्शन प्राप्त हुने खालको योग भने राशि वृषलाई आजको दिन विशेष देखिएको छ। मिथुन राशि हुनेहरूका लागि आजको दिन अवसरले पछ्याउन नसक्दा व्यवहारमा पछि परिन्छ। विश्वमा बोल्ने बानीले गोपनीयताहरू भङ्ग हुन सक्छ। विशेष योजना सार्वजनिक नगर्दा राम्रो। काम बिग्रने डरले सताउनेछ। साझेदारीमा समस्या आउनाले पहिलेको सम्झदाहरू भङ्ग हुन सक्छ। अर्को व्यवहारले शङ्का उब्जाए पनि परिवारजनसँगको साथ र सहयोग प्राप्त हुनेछ। पछि लाभ हुने काम गर्न पनि सकिने खालको योग भने राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि हुनेहरूका लागि आजको दिन दाजुभाइमा असमझदारी बढ्न सक्छ। जिम्मेवारी थपे पनि सहयोगहरू पछि हट्नाले विशेष गरी बढी मेहनत गर्नुपर्ने समय रहेको छ। प्रतिस्पर्धीहरूले अवोध पुर्याउन सक्छन्। नयाँ काम थाल्न उपयुक्त साइत पर्खाउँदा राम्रो हुनेछ। व्यापार व्यवसायमा सामान्य लाभ हुनेछ। तर सोचेको नामदाम उनाम नउठ्न सक्छ। आफ्नो लाभांशमाथि अरूले दावी गर्न सक्छन्। प्रतिस्पर्धीलाई कमजोर नठान्दा नै राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि हुनेहरूका लागि आजको दिन काम बन्नाले मनका आमदामी भित्याउने अवसर प्राप्त हुनेछ। बुद्धिको उपयोगले नामदाम इनाम प्राप्त हुनेछ। मेहनतले सम्मानित स्थान दिलाउनेछ। कला गला र अभिव्यक्तिले धेरैको मन जित्ने समय रहेको छ। प्रशंसकहरू बढ्दै जानेछन्। सहयोगीहरूले साथ दिनेछन् भने रोकिया काम पनि सम्पादन हुँदै जानेछन्। सानो प्रयत्नले जीवनशैलीमा परिवर्तन समेत आउन सक्ने योग राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि उनीहरूका लागि आजको दिन प्रतिष्ठित काम सम्पादन हुँदै जानेछन्। नामदाम इनाम कमाउने बेला रहेको छ। रमाइलो जमघट स्वादिष्ट भोजनको आनन्द प्राप्त होला। तारिफको काम सम्पादन हुनाले प्रशंसकहरू बढ्दै जाँदैछन्। विशिष्ट व्यक्तिसँग भेटघाट हुनेछ। आकर्षण उपहारले उत्साह जगाउँदैछन्। पहिलेको सफलताले हौसला प्रदान गर्नेछ। बिछोडीका परिवारजनसँग आफन्तजनसँग पनि भेटघाट हुने खालको योग भनी राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
1: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
2: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राशि रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
3: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9845572223, 9806572223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: तुला राशि हुनेहरूका लागि आजको दिन विशेष गरी अवसरको खोजीमा केही दौडधुप गर्नु पर्ला। घर खर्च बढ्नुका साथै अर्थ अभावले सतर्ने हुँदा अलि होसियारको साथ काममा जुट्नु पर्ला। आफ्ना बाटै टाढिनु पर्ने परिस्थिति आउन सक्छ। बेहोसीले नोक्सान पुर्याउन सक्छ। नामदाम इनामका लागि आज गएको खर्च व्यर्थ हुने हुँदा सजग रहनु पर्ला। खर्च लागे पनि टाढाको यात्रा गर्ने प्रक्रिया भने अघि बढ्न सक्ने योग राशि तुलालाई आजको दिन विशेष देखिएको छ। वृश्चिक राशि हुनेहरूका लागि आजको दिन काम बने पनि प्रतिफल हात पार्न समय लाग्नेछ। अरूको मुख ताक्ने बानीले पछि परिन्छ। आमदामीको विभिन्न स्रोत देखे पनि सोचेको फाइदा नहुन सक्छ। लगानीतर्फ लागत बढ्नेछ। पछिको लागि गरिएको मेहनत लगानीले फाइदा दिलाउनेछ। व्यापार साझेदारी र सटापटामा लाभ मिल्नेछ। सञ्चित धन खर्च गर्नु परे पनि प्रत्याशित नतिजाले उत्साह समेत जगाउने खालको योग भनी राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ। धनुराशि हुनेहरूका लागि आजको दिन अवसर प्राप्त भए पनि विश्वमा काम गर्ने बानीले चुनौती निम्त्याउन सक्छ। मेहनत गर्दा काम प्रारम्भ हुनेछ, तर प्रशस्त दाम भने हात लागि नहुन सक्छ। सहयोगहरूबाट गोपनीयता बाँडिन सक्छ। मेहनतले व्यावसायिक चुनौती पन्छाउन सकिन्छ। तत्काल लक्ष्य प्राप्त नभए पनि दीर्घकालीन योजना बन्द जानेछन्। स्वास्थ्यका लागि नजिकिनेहरूबाट सजग रहेर अगाडि बढ्दा राशि धनुलाई आजको दिन विशेष देखिएको छ। मकर राशि उनीहरूका लागि आजको दिन धर्म श्रद्धा परोपकार मन जानेछ। नयाँ जिम्मेवारी प्राप्त हुनेछ। व्यापार व्यवसाय पनि प्रशस्त फाइदा हुनेछ। विशेष अवसरले मन प्रफुल्लित हुनेछ। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बन्नेछ। भाग्यले विशेष अवसर दिलाउनेछ। समस्या चुनौती समाप्त हुँदै जाँदैछन्। नामदाम इनाम हात लागि हुनेछ। योजना पूर्ण नभए पनि आर्थिक लाभ अवश्य हुने योग राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि हुनेहरूका लागि आजको दिन कामको चाप बढ्दै जानेछन् भने शारीरिक कमजोरी तथा आलस्य भएको अनुभूति हुनेछ। अस्वस्थताले काममा जुट्न नसकेला। सामान्य काममा धन र श्रम खर्च गर्नुपर्ला। गोपनीयता बाहिरिनाले अप्ठ्यारो पार्न सक्छ। सहयोगीहरू पछि हट्दै जानेछन् भने आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। स्वास्थ्यको लागि व्यायाम तथा आहार विहारमा ध्यान पुर्याउँदै अगाडि बढ्दा राशि कुम्भलाई आजको दिनमा विशेष देखिएको छ। मीन राशि हुनेहरूका लागि आजको दिन लाभदायक र मनोरञ्जन पूर्ण रहनेछ। प्रियजनसँग रमाइलो भेटघाट हुनेछ। परिवेश उल्लासमय रहनेछ। व्यापार व्यवसायले यात्रा गर्ने अवसर दिलाउन सक्छ। मेहनतले जीवनशैलीमा राम्रो परिवर्तन ल्याउन सक्छ। प्रियजनसँग भेटघाट हुनुका साथै आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ। आफन्तको साथले आशा जगाउनेछ। गृहस्थी सुखद र यात्रा रमाइलो रहने खालको योग भनी राशि मीनलाई आजको दिनमा विशेष देखिएको छ।
4: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु। पञ्चाङ्ग, राशिफल, भूत, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
1: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राशि रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम
2: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9845572223, 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ। के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
3: के तपाईँ भूत, वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
4: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष शास्त्र सम्बन्धी वर्षौँ वर्षदेखि अनुभव सङ्गाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
3: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
4: वास्तुशास्त्र सम्बन्धी परामर्श,
3: घर घडेरीको माटो परीक्षण,
4: विदेश यात्राको समस्याको समाधान,
3: वैवाहिक समस्याको निराकरण,
4: व्यापार व्यवसायमा भएका बाधा,
3: निसन्तान सम्बन्धीका समस्याहरू,
4: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
3: नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण,
4: पितृ उद्धार,
3: ग्रह अनुसार रत्न र कवच धारण,
4: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
3: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल नम्बर 9845572223 र 9806575223। पुनश फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ। आफ्नो अनि आफन्तजनको भूत, भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।
5: यो आवाज हो सर्वर रेडियो नेटवर्कको।

0: स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी पनि गराइसकेका छौँ। आजका तिथिमिति पञ्चाङ्ग मेषादि बाह्र राशिफलका विषयमा जानकारी पनि हामीले तपाईँलाई गराइसकेका छौँ। र अब भने पालो रहेको छ तपाईँको भूत वर्तमान अनि भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने फोन गर्नुहोस्। आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि मैले तपाईँलाई विशेष गरी जानकारी पनि हामीले तपाईँलाई प्राप्त गर्ने गराउनेछौँ। साल महिना गते र समयको आधारमा म भूत वर्तमान र भविष्यको विषयमा जानकारी पनि गराउनेछु। त्यो भएर तपाईँले कुनै पनि जिज्ञासा रहेका छन् भने निर्धक्क भएर तपाईँले हामीसँग सहकार्य पनि गर्न सक्नुहुन्छ। फोन गर्दा तपाईँले विशेष ख्याल गर्नुहोस्, कसैको पनि विषयमा हेर्न मिल्छ। श्रीमान र श्रीमतीको विषयमा ग्रह दशा कस्तो छ, मेलमिलाप कस्तो छ, केही समस्याहरू आएका छन् भने श्रीमान र श्रीमती दुवैजनाको जन्ममिति र जन्म समय पनि चाहिन्छ। अहिलेको लागि चाहिँ कोही मित्र आउनुभएको छ कार्यक्रममा, स्वागत गर्छु म उहाँलाई। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते।
1: नमस्कार।
0: केसरी डाङ्गी त्रिवेणी गाउँपालिका रोल्पा जिल्लाबाट केसरी डाङ्गीजी बोल्दै हुनुहुन्छ।
1: हजुर।
0: कार्यक्रम कतिको सुनिन्छ रोल्पातिर?
1: सुनिन्छ हजुर,
0: सुनिन्छ। कसको विषयमा हेर्न चाहनुहुन्छ? जन्ममिति भन्नुहोस् त कति हो?
1: 2069 साल 4 महिना 30 गतेको दिन।
0: समय भन्नु
1: साँझको 6 बजेतिर
0: हो
1: हजुर।
0: 2069 साल साउन महिनाको 30 गते मङ्गलबार हो
1: हजुर, हो
0: साँझको 6 बजेतिर जन्म। ल सुन्नुहोस् है, श्री गणेशाय नमः, श्रीमती रामानुजाय नमः। 2069 भाद्र कृष्ण पक्षको मङ्गलबार द्वादशी तिथिमा जन्म, राशि मिथुन राशि है। अनि पुनर्वासु नक्षत्रको प्रथम चरण नाम आउँदो रहेछ दादाको केशर कुमार, नाम आउँदोरहेछ केशव भन्ने नाम आउँछ है। हजुर। आदिनाडी देवगण परेको छ, घातकमा परेको छ तिथिहरू। द्वितीय सप्तमी द्वादशी सोमबार घातक, नम्बरमा 4 नम्बर राशिमा धनु राशि घातक भनेर लेखिया छ। अनि त्यसपछि कालो सर्प योग परेको छ, पेटमा समस्या, पढाइमा मन नजाने, अलिक छिटो रिसाउने स्वभावको पनि देखिन्छ। अनि पानी अलिक धेरै पिउनुपर्छ, पढाइमा मन नजाने, अल्छी लाग्ने पन्न, दिमाग असाध्यै राम्रो टाठो पनि देखिन्छ, अलिक छिटो रिसाउने स्वभावको पनि देखिन्छ यहाँबाट हेर्दा है। अनि त्यसपछि 69 साल भन्नुभएको छ, अहिले ग्रह शनि भन्ने ग्रह, अर्को भद्रिका भन्ने ग्रह चलेको छ। अहिले ग्रह त धेरै राम्रो ग्रह छैन, ग्रह बिग्रिएको छ, दशाको शान्ति गर्नुपर्छ भन्नु होला।
1: हुन्छ।
0: अनि त्यसपछि राम्रो हुन्छ, समस्याहरू आउँदैन। भनेको दादाको लागि चाहिँ शनिको शान्ति गर्नुपर्छ। अहिले साथीको सङ्गतहरू राम्रो नहुने, मन विचार राम्रो नआउने भन्ने कुरा देखिन्छ। कति क्लासमा पढ्दै हुनुहुन्छ दादा?
1: 9मा
0: पढ्दै हुनुहुन्छ। अब पढाइमा अलिकति ध्यान दिनुपर्छ, एसएलसी दिने बेला भयो। एसएलसीमा नम्बर थोरै आउन सक्छ, नम्बर थोरै आयो भने फेरि राम्रो विषय लिएर पढ्न पनि पाइँदैन हो कि होइन? तपाईँ कति क्लासमा पढ्नुहुन्छ? तपाईँ
1: म पनि 9 कक्षामा पढ्छु।
0: 9 कक्षामा कसको पढाइ धेरै राम्रो छ, दादाको कि तपाईँको?
1: मेरो।
0: तपाईँको है, दादा पढ्न खोज्नुहुन्न हो कि होइन? अनि त्यसरी त राम्रो हुँदैन, पढाइमा चाहिँ अलिकति मजाले मन लगाएर पढ्नुपर्छ। 8 बाट 9 जाँदाखेरि कति नम्बर आयो दादाको?
1: दादाको 2 पोइन्ट कति आयो खै थाहा भएन।
0: जम्मा तपाईँको कति आयो?
1: 3.18।
0: राम्रो हो, यतिको त ठिकै छ होइन?
1: अब मेरो पनि हेरिदिनुहोस् न है।
0: एकजनाको मात्र हेर्न मिल्छ नानी एकपटकमा?
1: म पनि 7:30 बजेतिर के हो कि,
0: त्यही त एकजनाको मात्र हेर्न मिल्छ क्या एकपटकमा।
1: अनि भविष्यमा के गर्नु दादा राम्रो हुन्छ त दादाले?
0: दादाको लागि सरकारी जागिर एकदम धेरै राम्रो छ, आर्मी पुलिसमा भर्ती हुनको लागि अहिलेदेखि तयारी गर्दा राम्रो हुन्छ दादाको लागि। वैदेशिक यात्राहरू पनि राम्रै हुन्छ, पढाइमा नराम्रो, अरू सबै थोक राम्रो दादाको।
1: ए हामी जुम ल्याऊ कि हाम्रो पनि मेरो पनि हेरिदिनु न है।
0: तपाईँको के हेर्ने ल भन्नु त?
1: मेरो पढाइ लेखाइ गर दशा।
0: तपाईँको पढाइ लेखाइ गर दशा हेर्ने, कति बजी जन्मिनु भएको तपाईँ चाहिँ?
1: 7:30 बजेतिर
0: हो, यति धेरै फरक परेर हो 7:30 बजे बेलुका होइन?
1: हजुर
0: ल सुन्नुहोस् है त कस्तो रहेछ, तपाईँको हेरि जुम्लेकोबाट हेरिदिएको है।
1: हुन्छ
0: तपाईँको 69 साल भाद्र कृष्ण पक्षको मङ्गलबार त्यही भइहाल्यो। के तपाईँको मिथुन राशि, नाम तपाईँको पनि त्यही आउँदो रहेछ, केशर कुमारी नाम आउँदो रहेछ।
1: केसरी हो सर।
0: हजुर केसरी आउँदो रहेछ, आदिनाडी देवगुण पर्दो रहेछ तपाईँको, माङ्गलिक पर्नुभयो क्या तपाईँ फेरि है। बाबाको र मम्मीको ग्रह मिल्दैन नि हो कि होइन, अब तपाईँको पनि तपाईँको श्रीमानसँग ग्रह नमिल्ने, प्रेम हुने, प्रेम गरेर बिहा गर्नुभयो भने त्यति धेरै राम्रो पनि हुँदैन। श्रीमान अलिक छिटो रिसाउने, एकरो अलिक जिद्दी, अलिक घमण्डी खालको हुने है, हो त्यस्तो ग्रह त साह्रो परेको छ तपाईँको। मोबाइलहरू नचलाउनु, तपाईँले मोबाइल किन्नु भएको छ, किन्नु भएको छैन तपाईँले आफ्नो,
1: किनेको छैन।
0: हो मोबाइल नकिन्नुहोस्, मोबाइल नचलाउनुहोस् है, 20 वर्ष कटेपछि मात्रै मोबाइल चलाउने, अहिले मोबाइल चलाउनु भयो भने ग्रह बिग्रिहाल्छ तपाईँको है।
1: हुन्छ
0: त्यो गर्नु, पढाइ लेखाइमा तपाईँको बृहस्पति र केतु सँगै आएर बसेको छ, मोबाइल चलाउनु भयो भने पढाइ तपाईँको बिग्रिन्छ, पढाइ रोकिन्छ होइन। यस्तो छ, सरकारी जागिर खाने ग्रह छन्, शत्रु धेरै छन्, कुरा काट्ने मान्छे धेरै छन् तपाईँका, त्यो भएर अलिकति सावधान हुनुहोस्। देवगणमा पर्नु भएको छ, मन कमलो छ, कसैलाई दुःख परेको देख्न सक्नुहुन्न, तपाईँको मन चाहिँ कमल भएको देखिन्छ यहाँबाट हेर्दा, अरू त्यस्तो नराम्रो छैन, ठिक छ, ग्रह राम्रै छ है।
1: अनि दिदी बहिनी बुवा आमासँगको सम्बन्ध चाहिँ कस्तो छ?
0: दिदी बहिनी दाजुभाइसँगको सम्बन्धहरू ठिकै छ, त्यस्तो नराम्रो छैन, राम्रै
1: मैले
0: हुन्छ।
1: मैले कुन विषय पढ्दा ठिक हुन्छ त गुरु?
0: तपाईँले साइन्स विषय लिएर पढ्नु, म्यानेजमेन्ट लिएर पढ्नु, होटल म्यानेजमेन्ट लिएर पढ्नु, कमर्स कमर्स लिएर पढ्नु, कुन विषय लिएर पढ्न सक्नुहुन्छ? अलि जोरदारसँग पढ्नुभयो भने साइन्सहरू लिएर नि पढ्नु है,
1: म्याथ विषय लिँदा कस्तो हुन्छ?
0: म्याथ पनि हुन्छ, म्याथमेटिक्स पनि हुन्छ तपाईँको लागि। ग्रहहरू ठिक छ, राम्रा छन्। अब तपाईँले माङ्गलिक तपाईँ हुनुहुन्छ, यो नराम्रो हो, यसको लागि के गर्नुपर्छ भन्दा मङ्गलबारको दिन नै व्रत बस्ने, गणेशजीको पूजा गर्ने, माङ्गलिकको रत्न कवच पाउँछ, अलिक पछि लगाउँदा पनि हुन्छ, माङ्गलिकको रत्न कवच धारण गर्ने होइन। यति कुरा के बुझ्नुहोस् भने तपाईँले लभ गर्नु भएन, केटा मान्छेसँग नजिक हुनुभयो भने ग्रह बिग्रिन्छ तपाईँको, त किनकि तपाईँ माङ्गलिक हुनुहुन्छ, यसले तपाईँलाई पछि भविष्यमा पछुतो हुन्छ, फेरि ओहो बर्बाद भएछ भन्ने हुन्छ होइन। पढाइमा मैले ध्यान दिनछु, मैले त्यो बेला मेरो मन बिग्रिएछ, दुःख पाइयो अहिले, त्यो बेलामा राम्रोसँग पढेको थियो भने राम्रो हुन्थ्यो मलाई भन्ने हुन्छ क्या, बुझ्नुभयो। तपाईँलाई तपाईँ चाहिँ अलिकति मन बिग्रियो भने मलाई गुरुले यस्तो भन्नुहुन्थ्यो, यो भन् यो यस्तो मन बिगार्ने बित्तिकै मेरो ग्रह बिग्रिन्छ भन्नुभएको छ, मैले मन बिगार्नु हुँदैन, मैले पढाइमा मात्रै फोकस गर्नुपर्छ होइन, त्यो कुरा तपाईँले भन्नु पऱ्यो मनमा भन्ने, त्यो कुरा चाहिँ है, केटा मान्छेबाट अलिक टाढा रहनुपर्छ, अहिले केटा साथी पाउँदिनँ मैले, पाउने बेला भएको छैन, 20 पछि विवाह गर्छु अनि त्यसपछि राम्रो हुन्छ, मलाई सुख हुन्छ, श्रीमान पनि राम्रो माया गर्ने श्रीमान पाउँछु मैले भन्ने मनमा राख्नु पर्यो है।
1: हुन्छ, अनि माङ्गलिक दोषको लागि मङ्गलबार व्रत बसे हुन्छ नि गुरु?
0: हो, मङ्गलबार व्रत बस्ने, गणेश चौथी मङ्गल चौथीको पूजा लाउने अथवा व्रत बस्ने त्यसको है, त्यति गर्नु, अरू केही पनि गर्नु पर्दैन तपाईँले, ठिक छ, ग्रह राम्रो छ।
1: अनि दादाको चाहिँ कुन विषय पढ्दा राम्रो हुन्छ त्यसलाई?
0: दादाको पनि त्यही हो, साइन्स म्याथमेटिक्स यस्तै यस्तै हो, दादाको पढाइमा मन छैन क्या नानी तिम्रो जस्तो, अलिक छिटो रिसाउने हो तिमी भन्दा पनि दादा हो कि होइन।
1: पहिला दादा फर्स्ट आउँथ्यो, अहिले त केही आउनु
0: त्यही ग्रह लाग्यो नि छोरी, ग्रह लागेर त्यस्तो भएको हो नि त, ग्रह लागेपछि त्यस्तो भइहाल्छ क्या नानी, बुझ्यौ नि, त्यो भएर ग्रह लाग्न दिनु, ग्रहले जित्यो दादालाई चाहिँ, ग्रहले जित्यो, अब तिमीलाई ग्रहले जित्न खोज्दैछ, मन बिगार्दैछ, हो त्यो ग्रहलाई तिमीले जित्नु पर्यो, त्यो जित्नको लागि के गर्नुपर्छ भन्दा मनमा केही कुराहरू आयो मनमा, पढाइभन्दा अरू कुराहरू आयो मनमा भने यो यो हुन्न मैले गर्नलाई, यो ग्रहले जित्यो भने मलाई पनि खत्तम बनाउँछ ग्रहले भन्नु पऱ्यो क्या तपाईँले, ग्रहलाई जित्न दिनै हुन्न, ग्रह भनेको त शत्रु हो, नराम्रा ग्रह भनेका चाहिँ हाम्रो शत्रुलाई जित्न दिनु हुँदैन, हराउनुपर्छ उसलाई, हो कि होइन। हो, अब तपाईँले जित्न सक्नुहुन्छ सक्नुहुन्न भन्ने कुराहरू हो, अब तपाईँले जित्न सक्नुभयो भने तपाईँको ग्रह एकदम बलियो, राम्रो भइस भयो, भविष्य राम्रो, पढाइ राम्रो हुन्छ, जागिर राम्रै खान पाइन्छ होइन, पढाइमा तपाईँले चाहिँ ग्रहलाई जित्न सक्नु भएन भने पढाइ बिग्रिन्छ, पछि गएर उही भात तरकारी पकाउने, घरको काम गर्ने, बस्ने हो फेरि, नपढे मान्छे त अरू काम गर्न सकिँदैन, हो कि होइन, त्यही भएर यसमा तपाईँले विशेष ख्याल गर्नुपर्छ है।
1: हुन्छ, अनि मलाई बडी रिस उठ्छ के कारणले होला?
0: हजुर
1: मलाई अलि छिट्टै रिस उठ्छ कि के कारणले होला?
0: होइन, रिस उठ्दैन, माङ्गलिक हुनुहुन्छ त्यही भएर त्यस्तो भएको। एकैछिन हो तपाईँको रिस, त्यस्तो धेरै हुँदैन। तपाईँलाई
1: ए
0: धेरै रिस उठिरहँदैन, एकैछिन उठ्छ त्यसपछि सेल आउँछ, हो कि होइन?
1: ओ
0: हो, त्यही भएर जित्नु पऱ्यो। त्यही हो ग्रह लाग्नु भनेको, सुरु भयो नि त ग्रह लाग्नलाई, बुझ्नुभयो? ग्रह लाग्न तपाईँले अस्ति असारको 15-16 सुरु भएको ग्रह लाग्नलाई।
1: कहिलेसम्म
0: अब यो ग्रह 21 छ, 21 वर्षसम्म छ। यो बिचमा तपाईँको ग्रह जित्नु भयो भने तपाईँलाई राम्रो हुनुभयो, जित्नु भएन भने तपाईँलाई ग्रहले खत्तम बनाउँछ, बर्बाद बनाउँछ फेरि। त्यो चाहिँ तपाईँको हातको कुरा हो है।
1: हुन्छ
0: हुन्छ नानीलाई फोन गर्नुभयो, धेरै धन्यवाद कार्यक्रम सुन्दै गर्नुहोला। उहाँले फोन गर्नुभएको थियो हामीलाई, विशेष गरी आफ्नो र आफ्नो भाइको विषयमा हेराउनु, दादाको विषयमा, किनकि जुम्लेको नानीहरूको होइन, मैले हेरिदिइहालेँ। जुम्लेको नानीहरूलाई छुट्याउनु पनि हुँदैन भन्छन् क्या, त्यो एउटा पहिला पहिला कपडा पनि एकै थरीका लगाइदिन्थे क्या जुम्लेकालाई, हो कि होइन भन्नुहोस् त? त्यही भएर मैले हेरिदिएको, नभए कार्यक्रममा एकपटकमा एकजनाको भन्दा हेर्न मिल्दैन है। 98451-75223 र 98056-75223 नम्बरमा सम्पर्क तपाईँले पनि गर्नुहोला। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने फोन गर्न सक्नुहुन्छ। कोही मित्र आउनुभएको छ कार्यक्रममा, स्वागत पनि गरौँ। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते,
1: नमस्ते गुरुबा।
0: कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: रोल्पाबाट,
0: रोल्पा जिल्ला, कुन ठाउँबाट? रोल्पाको
1: रुन्टी गरिनौ।
0: रुन्टी गरिनौबाट, शुभ नाम, तपाईँको नाम भन्नुहोस् त।
1: पार्वती नेपाली गुरुबा।
0: पार्वती नेपाली बोल्दै हुनुहुन्छ, कसको विषयमा हेर्न चाहनुहुन्छ?
1: मेरो आफ्नो विषयमा हेर्न चाहन्छु।
0: जन्ममिति भन्नुहोस् त तपाईँ कति हो?
1: 2055 छ।
0: 2055
1: के अरे, फागुन जाने माघ लाग्नेमा सन्त दिन्छु हाम्रो गुरुबा। 31 लाग्थ्यो कि 30 लाग्थ्यो?
0: होइन, गते भनेर त हुँदैन, के अरे मसान्त भनेर हुँदैन, गते भन्नुपर्छ, कति गति हो, के बार हो भन्नुपर्छ, 12 र गति भन्नुपर्छ।
1: ए 30 गति होला गुरुबा,
0: फागुनको 30 गते।
1: हजुर,
0: फागुनको, फागुन जाने अनि
1: माघ लाग्ने,
0: पुस जाने माघ लाग्ने भनौँ न, पुस अनि माघ अनि फागुन अनि चैत पो हो त।
1: अरे माघ नै के, माघ जाने फागुन लाग्नेको,
0: ए हो, माघ जाने फागुन लाग्ने 30 गते। के बार पर्छ 30 गते?
1: खै मङ्गलबार भन्नुहुन्थ्यो र आमाले, हो कि नै?
0: होइन नि, त्यसरी त हेर मिल्ने नानी, त्यसरी हेर मिल्दैन,
1: मिल्दैन नि,
0: मिल्दैन नि, त्यसरी हेर त बर्बाद भयो।
1: अनि छोरीको बारेमा हेरिदिनु न गुरुबा, त्यस्तो भाइ
0: छोरीको बारेमा हेरिदिन्छु, तपाईँको बारेमा मेसेन्जरमा मेसेज गर्नु, के बार रहेछ गुरु, मसान्त कति कति रहेछ हेरिदिनु भन्नुभयो, म दिउँसो चाहिँ हेरिदिन्छु है।
1: ल ल,
0: छोरीको जन्मविधि भन्नुहोस् त कति हो?
1: 2080 साल।
0: 80,
1: अनि के अरे वैशाखको 20 गते, 21 गते दिन।
0: समय कति बजे हो?
1: 2:55
0: राति कि बिहान?
1: रातिको,
0: रातिको 2:55
1: हजुर,
0: भनेको 20 गतेको राति उजालो भएको 21 गते हो।
1: हजुर, ऊ के अरे बिहिबार दिन राति उज्यालो हुँदा शुक्रबार पऱ्यो।
0: त्यसरी त हुँदैन नि त नानी, बिहिबारको राति 20 गते बिहिबार होइन नि त।
1: 21 गते होला गुरुबा, त्यस्तो भयो 21 गते राति।
0: तपाईँलाई 80 सालको बच्चाको पनि कति गते राति कति गते बिहानै थाहा छैन, के गर्ने मैले?
1: 21 गतेको राति अनि 2:55 उज्यालो हुँदा 22 गते हो क्या गुरुबा?
0: 22 गते के बार पर्छ?
1: शुक्रबार हो क्या?
0: त्यस्तरी हो क्या भन्नुहुन्छ त आफ्नो छोराछोरीको बारेमा?
1: हो, शुक्रबारै हो कि, बिहिबार दिन राति हो, शुक्रबार दिन उज्यालो भएपछि घर आयो मामुले हस्पिटलबाट।
0: त्यही त नि, कन्फर्म हस्पिटलको कार्ड छ कि छैन तपाईँसँग?
1: होला, कार्ड छ,
0: त्यो खोजेर चिन्ह बनाइहाल्नु तुरुन्तै, नभए पछि गएर लथालिङ्ग हुन्छ फेरि, बुझ्नुभयो? 2080 साल वैशाख शुक्ल पक्ष, वैशाख पर्छ फेरि तपाईँको, बुझ्नुभयो नि? तपाईँले के के महिना भन्नुभएको?
1: वैशाख महिनै हजुर
0: ओ, वैशाख शुक्ल पक्षको बिहिबारको राति उजालो भएको शुक्रबार हेरेको छु मैले, 81 गतेको राति उजालो भएको
1: हजुर
0: 22 गतेको हेरेको छु है मैले।
1: हजुर हजुर त्यही हो गुरुबा।
0: हजुर, पूर्णिमा तिथिमा जन्म, तुला राशि पर्छ, नाम आउँछ रूपा भन्ने नाम आउँछ।
1: हजुर बाहुनले के भन्नुभएको थियो, रूपा तुला राशि पर्छ भन्नुहुन्थ्यो।
0: हजुर, अन्तरणी देवगण परेको छ, एउटा चिना बनाउनु भाइ,
1: हुन्छ गुरुबा
0: बनाइदिइहाल्नु, ढिला नगर्नु, चिना बनाउनु। घातक तिथि, घातक तिथिहरू परेको छ, चौथी नवमी चतुर्दशी बिहिबार घातक, नम्बरमा 6 नम्बर राशिमा मिथुन भन्ने राशि घातक छ, चन्द्रमालाई ग्रहण लगाएको छ, अनि सूर्य ग्रहण र अनि ग्रहण परेको छ। आइतबारको दिन घरमा माछा मासु नखानु, पूर्णिमाको दिन पनि घरमा माछा मासु नखानु है। अलिकति नानीको ग्रह बिग्रिएको छ, रानीको ग्रह राम्रो छैन है, नानीलाई दाजुभाइ नफाप्ने, माइती नफाप्ने ग्रह पनि परेको छ। ग्रह शान्ति अहिलेसम्म एकचोटि पनि ग्रह शान्ति गर्नुभएको रहेनछ नानीको, गर्नु पर्यो नि त, 80 सालमा जन्मेको, 3-4 वर्ष भइसक्यो जन्मेको, अनि अहिलेसम्म ग्रह शान्ति नगरेर हुन्छ त? अब यिनलाई पढाउन धेरै कठिन छ, पढाउन धेरै मिहिनेत गर्नुपर्छ। तपाईँ राहु भन्ने ग्रह चलिराखेको छ, अहिले पनि जन्मदेखि नै राहु छ, अलिकति बिरामी बिरामी भाकी पनि हुन् सानामा होइन। ओ, अब यसको लागि चाहिँ के गर्नु पर्यो, आइतबारको दिन घरमा माछा मासु नखाने, सकिन्छ भने नानीलाई आइतबार सानै छिन्, अब आइतबार के गर बार्छन् बार्छन् र अलिक ठुलो भएपछि चाहिँ आइतबारको दिन नुन नखाने है। पूर्णिमाको दिन चोखो खाने, बेलुका चन्द्रमालाई यसो जल चढाउने, तपाईँहरूले पनि जल चढाउने, नानीलाई काखामा लिएर अथवा बोकेर यसो जल चढाउने, नानीको हातबाट जल चढाउन सिकाउने गर्नुपर्छ। आइतबारको दिन सूर्यलाई जल चढाउने, रवि सप्तमीको दिन व्रतहरू बस्न सिकाउने, अहिलेदेखि बिस्तारै ठुलो हुँदै गएपछि होइन। अब अहिले त सानै छिन्, 5 वर्ष कम्तीमा 5-6 वर्ष कट्नुपर्छ क्या, चोखो खान, चोखो खानको लागि चाहिँ होइन। बाहुन बोलाउने, राहुको 18,000 जप हुन्छ त्यो जप गराउने, भ्रामरीको 4,000 जप हुन्छ त्यो जप गराउने, अनि त्यसपछि सूर्य ग्रहणको शान्ति, चन्द्र ग्रहणको शान्तिहरू गराउने, गुरु चन्द्र योग परेको छ, गुरु चन्द्र योगको जाप गराउने गर्नुपर्छ त्यसको लागि चाहिँ।
1: अनि कहिले गराइदिए ठिक हुन्छ,
0: गराइहाल्ने, त्यो त गराइहाल्ने नि, किन ढिला गराउने, अब गर्ने हुनुभयो, मनसाय भयो भने मलाई फोन गर्नु, के गर्नुपर्छ
1: भनेर
0: फोन उठाउनु भएन भन्नुहुन्छ। कार्यक्रममा फोन गर्न धेरैजनाले फोन गर्नुहुन्छ, कसैको उठ्छ कसैको उठ्दैन के,
1: 10 बजी त चाहियो गुरुबा, लगभग
0: चिन्ह हेरिराखेको बेला पर्यो होला तपाईँले फोन गर्दा, अनि पछि फेरि फोन गर्नु पर्थ्यो नि त, पछि फोन गर्नु पर्थ्यो नि त, तपाईँले फोन गर्नु भएन पछि, आज फोन गर्नु 10 बजेपछि रत्न कपाल लाउनुको लागि। नानीको पनि, यो सानो नानीको पनि चिना बनाउने हो भने चिना पनि बनाएर पठाइदिउँला म है।
1: हस् गुरुबा, म 10 बजेपछि फोन गर्छु नि।
0: हुन्छ हस्, नारायण राधे राधे।
1: ल नारायण गुरु,
0: उहाँले फोन गर्नुभएको थियो रोल्पा जिल्लाबाट, आफ्नो छोरीको विषयमा हेराएर गइसक्नु भएको छ। तपाईँ पनि आफ्नो आफन्तको बारेमा ग्रह र भाग्यको विषयमा जानकारीका लागि 98-451-75-223 र 98-056-75-223 नम्बरमा सम्पर्क भन्ने गर्नुपर्ने हुन्छ। तपाईँहरूले फोन लागेन, फोन उठाउनु भएन भने नरिसाउनु होला, कहिलेकाहीँ चिना हेरिराखेको बेलामा पऱ्यो भने फोन नउठाउनु पनि सक्छ, कहिले थाहा नहुन पनि सक्छ क्या, कहिलेकाहीँ चाहिँ तपाईँको चाहिँ मोबाइल साइलेन्समा हुन्छ, अनि त्यसपछि अलि थाहै हुँदैन क्या, कहिलेकाहीँ त्यस्तो हुन्छ। त्यही भएर एकपटक फोन लागेन भने अर्कोपटक गर्नु, एकपटक उठेन भने एकछिनपछि फेरि फोन गर्नु, उठिहाल्छ क्या है। 98-451-75-223 र 98-056-75-223 नम्बरमा सम्पर्क तपाईँले गर्नुहोला। मसँग प्रत्यक्ष रूपमा भेट्न चाहनुहुन्छ भने प्रत्यक्ष रूपमा भेट्नको लागि भरतपुर 8 गौरीगञ्ज हेल्प पोस्टकै अगाडि

0: होल्डमा राख्नुभयो। हजुर हजुर सुन्नु भएको छ? हेलो
1: हेलो
0: हजुर, पत्ता हराउनु भयो तपाईँ, खै बोल्दै बोल्नुहुन्न।
1: हेलो
0: हजुर हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: हेलो
0: हजुर, सुन्नु भएको छैन तपाईँले?
1: हजुर,
0: कताबाट कहाँबाट को बोल्दै हुनुहुन्छ भनेको?
1: अनि कहाँ पर्यो,
0: कसलाई फोन गर्नुभएको भन्नु त? थाहै पाउनु भयो बिचरा, उहाँले गर्नुभएको त कार्यक्रममै हो, रेडियो सुनिरहनु भएको छ उहाँले, अनि फेरि रङ नम्बर पर भन्नुभयो, अलि मिसो पाउनु भएन बिचरा बुवाले। 9845175223 र 9806575273 नम्बरमा सम्पर्क तपाईँले गर्नुहोस्, भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि म तपाईँलाई गराउनेछु। कोही मित्र आउनुभएको छ कार्यक्रम ज्योतिष वास्तुमा, उहाँलाई चाहिँ म स्वागत गर्छु। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते।
1: हेलो
0: हजुर हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: हजुर सर,
0: हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: ज्योतिषमा गरेको फोन होइन नम्बर?
0: हजुर ज्योतिषमै बोल्नु भएको, गुरु पनि बोलिरहेको छ त, म भन्नु न कहाँबाट को बोल्दै हुनुहुन्छ भनेर सोधिरहेको छु त।
1: सल्यानदेखि सर,
0: सल्यानबाट शुभ नाम भन्नुहोस् तपाईँको?
1: शेरबहादुर घरती।
0: शेरबहादुर घरती सल्यानबाट, कसको विषयमा हेर्न चाहनुहुन्छ त?
1: छोराको बारेमा।
0: छोराको जन्ममिति भन्नुहोस् त कति हो?
1: 2000।
0: ल, उहाँको पनि फोन काटियो, मैले काटेँ होइन है, तपाईँले आफै थिच्नुभयो कता, जान्नुभयो होइन, थिच्नुभयो, रेडियो सुनिरहनु भएको छ उहाँले। शेरबहादुरजीले फोन मैले काटेको होइन, तपाईँले नि काट्नु भएको है फोन चाहिँ, मलाई दोष नदिनु होला, मैले फोन काटेको होइन भन्ने कुराहरू तपाईँले बुझ्नु पऱ्यो। 9845175223 र 9806575273 नम्बरमा सम्पर्क पनि गर्नुहोला। कोही मित्र आउनुभएको छ कार्यक्रममा, स्वागत गरौँ। हजुर नमस्ते।
1: हजुर नमस्ते। नमस्ते,
0: कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर ए, सिन्धुलीको दुधौलीबाट। कसको विषयमा हेर्न चाहनुहुन्छ? हजुर
1: छोराको विषयमा,
0: छोराको जन्ममिति भन्नुहोस् त।
1: 2067।
0: 2067 साल
1: माघ 8 गते।
0: 8 गते, समय भन्नु?
1: समय बिहान 3 देखि 4 बजे, 4 को बिचमा सर।
0: 3 देखि 4 को बिचमा बिहान उजालो भएको 8 गते हो?
1: हजुर।
0: के बार पर्दो रहेछ?
1: शुक्रबार।
0: मिलेन त, मिल्दै मिल्दैन, कसरी हेरिदिउँ हो, मैले तपाईँहरूको चिन्न खै।
1: ए मिलेन सर,
0: मिलेन, जन्ममिति जन्ममिति मिलेन नि, हस्पिटल कार्ड छ कि छैन घरमा?
1: ए छैन त्यो त।
0: अब तपाईँले पत्ता लाउनु पर्यो कति कति हो के हो भने त। मिल्दै
1: मिल्दैन जस्तो लाग्यो।
0: हजुर मिलेन, मिलेन।
1: ए अनि 66 हुँदैन सर, 66-67 जस्तो लाग्यो, 66 कि छ।
0: अब त्यो त मलाई पनि कसरी थाहा हुन्छ त, हो कि होइन भन्नु त। 8 गते के बार पर्छ भन्ने बार त म हेरिदिन्छु तपाईँलाई होइन, तर तपाईँको 66 साल, 66 साल, 66 साल होइन ग्यारेन्टी, तपाईँको शुक्रबार नै हो, तपाईँ ग्यारेन्टी शुक्रबार हो भन्नुहुन्छ भने तपाईँको चाहिँ 67 साल होइन क्या है, होइन। अब यो चाहिँ दिउँसो मलाई म्यासेन्जरमा म्यासेज गर्नु, मेरो छोराको जन्ममिति यसो कन्फ्युज भएँ गुरुमा, यसो हेरिदिनुहोस् भन्नुभयो भने म हेरिदिइहाल्छु है, पैसा लाग्दैन दिउँसो पनि हेराउनको लागि। सडसठी साल होइन क्या, बुझ्नु भएन तपाईँले, तपाईँले पात्रो पनि हेर्नुहोस् त्यो सालको, आजभोलि त मोबाइलमै हेर्न मिल्छ। 2067 साल अनि माघ महिनाको 8 गते तपाईँको चाहिँ शुक्रबार पर्दैन, हेर्नु तपाईँले पनि त्यहाँ थाहा हुन्छ मैले झुट बोलेको भने होइन। मैले किन झुट बोल्नु पर्थ्यो र, भएको थियो भने त म हेरिदिइहाल्थेँ, मेरो कामै यही हो नि त, हो कि होइन? त्यो तपाईँले कन्फर्म गर्नु, कन्फर्म गरेर मलाई पछि फोन गर्नु है।
1: ल सर, हुन्छ।
0: उहाँले फोन गर्नुभएको थियो हामीलाई, विशेष गरी उहाँले चाहिँ सिन्धुलीबाट फोन गर्नुभएको थियो, उहाँको छोराको जन्म 2067 साल होइन, पक्का होइन, यो कन्फर्म छु म पनि क्या है, उहाँको मिलेको छैन कि, अलिक कन्फ्युज हुनुभयो। हो, यही भएर चिना चाहिँ बनाइहाल्नु भन्छ।

0: भन्छु मैले, तपाईँले कको गुरुहरूले चाहिँ 5 वर्ष नभइकन 7 वर्ष नभइकन चिना बनाउनु हुँदैन भनेर ककरले लाउँदा रहेछन्, अनि त्यही लागेको भएर पछि दौडिनुहुन्छ तपाईँहरू चाहिँ। त्यस्तो होइन, जन्मिन बित्तिकै चिना बनाइहाल्नु, नराम्रोभन्दा अगाडि पनि चिना बनाउनु हुन्छ। जसले हुँदैन भन्छ नि त्यो गुरुको कान समाएर मलाई फोन गर्न लाउनुहोस् त, हुन्छ कि हुँदैन? तपाईँको छोराले तपाईँको छोरीले नराम्रा ग्रह नराम्रा योगहरू लिएर आएका रहेछन् भने चिनाबाट थाहा हुन्छ बल्ला, अनि त्यो शान्ति गर्न पाइहालिँदैन त। अनि 5 वर्षपछि 7 वर्षपछि चिना बनाउने कोही के भन्नुहुन्छ? छोराको 5 वर्षपछि, छोरीको 7 वर्षपछि चिना बनाउनु भन्नुभएको छ भन्नुहुन्छ क्या? त्यस्तो होइन, त्यो गलत कुरा हो, त्यो होइन, त्यो भ्रममा नपर्नु। तपाईँहरू चिना बनाइहाल्नु, नजिकै राम्रा पढे लेखा ज्योतिषी छन् भने नजिकै पढे ज्योतिषी छन् भने त्यहाँ गएर बनाउनु, ज्योतिषी छैन नजिकै विश्वास लाग्दैन भने फोन गर्नुहोस्, जन्ममित्र जन्म समय टिपाउनु, म चिना बनाएर पठाइदिन्छु, मैले भनिरहेको छु बारम्बार यो कुराहरू तपाईँहरू। त्यही भएर एकदम मनमा राख्नु यो कुराहरूलाई है। भन्दै कार्यक्रम ज्योतिष वास्तुको समय पनि तपाईँसँग गन्थन मन्थन गर्दा गर्दै सकिएछ आजको लागि चाहिँ। भोलि बिहान म फेरि ठिक 7 बजे कार्यक्रम लिएर फेरि पनि उपस्थित हुने नै छु। तबसम्म लागि प्राविधिक मित्रका साथै म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस्। नमस्कार, शुभ दिन।
1: दिदी, किन हो यो छिमेकीमा त सधैँ झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
2: हो, हिंसा सहनुहुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नु पर्छ।
3: हिंसा सहेर नबसौँ, विभेद मुक्त समाज निर्माणमा जुटौँ।
2: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानुनत दण्डनीय छ। लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउँ र कानुनी उपचार खोजौँ।
3: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
4: तपाईँको दैनिक दुखाइले जीवन थकाइ लाग्दो बनाइरहेको छ?
5: आधुनिक दक्ष चिकित्सकद्वारा तपाईँको दुखाइको अन्त्य र जीवनको नयाँ सुरुवातको लागि दुखाइ मुक्त जीवनको भरोसा पोखरा पेन केयर सेन्टर।
6: लामो समयदेखि दुखाइ रोग सम्बन्धी काम गर्दै आउनुभएका डाक्टर हरि पौडेलबाट टाउको दुखेको, माइग्रेन, घाँटी तथा ढाडमा नसा च्यापिएको, घुँडा तथा जोर्नीहरू खिएको, बाथको दुखाइ, क्यान्सर रोगको दुखाइ, खेलाडीहरूको मासु च्यातिएर हुने दुखाइ, घाँटी र काँधको दुखाइ, स्नायु सम्बन्धी दुखाइ, साथै सम्पूर्ण शरीरको दुखाइ तथा विभिन्न नसाको दुखाइको सम्पूर्ण उपचार गरिन्छ। सम्पर्क पोखरा पेन केयर सेन्टर, एनबी कम्प्लेक्स, तेस्रो तला, महेन्द्र पुल, पोखरा। फोन नम्बर 061-591-655, मोबाइल नम्बर 98-560-022-55। यदि तपाईँलाई दुखाइसँग सम्बन्धित कुनै पनि समस्या छ भने हामीलाई सम्झनुहोस्।
7: तपाईँ सुन्दै हुनुहुन्छ असल साथी रेडियो, तपाईँसँगै गुनगुनाउँदै।

0: घर र अफिसमा प्रयोग गरिने फर्निचरका सामग्रीहरू वर्षौं टिकाउ मजबुत हुनुपर्छ। त्यसको लागि काठ, गुणस्तरीय, किरा, धमिरा, धुलिया नलाग्ने फर्निचर उद्योगमा खरिद गर्नुपर्छ।
1: फर्निचर केवल घर सजाउनका लागि मात्र नभई मानव शरीरलाई स्वास्थ्य र आरामदायी फर्निचरहरू चाहिन्छ। त्यसैले लामो समयदेखि फर्निचरमा काम गर्दै आउनुभएका दक्ष तथा अनुभवीद्वारा अर्डर बमोजिम त्रिकोष, चौकोष, खापा तथा आकर्षक फर्निचरहरू सुपथ मूल्यका लागि विकास एन विशाल फर्निचर उद्योगलाई सम्झनुहोस्। पोखरा 5 मालेपाटन मदन मार्ग, फोन 0865750053, प्रोप्राइटर होम बहादुर थापा, मोबाइल 98560638021।
2: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
3: डर लाग्नु, निद्रा नलाग्नु,
2: अनौठा विचार आउनु,
3: निराशा बढ्नु, खुसी नहुनु,
2: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
3: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
2: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
3: छटपटी हुनु, चिटचिट पसिना आउनु,
2: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
3: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
2: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
3: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
4: तपाईँले बिमा गर्नुभएको छ या गर्ने सोचमा हुनुहुन्छ? त्यो बिमा गरेको वस्तु हानि नोक्सानी भएमा के सुविधा पाइन्छ र के सुविधा पाइँदैन त्यसको बारे तपाईँलाई थाहा छ कि छैन? त्यसको बारेमा बिमा गर्दा उपलब्ध गराइने बिमा पोलिसी हुन्छ, त्यसमा पाइने नपाइने कुराको बारेमा उल्लेख गरिएको हुन्छ। आफूले गर्न लागेको बिमाबाट पाइने सुविधा र अपवादको अध्ययन गरेर मात्र बिमा गर्नुहोस्। साथै बिमा गर्दा बिमा शुल्क भुक्तानी रसिद लिएपछि मात्र बिमा प्रारम्भ हुने हुँदा भुक्तानी रसिद प्राप्त भएपछि मात्र ढुक्क भएर बसौँ। जनचेतनाका लागि नेपाल बिमा प्राधिकरण, कुपनडोल ललितपुर, प्रदेश कार्यालय अमरसिंह चोक पोखरा। थप जानकारीको लागि फोन नम्बर 0165829850।

श्रम तथा रोजगार कार्यालय पोखराको सूचना। वैदेशिक रोजगारीमा जाने सम्पूर्ण व्यक्तिले अनिवार्य रूपमा श्रम स्वीकृति लियौं। सेवाग्राही स्वयं आफैले वा नजिकको स्थानीय पालिकामा रहेका रोजगार संयोजकको सहयोग मार्फत श्रम स्वीकृतिको अनलाइन फारम भरी श्रम स्वीकृतिको स्टिकर प्राप्त गर्न सक्नुहुनेछ। श्रम स्वीकृति प्राप्त भएपछि मात्र हवाई टिकट लिनुहुन अनुरोध गरिन्छ। अनलाइन फारम तथा वैदेशिक रोजगारी सम्बन्धी सम्पूर्ण जानकारी वैदेशिक रोजगार विभागको वेबसाइट www.boefe.gov.np प्राप्त गर्न सक्नुहुनेछ। थप जानकारीको लागि फोन नम्बर 061556 822 श्रम तथा रोजगार कार्यालय पोखरा।

0: अफकको पालो, न्यू सर्ट इन्फर्मेसन एन्ड टिप्स ब्रेक।
1: मानिन्छ कि स्वास्थ्यका लागि लामो समयसम्म बस्नुभन्दा उभिनु बढी फाइदाजनक हुन्छ, तर सिन्हुवा न्युज एजेन्सीको रिपोर्टका अनुसार बस्नुको तुलनामा लामो समयसम्म उभिनु शरीरको लागि खतरनाक हुन सक्छ। यसले रक्त प्रवाहसँग सम्बन्धित धेरै गम्भीर समस्या निम्त्याउन सक्छ। हालैको अनुसन्धानले भनेको छ कि दैनिक धेरै घन्टासम्म उभिनु स्वास्थ्यका लागि खतरनाक हुन सक्छ। यसो गर्दा भेरिकोज नसा र गहिरो नसा थ्रोम्बोसिसको जोखिम बढ्न सक्छ। अनुसन्धानले यो पनि भनेको छ कि दैनिक 10 घन्टाभन्दा बढी बस्नाले पनि मुटु र रक्त प्रवाहका रोगको जोखिम बढ्छ। त्यसैले बस्ने र उभिने दुवै अवस्थाको सन्तुलन कायम राख्नु आवश्यक छ। अध्ययनले देखाएको छ कि लामो समयसम्म उभिनाले मुटुको स्वास्थ्यमा पनि असर गर्छ। विशेषज्ञले सुझाव दिएका छन् कि जो मानिस लामो समयसम्म बस्छन् वा उभिन्छन् उनीहरूले नियमित रूपमा हिँड्नु पनि पर्छ। हिँड्नाले शरीरमा रक्त प्रवाह राम्रो हुनेछ र मुटुको स्वास्थ्यमा सुधार हुन सक्छ। हिँड्नु एक सरल र प्रभावकारी तरिका हो जसद्वारा जो कोहीले आफ्नो स्वास्थ्यलाई राम्रो बनाउन सक्छ।
2: सामान्यतया खाना खाँदा खुर्सानी टोकेर खाने बानी धेरैको हुन्छ। यदि तपाईँलाई पिरो खान मनपर्छ भने यो खुसीको खबर हुन सक्छ, किनकि खुर्सानीको नियमित सेवनले मुटु सम्बन्धी रोग र क्यान्सरको सम्भावनालाई कम गर्ने विभिन्न अध्ययनले समेत देखाएको छ। अमेरिकन हार्ट एसोसिएसनको वैज्ञानिक सत्र सन् 2020 प्रस्तुत गरिएको एक अध्ययन अनुसार कालो मरिचको तुलनामा खुर्सानीले मुटु सम्बन्धी रोग र क्यान्सरको सम्भावनालाई कम गर्ने देखाएको थियो। अमेरिका, चीन, इरान र इटलीका 5,70,000 जनामा गरिएको अध्ययनमा खुर्सानी खाने 26% व्यक्तिमा मुटु सम्बन्धी रोग, 23% क्यान्सरका कारण हुने मृत्युको जोखिम कम भएको पाइएको थियो। उनीहरूको तुलनामा कहिले पनि एकदम कम खुर्सानी खाने व्यक्तिहरूसँग गरिएको थियो। खुर्सानीको नियमित सेवनले स्वास्थ्यमा हुने अन्य विभिन्न फाइदाहरूका बारेमा पनि अब चर्चा गरौं। प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँछ। रातो खुर्सानी, कालो मरिच भिटामिन ए को राम्रो स्रोत हो। यो एक बलियो प्रतिरक्षा प्रणालीको लागि आवश्यक छ। यसका साथै आँखाको स्वास्थ्यका लागि पनि खुर्सानी राम्रो मानिन्छ। खुर्सानीमा भिटामिन सी पनि पर्याप्त मात्रामा पाइन्छ। कुनै पनि घाउ निको बनाउन पनि यसले मद्दत गर्छ। फ्री रेडिकल्सबाट सुरक्षा दिन्छ। भिटामिन ए एक शक्तिशाली एन्टिअक्सिडेन्ट हो, किनभने खुर्सानीमा बिटा केरोटिन, लुटेन, जेक्सान्थिन र क्रिप्टोक्यासान्थिन जस्ता कुराहरू यसमा हुने गर्छ। यी पदार्थहरूले तनाव र बिरामीहरूको क्रममा उत्पन्न हुने फ्री रेडिकलको प्रभावबाट शरीरलाई जोगाउन मद्दत गर्छ। फ्री रेडिकल्सले शरीरमा भएको सेललाई क्षति गर्न सक्छ। खराब कोलेस्टोरको लेभललाई कम गर्न रातो खुर्सानीले रक्त कोलेस्टोर, एडिएल कोलेस्टोर र ट्राइग्लिसराइड्सलाई कम गर्न मद्दत गर्छ। रातो खुर्सानीले मुटु सम्बन्धी रोग र स्ट्रोकबाट हुने मृत्युलाई घटाउन समेत मद्दत गर्ने पाइएको छ। मेटाबोलिज्मलाई बढाउँछ। सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन डिडिसीका अनुसार 2/3 भन्दा अधिक अमेरिकी वयस्कहरू अधिक तौल भएका छन् जसले उच्च रक्तचाप, टाइप 2, मधुमेह र कोरोनरी धमनीका रोगको जोखिमलाई बढाउन सक्छ। खुर्सानीले मेटाबोलिज्मलाई बढाउँछ र क्यालोरी बर्न गर्न मद्दत गर्छ। त्यसैले हरियो खुर्सानी खानु स्वास्थ्यका लागि बेफाइदा भन्दा पनि फाइदा नै बढिरहेको पाइएको छ।
3: बच्चाहरू गुडिया खेलाउन पाउँदा निकै खुसी भएर रमाउँछन्, तर संसारमा यस्तो एउटा ठाउँ छ जहाँ यस्ता गुडियाहरू राखिएको छ जुन देखेर मानिसहरू डरले थरथर काँप्दछन्। मेक्सिकोमा डरलाग्दा गुडियाहरू राखिएको एउटा तर्साउने टापु छ। त्यहाँको दृश्यले जो कोहीलाई पनि भयभीत बनाउने गरेको छ, किनकि त्यहाँका रुखमा मन बहलाउने खालका सुन्दर गुडियाहरू होइनन्। हरेक रुखमा डरलाग्दा अनौठा गुडियाहरू झुन्ड्याइएको छ। त्यहाँ पुग्ने जो कोहीले आफ्नो चारैतर्फ केवल भूत जस्ता डरलाग्दा गुडियाहरू देख्ने गर्दछन्। त्यहाँ रुखमा मात्रै होइन, पानी र जमिनमा पनि यत्रतत्र तर्साउने गुडियाहरू राखिएको छ। स्थानीयका अनुसार उक्त टापुमा डरलाग्दा गुडिया मात्र होइन एक अज्ञात केटीको आवाज पनि सुनिने गर्दछ। आखिर उक्त टापुमा यति धेरै डरलाग्दा गुडिया कसले राख्यो त? वास्तवमा डन जुलियन नामक व्यक्तिले ती गुडिया राखेका हुन्। सहरबाट टाढा रहेको उक्त क्षेत्रमा जुलियन कुनै समय आफ्नी पत्नीसँग त्यहाँ बस्ने गर्दथे। एक दिन त्यहाँ नहरमा उनले एकजना बालिकाको शव देखे। केही दिनपछि सोही नहरमा उनले एक गुडिया पनि भेट्टाए। त्यसपछि जुलियनलाई ती बालिकाको आत्माले तर्साउन थालेको महसुस भएको थियो। अनि उनले मृत बालिकाको आत्मालाई शान्त पार्नको लागि भन्दै टापुभरि नै गुडिया टाँग्न थाले। उनले टापुका रुखहरूका अलावा आफ्नो घरका चारैतर्फ पनि डरलाग्दा गुडियाहरू टाँगेका छन्। स्थानीय भाषामा उक्त टापुलाई चाइनाम्स भनिन्छ। सन् 1987 युनेस्कोले उक्त क्षेत्रलाई विश्व सम्पदा घोषित गरेको छ। डराउने गुडियाको टापुमा हरेक वर्ष ठूलो संख्यामा पर्यटकहरू आउने गरेका छन्।
0: पशु पन्छीलाई स्वस्थ राखी नाफामूलक व्यवसाय गर्न रोगको शङ्का लाग्ने बित्तिकै पशुहरूको स्वस्थ परीक्षण गराउनु आवश्यक हुन्छ। पशुपन्छीका रोगहरूको निदान गर्न दुध, पिसाब, कुखुरा, पानी, रगत, स्वाब लगायतका नमुनाहरू गण्डकी हस्पिटल चोकमा अवस्थित पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा ल्याउनु हुन अनुरोध गर्दछौँ। साथै प्रयोगशालाको सुविधा उपयोग गरी पशु स्वस्थ र जनस्वास्थ्यको संरक्षणमा सहयोग पुर्याउन पनि अनुरोध गर्दछौँ। पशुपन्छी रोग अन्वेषण प्रयोगशाला गण्डकी हस्पिटल चोक पोखराको अनुरोध।
4: लोपोन्मुख प्राकृतिक सम्पदा, वन्यजन्तु वा प्रजातिको अस्तित्वलाई प्रतिकूल असर नपुर्याऊ भन्ने कुरामा आम समुदायलाई विश्वस्त दिलाऊ।
5: सङ्कटापन्न वन्यजन्तु, वनस्पति, प्राकृतिक सम्पदा तथा जैविक विविधता संरक्षण तथा व्यवस्थापनमा हामी सबैले सहयोग पुर्याऊ।
4: वन्यजन्तुको चोरी शिकार तथा अवैध व्यापार नियन्त्रण तथा खबरदारी गरौँ।
5: पर्यावरणमा देखिने असन्तुलनले मानिस, वन्यजन्तु, जैविक लगायतका समग्र क्रियाकलापमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा प्रभावित हुने हुँदा यस्ता प्राकृतिक सम्पदा, वन्यजन्तु संरक्षण र वातावरण सुधार गरी पर्यटकीय विकासमा टेवा पुर्याउँ।
4: प्राकृतिक सम्पदाहरू वन, वन्यजन्तु, जलको संरक्षणमा हातेमालो गरौँ, सभ्य नागरिक बनाऊ।
5: विस्तृत जानकारीको लागि राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, प्रधान कार्यालय, हरियो खर्क 15 पोखरा कास्की, फोन नम्बर 061434132, 443802।
6: मानसिक समस्याबाट बच्ने उपायहरू।
7: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौँ।
6: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौँ।
7: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौँ।
6: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
7: असल साथीहरूसँग मात्रै संगत गरौँ।
6: मादक पदार्थ र लागू औषध सेवन नगरौँ।
7: नियमित स्वास्थ्य परीक्षण गरौँ। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौँ।
6: स्वस्थ रहौँ, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: ब्रॉडकास्टिंग लाइव वर्ल्ड वाइड असल साथी रेडियो। ब्रॉडकास्टिंग लाइव वर्ल्ड वाइड असल साथी रेडियो।

0: तपाईँको दैनिक दुखाइले जीवन थकाइ लाग्दो बनाइरहेको छ?
1: आधुनिक दक्ष चिकित्सकद्वारा तपाईँको दुखाइको अन्त्य र जीवनको नयाँ सुरुवातको लागि दुखाइ मुक्त जीवनको भरोसा पोखरा पेन केयर सेन्टर।
2: लामो समयदेखि दुखाइ रोग सम्बन्धी काम गर्दै आउनुभएका डाक्टर हरि पौडेलबाट टाउको दुखेको, माइग्रेन, घाँटी तथा ढाडमा नसा च्यापिएको, घुँडा तथा जोर्नीहरू खिएको, बाथको दुखाइ, क्यान्सर रोगको दुखाइ, खेलाडीहरूको मासु च्यातिएर हुने दुखाइ, घाँटी र काँधको दुखाइ, स्नायु सम्बन्धी दुखाइ, साथै सम्पूर्ण शरीरको दुखाइ तथा विभिन्न नसाको दुखाइको सम्पूर्ण उपचार गरिन्छ। सम्पर्क पोखरा पेन केयर सेन्टर, एनबी कम्प्लेक्स, तेस्रो तला, महेन्द्र पुल, पोखरा। फोन नम्बर 061-591-655, मोबाइल नम्बर 98-560-022-55। यदि तपाईँलाई दुखाइसँग सम्बन्धित कुनै पनि समस्या छ भने हामीलाई सम्झनुहोस्।
3: एक युनिट रगतले 3 जना सम्मको ज्यान बचाउन सकिन्छ।
4: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
3: 45 किलो भन्दा बढी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
4: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
3: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरुरी हुन्छ।
4: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।

0: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
1: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।

0: सम्झिराख्नुहोस् दुध उत्पादनको मुख्य आधार कृत्रिम गर्भाधानद्वारा नस्ल सुधार।
1: पशु नस्ल सुधार राष्ट्रिय अभियान कार्यक्रम, राष्ट्रिय पशु प्रजनन कार्यालय पोखरा, फोन 061-622-284।

0: स्टुडियो टाइम चेक।
1: अहिले बिहानको 9 बज्यो।
2: तपाईं सुन्दै हुनुहुन्छ असल साथी रेडियो, तपाईंसँग गुनगुनाउँदै।

0: नेपाली रेडियो नेटवर्कको बिहान 9 बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। नेपाली हिन्दू नारीहरूको महान पर्व हरितालिका तीज अन्तर्गत आज दर खाइँदैछ। भाद्र शुक्ल द्वितीयाका दिन आज दर खाइसँगै 4 दिनसम्म मनाइने तीज पर्वको औपचारिक शुरूआत भएको छ। विशेष गरी माइती तथा दाजुभाइले छोरी चेली तथा दिदी बहिनीलाई बोलाएर दर खुवाउने परम्परा रहेको छ। भोलिपल्ट अर्थात भाद्र शुक्ल तृतीयका दिन निराहार व्रत बस्नुपर्ने भएकाले त्यसको पूर्व तयारी स्वरूप शारीरिक शक्तिका लागि अघिल्लो रात अडिलो र मिठो परिकार दरका रूपमा खाने गरिन्छ। दरका रूपमा विशेष गरी दूधबाट बनेका शुद्ध परिकार, गहुँको रोटी र घिउ खाने चलन रहेको धर्मशास्त्रविद प्राध्यापक दयराज नेपालले बताएका छन्। शास्त्रीय मान्यता अनुसार दर दुई भाग अर्थात रात छँदै खाइसक्नुपर्ने विधान छ। तीजलाई महिलाहरूको वर्षभरिका दुःख, पीर र मर्कालाई गीत तथा नृत्यका माध्यमबाट पोख्ने पर्वका रूपमा समेत उपयोग गर्दै आइएको छ। जन्मघरबाट कर्मघर जाँदा भोगेका वेदनालाई माइतीमा आएर दिदी बहिनीसँग साटासाट गर्ने माध्यम पनि यो पर्व बन्दै आएको छ। विगतमा नेपालमा मात्र सीमित रहेको यो पर्व पछिल्लो समय संचार माध्यमको प्रचार प्रसारसँगै भारतका विभिन्न क्षेत्रमा समेत मनाउन थालिएको छ। पछिल्ला वर्षहरूमा तीजका नाममा बढ्दै गएको तडक भडक र उश्रृङ्खलताप्रति भने संस्कृतिविद तथा समाजशास्त्रीहरूले चिन्ता समेत व्यक्त गरेका छन्। समाजशास्त्री कीर्ति कुमार राईका अनुसार महिना दिन अघि नै दर खाने, महँगा गरगहना र पोसाक प्रदर्शन गर्ने र तामसी खाद्य पदार्थ प्रयोग गर्ने प्रवृत्तिले मौलिक संस्कृतिलाई पनि विकृतितर्फ थकेलेको छ। नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बस्ने भएको छ। ललितपुरको सानेपा स्थित पार्टी केन्द्रीय कार्यालयमा आइतबार दिउँसो 2 बजे बैठक बस्नेछ। पार्टीका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालका अनुसार बैठकमा केन्द्रीय कार्य सम्पादन समितिका पदाधिकारी, सदस्य तथा प्रदेश सभापतिहरूको अनिवार्य उपस्थितिका लागि समेत अनुरोध गरिएको छ। बैठकको एजेण्डा भने खुलाइएको छैन। भोटेकोशी र त्रिशुली नदीमा आएको बाढ़ी तथा पहिरोबाट क्षतिग्रस्त सड़क पूर्वाधार पुनः सञ्चालनमा ल्याउन भारतले नेपाललाई तत्कालै जोड्न मिल्ने 3 पुल उपलब्ध गराएको छ। भारतले उपलब्ध गराएका ती 3 मोड्युलर पुल सड़क डिभिजन कार्यालय हेटौडामा भएको कार्यक्रममा नेपाललाई हस्तान्तरण गरिएको छ। 70-70 मिटर लम्बाईका 3 एकतर्फी मोड्युलर पुल भारतीय राजदूतावासका प्रथम सचिव नारायण सिंहले हिजो शनिबार नेपाललाई हस्तान्तरण गर्नुभएको हो। गएको भदौ 10 गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढ़ी तथा पहिरोबाट सड़क तथा पुलमा ठूलो क्षति पुगेपछि भारत सरकारले सहयोग स्वरूप यी पुल उपलब्ध गराएको हो। भोटेकोशीमा आएको विनाशकारी बाढ़ी र पहिरोले रसुवा, नुवाकोट, धादिङ लगायत जिल्लामा सड़क तथा पुलमा ठूलो क्षति भएको छ। पुल क्षतिग्रस्त भएपछि विभिन्न सड़क खण्डमा यातायात प्रभावित बनेको छ। लामो समयसम्म सड़क सम्पर्क अवरोध हुन नदिन सरकारले क्षतिग्रस्त पुलको ठाउँमा अस्थायी संरचना निर्माणलाई प्राथमिकता दिएको छ। भारतबाट प्राप्त 3 मोड्युलर पुल बाढ़ी प्रभावित क्षेत्रमा आवश्यकताको आधारमा जडान गरिने भएको छ। मोड्युलर पुल एक आपसमा जोडेर छिटो तयार गर्न सकिने हुन्छ। यस्ता पुल बाढ़ी पहिरो जस्ता संकटकालीन अवस्थामा अस्थायी रूपमा प्रयोग गर्ने गरिन्छ भने कतिपय अवस्थामा यसलाई निकालेर अर्को ठाउँमा सार्न पनि मिल्छ।
1: NBL सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिवल अफर
2: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
1: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%।
2: विशेषताहरू ₹2 करोड सम्मको कर्जा सुविधा,
1: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न,
2: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
1: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह। थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
1: शर्तहरू लागू हुनेछन्।
3: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: एसोस एलजी ले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ, हरेक घरको खुसी घर घरमा एलजी। एलजी लाइफ्स गुड।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: सुनसरीको इटरीमा आज राति भएको मोटरसाइकल दुर्घटनामा 2 जनाको मृत्यु भएको छ। इटरीबाट इनरुवा जाँदै गरेको मोटरसाइकल इटरी 7 र 17 को सिमानामा रहेको कलभर्टमा अनियन्त्रित भएर पल्टदा 2 जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा इनरुवा 3 का 29 वर्षीय पारस थापा र सोही स्थानका 34 वर्षीय सागर रेग्मी रहेका छन्। सागर जिल्ला प्रशासन कार्यालय सुनसरीमा करारमा कार्यरत कर्मचारी हुनु उनी सुनसरीका प्रमुख जिल्ला अधिकारीका स्वकीयको रूपमा कार्यरत रहेको समेत प्रहरीले जनाएको छ। त्यस्तै पारसले भने केही समय अघि राजीनामा दिएका थिए। उनी पनि जिल्ला प्रशासन कार्यालयमा करारका कर्मचारी थिए। 2 बजे दुर्घटना भएको इलाका प्रहरी कार्यालय इटरीका प्रमुख डीएसपी सुभाष हमालले बताएका छन्। दुर्घटनामा घाइते भएका दुवैलाई उपचारका लागि राति नै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा उनीहरूलाई बिहान 5 बजे मृत घोषणा गरिएको थियो। भोटेको छिउँदै त्रिशुलीमा आएको बाढ़ीले नदी किनार स्थित सड़कको तल्लो भाग कटान गरेपछि पृथ्वी राजमार्ग 14 दिनदेखि अवरूद्ध छ। काठमाडौँ जोड्ने प्रमुख लाइफ लाइन मानिने राजमार्ग अन्तर्गत थादिङको कृष्णवीरमा भदौ 14 त्रिशुलीले सड़कको बेस नै कटान गरेपछि 100 मिटर सड़क भाँसिएको थियो। कृष्णवीरमा भाँसिएकै ठाउँभन्दा माथि नयाँ ट्र्याक खोल्ने र त्यसलाई सवारीको सहज आवाज जावतका लागि तयार पार्ने काम यति बेला धमाधम भइरहेको छ। पहाड़ काटेर 250 मिटर ट्र्याक दुवैतिर जोड़ने काम सकिसकेको छ भने कृष्णवीरमा पहिरो खसेपछि अत्यावश्यक वस्तुहरू पानी भने प्रभावित भएको छ। यही कारण बजारमा अहिले खाना पकाउने ग्यासको समस्या बल्झिएको छ। हेटौडा हुँदै काठमाडौँ आउने सड़कमा पनि सवारीको चाप बढेकाले काठमाडौँ आउजाउ गर्न समेत असहज भइरहेको छ। कृष्णभीरमा खसेको पहिरोले काठमाडौँ धादिङ हुँदै चितवन, तनहु, कास्की, पश्चिम नेपालका अन्य जिल्ला जाने र आउने सवारी साधन समेत प्रभावित भएका छन्। रसुवाको भोटेको सीमा आएको बाढ़ीमा बेपत्ता भएकी पाल्पाकी निलम कार्कीको कुशको शव बनाएर अन्त्येष्टि गरिएको छ। 17 दिनसम्म पनि कुनै पत्ता लाग्न नसकेपछि परिवारका सदस्यले राम नदी धाममा रामदी घाटमा कुशको शव बनाएर अन्त्येष्टि गरेका हुन्। लामथाङ राष्ट्रिय निकुञ्जमा वन रक्षकको रूपमा कार्यरत कार्की बाढ़ीपछि सम्पर्क विहीन भएपछि परिवारका सदस्य र आफन्तले खोजीका लागि सबैतिर हार गुहार गर्दै आएका थिए। कार्कीको खोजीका लागि परिवार बाढ़ी क्षेत्रमा पनि पुगेको थियो तर उनीहरूले निलमको न सास न लास फेला पारे। त्यसपछि 14 दिनमा तानसेन 3 मा बस्दै आएका तिलक राणाको पनि कुशको शव बनाएर अन्त्येष्टि गरिएको थियो। भोटेकोसी बाढ़ीमा पाल्पाका 11 जना सम्पर्क विहीन भएकोमा 1 जना जीवितै र 1 जनाको शव फेला परेको थियो। अन्य 9 जनाको भने हालसम्म कुनै पत्ता लाग्न सकेको छैन। तीजका दिन आज भोलि र पर्सिसम्म नै देशका केही ठाउँमा पानी पर्ने सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाड़ र तराईका 1-2 ठाउँमा ठूलो पानी पर्नेछ। आज कोशी बागमती र गण्डकीका हिमाल तथा पहाड़ र कर्णाली तथा सुदूरपश्चिम प्रदेशका पहाड़ी 1-2 ठाउँमा ठूलो पानी पर्न सक्ने अनुमान छ। अरू ठाउँमा पनि बदली सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। भोलि तीज पर्वको मुख्य दिन कोशी बागमती र गण्डकी प्रदेशका हिमाल तथा पहाड़सँगै लुम्बिनी र कर्णाली प्रदेशका पहाड़ी 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना छ। ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। त्यस्तै पर्सि ऋषि पञ्चमीको दिन कोशी प्रदेशको हिमाल तथा पहाड़ तथा बागमती र कण्डकी र लुम्बिनी प्रदेशका पहाड़ तथा तराईका 1-2 ठाउँमा ठूलो वर्षा हुन सक्ने महाशाखाको अनुमान छ। तीजको 3 दिनको अवधिमा विशेष गरी कोशी प्रदेशमा अलि धेरै वर्षा हुन सक्ने अनुमान छ। गैराती, सिन्धुपाल्चोक, कास्की, गोर्खा, जुम्ला, उदयपुर र इलाम लगायतका क्षेत्रमा पनि मध्यमदेखि ठूलो पानी परेको थियो। नेपालमा पहिलोपटक भएको पुरूष फ्रेन्चाइज नेपाल भलिबल लीग एनबीएलको उपाधि अन्नपूर्ण स्पाइकर्स किङ्सले जितेको छ। हिजो बेलुका भएको फाइनल खेलमा कडाली शिवराजलाई 3-0 सोझो सेटमा हराउँदै अन्नपूर्णले उपाधि जितेको हो। उपाधिसँगै अन्नपूर्णले 20 लाख रूपियाँ समेत पुरस्कार प्राप्त गरेको छ। अन्नपूर्णले 25-15, 25-20, 25-18 को सेटमा जित निकालेको हो। अन्नपूर्ण लीग चरणमा शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको थियो भने कडालीले भने प्लेअफमा काठमाडौँ रेड्सलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो। लीग चरणमा कडालीले अन्नपूर्ण 3-1 सेटमा पराजित गरेको थियो तर फाइनलमा अन्नपूर्णले त्यसको बदला लिँदै कर्णालीलाई सोझो सेटमा हराएर ऐतिहासिक उपाधि जित्न सफल भएको हो। पहिलो संस्करणको फ्रेन्चाइज नेपाल भलिबल लीगमा कुल 6 टोलीको सहभागिता रहेको थियो। प्रतियोगिताको कुल पुरस्कार राशि 32 लाख रूपियाँ रहेको थियो। हवस् त काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 10 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: महिला हिंसा बन्नुको प्रमुख कारण भनेको जनचेतनाको अभाव हो। त्यसैले महिला स्वयं सचेत हुनु जरुरी हुन्छ। महिलालाई उनीहरूको अधिकार के हो, कसरी र कहाँबाट प्राप्त गर्न सकिन्छ भन्ने कुरा सिकाउनु पर्छ। महिला हिंसा विरुद्ध लड्न महिलालाई राज्यको प्रत्यक्ष उपस्थितिको अनुभूति र पहुँच हुनुपर्छ।
1: सामाजिक विकास कार्यालय मुस्ताङ, गण्डकी प्रदेश, नेपाल। थप जानकारीको लागि सम्पर्क फोन नम्बर 9856551560।
2: तपाईं सुन्दै हुनुहुन्छ असल साथी रेडियो, तपाईंसँग गुनगुनाउँदै।
3: को दुईटा कार्यतालिका सार्वजनिक भएको छ, अहिले हामी एउटा बनाउने प्रयत्नशील छौँ।
4: महाधिवेशनको मिति तोकिसकिहाल्छ, तपाईँहरूको मिति भन्नुहोस् न। महाधिवेशन असोज कहिले?
3: एउटा असोज 3 र 4 गते वडाबाट प्रारम्भ हुने भनेर सानेतामा रहनुभएका साथीहरूले महाधिवेशनको दुईटा कार्यपालिका सार्वजनिक भएको छ, अहिले हामी एउटा बनाउने प्रयत्नशील छौँ।
4: महाधिवेशनको मिति तोकिसकिहाल्छ, तपाईँहरूको मिति भन्नुहोस् न। महाधिवेशन असोज कहिले?
3: एउटा असोज 3 र 4 गते वडाबाट प्रारम्भ हुने भनेर सानेतामा रहनुभएका साथीहरूले दुईटा कार्यपालिका सार्वजनिक भएको छ, अहिले हामी एउटा बनाउने प्रयत्नशील छौँ।
4: महाधिवेशनको मिति तोकिसकिहाल्छ, तपाईँहरूको मिति भन्नुहोस् न। महाधिवेशन असोज कहिले?
3: एउटा असोज 3 र 4 गते वडाबाट प्रारम्भ हुने भनेर सानेतामा रहनुभएका साथीहरूले महाधिवेशन पनि एकताको महाधिवेशन

0: बनाऊ र एउटै महाधिवेशन गरौँ भनेर हामी प्रयत्न गरिराखेका छौँ र अहिले तपाईँसँग संवाद हुँदा पनि केही समय अगाडि पनि साथीहरूसँग यही विषयमा नै लगन मेहनत गरौँ भनेर हामी सबैसँग अपिल गरिराखेका छौँ।
1: मेहनत गर्दा गर्दा धेरै समय घर्किसकेका छ, निकै ठुलो मेहनत नै भइसकेका छ। मूल मुद्दा यतिखेर सर्वोच्चमा विचाराधीन अवस्था छ, तपाईँहरूले चाहिँ मूल मुद्दाको किनारा नलागुन्जेलसम्म भनेर अड्डी कसिराख्ने, यतापट्टि मिलाउन हामी प्रयत्न गर्दैछौँ, हामीले धेरै फ्लेक्सिबिलिटी अपनाइसक्यौँ भनेर गगन थापा पक्षले भन्ने, कहाँनिर अड्कियो हल्लो त्यसो भए?
0: एउटा चाहिँ हामीले पनि चाहेर नचाहेर के गल्ती गर्यौँ भने समय रहँदाखेरि वास्ता नगर्ने र समय सकिँदै गएपछि मेहनत गर्ने जुन हाम्रो प्रणाली भयो, हामी विद्यार्थी कालदेखि नै त्यस्तै गरी नै आयौँ। समय वर्षभरि नपढ्ने, परीक्षाको रुटिन निस्केपछि पढ्ने, अर्को परीक्षा
1: अघिल्लो
0: राति पढ्ने, होइन त्यस्तै हामी धेरैवटा कामहरू गर्दा जब समय घर्किन्छ अनि हामी आत्तिन्छौँ र काम सुरु गर्छौँ। अहिले साथीहरू चाहिँ नेतृत्व तहमा रहनुभएका साथीहरू अहिले चाहिँ साँच्चै पार्टी त एकता पो गर्नुपर्ने रहेछ कि क्या हो भन्ने जुन महसुस भएको छ, त्यो महसुसलाई कार्यान्वयन गर्नका लागि समय अभाव भएको र अतालिएको र चिन्तित भएको पनि मैले पाएको छु।
1: अब तपाईँहरूको पक्षतिर अलिकति बढी अतालिएको भन्ने कुरा आइरहेछ अहिले, होइन?
0: होइन, यो पक्ष त्यो पक्ष होइन।
1: अब शेखर कोइरालाजी मध्यस्थतामा बस्ने भन्ने विषय जोडियो, पूर्णबहादुर खड्गाजीले चाहिँ अब धेरै केन्द्रीय सदस्यदेखि लिएर महत्वपूर्ण नेताहरूलाई लर चाहिँ यता संस्थापनतिर आउँदै हुनुहुन्छ भन्ने विषय बाहिरिया छ, यसले गर्दाखेरि कमजोर त हुनुभयो नि त, अब इतर पक्ष त कमजोर हुँदै गयो।
0: कमजोर यसो छ, अहिलेको कमजोर हुने नहुने भन्दा पनि एउटा त सैद्धान्तिक हिसाबले, कानुनी हिसाबले र वैधताको हिसाबले बलियो र कमजोर हुने हो। अहिले कुन साथीहरू कता जानुभयो, को अल्मलिनुभयो, को उभिनुभयो भन्ने कुरा होइन, यो चाहिँ पार्टीको एउटै अधिवेशन भयो भने चाहिँ को कतातिर लाग्यो त्यसले परिणाम दिन्छ। आम चुनाव अथवा स्थानीय चुनावमा को कता लाग्यो त्यसले पनि परिणाममा असर गर्छ। अहिले हामीसँग स्थानीय र आम चुनाव पनि छैन र पार्टी एउटै महाधिवेशन पनि गर्ने सम्भावना कम छ। त्यसले फरक फरक महाधिवेशन गर्यो भने सङ्ख्याको कुराले हामीलाई त्यति प्रभाव पार्दैन, तर हामी जुन लक्ष्यमा एउटै महाधिवेशन गर्नुपर्छ भन्ने लक्ष्यमा छौँ, त्यति बेला चाहिँ एउटै महाधिवेशन हुँदा कसको सङ्ख्या कति हुने र को निर्वाचनमा चाहिँ एउटै महाधिवेशनबाट निर्वाचित हुँदा बहुमतकै साथ निर्वाचित भएर आउला भन्ने विषयले सायद मलाई लाग्छ नेतृत्व तहमा, त्यो पनि कार्यकर्ता तहमा होइन नेतृत्व तहमा, त्यसले एउटा आशंका उत्पन्न गरेको होला, अनुमान उत्पन्न गरेको होला। तर यहाँले भन्नुभयो जस्तो अहिले 14 महाधिवेशनबाट निर्वाचित कार्य समिति मध्ये को कता बढी लाग्नुहुन्छ भन्ने कुराले समूह निर्माणमा ठुलो सानो बनाउला, तर त्यसले संवैधानिक वैधानिक र सांगठनिक वा सैद्धान्तिक परिणाममा भने यसले असर गर्ने छैन, बरु यसको असर दुईटा हुन बित्तिकै यसको असर चाहिँ मुलुकको राजनीतिक स्थिरतामा, लोकतन्त्रको भविष्यमा र पार्टीको सांगठनिक क्षमतामा चाहिँ असर गर्दछ।
1: अब यो प्रक्रियालाई हेर्ने हो भने नेपाली कङ्ग्रेसको विवाद चाहिँ निकै रसातलमा पुगिसकेको त स्पष्ट हुन्छ, यो असोज पहिलो सातासम्म विभाजनकै संहारमा जान्छ भन्ने कुरा पनि भविष्यवाणी हुँदैछ, होइन? यो यसका पूर्व सङ्केतहरू पनि देखिरहेका छन्, विभाजनको अलावा मिल्ने सक्ने सम्भावना चाहिँ क्षीण हुँदै गयो, होइन? अब त स्वीकार्नुहुन्छ नि त यो अवस्था?
0: मैले अहिले पनि दोहोऱ्याउँछु, मेरो भनाइ के छ भने जब कुनै व्यक्ति समूह पार्टी संगठन वा दलहरू आपसमा मिलिरहेका हुन्छन् त्यसभित्र विभाजनको सम्भावना उत्तिकै रहन्छ। जब कुनै पनि व्यक्ति समूह दल संगठन विभाजित अवस्थामा हुन्छन् उनीहरूका बिचमा मिल्ने सम्भावना त्यति नै हुन्छ। त्यसो भएको हुनाले पहिले हामी मिलेका थियौँ, विभाजनको सम्भावना थियो, विभाजित भयौँ, अहिले हामी विभाजित अवस्थामा छौँ, मिल्ने सम्भावना उत्तिकै रहन्छ भन्ने मेरो चाहिँ आशावादी सोच छ।
1: तर अहिले तपाईँहरूको चाहिँ मुख्य असहमति भनेको गगनसँग हो वा चाहिँ गगन नेतृत्वको नयाँ पुस्तासँग हो त्यसो भए?
0: अहिले पुस्तासँग पनि छैन र अहिले व्यक्तिसँग पनि छैन, अहिलेको मुख्य विवाद भनेको हाम्रो विधि र प्रक्रियाको हो। नेपाली कङ्ग्रेस पार्टीको 15 महाधिवेशन विधिसम्मत ढङ्गले गर्न पाउनुपर्छ र त्यही काम विधिसम्मत महाधिवेशन भयो भने त्यसैले सबै विवादको निरूपण गर्छ भन्ने हो। त्यो भनेको 14 महाधिवेशनबाट तय गरिएको 15 महाधिवेशन सामान्य प्रक्रियाबाट एउटै गरियो भने त्यसबाट निर्वाचित भएको सभापति कार्य समिति को आउनुहुन्छ, कति उमेरको आउनुहुन्छ, कुन पुस्ताको आउनुहुन्छ, कुन भूगोलको आउनुहुन्छ, कुन समुदायको आउनुहुन्छ भन्ने प्रश्न होइन, जो आउनुहुन्छ उहाँ सर्वमान्य हुनुहुन्छ भन्ने मेरो र साथीहरूको पनि मान्यता हो. तर अब अहिले हामी के गरिराखेका छौँ, सामाजिक सञ्जालमा विभिन्न डिजिटल प्लेटफर्महरूमा भने फलानु व्यक्ति फलानु व्यक्ति फलानु थी फलानु व्यक्तिको होइन, मेरो चाहिँ दृष्टिकोण योभन्दा फरक छ. मेरो दृष्टिकोण के हो भने नेपालको संविधानले पार्टीको विधानले हाम्रो काङ्ग्रेसको परम्पराले हामीलाई के त विषय निर्देशित गरेको छ त्यो विषयमा हामी अगाडि बढ्नुपर्छ. बिचमा व्यक्तिका कुरा, घटनाका कुरा, समूहका कुरा, उत्तेजनाका कुरा, आवेगका कुरा त आउँछ. 2003 सालदेखि स्थापना भएको काङ्ग्रेसका जीवनमा यस्ता कति आएका छन् सर, तर सबै कुराको निरूपण भनेको हामीलाई तत्कालीन संविधान, पार्टीको विधान, हाम्रो नेताहरूको विवेक र परम्पराले हामीलाई चाहिँ निर्देशित गर्दै नेपालको सबैभन्दा ठुलो पुरानो र चाहिँ अनुभवी पार्टीको रूपमा स्थापित गरेको छ. त्यो परम्परालाई निरन्तरता दिन अहिले शीर्ष तहमा नेतृत्व तहमा बसेका सबै नेताहरूले अनुभूति गरेर अगाडि बढ्नुपर्छ.
1: सर्वोच्च अदालतले महाधिवेशन रोक्न त अन्तरिम आदेश त दिएन नि त होइन, संस्थापन पक्षले त नियमित महाधिवेशन गर्न त सजिलो पारिदिया छ नि.
0: तपाईँले ठिक विषय उठाउनुभयो केमजी, मेरो त देवारदेखि नै मेरो असन्तुष्टि के हो भने निर्वाचन आयोगको बन्यपूर्ण र अदालतको त्रुटिपूर्ण फैसलाको कारणले कङ्ग्रेसको यो अवस्था आएको हो. त्यसरी त्रुटिपूर्ण फैसलालाई पुनरावलोकन गरी पाऊ भन्दा सम्मान्य सम्मानित सर्वोच्च अदालतका सम्मान्य प्रधान न्यायाधीशकै इजलासबाट भनेको पूर्ण इजलासबाट हाम्रो मुद्दालाई पुनरावलोकन गर्ने आदेश भइसकेपछि स्वाभाविक हिसाबले दुवै तर्फका विवादित दुवै तर्फका गतिविधिहरू रोक्नुपर्ने कानुनी प्रावधान छ. तर अस्तिको आदेशमा कानुनी प्रावधान भए तापनि पहिलेको फैसलाले केही नबोलेकोले केही बोल्नु परेन भनेर यस्तो हचुवाको ढङ्गबाट जुन आयो त्यसले पनि हाम्रो पार्टी विभाजनको निरन्तरतामा काम गरेछ.
1: होइन त्यो अब सर्वोच्चमा गइसकेपछि त उसले त एउटा त आदेश दिने हो नि त होइन, पार्टीलाई त आफूले पो मिलाउन सक्नु पर्यो नि त. अब अर्कै टाउकोमा थुपार्ने होइन, जति दोष पनि यसरी त कसरी पार्टी
0: हुन्छ. यसो छ, त्यो फैसला आफै
1: तपाईँहरूकै पक्षमा फैसला आउँछ भन्ने त ग्यारेन्टी हुँदैन नि त मिन्जी.
0: होइन हाम्रो फैसला होइन, त्यो हाम्रो पक्षमा भन्ने नै होइन. हामीले के परिभाषित गर्यौँ भने कुनै पनि पक्षले तय गरेको अधिवेशनको कार्यतालिका रोक्नु पर्ने देखिएन भनेपछि त तिमी दुईटा अधिवेशन गर भनेर त भनिहाल्यो त. त्यसले हामी
1: दुईटा अधिवेशन गर भनेको छैन उसले, अन्त अधिवेशन रोक्नका निम्ति अन्तरिम आदेश थियो, तपाईँले अन्तर्कालीन आदेश माग गर्नुभएको थियो, अन्तर्कालीन आदेश दिन स्वीकार गर्यो.
0: खेमजी यसो नि त, कुनै दुई व्यक्ति लाप्पा खेल्दै थिए, हनान गर्दै थिए, त एक पक्षले के भन्यो भने म चुपो लागेर बसेको थिएँ, फलानुले हात छोडो त्यसैले उसलाई रोकिदिनु न भन्दा अहिले कसैले पनि मुक्का हानिराखेको कुरा रोक्नु परेन भनेर भनिदियो सम्बन्धित निकायले भने तैँले पनि हान भने हो नि त होइन र. त्यसो भएको हुनाले के भने नेपाली कङ्ग्रेसको विवाद चाहिँ सम्मानित सर्वोच्च अदालतमा विचाराधीन रहेको कुरा सत्य हो. सुन्नु, यस्तो विचाराधीन रहेको अवस्थामा स्टे अर्डर अन्तरिम आदेश जारी गर्नुपर्ने पनि हाम्रो दफा हेरी देवानी संहिताको दफा 220 बमोजिमको व्यवस्था छ. तर पहिले यो मुद्दा त कसैले केही नबोलेको हुनाले हामी पनि बोल्दैनौँ भने हामीले पनि बोल्नु परेन भने भनेको के भनेको भने एक पक्षले कुनै काम गर्नु हुँदैन भनेर हामीले भनिरहनु नपर्ने भनेपछि त दुवैले गरे हुन्छ भन्ने आशयको भएको हुनाले नै तत्पश्चात नेपाली कङ्ग्रेसको 11 गते सर्वसम्मानित सर्वोच्च अदालतले त्यो प्रकृतिको आदेश गर्यो. त्यस पछाडि 17 र 18 गतेको बैठक बसेर चुन्दरीमा रहेको नेपाली कङ्ग्रेसले पनि अर्को कार्यतालिका सार्वजनिक गरे, र त्यो कार्यतालिका सार्वजनिक गर्न अरू कोही जानुभएको छैन, माग गर्नुभएको छैन भने त मैले अघि पनि भने आयोगको बन्यपूर्ण निर्णय, सर्वोच्च अदालतको त्रुटिपूर्ण फैसलाको कारण आइपुगेका छौँ.
1: अलिकति क्लियर सुनिया छैन मिन्जी, अलिकति क्लियर सुनिएन, फोनलाई अगाडि आएर बोल्नु होला. अनि एउटा कुरा नि हो, तपाईँले भनेको कुरालाई मात्रै पनि आधार मान्यो भने सर्वोच्च अदालतमा अन्तरिम आदेश, सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गर्यो, तपाईँहरूले चाहिँ अन्तर्कालीन आदेश माग गर्नुभएको थियो, तपाईँहरूले भने जस्तै आदेश आइदिएको भए चाहिँ इट्स ओके, अब त तपाईँहरूले भने जस्तो आदेश नआइदिइसकेपछि
0: हामीले माग गरेको, त्यसो यसो हामीले माग गरेको जस्तो होइन अन्तरिमकालीन आदेश आएको भए अहिले दुवै दलहरू सर्वोच्च अदालतमा विचाराधीन मूल मुद्दाको फैसलाको प्रतीक्षामा हुन्थे र अधिवेशनका गतिविधिहरू रोकिन्थे. अधिवेशनका गतिविधिहरू रोकिसकिसकेपछि पार्टीका नेताहरूको भागदौड पनि यता र उता उता र यता दौडिने क्रम पनि बन्द हुन्थ्यो. गाली गलोज बन्द हुन्थ्यो. संवादको वातावरण प्रारम्भ हुन्थ्यो. एउटै महाधिवेशन गर्नका लागि हामी सबैको प्रयत्नले समय पाउँथ्यो र स्वाभाविक हिसाबले पार्टी एक हुन्थ्यो. अरू दलहरूकोसँग पनि सहकार्यको वातावरण बन्थ्यो भन्ने हाम्रो सोचाइ हो.
1: पार्टी मिलाइदिने जिम्मेवारी चाहिँ सर्वोच्च अदालतको हो कि तपाईँहरूको?
0: हाम्रो पनि हो र त हामी विचार मुद्दा अन्तरिमकालीन आदेश पनि जारी भएको छैन. मूल मुद्दाको फैसला पनि भएको छैन. तर पनि हामी संवाद गरौँ, सहमति गरौँ, सहकार्य गरौँ, एकता गरौँ. यसका लागि दुवैतर्फले प्रारम्भ गरेको अस्त्रका रूपमा लिएको महाधिवेशनको कार्यतालिका स्थगन गरौँ. हामीले बन्द गरौँ भनेको छैन, स्थगन गरौँ. स्थगन गरेर वार्ता प्रारम्भ गरौँ भनेर अस्ति 25-30 जना साथीहरूले हस्ताक्षर गरेर अपिल पनि गर्यो. त्यो अपिल गर्दा केही सकारात्मक लक्षणहरू पनि देखिएको छ. तर त्यो देखिएको लक्षणहरू पनि संवादको माध्यमबाट होइन, अहन्ताको माध्यमबाट र ठिक छ यो म गरिदिन्छु, यो म गरिदिन्छु भन्ने ढङ्गबाट भन्दा पनि अब हामीले के गर्दा ठिक हुन्छ भनेर एउटै टेबुलमा बसेर संवाद प्रारम्भ गरेर त्यहाँबाट अगाडि बढ्नु उपयुक्त हुन्छ भन्ने सोचाइ छ. तर अझै पनि समय छ. आज 28 गते हुँदैछ भने अब 3 गतेसम्ममा एकै रातमा पनि अघिल्लो रात पनि हामी बदल्न सक्छौँ. निर्णय गरेर कार्यतालिका स्थगन गरेर अगाडि जान सक्छौँ, संवाद प्रारम्भ गर्न सक्छौँ. केही ठाउँमा छिटफुट अधिवेशन जस्तै 15 महाधिवेशनको केही वडाहरूमा जनसम्पर्क समितिमा महाधिवेशन प्रारम्भ भइसकेपछि त विशेष महाधिवेशन भयो भने केही वडाका अधिवेशन भइसकेपछि फेरि स्थगन गरेर संयुक्त महाधिवेशन गर्न सक्छौँ. त्यसरी आशाका किरणहरू अझै पनि छन्, आशावादी हामी अझै पनि बन्न सक्छौँ. तर प्रयत्न जारी राख्छ.
1: अब एउटा कुरा के बताइदिनुहोस् भने नि, जस्तो अब सभापति गगन कुमार थापाले पटक पटक समय माग्दा पनि निवर्तमान सभापति शेरबहादुर देउवाले समय किन नदिया, त्यसो भए भेट्न किन नदिया, भेट किन नदिया?
0: दुवैतर्फ होइन, दुवैतर्फ आइसक्यो. उहाँले मागेको समय नपाउनु भएको, बोलाएको समयमा नजानु भएको भन्ने दुइटै छ. त्यसैले अस्तिको दिन हामीले भेटघाट गर्दा पनि उहाँसँग हामीले के भन्यौँ भने तपाईँ त कुनै समयमा उहाँ सभापति, तपाईँ महामन्त्री हो, तपाईँको पिता तुल्य नेता पनि हो, तपाईँ जानुभयो भने के फरक पर्छ र म आएँ है भन्न बित्तिकै आउँ कि नआउँ भन्दाखेरि अहिले होइन अलिक पछि आउनु भन्नुभयो होला होइन मनमुटाव भएको अवस्थामा. तर तपाईँ सुरु सुरु जानुभयो भने फरक पर्दैन नि भन्दा म जान्छु पनि भन्नुभएको थियो. उहाँले मलाई समय दिएको पनि हो, म त्यो समयमा जान नसकेको पनि हो भनेर उहाँले पनि स्वीकार्नु भएको छ. त्यसैले अलिकति वातावरण,
1: एकले समय माग्दा अर्कोले नदिने, अर्कोले बोलाउँदा अर्को नजाने, त्यहाँ पनि ऊ भइरहेछ होइन, त्यो म्युजिकल चेयर जस्तो भइरहेछ होइन.
0: त्यसैले एकपक्षीय रूपले पनि कसैलाई एक्युज ब्लेम गर्नुभन्दा के कारणले हो बोल मागेको समयमा ठ्याक्कै म आउँछु भन्दा उहाँले अहिले होइन भन्ने र ल आउनुहोस् न त आज यति बजी आउनुहोस् भन्दा म भ्याउँदिनँ अथवा म अहिले टाढा छु म सकिनँ भन्ने कुराले असहज वातावरण बनायो कि भनेर नै हामीले अस्ति सहज बनाउनका लागि पहल गरेका हौ. अहिले भेट्ने वातावरण पनि छ, संवाद गर्ने वातावरण पनि छ, तर अब एक्सनमा जानु पर्यो. उहाँहरूले गर्नुभयो भने परिणाम सकारात्मक आउँछ भन्ने हाम्रो आशा लाग्छ.
1: खासमा कुरो नबुझिएको के हो भने, तपाईँ र मैले धेरै पटक पनि बहस गरेका छौँ होइन, धेरै नेताहरूसँग पनि मैले बहस गरिरहेको छु, ठोस मागहरू के हुन् भन्ने कुरा चाहिँ अलिक बुझ्नै गाह्रो भयो क्या. यो एकदमै अनिर्णित जस्तो क्या, ठोस माग के हुन्, आधिकारिक मागहरू के हुन् भन्ने कुरै बाहिर नआउने.
0: पहिलो कुरा चाहिँ मागको पक्षमा दुवै पक्ष अथवा यसो भन्ने हो भने 14 महाधिवेशन र नियमित महाधिवेशन पक्षधरहरूको चाहिँ खासै माग केही पनि छैन. किनभने विवादित दुई पक्ष भएको हुनाले एकले अर्कासँग माग्ने भन्ने नै हुँदैन. पहिलो कुरा त हामी मिल्ने कि नमिल्ने भन्ने विषय नै गम्भीर विषय बन्यो. यदि हाम्रो मिल्ने मनसाय हो भने साथीहरूले माग्नेले माग घटाउन सक्नुहुन्छ, दिनेले मन बढाउन सक्नुहुन्छ. तर त्यस पछाडि माग के हो भन्नका लागि एउटा टेबलमा बस्नुपर्ने, एउटा टेबलमा बस्ने वातावरण पनि बनाएको छैन. र टेबलमा बसिसकेपछि अनि यो बढी भयो, यो कम भयो, यो थपौँ, यो झिकौँ भन्न सकिन्थ्यो. त्यो स्टेजमा हामी पुगेकै छैनौँ. तर बाहिर जे सञ्चार माध्यममा सार्वजनिक भएका, साथीभाइहरूको संवादमा जानकारी भएका मागहरू छन्, ती मागहरू एकदमै नगण्य मागहरू, साधारण मागहरू र पुरा गर्न सकिने मागहरू छन्. ती मागहरू भनेको जस्तै यहाँलाई भने जस्तो 15 महाधिवेशनका लागि भनेर नवीकरण गरिएका सदस्यहरूलाई स्वतः 15 महाधिवेशनमा भाग लिन तिनै प्रावधान थियो. त्यो कुरालाई सानेतामा रहनुभएका साथीहरूले त्यसलाई खुकुलो पनि गरिसक्नु भएको छ। दोस्रो कुरा छ, चौधौँ महाधिवेशनबाट निर्वाचित मनोनित कार्य समितिले पन्ध्रौँ महाधिवेशनमा विधानता संविधानता भाग लिन पाउनुपर्ने हो, उहाँहरूले भाग लिन पाउने वातावरण बनाइयोस् भनेको छ। त्यो पनि सकारात्मक रूपमा नै अहिले हुनसक्छ भनेर आइराखेका छ। त्यस पछाडि पन्ध्रौँ महाधिवेशनलाई निष्पक्ष धाँधलीरहित र स्वतन्त्र बनाउनका लागि तेस्रो व्यक्तिको संयोजकत्वमा निर्वाचन तयारी के अरे अधिवेशन तयारी समिति बनाओस् भन्दा त्यसलाई पनि सामान्य मान्न सकिन्छ, सकारात्मक मान्न सकिन्छ। महाधिवेशनलाई आवश्यक पर्ने समितिहरूमा सबैको सहभागिता र सम्मानित सम्मानजनक सहभागितामा त्यस्ता समितिहरू बनाउने भनेपछि त्यो पनि सकारात्मक छ। तर अब यसका लागि के गर्नुपर्छ भन्दा यसका लागि समय चाहिन्छ। अब तिन दिनमा त यो सम्भव हुँदैन, पाँच दिनमा सम्भव हुँदैन। त्यसो भए के गर्न सकिन्छ त भन्दा दुवै तर्फका महाधिवेशनका कार्यकारीलाई स्थगन गरेर केही समय लिएर समय निकालेर अब यी विषयमा संवाद गर्यौँ भने कुरा मिल्छ भन्ने मेरो चाहिँ दृष्टिकोण।
1: अब कंग्रेसका तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्का अपक्ष असोज तीन गते शुरू हुने पन्ध्रौं महाधिवेशनको प्रक्रियामा सहभागी हुने भएका छन्। यसले के सन्देश दिँदैछ? पूर्णबहादुर खड्काको माग पूरा भएछ, पूर्णबहादुरको भन्दा फरक माग चाहिँ के हो तपाईँहरूको भन्ने प्रश्न छ नि त फेरि।
0: धेरै जानु परेन, अब जब
1: उहाँहरू त सहभागी हुने भनिसक्नु भयो नि त होइन पन्ध्र महाधिवेशनमा।
0: होइन होइन, यस्तो कुरा छ खेमजी, दुईटा अधिवेशनलाई स्वीकार गर्दिन भन्ने नेताहरूले दुईटा अधिवेशनलाई स्वीकारेर कुनै एक अधिवेशन वा महाधिवेशनमा भाग लिने मनसाय बनाउनु भयो भने त्यसबाट दुईटा कुरा बुझ्न सकिन्छ। कि त अब मिलाउन सकिएन, जेसुकै होस् म एकातर्फ लाग्छु भन्ने अर्थ बुझिन्छ। अर्को चाहिँ के बुझिन्छ भने मलाई मन परेको समूह यो हो, त्यसैले विभाजित भयो, ठिकै भयो, म यता लाग्छु भन्ने हुन्छ। त्यसैले व्यक्तिको लाइक र डिसलाइकसँग, पक्ष र विपक्षसँग भन्दा पनि हाम्रो सिङ्गो कङ्ग्रेसको र म जस्ता साथीहरूको चिन्ता के हो भने दुईटा नभइदिए हुन्थ्यो, एउटा गर्न पाए हुन्थ्यो, एउटा गर्न पाएदेखि यी तर्क वितर्क पनि गरिरहनु पर्दैन थियो भन्ने हो।
1: अब होइन, यो त ठिकै हो, किनभने पूर्णबहादुरजीले त सुरुमा निकै ठुलो प्रयत्न पनि गर्नुभयो नि त, इतर पक्षमा त उहाँ त मुख्य नेतै भएर चाहिँ उहाँले काम पनि गर्नुभयो। तर उहाँले त केही समूह ल्याएर, केही नेताहरूलाई ल्याएर धेरै धमाधम छोड्ने स्थिति छ नि त त्यताको टिमबाट। यो किन अब न्यू मात्रै खोजिरहेको, अब त मिल्ने प्रयत्न गरे भइगयो नि त भन्ने खालको पनि नेता कार्यकर्ताहरूको आशय छ नि त होइन।
0: यसलाई यसरी बुझ्नुपर्छ, मैले भने पनि हाले अघि नै, विभाजित नगरौँ भन्ने आशय हो। विभाजित हुँदा को कता जानुहुन्छ भन्ने त स्वाभाविक हो नि त, नेताहरू डिभिजन हुन बित्तिकै
1: पूर्णबहादुरजीले छोड्दैमा चाहिँ मुख्य माग र मूल मुद्दाहरू चाहिँ ओझेलमा पर्दैन त्यसो भए
0: पर्दैन। त्यो कहिले पनि पर्दै पर्दैन, किनभने वादी प्रतिवादीको बिचमा एउटा मात्रै वादी प्रतिवादी भएको भए कुनै एक वादी पक्षले आफ्नो दाबी छोड्न बित्तिकै समाप्त हुन्थ्यो होला। अब अदालतमा मुद्दा पनि दुईजनाले छुट्टा छुट्टै हाल्नु भएको छ, शेरबहादुर देउवा र पूर्णबहादुर खड्काले आफ्ना मुद्दा छुट्टै छ। अब पूर्णबहादुर खड्काले असोजात के अरे तिन चार पाँचको अधिवेशनमा भाग लिन्छु भन्नुभयो भने मलाई लाग्छ लिनुहुन्छ जस्तो लाग्दैन। उहाँले हामीसँग भएको संवादमा म कतै पनि लाग्दिनँ, कतै पनि लाग्दिनँ, मेरो मुद्दा छ, म त मुद्दाको एक पक्ष भएको हुनाले मैले कतै लाग्न मिल्दैन भन्नुभएको छ। त्यसैले उहाँ कतै लाग्नु नलाग्नु होला भन्ने विश्वास हो। लागिहाल्नु भयो भने पनि उहाँ लाग्दैमा मुद्दाका सबै प्रकृतिहरू सकिँदैनन् एक। दोस्रो कुरा, यो कानुनी विषय मात्रै होइन, राजनीतिक पनि विषय भएको हुनाले पार्टी दुईटा अधिवेशन हुने बित्तिकै दुवैले काङ्ग्रेसको दाबी गर्ने, दुवै आयोगमा जाने, आयोगले फेरि कुनै न कुनै नयाँ निर्णय गर्ने, त्यो निर्णयमा असहमत हुने पक्षले फेरि अर्को पार्टी बनाउने कुरा हुन्छ होला। त्यसो भएको हुनाले अब यो कानुनी विषयको अतिरिक्त हिजो कानुनी विषय प्रबल थियो, अब राजनीतिक विषय प्रबल भएर अगाडि जाने सम्भावना रहन्छ।
1: र आज पनि धेरैले त्यो देउबा टिमलाई छोड्ने घोषणा गर्दैछन् रे भनेर यहाँ समाचार माध्यमहरूमा मैले
0: पढिरहेको छु। छोड्ने भन्नुभन्दा पनि अधिवेशनलाई रोज्ने, कुन अधिवेशनमा आफू जाने भन्ने कुरामा, अब पहिलो अधिवेशन भएको चाहिँ सानेपा काङ्ग्रेसको कार्यतालिका अगाडि र चुनदेवी काङ्ग्रेसको कार्यतालिका पछाडि भएको हुनाले अगाडिको कार्यतालिकामा को को भाग लिन जाने भन्ने कुरामा स्वतःको डेमोक्रेसीमा व्यक्तिको आफ्नो चाहिँ लाइक हुन्छ, चोइस हुन्छ, डिसिजन हुन्छ, लाइक चोइस एन्ड डिसिजनमा उहाँहरू जानुभयो भने त्यसलाई अन्यथा मान्न नै सकिँदैन। जो साथीहरूले जान्न भनेर छोड्नुभयो भने त्यसलाई पनि डेमोक्रेसीकै नर्म्सका रूपमा लिएर त्यसलाई पनि मान्नुपर्ने हुन्छ।
1: हस्, यहाँको महत्त्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार,
0: सम्पूर्ण श्रोतालाई मेरो तर्फबाट हार्दिक धन्यवाद।
1: उहाँ हुनुहुन्थ्यो नेपाली कङ्ग्रेसका नेता मिन विश्वकर्मा। आदरणीय श्रोता, केही छिन छोटो विश्राम लिन्छु, विश्रामपछि पुनः उपस्थित हुनेछौँ।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी IME काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन IME गरौ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास IME गरौ।
2: IME गरौ। IME गरौ।
3: इगो बारखरी कथा 2083
4: नेपाली साहित्य साधकका सम्मानमा बारखरी मीडिया आह्वान गर्दछ अहिलेसम्मकै ठुलो कथा लेखन प्रतियोगिता।
5: प्रथम पुरस्कार 2,00,000,
4: द्वितीय पुरस्कार 1,00,000,
5: तृतीय पुरस्कार 60,000,
4: टाइटल स्पोन्सर टिगो,
5: कल्चरल इनिशिएटिभ अफ सूर्य नेपाल गाथा,
4: सपोर्टेड बाइ NIMB ब्याङ्क,
5: नासा सिक्युरिटिज,
4: सिटी एक्सप्रेस मनी ट्रान्सफर,
5: युनाइटेड अजोर इन्सुरेन्स,
4: यति एयरलाइन्स,
5: वेदालय,
4: पब्लिसिङ पार्टनर फाइन प्रिन्ट,
5: इम्प्लिमेन्टिङ पार्टनर करुणा फाउन्डेसन नेपाल।
4: कथा पठाउनका लागि barkharibooks@gmail.com।
5: कथा पठाउने अन्तिम मिति 2083 असोज 3 गते।
6: ए भतिज, तँ त एकाएक शाकाहारी भइस रे, कमजोर होला है कमजोर।
7: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
6: जे पाए त्यही खालास अनि रोगले समात्ला।
7: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
8: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
9: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, NCA ग्रुटेकको उत्पादन।
6: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
10: यो हो नेपाली रेडियो नेटवर्क।
11: हरो विषयमा दरो बहस, नेपाली बहस। यस नेपाली बहसका साथमा प्रीति तयारी चाउचाउ। ग्लोबल IME ब्याङ्क, सबैका लागि ब्याङ्क।
9: डिस होम इन्टरनेट।
12: यति हाम्रो बेसमा नागरिक क्षेत्रका अगुवा सचेतक डाक्टर सुन्दरमणि दीक्षित हुनुहुन्छ। डाक्टर साहब, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। गुड मर्निङ डाक्टर साहब।
13: एकदम गुड मर्निङ लभजन।
12: अब यो जेन्जी विद्रोह आन्दोलनको पनि एक वर्ष पुरा भयो डाक्टर साहब, होइन? छ महिना सुशीला कार्की नेतृत्वको सरकारले बितायो, त्यस पछाडिका 5.5 महिना अहिले बालेन्द्र नेतृत्वको सरकार चाहिँ 13 गते गठन भएको छ। यसलाई फ्ल्यासब्याक फर्केर हेर्दा त्यो कहाली लाग्दो दिन र अहिलेसम्मको अवस्थालाई कसरी हेर्नु भएको छ डाक्टर साहब?
13: कहाली लाग्दो हामीलाई तिन कालखण्डमा जोडौँ। पहिलो कालखण्ड जेन्जीको त्यो आन्दोलन, त्यसपछिको चाहिँ यो सुशीलाकारीको सरकार, सेकेन्ड कालखण्डमा इलेक्सन भएर बालन शाहको त्यो पहिलो कालखण्ड भने मैले कसले लिएँ भनेदेखि सुनामी अगाडिको, यो यस्तो यो भयङ्कर सुनामी आयो, नदीको सुनामी अगाडिको, र त्यसपछिको अहिलेको कुरा। र तिन कालखण्डमा गऱ्यो भनेदेखि हामीले के राम्रोसँग एनालाइज गर्न सकिन्छ। तर जेन्जीको भने अहिलेसम्म लम्तान्य गायो भनेदेखि के पनि भन्न सकिँदैन, किनभने धेरै कुरा यहाँ चेन्ज भएको छ। जेन्जी पछि त इट वाज अ डिजास्टरै हो। जेन्जीको त्यत्रो आन्दोलन भएपछि उपलब्धि त सुशीलाकारीको गभर्मेन्ट जुन आयो, उपलब्धि केही पनि भएन, किनभने जेन्जीको 5 मुद्दा मात्रै एउटा पनि मुद्दा चाहिँ त्यहाँ एड्रेस भएन। यतिसम्म कि चाहिँ नभनेको चाहिँ एड्रेस भयो, र यतिसम्म कि सुशीलाकारीले भनिदिनु चाहिँ मेरो एउटै काम हो इलेक्सन गराउने, जबकि चाहिँ जेन्जीको मुद्दामा इलेक्सन शब्द पनि कतै थिएन। उनको त्यो भ्रष्टाचार एकदम तत्काल एक्सन लिऊ, कार्यकारीतिर जाऊ, प्रदेशहरू अलिक खत्तम पार, र नम्बर 4 चाहिँ नि उसले भनेको थिएँ यो कार्यकारीतिर नम्बर 4 चाहिँ नि के भने चार कुरा थियो, ओके बिर्सी न त्यो एउटा पनि भएन। र इनफ्याक्ट सुशीलाकारीले के गरिन् भनेदेखि यत्रो रेभोल्युसन पछि त नयाँ संविधान नहुन्जेलसम्म उनले भन्नुपर्छ जेन्जीको आन्दोलन र भगवान्माथि म शपथ खान्छु भन्नु सर्छ। रामचन्द्र पौडेलको चाहिँ यो दलीय जुन किसिम गरेँ मैले सबै दलहरूलाई मिलाएसँग परामर्श गरेर संविधान बचाउनले मैले गरिन्छु भन्दै त्यो संविधान उनले पुनर्लेखन नै भनेका थिए जेन्जीले त त्यसमा भन्दाखेरि त्यो कुरा मानेर सुशीलाकारीले शपथ दिइदिन्, त्यही राति 12 बजे उनले गडबडी गरिन्। त्यसमा चाहिँ त्यो दिन चाहिँ सुजन गुरुङले गल्ती गरे, खुट्टामै ढोगेर आधिकारिकता दिए। सो द्याट वाज द डिजास्टर नै भयो, किनभने जेएनजीको सम्बोधन नै भएन। र त्यो भन्यो भने जेएनजीको आन्दोलन चाहिँ त को चाहिँ व्यक्तिहरूलाई पनि कुनै सम्बोधन भएन, एक दुईजनाले फाइदा उठाए, बाँकी त अहिले विद्रोहमै छन् भनौँ न अहिले।
12: अब अहिले जेन्जी विद्रोहकै कुरा गर्दाखेरि जेन्जीको आन्दोलनको बलमा चाहिँ नेताहरू भए, मन्त्री भए, होइन प्रधानमन्त्री पनि भए, सांसदहरू पनि भए, तर खास अहिले हेरिएका अनुहारहरू जेन्जी आन्दोलनका अग्रभागमा उभिएका व्यक्तिहरू हुन् र डाक्टर साहब?
13: त्यसैले भन्छु नि, लङ्का जित्ने हनुमान जस पनि ढेडो भन्छन् नि, एकदम यो भाषा त्यहाँ एउटा सुदन गुरुङ बाहेक जो डाइरेक्टली इन्भल्भ थियो, यतिसम्म कि बालन शाह पनि इन्भल्भ थिएन नि त, ऊ पनि खालि ब्याकबाट पुस मात्रै गरिरहेको थिएन त्यो बेलामा है। त्यसले त्यो बेलामा जे भयो, अब सुशील कार्की कहिले जिन्दगीमा प्रधानमन्त्री हुन नपाउने व्यक्ति प्रधानमन्त्री भइन्, यी खरेल सरेल यताउति कुनै कहिले पनि मन्त्री हुन नपाउने मन्त्री भए, अनि खुसु खुसु त्यहाँबाट चाहिँ इलेक्सन लड्न गइहाले भनेदेखि प्योर कम्प्लिट स्वार्थले ढाक्यो जेएनजीको त्यो त्यो निरज ढुङ्गाना, त्यो हाम्रो बम, त्यो त्यो हाम्रो निरज ढुङ्गाना, हाम्रो त्यो रक्षा बम, जस्तो यस्ता कति थिए सबै ओझेलमा पारेर कुनै नाम छैन, उनले भनेको पनि सुन्न छोडे र यिनीहरूले माइतीको मण्डल धर्न बस्दाखेरि उनलाई पुलिसले ठडाइ पनि हाल्यो। ओके, अब त्यस्तो आयो सरकार भयो, इलेक्सन भयो, यो इलेक्सन आन्दोलनको म्यान्डेट नै थिएन, त्यो गएर जो इलेक्सन गराए र दलहरूलाई फेरि चाहिँ माने अगाडि बढ्न दिए, तर फर्चुनेटली राष्ट्र स्वतन्त्र पार्टीले चाहिँ यी पुराना दलले कुहिएका दलहरू चाहिँ उसले पाखै लगाइदियो र ऊ आयो। अब आएपछि आयो त के, बालन शाह आयो जस्तो कुनै अनुभव नै थिएन यो हाम्रो बिराम सानीको निगाहबाट, सुदन गुरुङ आए कुनै अनुभव चाहिँ हामीले त्यसैले सुरुदेखि भने बिल्कुल गलत छ, तर सुदन गुरुङले तुरुन्तै आउने बित्तिकै चाहिँ हाम्रो त्यो विचारलाई पलक्कै पल्टाइदिए, उनले काम गर्न लागे गरे र हाम्रो एक प्रकार हाम्रो मन जिते। त बालन शाहको त रवैया त त्यो तिन चार महिना त बिल्कुलै रटनै थियो, पार्लियामेन्टलाई अवस्था छैन, राष्ट्रपतिको अनादर छ, जथाभावी मञ्चबाट बोल्छन्, भूमि हाम्रो भारतको मिचा चाहिँ भन्छन्, अनि सांसदले आऊ कि आऊ बोल खबर देऊ ब्याक माने बोली फर्क भन्दाखेरि ज्यानकै आउँदैन। त्यो थियो दोस्रो कालखण्डको सुनामी आउन्जेलसम्म, र बालन शाह टोटली चाहिँ नि अनफिट देखिया थियो, अचानकसँग सुनामी आइदियो। यो आएपछि ग्रह दशा पल्टियो के भयो थाहा छैन, बालन शाहको रवैया कम्प्लिटली पल्टियो। मैले त भन्ने गरेको छु ऱ्यापर बालन शाह चाहिँ नि इन्जिनियर बालन शाह र अलिकति प्रधानमन्त्रीको दायित्व बोध गरेर बालन शाहमा परिणत भयो, त्यसले गर्दा धेरै फरक छ। तेस्रो कालखण्डमा गएर चाहिँ नि म देख्छु अहिले, हुन त त्यत्रो सुनामी आयो, विध्वंस नै मच्यो, नेपालले हाहाकार नै मच्यो, तर एउटा फाइदा सिल्भर लाइनिङ के भयो भनेदेखि सिल्भर लाइनिङ चाहिँ नि कालो बादलमा सरकार चाहिँ नि अगाडि बढ्दै, अहिले बालनको काम हेरौँ, स्वर्णिम वाग्लुको हेरौँ, परराष्ट्र मन्त्रीकै हेरौँ, जो इफ इनइफेक्टिभ थियो पहिले, सुदनको त कुरै छैन पहिले अहिलेसम्म छ भन्दाखेरि, यिनीहरूलाई जुन अब उद्योगपतिहरूसँग अस्ति बालन शाहले चार दुई घन्टा कुरा गरे, ठोस कुरा गरेको थियो, कोही जम्बो उद्योगपतिहरू ल्याएर हेरौँ, 10-15-20 ल्याएर चाहिँ हामी तपाईँले गर्छौँ भने होइन कि ठोस कुरा गरिकन चाहिँ परिणाम निस्किने गरेको कुरा चारजनालाई बस्दै गरेका छन्। महत्त्वपूर्ण व्यक्ति थिए तिनीहरू, माने विनोद चौधरी भनौँ, गोलियानजी भनौँ, हाम्रो चाहिँ चन्द्र ढकाल भनौँ, र चाहिँ उत्तम श्रेष्ठ, त्यस्तो राम्रो भएको छ अहिले। बालन शाह अचानक चेन्ज भयो, यति होइन जो पार्लियामेन्टमा आउँदै आउँदैन थियो, बोलाउँदाखेरि नआउने, हेपेर बस्ने, अहिले सडन्ली पार्लियामेन्ट पनि आइकन पुरा आफ्नै हिसाबले पुरा राम्रै जवाफ दिएको छ, र म कहीँ जान्न भने व्यक्ति अब युएनमा पनि जान बाध्य भयो, जान पर्यो, र उसले राम्रैसँग जान खोजिरहेको छ, किनभने जान पर्ने थियो, सुनामीको बारेमा कुरा नगरी हुँदैन थियो, जानै पर्थ्यो, जान लाग्यो। हामीले हेरिरहेको छ यो क्या हो, यो काया पलट कसरी भयो, यो सुनेको छौँ काया पलट भन्ने कुरा, बालन शाह कम्प्लिट काया पलट भयो, हाम्रो मुलुकलाई त एकदम फाइदा भयो त, तर अनफोर्चुनेटली ठुलो चाहिँ नि मूल्य चुकाउनु पऱ्यो यतिको लागि। त्यसले थर्ड कालखण्डमा चाहिँ नि आएर मेबी चाहिँ नि हाम्रो त्यत्रो विध्वंस, उनको मुद्दा जेन्जीको मुद्दा त भन्दिनँ, यत्रो विध्वंस चाहिँ नि केही नै कि अब फाइदा होला कि भने आशा चाहिँ हामीलाई छ। जे भए पनि अब यो सुनामीले हाम्रो सबै माइन्ड चाहिँ नि त्यतै जान्छ, पैसा पनि त्यतै जान्छ, म्यान पावर पनि त्यतै लाग्छ, अब के गर्ने, समस्या चाहिँ 5 वर्षमा के निक्ल यो ठिक हुन्थ्यो 10 वर्ष लाग्ला, तर हेरौँ अब के हुन्छ।
12: डाक्टर साहब एउटा कुरा छ नि डाक्टर साहब, होइन निकै परिवर्तन पनि भयो, यहाँले भन्नुभयो होइन कालखण्ड फेरियो पनि, व्यक्तिहरू त फेरिए पनि, तर एउटा हाम्रै छिमेकी मुलुक, हाम्रै घर अगाडि भनौँ न होइन आँगन अगाडि भारतमा ब्रिक्स सम्मेलन हुँदैछ, होइन धेरै देशका हुनहार र धेरै देशका पावरफुल नेताहरू, राष्ट्रपतिहरू, प्रधानमन्त्रीहरू त्यहाँ आएका छन्। यसभन्दा अगाडि नेपाललाई निम्तो समेत दिइन्थ्यो, होइन पर्यवेक्षकै रूपमा पनि नेपालबाट जान्थे, तर अहिले भारतले टोटली डिसएग्री गर्यो क्या, भारतले टोटली रूपमा चाहिँ नेपाललाई बाइपास गर्यो। अनि यसमा सरकारको भूमिका चाहिँ कस्तो रह्यो, वा चाहिँ यो सरकारप्रति भारतको दृष्टिकोणलाई कसरी हेर्न सकिन्छ र सर?
13: भारतको अहिले त त्यो नहेर्नुहोस्, हेर्नुहोस् गरेका कुरा हेर्नुहोस् अनु के गर्न सक्थ्यो छोड्नुहोस्। भारत यो यसपालि सुनामी आउने बित्तिकै भारतको त्यत्रो सहयोग आएको आई कुनै दिन छुट्या छैन। हेर्नुहोस् त कत्रा कत्रा प्लेन आइरहेका छन्,
12: त्यो त ठिक छ, त्यो त मानवीयताको कुरा एउटा हो,
13: होइन त्यो त्यही त मुख्यको त्यही त हो नि। अहिले हामीलाई हाम्रो मुलुकलाई ब्रिक्समा निम्ता दिएन भने कुनै चित्त दुखेको छैन अहिले, हो न मात्र छैन। यत्रो सुनामी मान्छे मर्दैछन् बाबा, खान नपाएको छन्, त्यहाँ पनि बसोबास छैन त्यहाँ, त्यो हामीले त्यो विचार गर्ने त्यसको लागि धन्यवाद दिने कि तिमीले हामीलाई ब्रिक्समा बोलाएनौ भने उसलाई चाहिँ अहिले हेप्ने, त्यो नचाहिने कुरा भयो नि। हामीले त विचार गर्नु चाहिने कुरा पो बोल्नुपर्छ, नचाहिने कुरा गर्नु हुँदैन। अब ब्रिक्समा बोलाएन त बोलाएन, हाम्रो के मतलब हो? हामीले त ब्रिक्समा हामीले के गर्ने पनि होइन, फ्रेङ्कली बताउँ, चाइना र अमेरिका, चाइना रसिया, त्यो इरान छ त्यहाँ, साउथ अफ्रिका छ, त्यसले मुलुकमा हाम्रो गएर के गर्ने नि? त्यो खालि हाम्रो मानको खातिर मान चाहियो होला, हाम्रो त ठोस हाम्रो सहायता चाहिएको थियो र गर्नुसम्म भारतले गरेको छ, चाइनाले पनि गरेछ, त भारतले गर्नुसम्म गरेको छ, त्यसमा अहिले हामीले त्यो ब्रिक्समा बोलाएन, हाम्रो के नभए त्यसरी हामी म त भनिदिनु भयो अहिले।
12: भनेपछि अब अहिलेको अवस्थामा चाहिँ छिमेकीसँगका मित्रवत व्यवहारहरू सम्बन्धहरू चाहिँ हाम्रा राम्रै
13: छ भएन? विचार गर्नुहोस् जुन भारतलाई भारत शाहले त्यस दोस्रो कालखण्डमा, तेस्रोमा भन्दिनँ, दोस्रो कालखण्डमा जुन नचाहिने काम बालनले गर्दै गएको थिए, भारतले पनि चिराउनुसम्म चिराए, चाइनाले पनि खुसी पार्न सकेनन् र मोदीको दुई दुई छोरीको त्यत्रो हिंसा लत्याइदिएका थिए, त्यति हुँदा हुँदै भारतले त्यो टेप्पै नमानिकन सोझे त्यत्रो चाहिने भनिया नि। मैले देखाएको छु कत्रा कत्रा प्लेनहरूले चाहिँ 7-8 टनका टन सामान ल्याएको छ, हेर्नुहोस् त मलाई त्यो उनले गर्न पर्थ्यो र हेप्या क्या, तर उनीहरूले आफ्नो बढत देखाए। हामी ठुलो राष्ट्र हौ, नेपालको लागि जनताको लागि हामी गर्छौँ, माननीय प्रधानमन्त्री के हामीले गर्छ हामी मतलब छैन,
12: ग्यास छैन साहब, ग्यास छैन, उपभोक्ताहरू लाइनमा छन्, मन्त्री फेरि तर ग्यासको संकट चाहिँ पुरा हुन सकेन भने
13: माने। अब त्यो हाम्रो लोकल कुरा हो, पहिला कुरा त ग्यासको अहिले अभाव हुन्छ के खाडीकोले गर्दाखेरि अल्टिमेटली भारतलाई धक्का पर्छ, भारतलाई धक्का परेपछि हामीले पनि धक्का पछि नपरि छाड्दैन। अब हो त डेफिनेटली यहाँ होर्डिङ भएको छ, बदमासी भएको छ, अब त्यो त अचम्म लाग्छ। यो अघिल्लो यादव गौरी यादवले सबैलाई गाली गरेन, पाता कसो व्यापारीहरूलाई भनिन्, तर उनी हट्ने बित्तिकै अर्को मन्त्री आउने बित्तिकै छापा मारेपछि त कति कति ग्यास त सरकार निकाल्न सक्यो नि त, यसो मतलब उनको राइमा पनि त्यो किन भएन, किनभने उनी पनि सायद इन्भल्भ छन् त्यसमा, मेरो मित्र भन्छ आखिरमा त कमिसन सबैले खाने हुन्, दोष दिने कर्मचारीलाई, तर आफूले चाहिँ त्यो के निकाल्न सकिन्छ, भोलिपल्ट गए चाहिँ यो मन्त्रीले कसरी निकाल्यो त भनेदेखि हो काम धेरै काँडो बजाइ भएको छ। तर गौरी कार्कीलाई, गौरी यो यादवलाई पहिले पनि त बालन साल त अरेस्टै गरेर भनेको थियो नि त एक जमानामा, त भनेदेखि त्यस्तो व्यक्ति थिइन्, अनि त्यसले चाहिँ नि उद्योगपति व्यापारी पाता कस भन्न के हिम्मतले बोले कि भन्नुहोस् त मलाई, त्यस्तो भन्न पाइन्छ भने? यो एउटा व्यक्ति बदमास भएर सबै समूहले गाली गर्यो, यहाँ त कस्तो चल्नु भएको छ भने, एउटा कुनै मारवाडीले कहीँ अलिकति गडबडी

0: ग्यास दिन सक्थ्यौ मलाई थाहा छ, त तिमी कमसेकम बिजुलीको चुलो सस्तो भावमा बिक्देऊ। स्टुडेन्टहरूलाई धेरै दुःख भएको छ, आम नागरिक दुःख भएको छ, र बिजुली त्यो घर ती ती डल्लो स्तरको मान्छेलाई बिजुली फ्री गरिदेऊ न। हाम्रै यहाँ उत्पादन गर्ने फ्री बिजुली पनि हामीले मान्छे भात पकाउनु नपाउनु भयो त मारेन भने त्यो गर्न पऱ्यो। अब अलिक होमवर्क गरे चाहिँ गर्न पऱ्यो, माने घर घरमा पनि खाएर आएको भन्न सकिँदैन, तर यति यति चाहिने घरलाई चाहिने जति यति युनिट चाहिँ हामी फ्री गर्छौँ भन्न त पऱ्यो नि।
1: नगर्ने जाँदा जाँदै डक्टर साहब, अब यो जेएनजी विद्रोहका केही व्यक्तिहरू जेलमा छन्, कोही संसदमा छन्, कोही सरकारमा छन्, होइन? अब एउटा आवाज के उठ्न थाल्यो भने जेएनजी आन्दोलनमा सहभागी भएकै आधारमा पक्राउ परेकालाई के गर्ने, आगजनी तोडफोड लुटपाट हतियार लुटपाट जस्ता हत्या कसुरमा संलग्नलाई के गर्ने, 23 र 24 भदौका सम्पूर्ण घटनालाई कसरी चाहिँ अगाडि बढाउने भन्दाखेरि न्याय पनि दुई खालको हुन थाल्यो भन्ने पनि बस सिर्जित भएको छ, तपाईँ के भन्नुहुन्छ?
0: यो अब यहाँ कस्तो भनेदेखि जहाँ चाहिँ नि डेफिनेटली लुटपाटमा संलग्न भएका व्यक्तिहरू चाहिँ नि ती जेएनजीका स्टुडेन्टहरू हुँदै होइनन्। म त्यो माइतीको मण्डलामा त्यो दिन म गएको छु र मैले देखेको छु कस्ता कस्ता स्टुडेन्ट बिचारहरू कलेजको ब्याग बोकेका छन्, युनिफर्म लगाएका छन्, हाँस खेल गर्दै त्यो जुलुसमा भाग लिएका छन्। त्यस्तोले गरेको होइनन्, म्याक्सिमम लुटपाट गरेर लुटेर गुन्डा फटाहाले गरेका हुन्। त्यसमा कति चाहिँ नेपाली पनि तिनीहरू हुँदै होइनन्, यी बाहिर भित्र पसेका जुन नेपाल जुन यो काठमाडौँ बसेका छन् तिनीहरूको हो र लुट मात्रै गरेको। त्यस्तालाई चाहिँ भिडियोमा देखिएको छ समाते समय त्यस्तालाई ज्यानकै छोड्नु हुँदैन, पुरा कारवाही गर्नुपर्छ। तर स्टुडेन्टहरू छन्, युवाहरू बिल्कुल चाहिँ नि छन् भनेदेखि त्यस्तोको चाहिँ नि राम्रोसँग छानबिन गरेर छोडिदिइहाल्नुपर्छ, किनभने तिनको धेरै दोष छैन। तर यो जुन त्यहाँ विध्वंस गर्नेहरूलाई चाहिँ प्रमाण छ भने त्यसलाई चाहिँ न त स्टुडेन्ट
1: अब नेपाली कङ्ग्रेसमा पनि त्यस्तै खालको विपत्ति तपाईँले नजिकबाट हेर्नु भएको छ। कङ्ग्रेसमा दुवै पक्षले मठिक मठिक भन्दैछन्, तर कुन पक्ष ठिक तपाईँ त स्वतन्त्र विश्लेषण।
0: एउटा कुरा भन्नु हो, कङ्ग्रेसमा भन्नु त्यो भन्न मिल्दैन। अहिले कङ्ग्रेस पनि एउटै मात्रै छ भने गगन थापाको कङ्ग्रेस जो आधिकारिक हो, सुप्रिम कोर्टले आधिकारिक मानेको छ, इलेक्सन कमिसनले आधिकारिक मानेको छ, अहिले अहिले अहिले उनीहरू पनि युवाहरूले अधिवेशन गरिकन आधिकारिक पारिसके। यो अर्को त यो यो इतर कङ्ग्रेस बिपीको सिद्धान्त लत्याउने कङ्ग्रेस हो, जो चाहिँ खालि पद र पैसाको लागि र चाहिँ आफू भाइ कम्युनिस्ट भइसक्यो, दाई कम्युनिस्ट भइसक्यो छ, यो त्यो कङ्ग्रेस हो। त्यसलाई अहिले कसै कङ्ग्रेस भन्दैन। अब अहिले त यिनीहरूले चाहिँ यो कङ्ग्रेस जुन छ कङ्ग्रेस एउटै छ, त्यही हिसाबले हामी अगाडि बढ्नुपर्छ।
1: गगन थापा मात्रै कङ्ग्रेस छ यतिखेर, अर्को भाग मात्र
0: भन्न मिल्दैन। अस्ति मात्रै सुप्रिम कोर्टमा गए होइन देउवा, पुगे होइन देउवा, त्यो भगुवा 5 महिना बाहिर बस्छ, त्यत्रो पैसा डलर खर्च गर्छ त्यहाँ। अहिले आएर सोझ्यो जाने सक्रिय चाहिँ राजनीति गर्न त्यो भित्र पस्छ जाने अदालतमा गएर चाहिँ मुद्दा हाल्छ। त्यस्तो त्यस्तो फटाहरू यिनीहरू पाँच पाँच वर्ष प्रधानमन्त्री भए, देशलाई डुबाउनुसम्म डुबाए, त्यस्ताले अब नेतृत्व गरेर म कसरी मान्न सक्छु? खालि म भन्छु शशाङ कोइराला जस्ताहरूले चाहिँ के स्वाध्यायलाई बिपीलाई बिर्से, आफ्नो बाउलाई बिर्से।
1: तपाईँ त बिपी कोइरालासँग पनि नजिक हुनुहुन्थ्यो डाक्टर साहब, अनि शेखर शशाङ्कको अहिलेको भूमिका चाहिँ कस्तो छ?
0: चौपट। मैले त अहिले मात्र होइन, मैले बारमा ती शेखर कोइराले चाहिँ नि साँच्चैकै बिपीको सिद्धान्त बोकेर बस्यो देउवासँग लड्यो, पनि इलेक्सन पनि लड्यो, कति राम्रो। हामीले भन्थ्यौँ एउटै व्यक्ति जसले कङ्ग्रेसको बिपीको सिद्धान्त, गणेशमानको सिद्धान्त, भट्टराई सदा सिद्धान्त लिएर बसे भनेका थियौँ। आखिरमा किन हो, किन अल्टिमेटली त्यो यो आधा 100 मिटर बाँकी हुन्थ्यो म्याराथन रनमा, 100 मिटर बाँकी हुँदाखेरि शेखर चट्ट पर्लक्क चाहिँ देउबातिर गइदिए। त्यो शेखरको ठुलो पोलिटिकल मिस्टेक भयो। उनले त्यो बेलामा गगनहरूसँग मिलेर त्यो त्यो अधिवेशनमा भाग लिनु पर्थ्यो, उसले गएन। के बुद्धि भ्रष्टमा थाहा छैन। तर शशाङ्कले त कहिले पनि यो 5-6 वर्ष यता त त्यहाँदेखि कम्प्लिट देउवालाई छोड्दै छोडेको छैन। म कतिले भनी के हो यो शशाङ्क, के भा देउवाको खुट्टा चाट्दै चाट्दै हिँड्दा भा भन्थे म, नभन्थ्यो अहिले झन् उ त संयोजक भएर बसिसकेको छ। सो उसलाई त म भन्छु तिमी बिल्कुल बिपीको शरीर तिम्रो होला, सिद्धान्त तिमी बिपीको बोकेका छैनौ। अहिले बिपी आउनुभयो भनेदेखि पृथ्वीमा उहाँले शशाङ्क धिक्कार नै हुन्छ, त्यो पक्का। त्यो शेखरले लास्टमा गएर गल्ती गरेछ, उसले त गल्ती सच्याउन सक्यो भने राम्रो हुन्छ।
1: हस् डाक्टर साहब, यहाँको महत्त्वपूर्ण समय र सुझावका लागि म धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार,
0: थ्याङ्क यू भेरी मच।
1: आउँथ्यो डाक्टर सुन्दरबाणी दीक्षित नागरिकको आदरणीय श्रोता नेपाली बसमा छोटो विश्राम लिन्छ। विश्रामपछि हामी नेकपा एमालेको विवाद के हो, पूर्व अर्थमन्त्री एवं नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेसँग कुराकानी गर्दैछौ। छोटो विश्राम।
2: सुरक्षित भविष्यको लागि

जीवन बीमा गरौं। जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौँ।

0: एकमात्र डीटीएच सेवा डिश हो। डिश हो, खुशीको कनेक्शन।
1: लामखुट्टेको टोकाइबाट हुने डेङ्गीबाट बच्नका लागि
2: पुरा बाहुला भएका लुगा लगाउने,
1: झुलभित्र मात्र सुत्ने,
2: घरको झ्याल ढोकामा लामखुट्टे नचिर्ने जाली हाल्ने,
1: लामखुट्टेको टोकाइबाट बच्नका लागि लामखुट्टे भगाउने धुप बाल्ने वा मलहमको प्रयोग गर्ने,
2: घर कार्यालय विद्यालय वा सार्वजनिक क्षेत्रमा पानी जम्न नदिने,
1: खाल्डा खुल्टी पुर्ने र खाने पानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने,
2: गमलाको प्लेट फुलदानी कुलर आदिको पानी कम्तीमा हप्ताको एक पटक फेर्ने,
1: पानी जम्मा गर्ने भाँडालाई लामखुट्टे छिर्न नसक्ने गरी छोपेर राख्ने,
2: साँझ र बिहान करेसा बारी चोक बजारतिर जाँदा वा घर बाहिर रहँदा विशेष सावधानी अपनाउने,
1: डेङ्गी रोग बारे सचेत बनाऊ।
3: नेपाल रेड क्रस सोसाइटी, काठमाडौँ जिल्ला शाखा।
4: नेकपा एमालेका नेता एवं पूर्व अर्थ मन्त्री सुरेन्द्र पाण्डे हुनुहुन्छ। सुरेन्द्र पाण्डेजीलाई स्वागत गर्दै गर्दाखेरि पाण्डेजी, नेपालको जेएनजी विद्रोह भएको एक वर्ष पुरा भएको छ, यो एक वर्षलाई फर्केर हेर्दाखेरि तपाईँले कसरी लिनु भएको छ?
5: होइन, पहिलो कुरा त अब नेपालमा किन त्यो प्रसङ्ग बढी चर्को रूपमा उठ्यो भन्दा म दुई तिनवटा घटनालाई कसरी हेरिरहेको छु भने 46 साल पछिको एउटा घटनाक्रममा हेर्दा डेमोक्रेसी भन्ने मुद्दा थियो, वर्गका कुराहरू उठ्थे, एउटा अध्याय त्यसरी अगाडि बढ्यो नेपालको राजनीतिमा। दोस्रो चाहिँ अब माओवादी प्रचण्डजी आउनुभयो अगाडि, त उहाँले के भन्नुभयो भने अब कहाँ चाहिँ वर्गको कुराले मात्रै पुग्छ, डेमोक्रेसीले मात्रै कहाँ पुग्छ, अब त त्यसमा थप्नुपर्छ जातीय क्षेत्रीय लिङ्गीय कुराहरू, उनीहरूका मुक्तिका कुरा थप्नुपर्छ भन्नुभयो। होइन, अब त्यस ढङ्गले मानिसहरू धेरै ठुलो संख्यामा युवाहरू त्यो अभियानमा जुटे, तर त्यसले कति सफलता ल्यायो त्यो हामीले हेरेकै छौँ। अब यो तेस्रो जेनेरेसनले चाहिँ के भन्यो भने अब त्यो कहाँ त्यो जातीय क्षेत्रीय लिङ्गीय कुराले मात्रै पुग्छ, अब त हामीलाई अन्तर पुस्तात्मक एउटा चाहिँ अन्तर चाहियो, इन्टर जेनेरेसनल चेन्ज चाहियो भन्ने मुद्दा उठायो, पुस्तान्तरण हुनु पर्यो भनेर। अब त्यो पुस्तान्तरणको मुद्दाले युवाहरूमा चाहिँ एक प्रकारको समर्थन प्राप्त गर्यो र त्यस बेलाका सरकारमा अथवा पार्टीका मानिसहरूले त्यो कुरालाई ठिक ढङ्गले सम्बोधन गर्न नसकेको हुँदाखेरिमा त्यसले एउटा चाहिँ के भने त्यो त्यो घटनाले एउटा एउटा उच्चतम क्लाइमेक्सको रूप लियो र अब त्यति बेलै पनि अब प्रधानमन्त्रीले अघिल्लो दिन त्यो घटना घटेपछि राजीनामा दिएको स्थिति हुन्थ्यो भने सायद अब त्यो अलिक फरक स्थिति हुन सक्थ्यो, तर त्यो नहुँदाखेरिमा अब आफै चाहिँ
4: नै तत्कालीन प्रधानमन्त्रीले राजीनामा दिइदिएको भए चाहिँ स्थिति भयावह भएर जोगिन्थ्यो।
6: तपाईँ सुन्दै हुनुहुन्छ असल साथी रेडियो, तपाईँसँगै गुनगुनाउँदै।

0: स्टुडियो टाइम चेक, अहिले बिहानको 10 बज्यो।
1: ब्रोडकास्टिङ लाइभ वर्ल्ड वाइड, असल साथी रेडियो।
0: पुल सेक्टर पोखराको अनुरोध। पुलको सीमा मिचेर घर टहरा तथा कुनै थायी वा अस्थायी संरचना निर्माण नगरौं। पुलहरूको 500 मिटर तल वा माथिबाट नदीजन्य पदार्थ निकाल्दा पुलमा क्षति पुग्न सक्ने भएकोले त्यस्तो काम नगरौं। सवारी आवागमनमा अवरोध हुने गरी पुलको मुखमा सामान थुपार्ने, फोहोर गर्ने र सवारी साधन धुने काम नगरौं। पुलमा ठूला सवारी साधनहरू लामो समयसम्म रोक्ने काम नगरौं। पुल सडक सञ्जालको अभिन्न अङ्ग र हामी सबैको साझा सम्पत्ति हुन्। त्यसैले हामी सबै मिलेर यसको संरक्षण गरौं। योजना प्रमुख पुल सेक्टर पोखराद्वारा जारी अनुरोध।
2: सम्पूर्ण व्यवसायी, उद्योगी तथा उपभोक्ताहरूमा गुणस्तर तथा नापतौल कार्यालय पोखराको अत्यन्त जरुरी सूचना। नापतौल गर्दा ढुङ्गा, भारतीय ढक, काठको डन्डी लगायतका अवैध सामानहरू नापतौल यन्त्रको रूपमा प्रयोग नगर्ने। सुन चाँदी खरिद बिक्री गर्दा ग्राम, मिलिग्राम मात्र तौल गर्ने तथा तोला, मास, रती, लालगेडीहरू लगायतका अवैध तौल इकाइ वा सामानको प्रयोग नगर्ने। नाप तौल वा नाप्ने तौलिने यन्त्र खरिद गर्दा आधिकारिक विक्रेताबाट बिल लिएर मात्र खरिद गर्ने। नापतौल सम्बन्धी कुनै पनि सामान खरिद गरेको 35 दिनभित्र प्रयोग गर्नु अगावै गुणस्तर तथा नापतौल कार्यालयबाट अनुमति पत्र लिनुपर्ने तथा आफूले प्रयोग गर्ने नापतौल तथा नाप्ने तौलिने यन्त्रहरू नियम अनुसार तोकिएको म्यादभित्र जाँच गराउने। सिलिन्डर ग्यास विक्रेताले आफूले बिक्री गर्ने ग्यासको इजाजत पत्र अनिवार्य रूपमा लिनुपर्नेछ। साथै कम्तीमा 50 किलोग्राम क्षमताको तौलिने यन्त्र राखी ग्यास बिक्री गर्दा उपभोक्तालाई तौलेर देखाएर बिक्री गर्नुपर्नेछ। इलेक्ट्रोनिक तौलले यन्त्रको क्षमताको 10% ढक प्रमाणित गराई तौलिने यन्त्रसँग राख्नुपर्नेछ। उपभोक्ताले तौलिने यन्त्र जाँच गर्दा चाहेमा ढक राखी देखाउनुपर्नेछ। तौलिने यन्त्र प्रयोग गर्दा उपयुक्त तरिकाले कैफियत नहुने गरी जस्तै झुन्डाउने, तराजु स्ट्यान्डमा झुन्डाएर काउन्टर, तराजुलाई समतल सतह टेबुलमा राखेर तथा इलेक्ट्रोनिक तौलिने यन्त्र समतल सतहमा फिक्स गरेर मात्र प्रयोग गर्ने। नापतौल तथा नाप्ने तौलिने यन्त्र बिक्री मर्मत सेवा प्रदान गर्नु परेमा अनिवार्य कार्यालयबाट इजाजत पत्र लिनुपर्ने। अनियमित तरिकाले नाप तलुवा नाप्ने तौलिने यन्त्र प्रयोग, बिक्री, वितरण, मर्मत सेवा प्रदान गरेमा प्रचलित कानुन बमोजिम कार्यवाही हुनेछ। विस्तृत जानकारीका लागि गुणस्तर तथा नापतौल कार्यालय पोखरा, फोन 061-452-797।
3: किन आँखा मिचेको मिचे गरेको?
4: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
3: धेरै समय मोबाइल चलाइसी क्या हो?
4: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
3: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
4: ए, त्यसो भए जोगिन के गर्ने त?
3: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने। हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस्?
4: बुझे।
3: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
5: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाउँ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: छोरीको विवाहको कुरा त छिनियो, मुख्य कुरा रह्यो अब पार्टीको कुरा। कसलाई दिने होला?
8: विवाह र पार्टी दिनको लागि सबैभन्दा उपयुक्त ठाउँ पोखरा शान्तिनगर बेनकुट प्रालिने काफी छ, किनकि खाना एकदमै स्वादिष्ट, स्वच्छ, सफा, रमाइलो वातावरण, पर्याप्त हल अनि प्रशस्त पार्किङको व्यवस्था भएको एकमात्र ठाउँ। हाम्रा सेवाहरू शुभ विवाह, व्रतबन्ध, सेमिनार, पार्टी, पिकनिक, अन्नप्राशन, जन्मोत्सव तथा कुनै पनि शुभ कार्यको लागि फुल तथा हाफ काटिङको लागि सदैव हामीलाई सम्झनुहोस्। सम्पर्क पोखरा शान्तिनगर ब्याङ्क्युट प्रणाली, शान्तिनगर 7 पोखरा, फोन नम्बर 061-45-7076, मोबाइल नम्बर 98-65-37-048, 98-65-20-996। स्वाद र सन्तुष्टिको लागि हामीलाई सम्झनुहोस्।

0: अफकको पालो, न्यूज सर्ट, इन्फर्मेसन एन्ड टिप्स ब्रेक।
1: लामखुट्टेले जसलाई धेरै टोक्छ उनीहरूको रगत मिठो हुन्छ भनेको तपाईँले कतै सुन्नु भएको होला। के साँच्चै यस्तै हुन्छ त? यसमा कुनै सत्यता छैन, बरु यो मजाक मात्रै हो। लामखुट्टेले धेरै टोक्ने पछाडिको कारण केही अरू नै छ, यसको पछाडि विज्ञान छ जसको बारेमा आज हामी बताउनेछौँ। वास्तवमा लामखुट्टेले धेरै टोक्नेहरूको कारण ब्लड ग्रुप हुन सक्छ। हालैका केही अनुसन्धानले देखाएका छन् कि ओ ब्लड ग्रुप भएका व्यक्तितर्फ लामखुट्टे धेरै आकर्षित हुन्छन्। यसको पछाडिको कारण ओ ब्लड ग्रुप भएका व्यक्तिको मेटाबोलिक रेट हो। अनुसन्धानकर्ताले यो पनि बताएका छन् कि लामखुट्टे छालाको गन्ध र माइक्रोबायोटिकतर्फ आकर्षित हुन्छन्। यसका साथै लामखुट्टेले टोक्ने धेरै कारणहरू हुन सक्छन् जुन यस प्रकार छन्। शरीरको तापक्रम, शरीरको तापक्रम पनि लामखुट्टेले धेरै टोक्नुको कारण हुन सक्छ। वास्तवमा पसिनामा ल्याक्टिक एसिड र ओमोनिया हुन्छ जसले रोग फैलाउने लामखुट्टे आकर्षित गर्छ। ब्याक्टेरिया, छालामा हुने ब्याक्टेरिया पनि लामखुट्टेले टोक्नुको कारण हुन सक्छ। पसिनासँग छालाको ब्याक्टेरिया मिलेर सुगन्धित हुन्छ जसले लामखुट्टेलाई आकर्षित गर्छ। रक्सी र गाढा रङ, एक अध्ययनमा पत्ता लागेको छ कि रक्सी पिउनेलाई पनि लामखुट्टेले धेरै टोक्छ। साथै कपडाको रङले पनि लामखुट्टेलाई आकर्षित गर्न सक्छ। यसले कालो, हरियो, बैजनी र गाढा रङलाई बढी निशाना बनाउँछ। त्यसैले लामखुट्टेबाट बस्न तपाईँले हल्का रङका कपडा लगाउने प्रयास गर्नुहोस्। साथै तपाईँको वरिपरि पानी जम्न नदिनुहोस्। तपाईँले कहिले सोच्नु भएको छ सपना किन देखिन्छ भनेर?
2: मान्छेले किन देख्छ सपना? सपनाबारे वैज्ञानिकहरूले निर्माण गरेका छन् अलग अलग प्रकारका सिद्धान्तहरू। नेपाली समाजमा सपनालाई भविष्यवाणीको रूपमा लिने गरिन्छ, जस्तो कि सपनामा दुध देख्यो भने शुभ हुने ठानिन्छ, सफा खोला तर्यो भने काम पुरा हुन्छ भन्ने मानिन्छ। मरेको मान्छे सपनामा देखियो या उसँग कुरा गरेको देखियो भने मान्छे बिरामी पर्छ भन्ने गरिन्छ, छाता ओढ्यो भने दुःख आइलाग्छ भन्ने गरिन्छ। यस्तै यस्तै सपनाप्रति अनेक विश्वास छ नेपाली समाजमा। त्यसैले नराम्रो होस् या राम्रो, सपना देखियो भने बताइहाल्नुपर्छ भन्ने चलन पनि छ। सपना बताइयो भने नराम्रो कुरा काटिन्छ भन्ने विश्वासमा सपना बताउने गरिएको हो। तर सपना देख्नुको वैज्ञानिक कारण भने अर्कै छ। सपनाबारे अध्ययन गर्ने महत्त्वपूर्ण मान्छेमध्ये एक हुन् सिगमन्ड फ्राइड। उनले हरेक मान्छेलाई कवि हुन् भनेका छन्, किनभने मान्छेले हरेक रात सपना देख्छ। सपनालाई फ्रायडले कवितासँग तुलना गरेका छन्। जसरी कविले कविता रचना गर्छ, त्यसरी नै मान्छेले सपनाको रचना गर्छ भन्ने उनको मान्यता छ। सपनाका बारेमा थुप्रै वैज्ञानिकहरूले अध्ययन गरेका छन्, तर सपना किन देखिन्छ भन्ने बारे एकै खालको धारणा पाइँदैन। सपनाबारे वैज्ञानिकहरूले अलग अलग सिद्धान्त निर्माण गरेका छन्। एक थरी वैज्ञानिकहरूको भनाइअनुसार हामीले सपना देख्नुको कारण हो आफूलाई खतरासँग जुध्न सक्षम बनाउनु। ती वैज्ञानिकहरूका अनुसार जीवनमा आइलाग्ने खतराहरूसँग जुध्नका लागि आफूलाई तयार राख्नको लागि सपना देखिन्छ। अर्को थरीको भनाइमा सपना भनेको हामीले देखेको, पढेको, सुनेको कुराको स्मरण हो। सपनामा जे जे देख्छौँ ती दिमागमा रहन्छ। जुन कुराहरू सपनामा देख्दैनौँ ती हाम्रो दिमागबाट मेटिएर जान्छन्, र जुन सपना बाँकी रहन्छ त्यसबाट हाम्रो बुद्धि निर्माण हुन्छ। तेस्रो थरी मान्यता अनुसार वास्तविक जीवनमा हामीले नराम्रा, दुःख लाग्दा जे जे कुराहरू देखेका भोगेका छौँ त्यसलाई हटाउन कहिलेकाहीँ नराम्रा सपना देख्छौँ। सपना भनेको मनोवैज्ञानिक उपचार हो। खासमा सपना सम्बन्धी यी तीन थरी सिद्धान्त सबै सही हुन्। सपनाबारे वैज्ञानिकहरूका रोचक रोचक तथ्य र खोज पनि छन्। जानौँ ती तथ्य र खोजहरू। मान्छेले मूलत सपना रङ्गीन रूपमा देख्छ, तर 12% मान्छेले चाहिँ ब्ल्याक एन्ड व्हाइट सपना देख्ने गर्छन्। पुरुषहरूले सपनामा 70% पुरुष र 30% महिला देख्छन्। महिलाहरूले चाहिँ सपनामा 50% पुरुष र 50% महिला देख्छन्। मान्छेले सपनामा सकारात्मक भन्दा नकारात्मक खालका कुराहरू बढी देख्ने गर्छ। ती सपना रिस, उदासी, दुःख र डरसँग सम्बन्धित हुन्छन्। हामीले सपनामा देख्ने अनुहार त्यही हुन्छ जुन हामीले वास्तविक जीवनमा देखेका हुन्छौँ। जो जन्मदा आँखा देख्यो तर पछि आँखा नदेख्ने भयो, त्यस्तो मान्छेले सपनामा दृश्य र तस्विरहरू देख्छ। तर जो जन्मदा नै आँखा नदेख्ने थियो, त्यस्तो मान्छेले रोचक सपना देख्छ तर उनीहरूको सपनामा दृश्य हुँदैनन्। कुकुर र बिरालाका बच्चाहरू पनि सपना देख्ने गर्छन्। मान्छेको दिमाग नसुतेको अवस्थामा भन्दा सपनामा बढी सक्रिय हुन्छ। कतिपय अवस्थामा भविष्यमा के हुँदैछ भन्ने कुराको पूर्व जानकारी समेत सपनामा देखिन्छ। यस्ता केही चर्चित सपनाहरू पनि छन् जसलाई आम समुदायले विश्वास मानेको छ, जस्तो कि अब्राहम लिंकनले आफ्नो हत्या भएको सपना देखेका थिए। अमेरिकाको ट्विन टावरमा जो हवाईजहाज आक्रमण भयो, त्यसबाट बाँचेकाहरूले भने अनुसार उनीहरूले अघिल्लो रात खतरनाक सपना देखेका थिए। मार्क ट्वेनले सपनामा आफ्नो भाइको हत्या भएको देखेका थिए। केही वैज्ञानिक आविष्कारहरू सपनामा देखेको आधारमा भएका छन्। ल्यारी पेजले गुगलको आइडिया सपनामा देखेका थिए। जेम्स वाटसनले डिएनए सम्बन्धी कुरा सपनामै देखेका थिए भन्ने मान्यता छ।
1: गर्मीमा आफूलाई ताजा र हाइड्रेट राख्नु धेरै आवश्यक छ। यस्तो अवस्थामा उखुको रस पनि एउटा उत्तम विकल्प हो। यसले तिर्खा मेटाउनुका साथै स्वास्थ्यलाई पनि धेरै फाइदा गर्छ। यसले शीतलता प्रदान गर्नुका साथै शरीरलाई ऊर्जा दिन्छ र हिट स्ट्रोकबाट बचाउन मद्दत गर्छ। उखुको रसमा धेरै आवश्यक पोषक तत्त्वहरू हुन्छ जसले पाचनलाई सुधार्छ, प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँछ। विशेष कुरा के छ भने यो प्राकृतिक डिटक्सको रूपमा काम गर्छ र शरीरबाट विषाक्त पदार्थ बाहिर निकाल्न मद्दत गर्छ। आज हामी तपाईँलाई गर्मीमा उखुको रस पिउने फाइदाहरूको बारेमा बताउनेछौँ। डिहाइड्रेसनबाट बस्न, गर्मीको मौसममा डिहाइड्रेसनको समस्याबाट बस्न चाहनुहुन्छ भने तपाईँले उखुको रस पिउनुहोस्। यसले तपाईँको शरीरलाई हाइड्रेट राख्न मद्दत गर्छ, साथै यो डिटक्स वाटरको रूपमा पनि काम गर्नेछ। कलेजो स्वस्थ, कलेजो सम्बन्धी कुनै पनि समस्याहरू छन् भने उखुको रस पिउन सक्नुहुन्छ। तपाईँ गर्मीको दिनहरूमा दैनिक खाली पेटमा बिहानको समयमा उखुको रस पिउनुहोस्, यसले तपाईँको कलेजो पनि स्वस्थ रहनेछ। तौल घटाउन, यदि तपाईँ गर्मीको दिनहरूमा बिहानै खाली पेटमा उखुको रस पिउनुहुन्छ भने यसले तपाईँको तौल नियन्त्रण गर्नेछ। उखुमा राम्रो मात्रामा फाइबर पाइन्छ जसले तौल घटाउन मद्दत गर्छ। युटीआईबाट बच्न, उखुको रस पुरुष र महिला दुवैका लागि फाइदाजनक हुन सक्छ। पुरुष र महिलाहरूमा मूत्र नलीमा संक्रमण रोक्न र ठिक गर्नका लागि उखुको रस पिउन सल्लाह दिन्छ। यो तपाईँको लागि लाभदायक हुनेछ। छालाको लागि राम्रो, यदि तपाईँ नियमित रूपमा उखुको रस पिउनुहुन्छ भने यसले तपाईँको छालालाई चम्किलो बनाउनेछ। उखुको रसमा अल्फा हाइड्रोक्सी एसिडको राम्रो स्रोत पाइन्छ जसले छालामा निखार ल्याउन मद्दत गर्छ।
3: घर र अफिसमा प्रयोग गरिने फर्निचरका सामग्रीहरू वर्षौं टिकाउ मजबुत हुनुपर्छ। त्यसको लागि काठ, गुणस्तरीय, किरा, ढमिरा, धुलिया नलाग्ने फर्निचर उद्योगमा खरिद गर्नुपर्छ।
4: फर्निचर केवल घर सजाउनका लागि मात्र नभई मानव शरीरलाई स्वास्थ्य र आरामदायी फर्निचरहरू चाहिन्छ। त्यसैले लामो समयदेखि फर्निचरमा काम गर्दै आउनुभएका दक्ष तथा अनुभवीद्वारा अर्डर बमोजिम त्रिकोष, चौकोष, खापा तथा आकर्षक फर्निचरहरू सुपथ मूल्यका लागि विकास एन विशाल फर्निचर उद्योगलाई सम्झनुहोस्। पोखरा 5 मालेपाटन मदन मार्ग, फोन 0865750053, प्रोप्राइटर होम बहादुर थापा, मोबाइल 98560638।
5: मनाङ डिस्याङ गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय गण्डकी प्रदेश मनाङको अत्यन्त जरुरी सूचना, गाउँपालिकाको विकासमा टेवा पुराउँ, समयमै कर तिरौँ, समयमै व्यक्तिगत घटना दर्ता गरौँ। सार्वजनिक जग्गाहरू हाम्रा राष्ट्रिय सम्पत्ति हुन्, यसको संरक्षणमा हामी सबैले हातेमालो गरौँ। सार्वजनिक सम्पत्ति अतिक्रमण नगरौँ। यदि कसैले अतिक्रमण गरेको भएमा समयमै अतिक्रमण हटाई सभ्य नागरिकको परिचय दिउँ। मनाङ डिस्याङ गाउँपालिका पर्यटकको केन्द्रबिन्दु रहेको हुँदा
4: यसको भरपूर प्रयोग गरी पर्यटकलाई मनोरञ्जन प्रदान गरी स्वागत गरौँ, साथै सुरक्षाको अनुभूति दिलाउने सहितको आतिथ्यता प्रदान गरौँ। जनहितका लागि जारी सन्देश, मनाङ डिस्याङ गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय गण्डकी प्रदेश मनाङ नेपाल।

0: महिला हिंसा बन्नुको प्रमुख कारण भनेको जनचेतनाको अभाव हो। त्यसैले महिला स्वयं सचेत हुनु जरुरी हुन्छ। महिलालाई उनीहरूको अधिकार के हो, कसरी र कहाँबाट प्राप्त गर्न सकिन्छ भन्ने कुरा सिकाउनु पर्छ। महिला हिंसा विरुद्ध लड्न महिलालाई राज्यको प्रत्यक्ष उपस्थितिको अनुभूति र पहुँच हुनुपर्छ।
1: सामाजिक विकास कार्यालय मुस्ताङ, गण्डकी प्रदेश, नेपाल। थप जानकारीको लागि सम्पर्क फोन नम्बर 9856551560।

0: मित्रो एप तपाईँका लागि सधैँ सजिलो सबै सजिलो, तपाईँ पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ।
1: ए आमा, पानी प्यास लाग्यो, यही घैँटाको पानी खाइदिउँ कि क्या हो?
2: नाइ बाबु, वर्षाको समय छ, पानी उमालेर वा फिल्टर गरेर मात्र पिउनु पर्छ, नत्र बिरामी होइएला।
3: स्वच्छ खाने पानी र सफा वातावरण स्वस्थ जीवनको आधार। हैजा, झाडा पखाला र डेङ्गु जस्ता रोगबाट बच्न व्यक्तिगत र वातावरणीय सरसफाइमा ध्यान दियौ। घर वरपर पानी जम्न नदिऊ, स्वस्थ बनौ।
4: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा। Broadcasting live worldwide. Asal Saathi Radio.

0: स्टुडियो टाइम चेक।
1: अहिले बिहानको 11 बज्यो।
2: ओहो राजन भाइ, के छ?
3: यो पाइप चुह्यो अनि दुःख दियो भने नि तपाईँ मेरो नामै चेन्ज गरिदिनुहोस्।
2: ओहो सुरेश भाइ, के छ खबर?
4: ओहो विजय भाइ,
3: कता हो विजय भाइ?
4: जबदेखि किसानको ड्युरा स्ट्रिम सिपिपिसी पाइप प्रयोग गर्न थाले त्यसपछि मेरो नाम विजय मात्र रह्यो।
5: विश्वको नम्बर एक जापानिज कम्पाउन्ड सेक्युसीको उत्कृष्ट प्रविधिबाट बनेको किसान ड्युरा स्ट्रिम सिपिपिसी पाइप्स, राष्ट्रको शान किसान।
6: Broadcasting live worldwide. Asan Sathi Radio.

यसका कार्यक्रम क्याची सिक्यानले र म जमुना तपाईँ सामु उपस्थित भइसकेकी छु र हाम्रो कार्यक्रम क्यास मिफिक्यान हेर्नु र सुन्नका निम्ति बसिरहनु भएका हाम्रा श्रोता तथा दर्शक बिनाहरूलाई कार्यक्रममा धेरैभन्दा धेरै स्वागत गर्न चाहेँ। र कार्यक्रम क्यास मिफिक्यान हामीले हप्तामा एक दिन तपाईँको सामु लिएर आउने गरेका छौँ। आइतबार ठिक 11 बजेबाट 12 बजेसम्म यो घन्टाको समय हामी एकतबारसँग रहनेछौँ। आज हल्का ढिलो चाहिँ भयो, गीत मजाले सुन्नुभयो होला र यस्तै मिठा मिठा गीत सङ्गीतहरू हामीले राख्छौँ। त्यो गीत सङ्गीतहरू सुन्नुहोला, हेर्नुहोला, अनि एउटा शब्द खोजेर हामी पत्ता लगाउनुहोस् किनकि एउटा शब्द सबै गीतमा दोहोरिरहेको हुनेछ। त्यही शब्द अनि तपाईँले पत्ता लगाउँदै फोन गर्न सक्नुहुनेछ। फोन गर्नु पनि नम्बर रहेको छ 9847094995 लाइनबाट, वाट्सएपको माध्यमबाट तपाईँहरू हामीसँग जोडिन सक्नुहुनेछ। र यदि हाम्रो कार्यक्रम फेसबुक लाइभ मार्फत गरिरहेको छ त्यहाँबाट पनि हजुर हामीसँग जोडिन सक्नुहुनेछ है। र यसै गरेर तपाईँहरू हामीसँग हाम्रो पात्रको माध्यमबाट पनि सुनेर साथ दिन सक्नुहुनेछ। र यदि तपाईँहरू पोखराको वरिपरि हुनुहुन्छ भने रेडियोको माध्यमबाट पनि तपाईँहरू हामीसँग जोडिन सक्नुहुनेछ। तपाईँहरूलाई जुन माध्यम सजिलो लाग्छ त्यही माध्यमबाट सहभागिता चुनौती गर्नुलाई भन्न चाहे। र आजको लक्की विजेताले यानि कि आज हामीले खोजेको शब्द यदि सही शब्द टिपाउनु भएको छ भने गोलामा तपाईँहरूको नाम जानेछ र गोलामा तपाईँहरूको नाम गइसकेपछि एकजना विजेता हुनेछ। एकजना विजेताले चाहिँ यो 100 रिचार्ज कार्ड प्राप्त गर्न सक्नुहुनेछ। त्यस कारण कतिपय ढिलामा गरिकन फटाफट सहभागिता जानुहोला र गीत सङ्गीत पनि हेर्नुहोला, सुन्नुहोला र मजाले एउटा शब्द चाहिँ पत्ता लगाउनुहोस् है। त शब्द पत्ता लगाउँदै फोन गर्न सक्नुहुनेछ। फोन गर्न अफेरमा पनि तपाईँहरू जोडिन सक्नुहुनेछ, अनिहरूमा पनि तपाईँहरू जोडिन सक्नुहुनेछ। निकै नै रमाइलो हुनेछ आजको कार्यक्रम क्याचमा यो कार्यक्रममा होइन। र कार्यक्रममा अब भने अर्को एउटा मिठो गीततर्फ हामी लाग्न चाहन्छौँ। यो मिठो गीत तपाईँहरूको लागि रहनेछ। सुनका

आज निकै नै मिठा मिठा तिजका भाताहरू चाहिँ बज्नेछ, किनभने आज डर खाने दिन जो रहेको छ होइन, धेरैजना दिदी बहिनीहरू माइततिर हिँडिसक्नु होला आज होइन, माइत गाउँमा दिदी बहिनी है सबैजना मिलेर आमाहरूसँग होइन डर खाने दिन चाहिँ आज रहेको छ, भोलि चाहिँ तिज रहेको छ, भोलि चाहिँ व्रत बस्ने धेरै दिदी बहिनीहरू हुनुहुन्छ कति पनि, र आज चाहिँ होइन सबैजना माइततिर दौडिने तर्खरमा चाहिँ हुनुहुन्छ होला कति पनि, सबैजनालाई हतार छ होला आज, र कार्यक्रम हामी क्याच मी इफ यू क्यानमा रहेका छौँ, र आज गीत सङ्गीत पनि हामीले तिजकै गीत सङ्गीतहरू राखेका छौँ, हजुरहरूले हेरिरहनु भएको छ सुनिरहनु भएको छ भने कार्यक्रमलाई सेयर गर्नुहोला, अनि फटाफट कुन चाहिँ शब्द होला जुन सबै गीतमा डोरिरहेको छ त्यो शब्द चाहिँ फोन गर्दै टिपाउन सक्नुहुनेछ, फोन गर्नको लागि नम्बर तपाईँको मोबाइलको स्क्रिन अगाडि पनि रहेको छ, वाट्सएपको माध्यमबाट जोडिन सक्नुहुनेछ, र कार्यक्रममा निकै नै मिठा मिठा गीत सङ्गीतहरू राख्छौँ हामीले, तपाईँले हामीलाई हेर्दै सुन्दै साथ तपाईँ दिनुभएकै छ होइन, र हेर्दै सुन्दै साथ दिनुभएको छ भने कार्यक्रमलाई सेयर पनि गर्न सक्नुहुनेछ, र कुन ठाउँबाट हामीलाई हेरिरहनु भएको छ, कुन ठाउँबाट हामीलाई सुनिरहनु भएको छ जानकारी पनि गराउँदा अझै राम्रो होइन, र कार्यक्रममा गीत सङ्गीत त हामीले राखेका छौँ, तपाईँहरू हामीसँग जोडिने क्रममा पनि हुनुहुन्छ, फोन लाइन खुला भइसकेको छ, फोन गर्न सक्नुहुनेछ, आज अलिकति ढिला ढिला भयो होइन, केही छैन, अझ पनि टाइम छ, फोन गर्न तपाईँहरू सक्नुहुनेछ, र फोन गर्नको लागि नम्बर पनि तपाईँहरूकै मोबाइलको स्क्रिन अगाडि देखिरहनु भएको छ, 9894095495 लाइनबाट तपाईँहरू हामीसँग जोडिँदै गर्नुहोला भन्न चाहेँ, र यसै क्रममा हामीसँग धेरै साथीहरू जोडी पनि रहनु भएको छ म्यासेज मार्फत, फोनमा आएको खण्डमा तपाईँहरूको म्यासेजलाई पनि हामीले राख्नेछौँ, मेसी जोडिरहनु भएको छ कार्यक्रमको सुरुवातमा होइन, उहाँ लेख्नुहुन्छ नमस्कार भन्नुभएको छ, नमस्कार मेसी कार्यक्रममा स्वागत छ, र यसै गरी मिनाजी पनि जोडिरहनु भएको छ, उहाँले पनि नमस्कार भन्नुभएको छ, नमस्कार मिनाजी कार्यक्रममा हजुरलाई धेरै स्वागत छ, आज डर खाने होइन त सबैजना रमाइलो गरेर आज चाहिँ डर खाने दिन रहेको छ होइन, दिदी बहिनीहरू मजाले होइन साथी दिदी बहिनीहरूसँग आफ्नो आमाहरूसँग आज चाहिँ भेटघाट भएर डर खाने चलन पनि रहेको छ होइन, आज चाहिँ अब घर जाने माइती जाने तर्खरमा हुनुहुन्छ, र राति अब कति बजीदेखि उठेर खाने चलन छ है, र रातभरि खाने र भोलि चाहिँ व्रत बस्ने चलन चाहिँ रहेको छ, हामी चाहिँ खासै यो तिजको व्रत चाहिँ बसिँदैन होइन, मलाई चाहिँ खासै त्यति थाहा पनि छैन होइन, र कार्यक्रममा तपाईँहरू जोडिने क्रममै हुनुहुन्छ, मनको साथी जीवन कार्की जीवन जोडिरहनु भएको छ, उहाँहरू पनि नमस्कार भन्नुभएको छ, नमस्कार कार्यक्रममा स्वागत छ, र यसै गरेर हामीसँग हितमा जीवन जोडिरहनु भएको छ, डरखाने दिनको लाखौँ लाख शुभकामना भन्नुभएको छ, शुभ प्रभात, नमस्कार दिदी सन्चय हुनुहुन्छ हजुर रेडियो परिवार, म साई मुम्बईदेखि हेर्दै र सुन्दै हजुर भन्नुभएको छ, हेकोजीलाई पनि विशेष धन्यवाद, र कार्यक्रम हामी क्याच मी इफ यू क्यानमा रहेका छौँ, आज अलिकति गाह्रो भयो क्या हो, फोन चाहिँ आएको छैन खासै होइन, केही छैन, फेरि पनि हामी एउटा मिठो गीतलाई जोड्छौँ, यो गीत सुनेपछि पक्कै पनि हजुरहरूलाई अलिकति सहज हुनेछ होइन, फोन गर्नको लागि भन्दै यो गीत तपाईँहरूकै लागि रहनेछ, स्वीकार।

0: निकै नै मिठा मिठा गीत सङ्गीतहरू हामीले राखिसकेका छौँ। तपाईँहरू हामीसँग धेरै नै तर्खरमा हुनुहुन्छ भने अझ पनि कार्यक्रममा स्वागत छ। यदि फुर्सदमा हुनुहुन्छ भने आज चाहिँ दिदी बहिनीहरूलाई अलिकति हतार हतार होला, होइन, फुर्सद चाहिँ खासै छैन जस्तो चाहिँ मलाई लागिरहेको छ, होइन। र कार्यक्रममा तपाईँहरू जोडिरहनु भएको छ विभिन्न स्थानबाट, विभिन्न माध्यमबाट गीत सङ्गीत पनि सुनि नै रहनु भएको छ। गीत सङ्गीत सुन्नु भएको छ भने एउटा शब्द जुन सबै गीतमा दोहोरिरहेको हुन्छ त्यो शब्द चाहिँ फोन गर्दै उत्तर टिपाउन सकिनेछ र आजको विजेताले रोसाईको रिचार्जकार प्राप्त गर्न सकिनेछ। त्यसकारण ढिला कति पनि नगरिकन तपाईँलाई कुन माध्यमबाट सहज लाग्छ त्यही माध्यमबाट फोन गर्न सकिनेछ। वाट्सएपबाट होइन अफेयरमा अनियरमा तपाईँहरू दुवैतिर जोडिन सक्नुहुनेछ। यो निकै नै मिठा मिठा तिजका भाकाहरू रहेको छ आज, किनभने आज डर खाने दिन छ, भोलि चाहिँ तिज पनि रहेको छ, होइन। र तपाईँहरू तिजको व्रत बस्दै हुनुहुन्छ भने आफ्नो स्वास्थ्यलाई पनि अलिकति ध्यान दिन लगाउन चाहे। धेरैजनाले चाहिँ तिजको व्रत बस्दा पानी समेत नखाइकन व्रत बसिरहेको हामीले सुन्छौँ, होइन। र त्यस्तो गर्दा चाहिँ अलिकति आफ्नो स्वास्थ्यलाई चाहिँ नराम्रो असर पर्न सक्छ। पानीसम्म त खानुपर्छ, किनभने यो गर्मी छ मौसम पनि, है, गर्मीमा हामीलाई यो शरीरमा पानीको अभाव भइरहेको बेलामा र दिदीबहिनीहरू व्रत बस्दा पानी कति पनि नखाइकन चाहिँ नपिकन व्रत बस्नुहुन्छ। त्यस कारण तपाईँहरूले आफ्नो स्वास्थ्यको पनि ख्याल राख्नुपर्नुहुन्छ। र यतिखेर हामीसँग फोन लाइनमा कोही साथी जोडिरहनु भएको छ, हामी उहाँलाई कार्यक्रममा स्वागत गरौँ। हेलो हजुर, नमस्कार।
1: हेलो दिदी, नमस्कार, तिजको शुभकामना।
0: हेलो हजुर।
1: हेलो दिदी नमस्कार, म उमेश रेग्मी विराटनगर बाँसबारीबाट।
0: उमेशजी विराटनगरबाट जोडिनु भयो, सन्चै आरामै हुनुहुन्छ?
1: आरामै छु। मैले त्यही सुरुमा तिजको शुभकामना भने अनि नाम चाहिँ पछि भनौँला भने सुन्नु भएनछ।
0: अलिकति सुरुमा हजुरको आवाज अलिकति सानो आयो, मैले खासै राम्रोसँग सुन्न सकिनँ, त्यस कारणले हो।
1: अलिअलि गर्मी छ, पङ्खा थियो अनि पङ्खाको आवाजले पनि नसुन्यो होला, अनि पङ्खा बन्द गरेँ, अनि अब बोल्न चाहन्छु फेरि।
0: ए ल ल ल उमेशजी, अनि के छ विराटनगरतिरको हालखबर?
1: अब के छ, अब गर्मी छैन, हल्का छ, होइन, बादल लागेको छ, अरू त केही हुँदैन, बिहान हल्का हल्का फिर पानी पर्यो।
0: अनि तिजको माहौल कस्तो छ विराटनगरतिर?
1: खोइ म त्यति हिँड्दिनँ, म अलिकति बजारको कामले बाहिर गएको थिएँ, अघि भर्खर 10 बजीतिर आएँ, होइन, अनि खाना खाएर यो कार्यक्रम पर्खिनु पऱ्यो, होइन, अब बरु खाना खाएर जानुभन्दा बरु आएर चाहिँ खाना फाइदा राम्रो भनेर, अनि यो फेरि कार्यक्रम छुट्ला भनेर। तर अब माइत जाने मान्छे चाहिँ अब भनौँ न, अब आज त माइत नै जान्छन्, होइन, अब अलिअलि छन् बाटामा हिँडिरहेका थिए, होइन, कसको टाढा होला, कसैको नजिक होला, टाढा हुनेले जान सकेनन् होला, होइन, अब काठमाडौँको बाटो पनि बन्द, अब पोखरातिरबाट यता काठमाडौँ जानु पर्यो भने बन्द, नजाँदा पनि हुन्छ माइत योपल्ट त, यो यस्तो दुःख गरेर माइत जानुभन्दा बरु उही भिडियो कल गरेरै भनेको थिएँ नि फर्स्ट गीतमा, भिडियो कल गरेरै बरु चित्त बुझाउनु पर्ला जस्तो भइसक्यो होला।
0: त्यही त, बाटो एकदमै गाह्रो भइरहेको छ यतिखेर। तपाईँले भनेको कुरा नै सही हो, भिडियो कल गरेरै आज यसपालिको तिज चाहिँ मनाउँदा राम्रो होला, होइन त उमेशजी?
1: यस्तो हुन्छ, अब दर खाना तिज मनाउने जानु भनेर दुःख गरेर जानुभन्दा दुःख गरेर गएको नि अलिक हुन्छ, होइन, तर बिजोक परेर गएर अनि फेरि आउन पनि गाह्रो हुँदा चाहिँ नजाँदै राम्रो जस्तो लाग्छ मलाई चाहिँ। घरमा नि जे छ त्यही खाने, होइन, गुन्द्रुक खाए पनि हलुवै खाए जस्तो सोच्नु पर्छ, मासु नै खाए जस्तो सोच्नु पर्छ, होइन,
0: त्यही त मनको सन्तोष हो, मनको सन्तोष हो। अब
1: तर एउटा चाहिँ के भन्छु भने, अब अलिकति लामो बोल्छु, होइन, यो के भने पहिलेको यो संस्कृति जुन बनाएको थियो नि राम्रो जस्तो लाग्छ मलाई, माइत जाने बाना हो जस्तो लाग्छ मलाई चाहिँ, चेलीबेटीहरूले
0: त्यही त एउटा चाहना पनि हो। अनि अब धेरैजना
1: जाँचो गरो, ढिकी गरो, होइन, गाई बस्तु गरो, घाँस काटो, स्याउला गरो, पहाडको दुःख सम्झिँदाखेरि चाहिँ माइत जाने बाहना लगायो, 4-5 दिन त जिउको सुख हुन्छ, बाबा पनि अनुहार हेरिन्छ भनेर पनि राम्रो राखे जस्तो लाग्यो मलाई चाहिँ।
0: हजुरको विचार नै ठिकै हो उमेशजी,
1: अब त्यही भएर बुझ्नु होला, मैले आन्सर पनि भनिसकेँ, ए यति बोल्ला बोल्दै पनि, होइन, सकेसम्म चाहिँ माइत जान नपाए पनि अब भिडियो कल गरेर बस्नु होला, होइन, तर एउटा भने उखान छ फेरि, माइतको कुकुर पनि प्यारो हुन्छ अरे।
0: हो, त्यही त नि, हाम्रो चेलीबेटीहरूलाई, होइन, माइती भनेपछि एकदमै प्यारो हुन्छ अरे के।
1: अब बाबुआमाले जति नै जे गरे पनि अब तर एउटा के हुन्छ नि दुःख गरेकोले गर्दाखेरि बाबुआमाको याद हुन्छ होइन, जन्मदिने बाबुआमा र स्वर्ग के अरे भगवान् भन्दा पनि प्यारो हुन्छ अरे होइन बाबुआमा भगवान्लाई बरु अलिअलि एउटा अक्षता एउटा फुल चढाऊ तर बाबुआमालाई चाहिँ शान्ति दिएर पालेको पालौँ त्यही नै म भन्न चाहन्छु।
0: ल त मिसी अहिले छुटौँ है त, नमस्कार।
1: मैले माइत राखेँ है,
0: हस् हस् मैले बुझिसकेँ हजुरको आन्सर। रेग्मीजी विराटनगरबाट रमाइलो कुरा गर्नुहुन्छ होइन, नियमित हाम्रो कार्यक्रममा जोडिनुहुन्छ, धन्यवाद छ। तपाईँहरू पनि यसरी नै जोडिन चाहनुहुन्छ भने आउनुहोस्, कार्यक्रममा स्वागत छ। फोन लाइन खुला भइसकेको छ, खुला पनि छ, हजुरहरू फोन लाइनमा जोडिन सक्नुहुनेछ वाट्सएपको माध्यमबाट होइन, अफेयरमा अनेरमा तपाईँलाई जुन माध्यममा जोडिन मन लाग्छ त्यही माध्यमबाट जोडिनको लागि म आग्रह गर्न चाहेँ। गीत सङ्गीत पनि निकै नै मिठा मिठा हामीले राखेका छौँ, आज चाहिँ तिजकै गीतहरू चाहिँ राखेका छौँ, किनभने आज डर खाने दिन रहेको छ, विशेष दिन होइन। अब भने एउटा गीततर्फ लाग्ने हो कि होइन, यो मिठो गीत पनि तपाईँहरूकै लागि रहनेछ, स्वीकार।

0: तपाईँको दैनिक दुखाइले जीवन थकाइलाग्दो बनाइरहेको छ?
1: आधुनिक दक्ष चिकित्सकद्वारा तपाईँको दुखाइको अन्त्य र जीवनको नयाँ सुरुवातको लागि दुखाइ मुक्त जीवनको भरोसा पोखरा पेन केयर सेन्टर।
2: लामो समयदेखि दुखाइ रोग सम्बन्धी काम गर्दै आउनुभएका डाक्टर हरि पौडेलबाट टाउको दुखेको, माइग्रेन, घाँटी तथा ढाडमा नसा च्यापिएको, घुँडा तथा जोर्नीहरू खिएको, बाथको दुखाइ, क्यान्सर रोगको दुखाइ, खेलाडीहरूको मासु च्यातिएर हुने दुखाइ, घाँटी र काँधको दुखाइ, स्नायु सम्बन्धी दुखाइ, साथै सम्पूर्ण शरीरको दुखाइ तथा विभिन्न नसाको दुखाइको सम्पूर्ण उपचार गरिन्छ। सम्पर्क पोखरा पेन केयर सेन्टर, एनबी कम्प्लेक्स, तेस्रो तला, महेन्द्र पुल, पोखरा। फोन नम्बर 061-591-655, मोबाइल नम्बर 98-560-022-55। यदि तपाईँलाई दुखाइसँग सम्बन्धित कुनै पनि समस्या छ भने हामीलाई सम्झनुहोस्।

0: पद्धति द्वारा प्राचीन काल देखि त्वचा र शरीरका लागि प्रयोग गरिने हिमाली जडीबुटीहरूको दुर्लभ सम्मिश्रण अब ओखती साबुनमा, जसको दैनिक प्रयोगले दिन्छ अनुहार र शरीरलाई प्राकृतिक पोषण र त्वचामा थप्छ अझ सौन्दर्यता र निखारपन। जडीबुटीको शक्ति साबुन ओखती।
1: कुष्ठ रोग, श्राप वा पूर्व जन्मे पापै कारण वा वंशाणुगत रूपै लैदिवर रोग आङ्गे चुम किटाणु हुइले खब रोग हो। उपचार लैबिसे पूर्ण रूपरी सञ्चोतम चुई ढुबी दोगो नसा मी र नलै असरलम चु सजिलै सर्दिवर रोग आङ्गे। उपचार लले चु रोग मुरोएर आङ्गीले ढुबीर ओल्क्या फुस्रो आकेबा दादोगो तै विषया यो पलि झमझम लै वा छुइब बेलरी था आयो बा यो पलि कमजोर तब यो अस्पताल दोगोर कुष्ठ रोगै मी कुष्ठ रोगै मई निशुल्क योम। थप जानकारी भए लागि आइएनएफ नेपाल अन्तर्गत हरियो खर्का अस्पताल पोखरा, साइनिङ अस्पताल नेपालगञ्ज र वीरेन्द्र नगर सुर्खेतरी सम्पर्क ललखाम। जानकारी थेले कुष्ठ रोग बिरामी प्रभावित तथा परिवारलाई भेदभाव आङ्गी मय र सद्भाव लले।
2: ब्रोडकास्टिङ लाइभ वर्ल्ड वाइड असम साथी रेडियो।
3: यो छोटो व्यापारिक विश्रामपछि हजुरहरूलाई फेरि पनि स्वागत गर्न चाहे कार्यक्रममा हामी क्यास मिफ क्याममा रहेका छौँ। निकै नै मिठा मिठा तिजका गीतहरू हामीले राखेका छौँ, किनभने आज दर्खाने दिन छ, भोलि तिज छ। तिजकै सन्दर्भमा चाहिँ हामीले तिजका गीतहरू राखिरहेका छौँ। पक्कै पनि हजुरहरूलाई पनि रमाइलो नै भइरहेको छ होला होइन। र हामीसँग धेरै साथीहरू पनि जोडिरहनु भएको छ, फोनलाइन अझ पनि खुला छ, फोन गर्न सक्नुहुनेछ। सुरेन्द्र बानियाजी पनि जोडिरहनु भएको छ, नमस्कार हजुर, म पनि हेर्दै र सुन्दैछु भन्नुभएको छ। नेपालगञ्ज भाग्यबाट हाल भरतपुर चितवनको मिलन चौकदेखि सबैमा मिठो सम्झना भनेर उहाँले तिजको शुभकामना पनि दिनुभएको छ। र मिल्छ भने तिज गीत बजाउनुको लागि उहाँले आग्रह गर्नुभएको छ। आज चाहिँ हाम्रै रोजाको गीत सङ्गीतहरू चाहिँ हजुरहरूले सुन्नुपर्नेछ, हेर्नुपर्नेछ है। र यसैबाट बेनुजी पनि जोडिरहनु भएको छ, नमस्कार, दर्खाने दिन र हरितालिका तिजको हजुरहरूलाई हजुरहरू सबै सबैमा मङ्गलमय शुभकामना माइती देवीबाट हेर्दै र सुन्दैछु भन्नुभएको छ, धन्यवाद छ बेनुजी। र यसैबाट जनक रजाली मगरजी पनि जोडिरहनु भएको छ, नमस्कार, नमस्ते, मिठो माया अनि सम्झना सबैमा भन्नुभएको छ। जनकजीलाई पनि हाम्रो तर्फबाट मिठो माया र सम्झना रहेको छ। धर्मराज ढकालजी पनि जोडिरहनु भएको छ, नमस्ते, शुभ दिन, दर्खाने दिनको शुभकामना। म ढकाल धर्मराज दुबईबाट कार्यक्रम सुन्दैछु। आज मलाई भागीरथ चलाउने र सुनिता बुढा छेत्रीको झम झम झम्कमा लाउँ कि नलाउँ यो बोलको गीत चाहिँ उहाँले रोज्नु भएको थियो, तर आज चाहिँ तपाईँहरूको रोजाको गीत सङ्गीतलाई हामीले राख्न सक्दैनौँ, किनभने हाम्रो रोजाको गीत सङ्गीतहरू सुन्नुपर्नेछ। अनि एउटा शब्द खोजेर फोन गर्दै उत्तर टिपाउनु पर्नेछ, आजको कार्यक्रमको नियम नै रहेको छ होइन। धर्मराजीलाई विशेष धन्यवाद दिन चाहे। र यसै गरेर एडमनजी पनि जोडिरहनु भएको छ, नमस्कार, आज डर खाने दिन, भोलि हरितालिका तिजको, तपाईँ लगायत सम्पूर्ण आमा दिदी बहिनी सबैलाई मङ्गलमय शुभकामना व्यक्त गर्दछु। खानपान साथै व्रत लिने क्रममा आफ्नो स्वास्थ्यलाई विशेष ध्यान पुर्याउनु हुन अनुरोध पनि गर्दछु भन्नुभएको छ उहाँले। अर्मनजीलाई पनि विशेष धन्यवाद, तिजको शुभकामना पनि छ होइन। र यसरी मिनाजी जोडिरहनु भएको छ, आउनुहोस् आज यतिसँगै डर खानु भन्नुभएको छ, आउन त हुन्थ्यो मिनाजी।

प्रसाद श्रेष्ठजी, त्यसै गरेर रत्न बहादुर थापाजी पनि जोडिरहनु भएको छ। तिजको हार्दिक मङ्गलमय शुभकामना सबै साथीहरूलाई भन्नुभएको छ। धन्यवाद छ रत्न बहादुर थापाजीलाई, हाम्रो तर्फबाट विशेष धन्यवाद छ होइन। र तिजको शुभकामना पनि छ। र यसै गरेर टिकाराम सुनवारजी जोडिरहनु भएको छ। दर्शन नमस्कार, म टिकाराम सुनवार, टिनजुरी मिडिया ग्रुपको मेम्बर, रामी छाप घर भई हाल काठमाडौँबाट कार्यक्रम मार्फत सम्झिनु पर्दा साथीहरू भनेर उहाँ धेरै साथीहरूको नाम लेखेर पठाउनु भएको छ। टिकाराम सुनवारजीलाई पनि विशेष धन्यवाद। र स्वर्णिम राईजी पनि जोडिरहनु भएको छ, मिस यु अल भन्नुभएको छ। मिठो सम्झना हाम्रो तर्फबाट रहेको छ स्वर्णिम राईजीलाई। र कार्यक्रम हामी क्याच मी इफ यू क्यानमा रहेका छौँ। आज निकै नै मिठा मिठा तिजका भाकाहरू हामीले राखेका छौँ होइन। त्यो गीत सङ्गीतहरू मजाले सुन्नु होला अनि फत्ताफत फोन गर्नु होला, अलिकति समय चाहिँ भागी छ है। यति भन्दै एउटा मिठो गीततर्फ हामी लाग्छौँ। यो गीत तपाईँहरूकै लागि रहनेछ। स्वीकार

निकै नै मिठा मिठा गीत सङ्गीतहरू राखेका छौँ हामीले र हामीसँग हाम्रा साथीहरू पनि जोडिने क्रममा हुनुहुन्छ। हिक्मत साईजी लेख्नुहुन्छ, भोलि कार्यक्रम आउँछ कि माई दिदी भन्नुभएको छ। भोलि बिहानको कार्यक्रम लोकशैली पक्कै पनि आउनेछ, तपाईँहरू चाहिँ हामीसँग जोडिन सक्नुहुनेछ यता। र यसै गरेर लोक गुरुङजी जोडिरहनु भएको छ, नमस्कार है दिदी म चितवनबाट हो है भन्नुभएको छ, धन्यवाद छ लोक गुरुङजी। र यसै गरेर रोली राईजी पनि जोडिरहनु भएको छ, नमस्ते सेवा मिसिङ भनेर हामीले आफ्नो साथीहरूलाई मिठो सम्झना चाहिँ गरिरहनु भएको छ। र कार्यक्रम हामी क्यास मेफी क्याम्पमा रहेका छौँ र आज हामीले जति पनि गीत सङ्गीतहरू राख्यौँ त्यो गीत सङ्गीतहरूमा एउटा शब्द हामीले खोजेका थियौँ, जुन शब्द सबै गीतमा चाहिँ डोरिएको हुनु पर्यो भनेर हामीले भनेका थियौँ। र धेरै मिठा मिठा तिजका गीतहरू आज हामीले राख्यौँ र आज हामीले खोजेको शब्द रहेको छ माइत, होइन? सबै गीतमा चाहिँ यही शब्द डोरिएको छ र धेरै साथीहरूले पनि हामीलाई फोन गर्नुभयो, होइन? अनिरमा अफेयरमा दुवैतिर जोडिनु भयो, उसको लागि हजुरहरूलाई विशेष धन्यवाद दिन चाहेँ। र हामीसँग 16 साथीहरू चाहिँ फोनलाइनमा सहभागिता जनाउनु भएको थियो, म तपाईँहरूको नाम पढ्न जाँदैछु। सुरुवातमा मिना श्रेष्ठजी आउनुभएको थियो र यसो गरेर शान्ता कुँवर, हिकमत साई, उमेश रेग्मी, बेनी भट्टराई, राधाराम एडमनजी, युक्त प्रसाद श्रेष्ठ, हुन्ना चपाई, भगवती रेग्मी, लक्ष्मी रेग्मी, तारा रेग्मी, अन्जु रेग्मी, यसो गरेर गोविन्द आचार्य, श्रीनिवास आचार्य र अन्तिममा आउनुभएको छ लोक गुरुङजी गरेर 16 साथीहरूले चाहिँ आफ्नो सही आन्सर टिपाउनु भएको छ। अब भने गोलामा तपाईँहरूको नाम हामीले समावेश गरिसकेका छौँ र गोला घुम्ने क्रममा रहेको छ। गोला घुम्दै रोकिने क्रममा जसको नाममा गोला रोकियो उहाँले आजको विजेता बन्न सक्नुहुनेछ। आजको दिनमा विजेता को हुनुहुन्छ होला? हुन्ना चपाईजी आजको लकी विजेता बन्नुभएको छ, हुन्नाजीलाई बधाई दिन चाहेँ। आजको दिनमा तपाईँ विजेता बन्नुभएको छ, होइन? तपाईँले चाहिँ आफ्नो पुरस्कारको लागि हाम्रो असल साथी रेडियोको फेसबुक पेजमा सम्पर्क गर्न सक्नुहुनेछ, होइन? एक हप्ता या दुई हप्तासम्ममा तपाईँको पुरस्कार तपाईँसम्म आउनेछ, होइन? मोबाइल नम्बर चाहिँ तपाईँले छोड्न सक्नुहुनेछ। र कार्यक्रम क्याच मिफी क्याम्पबाट हामी लगभग बिदा लिने बेला पनि भइसकेको छ, होइन? सम्पूर्ण हाम्रा साथीहरू जति पनि आज हामीसँग जोडिनु भयो, सम्पूर्ण सम्पूर्ण हाम्रा श्रोताहरूलाई मनैदेखि धन्यवाद दिन चाहेँ। र आज दर खाने दिन छ र भोलि चाहिँ तिजको व्रत बस्ने दिन रहेको छ। मजाले दर खानुहोस्, आफ्नो स्वास्थ्यलाई अलिकति ख्याल राखेर र भोलि पनि व्रत बस्दा अलिकति आफ्नो स्वास्थ्यलाई चाहिँ ध्यान दिनुहोला भन्दै मजाले तिज मनाउनुहोला। फेरि पनि सम्पूर्ण हाम्रा आमा दिदी बहिनीहरूलाई हरितालिका तिजको धेरैभन्दा धेरै शुभकामना दिँदै आजको कार्यक्रमबाट लगभग हामी पनि छुट्टिने बेला भइसकेको छ। प्राविधिक कक्षबाट भाइ नवीनलाई पनि धेरैभन्दा धेरै धन्यवाद र अर्को श्रृङ्खलामा हाम्रो रमाइलो भेट हुनेछ नि, त्यति जेलको लागि मलाई पनि बिदा दिनु हस् त, नमस्कार।

0: स्टुडियो टाइम चेक अहिले मध्याह्नको 12 बज्यो।
1: तपाईँ सुन्दै हुनुहुन्छ असल साथी रेडियो, तपाईँ सँगै गुनगुनाउँदै।
2: सम्पर्क दिन हुनु अघि जहाजले खराब मौसमको सामना गर्नु परेको भनाई र एसएससी प्रिमियर कप विजेता नेपाली टोली आज राति स्वदेश आइपुग्ने। नेपाल खबरमा अब पूरा खबर। मलेसियाले नेपाली श्रमिक लिनका लागि सीमित 25 म्यान पावर कम्पनी छनौट गरेपछि उत्पन्न विवाद झन पेचिलो बन्दै गएको छ। विवाद बढेपछि सरकारले छनौट भएका कम्पनीको विगतको कारोबार, श्रमिक पठाउने प्रक्रिया र उनीहरू कसरी सूचीमा परे भन्ने विषयमा छानबिन थालेको छ। युवा श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगार विभागलाई 25 मुख्य म्यान पावर कम्पनी र उनीहरूसँग जोडिएका सहायक कम्पनीको कारोबार तथा मलेसिया रोजगारीमा उनीहरूको भूमिकाबारे अध्ययन गर्न निर्देशन दिएको छ। मलेसियाको प्रणालीमा 25 कम्पनी मुख्य संस्थाका रूपमा सूचीकृत भएपछि थप झण्डै 250 नेपाली म्यान पावर कम्पनी सहायक संस्थाका रूपमा जोडिएको विशेष समेत विवादमा परेको छ। सरकारले सीमित कम्पनी मार्फत मात्रै नेपाली श्रमिक पठाउने मलेसियाको व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै सबै इजाजत प्राप्त म्यान पावर कम्पनीलाई समान अवसर दिनुपर्ने अडान राखेको छ। नयाँ व्यवस्थाका कारण मलेसिया जाने श्रमिकको मागपत्र प्रमाणीकरण र पूर्व स्वीकृति प्रक्रियामा समेत असर परेको छ। समस्या समाधानका लागि मलेसियासँग कूटनीतिक सम्वाद अघि बढाएको सरकारले जनाएको छ। उज्यालो संघको कुराकानीमा मन्त्रालयकी प्रवक्ता मीरा आचार्यले नेपालले श्रम सम्झौता, नेपालको कानूनी व्यवस्था र स्थापित कूटनीतिक अभ्यास अनुसार म्यान पावर व्यवस्थापन गर्न मलेसियालाई आग्रह गरिरहेको बताउनुभयो। नेपालले विवादलाई द्विपक्षीय संयन्त्र तथा संयुक्त प्राविधिक समिति मार्फत समाधान गर्नुपर्ने बताएको छ। यसअघि नै सरकारले मलेसियालाई पत्र पठाउँदै पुरानै प्रणाली अनुसार श्रमिक भर्ना प्रक्रिया अघि बढाउन आग्रह गरिसकेको प्रवक्ता आचार्यको भनाइ छ। मलेसियामा झण्डै 4,00,000 नेपाली कार्यरत छन्। त्यसैले सीमित म्यान पावर कम्पनी छनौटको विवाद व्यवसाय बीचको प्रतिस्पर्धामा मात्र सीमित नभई ठूलो संख्यामा नेपाली श्रमिकको रोजगारीसँग समेत जोडिएको छ। रुकुम्पा सिममा आज बिहान भएको जीप दुर्घटनामा 2 ज्यान गएको छ। सानीभेरी गाउँपालिका 6 कोट गाउँबाट पालिकाको केन्द्र सिमली हुँदै जिल्ला सदरमुकाम खलङ्गाका लागि छुटेको LU-1-6-0-2-9 नम्बरको जीप वडा नम्बर 3 र 6 सिमाना डाङ्गु डुङ्गेमा दुर्घटना भएको हो। दुर्घटनामा चालक त्रिवेणी गाउँपालिका रोगाका सुन्दर खड्का मगर र सानीभेरी गाउँपालिका 6 प्रेम कला फुनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ। दुर्घटनामा जीप धनी सहित 9 घाइते भएका छन्। 4 अवस्था गम्भीर रहेको र थप उपचारका लागि सुर्खेत लैजान हेलिकप्टर माग गरिएको छ। सानीभेरी गाउँपालिकाले जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमलाई पत्रचार सहित हेलिकप्टर माग गरेको छ। भोटेकोशी र त्रिशुली नदीमा आएको बाढी तथा पहिरोबाट क्षतिग्रस्त सडक पूर्वाधार पुनसञ्चालनमा ल्याउन भारतले नेपाललाई तत्कालै जोड्न मिल्ने 3 पुल उपलब्ध गराएको छ। भारतले उपलब्ध गराएका ती 3 मोड्युलर पुल सडक डिभिजन कार्यालय हेटौँडामा भएको कार्यक्रममा नेपाललाई हस्तान्तरण गरिएको छ। 70-70 मिटर लम्बाइका 3 एकतर्फी मोड्युलर पुल भारतीय राजदूतावासका प्रथम सचिव नारायण सिंहले हिजो नेपाललाई हस्तान्तरण गर्नुभयो। गएको भदौ 10 रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढी तथा पहिरोबाट सडक तथा पुलमा क्षति पुगेपछि भारत सरकारले सहयोग स्वरूप पुल उपलब्ध गराएको हो। भोटेकोशीमा आएको विनाशकारी बाढी र पहिरोले रसुवा, नुवाकोट, धादिङ लगायत जिल्लामा सडक तथा पुलमा ठूलो क्षति पुर्याएको छ। नेपाल चीन उत्तरी कोर्ला नाका लोमानथाङ 4 नेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयबाट 15 1,78,44,00,000 रुपियाँ राजस्व सङ्कलन भएको छ। रसुवाको भटेकोसीमा भदौ 10 बाढीबाट रसुवागढी केरुङ नाका पूर्ण रूपमा बन्द भएसँगै मुस्ताङ भन्सार कार्यालयमा चीनबाट मालवस्तुको पैठारी बढेको छ। भन्सार प्रमुख विदुर चुणालका अनुसार रसुवागढी केरुङ नाका र सिन्धुपाल्चोकको तातोपानी नाका पूर्ण रूपमा बन्द भएपछि मुस्ताङको कोर्ला नाकाबाट चिनिया मालवस्तु पैठारीको क्रम चलेको छ। अस्ति शुक्रबार मात्र मुस्ताङ भन्सार कार्यालयले 27,11,00,000 राजस्व सङ्कलन गरेको छ। गएको भदौ 22 पछि मुस्ताङ भन्सारबाट दैनिक औसत 30 हाराहारीमा राजस्व सङ्कलन हुने गरेको प्रमुख चुडालले बताउनुभयो। उहाँका अनुसार रसुवागढी नाका बन्द भएपछि अस्ति शुक्रबारसम्म कोर्ला नाकाबाट नेपालभित्रका 434 कन्टेनर र 641 विद्युतीय गाडीको भन्सार कार्यालयमा जाँच पास गराइएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा वीरगंजको मुख्य सड़क विस्तार अन्तिम चरणमा कारोबार हुने हप्ताको पहिलो दिन आज सुन चाँदीको भाव बढ्यो लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
3: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
4: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएई द्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
3: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
4: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एन्ड एएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गतेसम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सिट रिक्त रहेको हुँदा आइओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपिआईबाट सुरु गरौँ।
2: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवन फोन नम्बर 056-421-261 596-617
1: मोबाइल 98550-6076 98550-6079 98511-62594 98510-5424
3: सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। यतिन्जेल हामीले मलेसिया रोजगारीमा सीमित म्यान पावर कम्पनी छनौटपछिको विवाद थप पेचिलो, छानबिनसँगै कूटनीतिक पहल भइरहेको सरकारको भनाई, रुकुम पश्चिममा जीव दुर्घटना हुँदा 2 जनाको ज्यान गयो, 9 जना घाइते लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। पर्सा बिरगन क्षेत्रको मुख्य सड़क विस्तारको काम अन्तिम चरणमा पुगेको छ। सड़क डिभिजन कार्यालयले बाँकी संरचना हटाएर भोलि सोमबारसम्ममा सड़क विस्तारको काम सम्पन्न गर्ने तयारी गरेको छ। हेटोडामा रहेको सड़क डिभिजन कार्यालयका अनुसार नेपाल टेलिकमको भवन र माई स्थान नजिकै सड़क विस्तारका क्रममा उत्पन्न विवाद आज समाधान गरी भोलिसम्ममा काम सम्पन्न गर्ने लक्ष्य छ। सड़क सीमाभित्र रहेका अधिकांश संरचना हटाइसकिएको र बाँकी संरचना हटाउने काम भइरहेको छ। अहिले सिद्धार्थ बैंक पम्पम बिल्डिङ र हनुमान मन्दिर पछाडिका केही संरचना हटाउने काम भइरहेको कार्यालयले जनाएको छ। कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुनको भाउ तोलामा 1200 रुपियाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ तोलाको 3,02,200 रुपियाँमा कारोबार भइरहेको छ। कारोबार हुने हप्ताको अन्तिम दिन अस्ति शुक्रबार सुन तोलाको 3,01,000 रुपियाँमा कारोबार भयो। यस्तै आज चाँदीको भाउ पनि तोलामा 60 रुपियाँले बढेको छ। महासंघका अनुसार चाँदी 4,660 रुपियाँमा कारोबार भइरहेको छ। अब विदेशको खबर। इन्डोनेसियामा 240 जना यात्रु सवार पानी जहाज सम्पर्कविहीन भएको छ। जाभा सागरमा पानी जहाज सम्पर्कविहीन भएको इन्डोनेसियाली खोज तथा उद्धार अधिकारीहरूले जनाएका छन्। दक्षिण कालिमतान्त प्रान्तको खोज तथा उद्धार निकायका अनुसार यो जहाज पूर्वी जाभा प्रान्तको सुराबायाबाट दक्षिण कालिमतान्त प्रान्तको बान्जा मासिनतर्फ यात्रा गरिरहेको थियो। यात्राका क्रममा जहाजसँग सम्पर्क टुटेको छ। जहाजसँगको अन्तिम सम्पर्क बान्जार मासिन खोज तथा उद्धार केन्द्रबाट झण्डै 80 माइल समुद्री क्षेत्रबाट टाढा रहेको थियो। सम्पर्कविहीन जहाजको खोज तथा उद्धार र अवस्था पत्ता लगाउनका लागि एउटा विशेष जहाज त्यसतर्फ पठाइएको छ। सम्पर्क टुट्नु अघि यात्रुवाहक पानी जहाजले समुद्री क्षेत्रमा प्रतिकूल मौसमको सामना गर्नु परेको इन्डोनेसियाली अधिकारीहरूलाई उद्धृत गर्दै चिमिनियार समाचार संस्था सिन्वाले जनाएको छ। अब खेल खबर। एसिसी प्रिमियर कपको उपाधि जित्दै अर्को वर्ष हुने एसिया कपमा पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोली आज राति स्वदेश आइपुग्ने भएको छ। टोली मलेसियन एयरलाइन्सबाट राति 9:45 त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने तालिका छ। नेपाल हिजो भएको एसिसी प्रिमियर कपको फाइनल खेलमा युएईलाई 44 रनले हराउँदै च्याम्पियन बनेको हो। उपाधिसँगै नेपाल दोस्रो पटक एसिया कपमा पुगेको छ। अब नेपालले अर्को वर्ष बङ्गलादेशमा हुने एसिया कपमा आयोजक टोलीसँगै भारत, श्रीलङ्का, पाकिस्तान र अफगानिस्तान जस्ता टोलीसँग खेल्नेछ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। मलेसिया रोजगारीमा सीमित म्यान पावर कम्पनी छनौटपछिको विवाद थप पेचिलो, छानबिनसँगै कूटनीतिक पहल भइरहेको सरकारको भनाई। रुकुम पश्चिममा जीप दुर्घटना हुँदा 2 जनाको ज्यान गयो, 9 जना घाइते। थप उपचारका लागि सुर्खेत लैजान हेलिकप्टर माग। भारत सरकारले नेपाललाई तत्कालै जोड्न मिल्ने 3 पुल दियो। मुस्ताङ भन्सारमा 15 दिनमै 1,78 करोड रुपियाँ राजस्व सङ्कलन। इन्डोनेसियामा 240 यात्रु सवार पानी जहाज सम्पर्कविहीन, खोजी चल्दै सम्पर्कविहीन हुनुअघि जहाजले खराब मौसमको सामना गर्नु परेको भनाई। र एसिसी प्रिमियर कप विजेता नेपाली टोली आज राति स्वदेश आइपुग्ने। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने

0: फेरि गाडी बिग्रियो, तनावै दियो यो गाडीले पनि।
1: होइन के भो गुरुजी, किन तनाव लिनुहुन्छ?
0: अस्ति भर्खर बनाएको गाडी हेर्नुहोस् न, तेल धेरै खाएर हैरान भए। फेरि गाडी उस्तै तान्ने गाह्रो मान्ने, धुवाको मुस्लो छुटेर दिगदार भए।
1: गुरुजी पनि पेट दुख्दा टाउको खती गरेर हुन्छ त? तपाईँको गाडीको समस्याको समाधान पोखरा डिजल सर्भिसमा हुन्छ।
2: तपाईँ पनि बोस मेसिनद्वारा सम्पूर्ण किसिमका पम्प तथा नोजलहरू जाँच अनि मर्मतका लागि सदैव सम्झनुहोस्। साथै सम्पूर्ण पम्पका पार्ट्सहरू सुपथ मूल्यमा उपलब्ध छन्।
3: सम्पर्क पोखरा डिजल सर्भिस, पोखरा औद्योगिक क्षेत्र, पोखरा 10 कास्की, फोन 061541209, 98464567357, प्रोप्राइटर आनन्द खाड, 98562937।
4: हैन हो काका, मुसु मुसु हाँस्दै यति धेरै पैसा गनेर बस्नु भएको छ, जग्गा बेच्नु भयो कि कसो?
5: यो त मेहनत र परिश्रमको फल हो नि बाबु। यसपालि बङ्गुर र कुखुरा पालनबाट राम्रो मुनाफा भयो।
4: ए, मैले पालेका गाई भैँसीबाट पनि दुधको उत्पादनमा वृद्धि भएको छ। यसपालि त फेरि उता कुखुरा र बाख्राको आमदानी पनि राम्रो भएको छ। यी सबै नेपाल ओइल होप एग्रिटेक प्रणालीद्वारा उत्पादित विजय पेलेट पोषक तत्त्वको उत्कृष्ट संयोजन भएको दाना खुवाएको परिणाम हो। त्यसैले आजकल मेरो आमदानी पनि राम्रो भएको छ।
5: नेपाल ओइल होप एग्रिटेक प्रणालीको विजय पेलेट दाना खुवाउँदा उत्कृष्ट उत्पादन हुन्छ, बढी लाभ लिन सकिन्छ, रोग लाग्ने सम्भावना न्यून, तौलमा वृद्धि, दुधको उत्पादनमा वृद्धि हुन्छ।
4: तपाईँ पनि आजै आफ्ना पशु पन्छीलाई नेपाल ओइल होप एग्रिटेक प्रणालीद्वारा उत्पादित विजय पेलेट दाना प्रयोग गरी अधिकतम लाभ लिनुहोस्। पोखराका लागि आधिकारिक विक्रेता कञ्चन पोल्ट्री प्रणाली, पोखरा 10 मिलन टोल, औद्योगिक क्षेत्र, पोखरा कास्की। सम्पर्क नम्बर 061538821, 98568285355।
6: धन्न समयमै दाना छनौट गर्न बुद्धि पुर्याएछु। गाई भैँसीको पुनः सन्तुलित अमृत प्रिमियम दाना खुवाई अहिले दुधै दुध पाएँ।
7: हो, मैले पनि कुखुरालाई ग्लोबल प्लेट फिट खुवाउँदा अन्डा धेरै छिटो, मासु धेरै र अन्डा र मासु बेचेर पैसा पनि राम्रै कमाए। अत्याधुनिक प्रयोगशालाबाट गुणस्तर परीक्षण गरिएको यो दाना खुवाउँदा पशु स्वस्थ र निरोगी हुने, ग्राहकको सन्तुष्टि पनि उच्च, पोषणयुक्त दाना बढी नाफा लिन सकिन्छ।
8: पशुपन्छी पालनको आधार आधुनिक प्रविधि, पूर्ण सन्तुलित आहार।
6: तपाईँ पनि आजै आफ्ना गाई भैँसी बङ्गुर र कुखुरालाई ग्लोबल एग्रो प्रोडक्ट्स प्रणालीद्वारा उत्पादित विभिन्न ब्रान्डका दाना प्रयोग गरी अधिकतम फाइदा लिनुहोस्।
7: गुड हेल्थ, मोर मिल्क, मोर फ्याट।
9: तपाईँ सुन्दै हुनुहुन्छ असल साथी रेडियो, तपाईँसँगै

0: स्टुडियो टाइम चेक, अहिले दिउँसोको 1 बज्यो। तपाईँ सुन्दै हुनुहुन्छ असल साथी रेडियो, तपाईँ सँगै गुनगुनाउँदै।
1: के तपाईँलाई थाहा छ कि हाम्रो मनास्लु संरक्षण क्षेत्र जैविक विविधताको खुल्ला संग्रहालय तथा नेपालकै महत्वपूर्ण संरक्षित क्षेत्रहरू मध्ये एक हो।
2: हो, यहाँ यर्सा गुम्बा, वन लसुन, सुनपाती, चिराइतो, टिम्मुर, पदमचाल, जटामसी, कुड्की जस्ता वनस्पति र हिउँ चितुवा, कस्तुरी मृग, बुवासो, नाउर, झारल जस्ता धेरै दुर्लभ जीव जन्तु पाइन्छन्। यसलाई हामीले संरक्षण गर्नु अत्यावश्यक छ।
1: तर केही अवैध क्रियाकलापहरूले हाम्रो जैविक विविधता र वन्य जन्तुलाई खतरा पुर्याइरहेको छ।
2: यसैको समाधानका लागि मनास्लु संरक्षण क्षेत्र आयोजना र जिल्ला वन्यजन्तु अपराध नियन्त्रण इकाइ गोर्खाले विभिन्न कार्यक्रमहरू गर्दै आइरहेको छ।
1: सामुदायिक सहभागिता र सचेतनाले मात्रै हामीले यो अद्भुत जैविक विविधता र वन्यजन्तुहरूको संरक्षण गर्न सक्छौँ।
2: वन पैदावार र वन्यजन्तुको अवैध संकलन, चोरी, शिकार र ओसार पोसार गर्नु कानुनी रूपमा दण्डनीय अपराध हो भन्ने हामी सबैले बुझौँ। आउनुहोस्, सबै मिलेर जैविक विविधता र वन्यजन्तुहरूको रक्षा गरौँ।
3: जैविक विविधता संरक्षणमा तपाईको सहभागिता अत्यावश्यक छ।
2: जिल्ला वन्यजन्तु अपराध नियन्त्रण इकाइ र मनास्लु संरक्षण क्षेत्र आयोजना गोर्खा।
4: आमाको क्यान्सर रोगको उपचारको लागि कति हस्पिटल लगे, कति डाक्टरहरूले उपचार गर्नुभयो, तर रोग भने जिउको त्यो, निको हुने त आशै मर्यो।
5: हेर्नुहोस् बहिनी, मान्छेको जीवन हो, सास रहुन्जेलसम्म आस लाग्छ। तपाईँ एकपटक आमालाई उपचार लन्जेभिटी हेल्थमा गराउनुहोस्।
4: तर आमाको क्यान्सर रोग निको हुने सम्भावना डाक्टरले छैन भनेका छन्।
5: जटिल क्यान्सर रोगबाट ग्रसित भएका बिरामीहरूको सफल उपचारका लागि एकपटक लन्जेभिटीमा आउनुहोस्। क्यान्सर रोगबाट मुक्त भई नयाँ जीवन प्राप्त गर्नुहोस्। सम्पर्क लन्जेभिटी हेल्थ होम प्राली, ललितपुर चापागाउँ जाने दो बाटो भाटबटेनीको लाइनमा नबिल ब्याङ्कसँगै। फोन 01-4568-817, मोबाइल 98510-85166, अ कम्प्लिट क्यान्सर डिजिज सोलुसन।

0: अफकुपालु न्यूज सर्ट इन्फर्मेशन एंड टिप्स ब्रेक
1: आज भोलिको व्यस्त जीवनशैलीमा स्वस्थ खानपानको महत्व बढ्दै गएको छ। विशेषज्ञहरूको अनुसार तरकारी पकाउँदा तेलको मात्रा सही हुनु अत्यन्त महत्त्वपूर्ण छ। एक व्यक्तिको दैनिक खानामा लगभग 2-3 चम्चा अर्थात् 30-35 मिलिलिटर तेल प्रयोग गर्नु उपयुक्त हुन्छ। तरकारी पकाउँदा प्रति व्यक्ति 1 चम्चा अर्थात् 15 मिलिलिटर तेलको प्रयोग गर्नु राम्रो मानिन्छ। यद्यपि यो मात्रा व्यक्तिको शरीर उमेर र स्वास्थ्य अवस्था अनुसार फरक हुन सक्छ। आज हामी कसरी कम तेलको प्रयोग गर्ने भन्ने बारे बताउनेछौँ। कम तेलमा फुट्ने वा बाफमा पकाउने विधि, यो विधिले तेलको प्रयोग कम गर्दै खानाको पोषण कायम राख्न मद्दत गर्छ। कम तेलमा भुट्दा तपाईँले थोरै तेल प्रयोग गरेर पनि खानाको स्वाद र बनावट कायम गर्न सक्नुहुन्छ। बाफमा पकाउँदा तेलको आवश्यकता पर्दैन, जसले गर्दा क्यालोरी कम हुन्छ र खानाको प्राकृतिक स्वाद र पोषक तत्त्वहरू संरक्षित रहन्छन्। स्वस्थ तेलको प्रयोग, जैतुन तेल, सूर्यमुखी तेल र तोरीको तेलहरूमा स्वास्थ्यका लागि फाइदाजनक फ्याटी एसिडहरू हुन्छन्। जैतुन तेलमा एन्टिअक्सिडेन्टहरू र मोनो अनस्याचुरेटेड फ्याट्स हुन्छ, जसले मुटु रोगको जोखिम कम गर्न मद्दत गर्छ। सूर्यमुखी तेल भाइटामिन ई को राम्रो स्रोत हो, जबकि तोरीको तेल ओमेगा-3 फ्याटी एसिड पाइन्छ। यी तेलहरूले शरीरलाई आवश्यक पोषक तत्त्वहरू प्रदान गर्दै स्वास्थ्यलाई फाइदा पुर्याउँछन्। ननस्टिक भाँडाको प्रयोग, ननस्टिक भाँडाको पिँधमा खाना टाँसिँदैन, त्यसैले यसमा खाना पकाउन कम तेलको आवश्यकता पर्छ। यसले तपाईँलाई स्वस्थ खाना बनाउन मद्दत गर्नुका साथै भाँडा सफा हुन्छ। तर ननस्टिक भाँडा प्रयोग गर्दा उच्च तापक्रम नराख्ने र धातुको औजारहरू प्रयोग नगर्ने कुरामा ध्यान दिनुपर्छ, किनभने यसले भाँडाको पिँधलाई क्षति पुर्याउन सक्छ। यो विधिहरू अपनाएर तपाईँले आफ्नो खानामा तेलको मात्रा घटाउन सक्नुहुन्छ, जसले स्वस्थ जीवनशैली कायम राख्न मद्दत गर्नेछ।
2: मानिस अलिकति फुर्सदिलो भए कि मोबाइलमै झुन्डन्छन्। खाने बेलादेखि टोयलेट वा बाथरूममा हुँदासम्म मोबाइलको प्रयोग गर्ने धेरैको बानी हुन सक्छ। प्रविधिले फड्को मारेसँगै मानिसको सबैभन्दा नजिकको साथी मोबाइल भनेको छ। बाथरूम वा टोयलेटमा मोबाइल प्रयोग गर्ने बानीले गम्भीर रोग निम्ताइरहेको विशेषज्ञहरूको दावी छ। टोयलेट बाहिर प्रयोग गरिने वस्तु, मोबाइल वा अन्य वस्तु टोयलेटभित्र प्रयोग गर्न नहुने उनीहरू सुझाउँछन्। जब तपाईँ टोयलेटमा फ्लस गर्नुहुन्छ अथवा पानी हाल्नुहुन्छ, युरिन तथा फोहोर वस्तुहरू केही फिटमाथिसम्म आइपुग्छन्, हावामा मिसिन्छन्, जुन रोग सङ्क्रमणको कारण बन्छ। जति पटक फ्लस गर्नुहुन्छ उति पटक कीटाणु हावामा फैलिने गर्दछ। टोयलेटमा राखिएको पेपर होल्डरमा सबैभन्दा बढी कीटाणु बसेका हुन्छन्। धेरै जसोले आफ्नो फोन त्यही पेपर होल्डरमा राख्ने गर्दछन्, जसका कारण इकोलाइ, साल्मोनेला, सिडिसाइल जस्ता ब्याक्टेरिया फोनमा सल्किन्छ। अनि त्यही फोन हामी दिनभर हातले समात्छौँ, त्यही हातले खानेकुरा खान्छौँ। अनुसन्धानले हाम्रो फोनको स्क्रिनमा सबैभन्दा बढी ब्याक्टेरिया र इस्ट लगायतका कीटाणुहरू हुने देखाएको छ। टोयलेटमा फोन बिना बस्नै सक्नुहुन्न भने स्प्रिटलेस फोनलाई बारम्बार सफा गर्नुहोस्। यस्तै टोयलेटबाट आएपछि राम्रोसँग साबुन पानीले हात धोएर मात्रै आफ्नो फोन चलाउनु स्वास्थ्यका दृष्टिकोणले उत्तम हुन्छ।
1: आयुर्वेदमा पञ्चधातुको भाँडामा पकाएको वा राखेको खाना खाँदा मानव शरीरमा फाइदा पुग्ने तथ्य उल्लेख गरिएको छ, जुन तथ्यलाई विज्ञानले पनि स्वीकार गरेको छ। पुराना रीतिरिवाजको पालना गर्दा पञ्चधातुहरूको विभिन्न ठाउँमा प्रयोग गर्नै पर्ने नियम रहेको छ, जसमा तामालाई मुख्य मानिन्छ। देवी देवताका लागि गरिने विभिन्न पाठ पूजा तथा दान धर्ममा तामाको भाँडाको प्रयोग गर्नुपर्छ। तर कमलाई मात्रै थाहा छ कि तामाका भाँडामा राखिएका र पकाइएका खाना खानु मानव शरीरका लागि कति फाइदाजनक छ, जुन हाम्रो लागि आवश्यक पनि छ। तामाको भाँडामा पिउने पानी राख्दा यसले पानीलाई प्राकृतिक रूपमा नै स्वच्छ बनाउने गर्छ। तामाले पानीमा भएको ब्याक्टेरिया, कीटाणु र फङ्गसलाई नष्ट गरिदिन्छ, जसले गर्दा पानी सफा हुन्छ र शरीरलाई नोक्सान पुग्नबाट जोगाउँछ। त्यसै गरी तामामा ट्रेस मिनरल हुन्छ, जुन मानव शरीरका लागि एकदमै महत्त्वपूर्ण र फाइदाजनक तत्त्व हो, जसमा एन्टिअक्सिडेन्ट हुन्छ र यसले विषालु पदार्थको असर कम गराउँदछ। ब्याक्टेरियाबाट सुरक्षित रहन तामामा राखिएको खानेकुराबाट शरीरमा आवश्यक कप्परको मात्रा पुरा हुन्छ, साथै यसले शरीरमा बिरामी पैदा गराउने ब्याक्टेरियाबाट
3: रक्षा गर्छ। तामाको भाँडामा राखिएको पानी पूरा मात्रामा शुद्ध मानिन्छ। तामाको भाँडामा राखिएको पानी झाडा पखाला, पोलियो जस्ता रोग लगाउने जीवाणुलाई मार्ने काम गर्छ। पेटको रोगको समस्या कम गर्न पनि पेटमा हुने सबै समस्याका लागि तामाको भाँडामा राखिएको पानी फाइदाजनक मानिन्छ। दिनदिनै तामाको भाँडामा राखिएको पानी पिउँदा पेट दुख्ने, पेटमा ग्यास भरिने, एसिडिटी तथा कब्जियतको समस्याबाट छुटकारा मिल्छ। त्यस्तै एनिमियाको समस्यामा पनि यसले फाइदा पुर्याउँछ। तामाको भाँडामा राखिएको पानीले आइरनलाई सजिलै सोच्ने भएकाले एनिमियासँग लड्न सहयोग पुग्छ। अमेरिकन क्यान्सर सोसाइटीका अनुसार तामाले क्यान्सरको सुरुवातमा नै रोक्न मद्दत गर्छ। यसमा क्यान्सर विरोधी तत्त्व हुन्छ। शरीरको भित्री सफाईको लागि तामाको भाँडामा राखिएको पानी प्रभावकारी हुन्छ। साथै कलेजो तथा मृगौलालाई स्वस्थ राख्न र कुनै पनि प्रकारको संक्रमणबाट बचाउन तामाको भाँडामा राखिएको पानी लाभप्रद हुन्छ। तामाको भाँडामा राखिएको पानी पिउँदा पाचन प्रणालीमा सुधार आउँछ। तामाको भाँडामा राखिएको पानी हरेक दिन बिहान पिउँदा पाचन प्रक्रिया तन्दुरुस्त हुन्छ। तामाको भाँडामा राखिएको पानी पिउँदा मुटु स्वस्थ रहन्छ। यसले रक्तचाप नियन्त्रण गर्न र कोलेस्ट्रोल नियन्त्रण गर्न सहयोग गर्छ। साथै हृदयघातको खतरा पनि कम गर्छ र यो खोकीको समस्यामा पनि लाभदायी हुने बताइन्छ। शरीरका भित्री घाउहरूलाई छिटो निको पार्न र अल्सर जस्ता समस्याहरूबाट छुटकारा समेत दिलाउँछ। यति धेरै फाइदा छ भने हामी पनि आजैदेखि तामाको भाँडामा राखिएको पानी किन नपिउने।
4: श्रम तथा रोजगार कार्यालय पोखराको सूचना। वैदेशिक रोजगारीमा जाने सम्पूर्ण व्यक्तिले अनिवार्य रूपमा श्रम स्वीकृति लियौँ। सेवाग्राही स्वयं आफैले वा नजिकको स्थानीय पालिकामा रहेका रोजगार संयोजकको सहयोग मार्फत श्रम स्वीकृतिको अनलाइन फारम भरी श्रम स्वीकृतिको स्टिकर प्राप्त गर्न सक्नुहुनेछ। श्रम स्वीकृति प्राप्त भएपछि मात्र हवाई टिकट लिनुहुन अनुरोध गरिन्छ। अनलाइन फारम तथा वैदेशिक रोजगारी सम्बन्धी सम्पूर्ण जानकारी वैदेशिक रोजगार विभागको वेबसाइट www.doefe.gov.np बाट प्राप्त गर्न सक्नुहुनेछ। थप जानकारीको लागि फोन नम्बर 061556822। श्रम तथा रोजगार कार्यालय पोखरा।
5: नेपाल कृषि अनुसन्धान परिषद कृषि अनुसन्धान निर्देशनालय गण्डकी प्रदेश कास्की लुम्लेको अनुरोध। कृषि क्षेत्रमा नयाँ र उन्नत जातका बिउ प्रयोग गरी कृषि उत्पादन र उत्पादकत्व वृद्धि गरौँ। बाली विशेष क्षेत्रहरूको पहिचान गरी सम्भाव्य बालीको व्यावसायिक उत्पादनमा जोड दिउँ। स्थानीय रैठाने लोप उन्मुख बाली वस्तुहरूको संरक्षण गरौँ। स्रोत जात खुलेका गुणस्तर बिरुवा तथा बिउको मात्र प्रयोग गरौँ। विस्तृत जानकारीका लागि नेपाल कृषि अनुसन्धान परिषद कृषि अनुसन्धान निर्देशनालय गण्डकी प्रदेश कास्की लुम्ले।
6: मेरो परिवारले खानेकुरा त मिठै खान्छन् तर कहिले स्वस्थ भएनन्। के खुवाउनुहुन्छ दिदी तपाईँले आफ्ना परिवारलाई जहिले पनि हृष्टपुष्ट र तन्दुरुस्त देखिन्छन्?
7: म र मेरो परिवार स्वस्थ हुनका लागि खानेकुरामा जहिले पनि म सचेत र सजग छु, किनकि आमा एग्रो प्रोडक्टबाट उत्पादित विभिन्न अन्न तथा गेडागुटी मिश्रित पौष्टिक तत्त्वले परिपूर्ण साधु हाम्रो परिवारको साथमा छ।
8: मेरो हर पलको साथी आमा एग्रो प्रोडक्टको साथु, जहिले पनि जहाँ पनि सधैँ खाने गर्छु। आमा एग्रो नाता छ भरोसाको।
9: अब बाहिरी जंक फुड खानेकुराबाट टाढा रहौँ। आमा एग्रो प्रोडक्टका विभिन्न सातुलाई अँगालौँ। शिशुदेखि वृद्ध अवस्थासम्मलाई आवश्यक पौष्टिक खाना सबै उमेर समूहका मानिसले सजिलै पचाउन सकिने हाइजेनिक र फरक फरक पोषण तत्त्व भएको छिटो छरिदो हुने खाँदा झनै मिठो। सम्पर्क आमा एग्रो प्रोडक्ट प्राली अन्नपूर्ण टोल पोखरा 7 कास्की। फोन नम्बर 061458081 98568 68081।
10: तपाईँ सुन्दै हुनुहुन्छ असल साथी रेडियो, तपाईँ सँगै गुनगुनाउँदै।

श्रम तथा रोजगार कार्यालय पोखराको सूचना। वैदेशिक रोजगारीमा जाने सम्पूर्ण व्यक्तिले अनिवार्य रूपमा श्रम स्वीकृति लियौ। सेवाग्राही स्वयं आफैले वा नजिकको स्थानीय पालिकामा रहेका

0: रोजगार संयोजकको सहयोग मार्फत श्रम स्वीकृतिको अनलाइन फारम भरी श्रम स्वीकृतिको स्टिकर प्राप्त गर्न सक्नुहुनेछ। श्रम स्वीकृति प्राप्त भएपछि मात्र हवाई टिकट लिनुहुन अनुरोध गरिन्छ। अनलाइन फारम तथा वैदेशिक रोजगारी सम्बन्धी सम्पूर्ण जानकारी वैदेशिक रोजगार विभागको वेबसाइट www.doefe.gov.np प्राप्त गर्न सक्नुहुनेछ। थप जानकारीको लागि फोन नम्बर 061556822 श्रम तथा रोजगार कार्यालय पोखरा।
1: धन्न समयमै दाना छनौट गर्न बुद्धि पुर्याएछु। गाई भैँसीको पुनः सन्तुलित अमृत प्रिमियम दाना खुवाई अहिले दुधै दुध पाएँ।
2: हो, मैले पनि कुखुरालाई ग्लोबल प्लेट फिट खुवाउँदा अन्डा धेरै छिटो, मासु धेरै र अन्डा र मासु बेचेर पैसा पनि राम्रै कमाए। अत्याधुनिक प्रयोगशालाबाट गुणस्तर परीक्षण गरिएको यो दाना खुवाउँदा पशु स्वस्थ र निरोगी हुने, ग्राहकको सन्तुष्टि पनि उच्च, पोषणयुक्त दाना बढी नाफा लिन सकिन्छ।
3: पशुपन्छी पालनको आधार आधुनिक प्रविधि, पूर्ण सन्तुलित आहार।
1: तपाईँ पनि आजै आफ्ना गाई भैँसी बङ्गुर र कुखुरालाई ग्लोबल एग्रो प्रोडक्ट्स प्रणालीद्वारा उत्पादित विभिन्न ब्रान्डका दाना प्रयोग गरी अधिकतम फाइदा लिनुहोस्।
2: गुड हेल्थ, मोर मिल्क, मोर फ्याट।

0: अफकको पालो, न्युज सर्ट, इन्फर्मेसन एन्ड टिप्स ब्रेक।
1: पानी र जीवनको गहिरो सम्बन्ध भएझैं पानी र स्वास्थ्यको पनि गहिरो सम्बन्ध छ। हाम्रो शरीरको 2-3 भाग पानीले बनेको हुन्छ। पानी बिना शरीरभित्रका कुनै पनि क्रियाहरू सम्भव हुँदैनन्। पानीको मात्रा पिउने समय र पिउने तरिकाले स्वास्थ्य लाभ वा हानिको निर्धारण गर्दछ। हरेक दिन 3-4 लिटर पानी पिउनु शरीरको लागि राम्रो हुने चिकित्सकहरू बताउँछन्। खाना खाने बित्तिकै पानी नखान चिकित्सकहरू सुझाव दिन्छन्। खाना खाने बित्तिकै पानी पिउनाले एसिडिटी, ब्लोटिङ जस्ता समस्या हुन सक्छ। खाना खाएको कति समयपछि पानी पिउने त? हामीले खाएको खाना पचाउन करिब 2 घण्टाको अवधि लाग्ने चिकित्सकहरू बताउँछन्। यही बीच पानी पिउनुको असर पाचन प्रक्रियामा पर्दछ। त्यसैले खाना खाएको करिब 45-60 मिनटपछि मात्र पानी पिउनुपर्छ र खाना खानु आधा घण्टा पहिले पानी पिउनुपर्छ। सही समयमा पानी पिउनुका फाइदाहरू: खाना खाएको 1 घण्टापछि पानी पिउनाले तौल नियन्त्रण हुन्छ। सही समयमा पानी पिउनाले पाचन प्रणाली राम्रो हुन्छ, पाचन तन्त्र बलियो हुन्छ, पेटमा ग्यास र एसिडिटीको समस्या हुँदैन। सही समयमा पानी पिउनाले राम्रो निद्रा लाग्न पनि सहयोग पुर्याउँछ।
2: रुखले हामीलाई अक्सिजन दिन्छ, स्कुलमा हामीलाई यही ज्ञान दिन्छ, तर बुढापाकाहरू भन्छन् कि रातको समयमा रुखको मुनि सुत्नु ठिक छैन। यद्यपि उनीहरूको मतलब फरक अन्धविश्वाससँग जोडिएको छ, तर विज्ञान पनि भन्छ कि रातमा रुखको मुनि सुत्नु गलत छ। आखिर किन यस्तो भनिएको हो? आउनुहोस् जानौँ। रुखले कार्बन डाइअक्साइड लिएर हामीलाई अक्सिजन दिन्छ। अक्सिजनको आवश्यकता सबै जीवित प्राणीहरूलाई हुन्छ भने कार्बन डाइअक्साइड खतरनाक ग्यास हो। तर के तपाईँलाई थाहा छ कि रातमा रुखको काम उल्टो हुन्छ? रातमा रुख अक्सिजन होइन, कार्बन डाइअक्साइड छोड्छ। यदि तपाईँ पनि रातमा रुखको मुनि खाट लगाएर सुत्नुहुन्छ भने यसबाट बस्नुहोस्। यद्यपि केही यस्ता रुखहरू छन् जसले रातमा पनि अक्सिजन दिन्छन्। निमको रुख मुनि सुत्नु खतरनाक हुँदैन किनकि यसले रातमा पनि अक्सिजन दिन्छ। यसका साथै पिपलले पनि रातमा अक्सिजन दिन्छ। घरको बाहिर पिपल र निमको रुख लगाउनु राम्रो हो किनकि यसले वरपरको हावालाई ताजा राख्छ। निम औषधीय गुणहरूले भरिएको छ। यसको पातको प्रयोग छाला र कपालका लागि गरिन्छ। यसका साथै पिपल पनि औषधीय गुणहरूले भरिएको हुन्छ। पिपलको पातहरूमा आइरन, म्याग्नेज, कपर, प्रोटिन, फाइबर, क्याल्सियम जस्ता धेरै पोषक तत्त्वहरू हुन्छन्। पिपलको पातहरू उमालेर पिउँदा सुगर लेभल नियन्त्रणमा रहन्छ र मुटुको स्वास्थ्य पनि राम्रो हुन्छ।
3: चर्को गर्मीमा काँक्रो खानुको मजा नै बेग्लै हुन्छ। धेरै जसो सलादकै रूपमा खाइने काँक्राले शरीरलाई हाइड्रेटेड राख्नुका साथै छालाको सौन्दर्य पनि बढाउँछ। काँक्राका बेफाइदा नै छैनन् भन्दा पनि हुन्छ, यसमा फाइदै फाइदा छन्। गर्मी मौसममा मानिसहरू स्वस्थ रहन आफ्नो जीवनशैली बदल्ने गर्छन्। यस अवधिमा मानिसको खानपान र पहिरनमा धेरै परिवर्तन हुन थाल्छ। मानिसहरू प्राय आफ्नो आहारमा यस्ता खानेकुराहरू समावेश गर्दछन् जसले गर्दा चर्को गर्मी र चर्को घामबाट राहत मिलोस्। गर्मीमा खानु नै पर्ने एउटा यस्तो कुरा हो काँक्रो। काँक्रो सामान्यतया सलादको रूपमा खाइन्छ। गर्मीलाई हटाउन बाहेक यसले ओजन घटाउन र पाचन सुधार गर्न मद्दत गर्दछ। त्यसैले यसलाई गर्मीको सुपर फुड भनिन्छ। काँक्रोमा भिटामिन सी, पोटासियम, फोलिक एसिड प्रशस्त मात्रामा पाइन्छ। यस बाहेक यसबाट कार्बोहाइड्रेट, क्याल्सियम, फस्फोरस, फलाम, सल्फर आदि पनि प्राप्त गर्न सकिन्छ। यसमा पानीको मात्रा झण्डै 94-96% हुन्छ। काँक्रा खाने सही समय कुन हो त? आउनुहोस् यसै बारेमा चर्चा गरौं। बिहान खाली पेटमा काँक्रा खानु पाचन प्रक्रियाका लागि फाइदाजनक हुन्छ। त्यसपछि बिहानको खानापछि दिउँसो बेलुका जति बेला पनि खान सकिन्छ। तर पनि रातमा भन्दा दिनमा उपयोग गर्दा अझ बढी लाभदायक मानिन्छ। कसरी खानु राम्रो मानिन्छ त? विशेष गरी काँक्रा सलादको रूपमा खाने गरिन्छ। यस बाहेक जुस बनाएर पनि खान सकिन्छ। काँक्राको जुस बनाएर खाँदा मधुमेहका लागि निकै फाइदाजनक हुन्छ। सलादमा स्वादका लागि नुन खुर्सानी राखेर खान सकिन्छ, तर यसरी खाँदा यसमा पाइने पोषक तत्व भने नष्ट हुन सक्छ। काँक्राको अचार बनाएर पनि खान सकिन्छ, तर अहिले बजारमा विभिन्न विषादी हालेको काँक्रो आउने हुनाले खरिद गर्ने बेलामा सचेत हुनुपर्छ। किनेर ल्याउने बित्तिकै खाने भन्दा पनि केही समय मनतातो पानीमा राख्ने र त्यसपछि धोएर खान सकिन्छ। यस्ता छन् काँक्रोका फाइदाहरू। काँक्रोमा भएको पोषक तत्त्वले रगत जम्न नदिने, हड्डीका मासी र रगतका क्याल्सियमको स्तरलाई सन्तुलन राख्ने काम गर्दछ। काँक्रोले पाचन शक्ति बढाउने भएकाले कब्जियतको समस्याबाट मुक्त गराउँछ। यसमा क्यालोरीको मात्रा एकदमै कम हुन्छ, त्यसैले यसलाई तौल र पेटको बोसो घटाउन सेवन गर्ने गरिन्छ। यसले डिहाइड्रेसन हुनबाट रोक्छ, जसले गर्दा शरीरलाई हाइड्रेटेड राख्नुका साथै काममा जाँगर पनि दिन्छ। काँक्रोले मोटाबोलिक दर बढाउन पनि मद्दत गर्छ, जसका कारण पेटसँग सम्बन्धित समस्या पनि कम हुन्छ। त्यस्तै शरीरमा भएको कोलेस्ट्रोलको मात्रालाई कम गर्न अनुहारमा चमक ल्याउने काम गर्दछ। साथै काँक्रामा भएको पानीले विषाक्त तत्त्वलाई मानव शरीरबाट बाहिर फाली मृगौलाको पत्थरीलाई हटाउन, मुखको दुर्गन्ध हटाउन मद्दत गर्छ। त्यस्तो काँक्रामा भएको पोटासियमको मात्राले मुटुलाई स्वस्थ राख्न समेत मद्दत गर्छ।
4: धन्न समयमै दाना छनौट गर्न बुद्धि पुर्याएछु। गाई भैँसीको पुनः सन्तुलित अमृत प्रिमियम दाना खुवाई अहिले दुधै दुध पाए।
5: हो, मैले पनि कुखुरालाई ग्लोबल प्लेट फिट खुवाउँदा अन्डा धेरै छिटो, मासु धेरै र अन्डा र मासु बेचेर पैसा पनि राम्रै कमाए। अत्याधुनिक प्रयोगशालाबाट गुणस्तर परीक्षण गरिएको यो दाना खुवाउँदा पशु स्वस्थ र निरोगी हुने, ग्राहकको सन्तुष्टि पनि उच्च, पोषणयुक्त दाना बढी नाफा लिन सकिन्छ।
6: पशुपन्छी पालनको आधार आधुनिक प्रविधि, पूर्ण सन्तुलित आहार।
4: तपाईँ पनि आजै आफ्ना गाई भैँसी बङ्गुर र कुखुरालाई ग्लोबल एग्रो प्रोडक्ट्स प्रणालीद्वारा उत्पादित विभिन्न ब्रान्डका दाना प्रयोग गरी अधिकतम फाइदा लिनुहोस्।
5: गुड हेल्थ, मोर मिल्क, मोर फ्याट।
7: हाम्रो शरीरको वृद्धि विकासको लागि प्रोटिन, क्याल्सियम, दुध र दहीमा प्रशस्त मात्रामा पाइने हुँदा हामीले खाने दुध र दही उच्च गुणस्तरीय हुनुपर्छ। त्यसैले त मेरो रोजाइमा पर्ने गर्छ पन्थी डेरी।
8: नयाँ टेक्नोलोजीद्वारा उत्पादित पन्थी डेरीका स्वास्थ्यवर्धक दुध, दही, पनिर, आइसक्रिम साथै रिफ्रेसिङ लस्सी मेरो परिवारको पहिलो रोजाइमा पर्छ।
7: सस्तो मूल्यमा एकै छानामुनि केक, बेकरी तथा दुधबाट उत्पादित डेरी प्रोडक्ट्सका लागि पन्थी डेरी सधैँ एक कदम अगाडि।
8: सम्पर्क पन्थी आइसक्रिम घरेलु उद्योग पन्थी डेरी प्राइभेट लिमिटेड, चिप्लेढुङ्गा पोखरा। फोन 0165260070, मोबाइल 98560385। वी प्रोभाइड अल काइन्ड अफ डेरी प्रोडक्ट्स एन्ड बेकरी प्रोडक्ट्स।
9: नोबेल हस्पिटल, नोबेल चिल्ड्रन एन्ड वुमेन हस्पिटल एन्ड ट्रमा सेन्टर प्रालीमा अत्याधुनिक प्रविधियुक्त उपकरण सहित बाल तथा नवजात शिशु रोगको उपचार हुने हुँदा आफ्ना बाल बालिकाहरूको समयमै स्वास्थ्य जाँच गराई स्वस्थ सन्तानको सुख प्राप्त गर्नुहोस्।
10: हाम्रा अन्य सेवाहरूमा भिडियो एक्सरे, आधुनिक प्रयोगशालाको सुविधा, एक्सरे, फिजियोथेरापी, इसिजी, इको मुटुको भिडियो एक्सरे, अपरेसन सेवा, ICU, NICU, PICU।
9: विशेषज्ञ सेवाहरू, नवजात शिशु तथा बाल रोग सेवा, प्रसुति तथा स्त्री रोग सेवा, हाड जोर्नी, नसा तथा बाथ रोग सेवा, पेट छाती मुटु तथा थाइराइड, नाक कान घाँटी रोग सेवा, छाला यौन तथा कुष्ठ रोग सेवा, जर्नल सर्जरी, फार्मेसी सेवा, 24 घण्टा एम्बुलेन्स तथा आकस्मिक सेवा साथै क्यान्टिनको सुविधा। सम्पर्क नोबेल हस्पिटल, नोबेल चिल्ड्रेन एन्ड वुमेन हस्पिटल एन्ड ट्रामा सेन्टर प्राली, बिरौटा 17 पोखरा। फोन 061-590-142, 590-143।
11: तपाईँ सुन्नुहुन्छ असर साथी रेडियो, तपाईँसँग गुनगुनाउँदै।

0: छ, तपाईँ एक पटक आमालाई उपचार लन्जेभिटी हेल्थमा गराउनुहोस्।
1: तर आमाको क्यान्सर रोग निको हुने सम्भावना डाक्टरले छैन भनेका छन्।
0: जटिल क्यान्सर रोगबाट ग्रसित भएका बिरामीहरूको सफल उपचारका लागि एक पटक लन्जेभिटीमा आउनुहोस्। क्यान्सर रोगबाट मुक्त भई नयाँ जीवन प्राप्त गर्नुहोस्। सम्पर्क लन्जेभिटी हेल्थ होम प्राली, ललितपुर चापाकाउँ जाने दो बाटो भाटबटेनीको लाइनमा, नबिल ब्याङ्कसँगै। फोन 01-4568-817, मोबाइल 98-510-85-166। अ कम्प्लिट क्यान्सर डिजिज सोलुसन।
2: पशुमा खोप लगाउन किन जरुरी छ? खोप पशुमा महामारी जन्य रोगको नियन्त्रण गर्ने प्रभावकारी एवं किफायती उपाय हो। खोपले पशुबाट मान्छे र मान्छेबाट पशुमा सर्ने जुनोटिक रोगलाई नियन्त्रण गरी जनस्वास्थ्यलाई पार्ने नकारात्मक प्रभावबाट बचाउँछ। रोगको कारण हुने पशुजन्य उत्पादनको गिरावटलाई कम गरी रोगको उपचार र नियन्त्रण गर्दा लाग्ने समय र खर्चको बचत गर्दछ। धेरै मानिसको जीविकोपार्जनको स्रोतको रूपमा रहेको पशुपालन व्यवसायलाई जोगाई आमदानी बढाउन साथै खाद्य सुरक्षा कायम राख्न सहयोग गर्दछ। रोगको जोखिमलाई न्यूनीकरण गरी कृषकको लगानी सुनिश्चित गर्नमा मद्दत गर्दछ। पशुमा रोगको प्रकोप कम गरी एन्टिबायोटिकको प्रयोग घटाउँदछ र प्रतिजैविक प्रतिरोध न्यूनीकरण गर्न महत्त्वपूर्ण भूमिका खेल्दछ। पशुमा नियमित खोप लगाऊ, रोगको रोकथामसँगै उत्पादन बढाऊ। भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कास्कीद्वारा जारी सन्देश।
3: पशु पन्छीलाई स्वस्थ राखी नाफामूलक व्यवसाय गर्न रोगको शंका लाग्ने बित्तिकै पशुहरूको स्वस्थ परीक्षण गराउनु आवश्यक हुन्छ। पशु पन्छीका रोगहरूको निदान गर्न दुध, पिसाब, कुखुरा, पानी, रगत, स्वाब लगायतका नमुनाहरू गण्डकी हस्पिटल चोकमा अवस्थित पशु पन्छी रोग अन्वेषण प्रयोगशालामा ल्याउनु हुन अनुरोध गर्दछौ। साथै प्रयोगशालाको सुविधा उपयोग गरी पशु स्वस्थ र जनस्वास्थ्यको संरक्षणमा सहयोग पुर्याउन पनि अनुरोध गर्दछौ। पशुपन्छी रोग अन्वेषण प्रयोगशाला गण्डकी हस्पिटल चोक पोखराको अनुरोध।
4: तपाईँ सुन्दै हुनुहुन्छ असल साथी रेडियो, तपाईँ सँगै गुनगुनाउँदै।

0: स्टुडियो टाइम चेक, अहिले दिउँसोको 3 बजे।
1: तपाईँ सुन्दै हुनुहुन्छ असल साथी रेडियो, तपाईँ सँगै गुनगुनाउँदै।
2: तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य मुख्य खबर। भोटेकोशी बाढी हिम पहिरोको कारण आएको तथ्यसहित सरकारी प्रतिवेदन सार्वजनिक। तीव्र बेग कारण पूर्व सूचनाका लागि समय नै नपाएको भनाई। एमसिसी अन्तर्गत 18 किलोमिटर सीमा पार प्रसारण लाइनको निर्माण कार्य सम्पन्न। 21 महिनामा सक्ने गरी सुरु गरेको काम शिलान्यास गरेको 9 महिनामै सकियो। 900 ओस्कार अवार्डमा नेपालबाट चलचित्र 3 सिफारिस, प्रधानमन्त्री शाहको शुभकामना। मध्यपूर्वमा तनाव नबढाउन इरान, इराक र टर्कीको आह्वान। द्वन्द अन्त्य, अन्य क्षेत्रमा फैलनबाट रोक्न आवश्यक कदम चाल्नुपर्नेमा जोड। र महिला एसिया कपको उपाधिका लागि भारत र श्रीलङ्का खेल्दै। नेपाल खबरमा अब पूरा खबर। सरकारले भदौ 10 गते भोटेकोशी र त्रिशुली नदीमा आएको बाढी वर्षाका कारण नभई माथिल्लो हिम क्षेत्रमा हिउँ र चट्टान खसेर आएको तथ्य सार्वजनिक गरेको छ। जल तथा ऊर्जा आयोग अन्तर्गतको जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले सार्वजनिक गरेको दोस्रो प्रतिवेदन अनुसार माथिल्लो लेन्दे खोला क्षेत्रमा गएको आइस रक एभलान्स अर्थात् हिम पहिरोका कारण बाढी आएको हो। भयानक हिम पहिरो खस्दा 5.2 म्याग्निच्युड बराबरको भूकम्पीय ऊर्जा समेत रेकर्ड गरिएको थियो। प्रतिवेदनका अनुसार लाङटाङ लिरुङ हिमालको उत्तरी मोहडामा झण्डै 5,200 मिटर उचाइबाट 2 वर्ग किलोमिटर क्षेत्रको हिम चट्टान खस्दा यो आकस्मिक बाढी आएको हो। हिम चट्टान खसेको ठाउँबाट 22 किलोमिटर टाढाको रसुवागढीमा रहेको नेपाल चीन सीमासम्म बाढी आइपुग्न केवल 7 मिनट मात्रै लागेको थियो, जसको औसत गति प्रति घण्टा 188 किलोमिटर थियो। बाढीको गति रसुवागढीबाट स्याप्रु बेसी पुग्दा प्रति घण्टा 83 किलोमिटर, बेत्रावदी पुग्दा 65 किलोमिटर, मलेखु पुग्दा 29 किलोमिटर र देवघाटसम्म पुग्दा प्रति घण्टा 26 किलोमिटरमा झरेको थियो। यो बाढी वर्षाका कारण नभई हिम पहिरोका कारण आएको केन्द्रले स्पष्ट पारेको छ। घटनासँग जोडिएको 5.2 म्याग्निच्युडको भूकम्प जस्तो देखिने कम्पन पनि वास्तवमा हिम पहिरोकै प्रभाव रहेको प्रतिवेदनमा उल्लेख छ। बाढीपछि माथिल्लो लेन्दे खोलामा 2 नयाँ प्राकृतिक ताल बनेका छन्, जस सरकारले जोखिममुक्त क्षेत्रका बासिन्दालाई सचेत गराउन बिहान 9 बजेदेखि 9:14 रसुवा, नुवाकोट, धादिङ, गोर्खा, नवलप्रासी चितवनका मोबाइल प्रयोगकर्तालाई झण्डै 6,78,000 एसएमएस पठाएको थियो। यसैबीच सम्भावित जोखिमलाई ख्याल गरेर भविष्यमा तत्काल पूर्व सूचना दिन रसुवाको टिमुरेमा नेपालमै पहिलो पटक सीसीटीभी मार्फत रियल टाइम नदी अनुगमन प्रणाली जडान गरिएको छ। एमसिसी नेपाल कम्प्याक्ट अन्तर्गतको पहिलो प्रमुख पूर्वाधार आयोजनाका रूपमा रहेको 18 किलोमिटर लामो सीमापार विद्युत प्रसारण लाइनको निर्माण सम्पन्न भएको छ। नवलप्रासी बर्दघाट सुस्ता पश्चिमको न्यू बुटौल सब स्टेसनदेखि नेपाल भारत सीमासम्म जोड्ने 400 केभी क्षमताको यो प्रसारण लाइन शिलान्यास भएको 9 महिनाभित्र निर्माण पूरा भएको हो। ऊर्जा मन्त्रालयको अनुरोधमा एमसिए नेपालले उच्च प्राथमिकताका साथ तोकिएकै समयभित्र काम सम्पन्न गरेको हो। आयोजना सम्पन्न भएको अवसरमा आयोजित समारोह अर्थ मन्त्रालयका सचिव एवं एमसिए नेपालका अध्यक्ष डाक्टर घनश्याम उपाध्यायले यो निर्णयले नेपालको विद्युत पूर्वाधार सुदृढीकरण र सीमापार ऊर्जा व्यापार विस्तारमा कोशी ढुङ्गा थपेको बताउनुभयो। यस्तै एमसिए नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्ट र एमसिसी की आवासीय राष्ट्रिय नियोग निर्देशक डायन फ्रान्सिस्कोले आयोजना तोकेकै समयमा सकिनु प्रशंसनीय रहेको उल्लेख गर्नुभयो। भारतीय कम्पनी ट्रान्सरेल लाइटिङ लिमिटेडले 1,23,80,000 अमेरिकी डलर अर्थात् झण्डै 1,89 करोड रुपियाँमा 21 महिनाभित्र सम्पन्न गर्ने गरी ठेक्का पाएको। यो आयोजना बीचमा केही समय रोकिए पनि द्रुत गतिमा काम गरेर पूरा गरिएको हो। नेपालतर्फको खण्ड तयार भएसँगै अब भारततर्फ विद्युत प्रवाहका लागि आवश्यक स्वीकृति र प्राविधिक प्रक्रिया अघि बढाइनेछ। एमसिसी अनुदान अन्तर्गत नेपालमा कुल 315 किलोमिटर प्रसारण लाइन, 3 सब स्टेसन र सडक सुधारका अन्य कामहरू पनि भइरहेका छन्। सन् 2027 घोषणा हुने 900 एकेडेमी अवार्ड ओस्कारमा नेपालको प्रतिनिधित्व गर्दै चलचित्र तिनीहरू एलिफेन्ट्स इन द फगले प्रतिस्पर्धा गर्ने भएको छ। अन्तर्राष्ट्रिय फिचर चलचित्र छनौट समिति नेपालले आज विज्ञप्ति निकालेर चलचित्र तिनीहरूलाई नेपालको तर्फबाट आधिकारिक रूपमा सिफारिस गरेको हो। समितिका अध्यक्ष लक्ष्मीनाथ शर्माले निकाल्नु भएको विज्ञप्ति अनुसार यस वर्षको ओस्कार प्रतिस्पर्धाका लागि नेपालबाट 2 नेपाली कथानाक चलचित्र तिनीहरू र गौँथली प्राप्त भएका थिए। प्राप्त यी दुईमध्ये एकाडेमीको मापदण्ड अनुरूप चलचित्र उत्कृष्ट चलचित्र छनौट गर्न समितिले विभिन्न पक्षको मूल्याङ्कन गरेको हो। चलचित्रको प्राविधिक पक्ष, कथाको प्रस्तुति, चरित्रहरूको भावनात्मक विश्लेषण र कलात्मक शिल्पलाई ध्यानमा राखी गरेको गहन अध्ययन पश्चात तिनीहरूलाई उत्कृष्ट ठहर गर्दै छनौट गरेको समितिले जनाएको छ। यस छनौटसँगै अब यो चलचित्रले विश्वकै प्रतिष्ठित मानिने ओस्कार अवार्डको अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा नेपालको तर्फबाट प्रतिस्पर्धा गर्नेछ। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले नेपालबाट अस्कर अवार्डमा सिफारिस भएको र एसिया पेसिफिक स्क्रिन अवार्डमा मनोनयन भएको चलचित्र इलिफेन्ट्स इन द फग तिनीहरूलाई बधाई तथा शुभकामना दिनुभएको छ। शाहले फेसबुकमा लेख्दै चलचित्र हेर्न पनि आग्रह गर्नुभएको छ। अविनाश विक्रम शाह निर्देशित यो चलचित्र यसअघि फ्रान्सको कान्समा पुरस्कृत भइसकेको छ। सरकारले पनि यो चलचित्रलाई नगद राशिसहित पुरस्कृत गरेको छ। प्रधान सेनापति अशोकराज सिग्देल चीन प्रस्थान गर्नुभएको छ। उहाँ औपचारिक भ्रमणका लागि बिहान चीनको बेजिङतर्फ प्रस्थान गर्नुभएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। प्रधान सेनापति सिग्देल बेजिङमा आयोजना हुने 13 बेजिङ रियासन फोरममा सहभागी हुने कार्यक्रम छ। उहाँ आउँदो असोज 3 गते स्वदेश फर्कनुहुनेछ। चीन प्रस्थान गर्नुअघि प्रधान सेनापतिलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदीप जङ्किसीले विदाई गर्नुभयो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
3: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 056-494-3333, 493-555।

0: यो चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइजमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामसाह पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।
2: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल खबरमा अब थप खबरहरू। पार्टी शुद्धिकरण, सुदृढीकरण र रूपान्तरण र पुनर्गठनका लागि गठित कार्यदलको प्रतिवेदनमाथि उत्पन्न विवाद मिलाउन नेकपा एमालेका नेताहरू आवश्यक बैठकमा व्यस्त छन्। गएको फागुन 21 गतेको चुनावमा पार्टीको पराजय लगायतको समीक्षा गरेर पार्टी र नागरिकको सम्बन्ध सुधारका लागि आवश्यक रूपान्तरण र पुनर्गठनका लागि सुझाव दिन गठित कार्यदलमा रहेका पदाधिकारीहरू काभ्रेमा आवश्यक रूपमा रहेर छलफल गरिरहेका हुन्। एमालेका केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यका अनुसार हिजो बैठकका लागि त्यता गएका नेताहरू छलफल सकेर आज काठमाडौँ फर्कने कार्यक्रम छ। पार्टी शुद्धिकरण, सुदृढीकरण, रूपान्तरण र पुनर्गठनका लागि गठित कार्यदलले प्रदेशगत रूपमा सुझाव लिएपछि कार्यदलका लागि महासचिव शङ्कर पोखरेलबाट तयार पारेको प्रतिवेदनमा पार्टीका उपाध्यक्ष एवं संयोजक रामबहादुर थापाको फरक प्रतिवेदन तयार भएपछि विवाद उत्पन्न भएको थियो। महासचिव पोखरेलको प्रतिवेदनमा धेरै नेताहरूले सहमति जनाएको भए पनि कार्यदलमा सर्वसम्मत प्रतिवेदन तयार गर्ने समझदारी भएकाले अरू छलफल गरेको हो। अब विदेशको खबर। इरान, इराक र टर्कीले मध्यपूर्वमा बढ्दो तनावलाई थप चर्किन नदिन तथा क्षेत्रीय द्वन्द्व फैलनबाट रोक्न आह्वान गरेका छन्। इरानी विदेश मन्त्री सैयब अब्बास अराघचीले हिजो टर्की र इराकका विदेश मन्त्रीहरूसँग छुट्टाछुट्टै टेलिफोन वार्ता गर्नुभएको थियो। टर्कीका विदेश मन्त्री हाकान फिदानसँगको वार्तामा दुवै पक्षले पछिल्ला क्षेत्रीय घटनाक्रमबारे छलफल गर्दै तनाव थप बढ्न नदिन र द्वन्द्व अन्य क्षेत्रमा फैलनबाट रोक्न आवश्यक कदम चाल्नुपर्नेमा जोड दिनुभएको चिनियाँ समाचार संस्था सिन्वाले जनाएको छ। क्षेत्रीय शान्ति र स्थिरता कायम गर्न निरन्तर परामर्श तथा कूटनीतिक प्रयासलाई अघि बढाउने विषयमा पनि उहाँहरू बीच सहमति भएको छ। त्यसै गरी इराकका विदेश मन्त्री फुआद हुसेनसँगको टेलिफोन वार्तामा अराघचीले द्विपक्षीय सम्बन्ध, क्षेत्रीय घटनाक्रमबारे छलफल गर्नुभएको खबरमा उल्लेख छ। दुवै पक्षले साझा सीमा क्षेत्रमा सुरक्षा र स्थिरता कायम राख्न तथा आवश्यक समन्वयलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभएको छ। अब खेल खबर। 10 संस्करणको एसिसी महिला एसिया कप T20 क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज राति भारत र श्रीलङ्का खेल्दैछन्। फाइनल खेल UAEको दुबई अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा नेपाली समय अनुसार राति 8 बजे सुरु हुनेछ। श्रीलङ्का साबिक विजेता टोली हो। गएको संस्करणमा भारतलाई हराउँदै श्रीलङ्काले उपाधि जितेको थियो। भारत र श्रीलङ्का अपराजित रहँदै फाइनलमा पुगेका हुन्। महिला एसिया कप फाइनलमा भारत र श्रीलङ्का बीच 7 पटक प्रतिस्पर्धा हुन लागेको हो। यसअघिका भेटमा भारत 5 र श्रीलङ्का 1 पटक विजयी भएका छन्। प्रतियोगितामा भारत सबैभन्दा सफल टोली हो। अहिलेसम्म सम्पन्न 9 संस्करणमा फाइनल खेलेको भारत 7 उपाधि जित्न सफल भएको छ। 6 फाइनल खेलेको श्रीलङ्काले सन् 2024 उपाधि जितेको छ। यस्तै बङ्गलादेश यसले सन् 2018 उपाधि जितेको थियो। चार भन्ज्याङभित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। भोटेकोशी बाढी हिम पहिरोको कारण आएको तथ्यसहित सरकारी प्रतिवेदन सार्वजनिक, तीव्र बेका कारण पूर्वानुमान पूर्वसूचनाका लागि समय नै नपाएको भनाई। एमसिसी अन्तर्गत 18 किलोमिटर सीमा पार प्रसारण लाइनको निर्माण कार्य सम्पन्न, 21 महिनामा सक्ने गरी सुरु गरेको काम शिलान्यास गरेको 9 महिनामै सकियो। 900 ओस्कार अवार्डमा नेपालबाट चलचित्र तिनीहरू सिफारिस, प्रधानमन्त्री शाहको शुभकामना। मध्यपूर्वमा तनाव नबढाउन इरान, इराक र टर्कीको आह्वान, द्वन्द्व अन्य क्षेत्रमा फैलनबाट रोक्न आवश्यक कदम चाल्नुपर्नेमा जोड। र महिला एसिया कपको उपाधिका लागि भारत र श्रीलङ्का खेल्दै।
3: साली नदीको शिर,
4: मणिचूडको काख,
3: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
4: शान्ति र आनन्दको अनुभूति,
3: भीडभाडबाट टाढा,
4: सहरबाट नजिकै,
3: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
4: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
5: विस्तृत जानकारीका लागि फोन नम्बर 98 61 49 56 66 र 98 41 29 54 81। वेबसाइट झुले.com.np।
6: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा। कर्जा अवधि 5 वा 7 वर्षसम्म। सरल प्रक्रिया तथा छिटो स्वीकृति। सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घन्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैङ्कको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
7: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
8: कृषि मन्त्र नार्कसँग
9: बाढीका कारण मरेका पशु पक्षी कुहिएर सरुवा रोग र महामारी फैलन सक्ने जोखिम हुने भएकाले मरेका पशु पक्षीलाई खुला ठाउँ, बस्ती र पानीको मुहान भन्दा कम्तीमा 50 मिटर टाढा र कम्तीमा 3 फिट पुरिने गरी गहिरो खाल्डो खनेर चुना वा भिर्कोन छर्किएर गाड्नुहोस्।
2: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको 4 भन्ज्याङभित्र खबरमा तपाईँलाई स्वागत छ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनलाई पूर्ण रूपमा प्रविधि मैत्री र आधुनिक बनाउनु पर्नेमा जोड दिनुभएको छ। घाम पानी धुलो नभनी सडकको बीचमा जोखिम मोलेर हात हल्लाउँदै ट्राफिक व्यवस्थापन गर्नुपर्ने अहिलेको बाध्यताको अन्त्य गर्नुपर्ने उहाँको भनाइ छ। काठमाडौँ महानगर प्रहरी बलको 34 वार्षिक उत्सव कार्यक्रममा सम्बोधन गर्दै महानिरीक्षक कार्कीले परम्परागत शैलीलाई विस्थापित गर्दै वैज्ञानिक र व्यवस्थित प्रणाली विकास गर्नुपर्ने बताउनुभयो। यस्तै जथाभावी पार्किङ गर्ने तथा यात्रु चढाउने र ओह्राल्ने प्रवृत्तिलाई रोक्न व्यवस्थित बस स्टप, आधुनिक बस पार्क र वैज्ञानिक पार्किङ स्टेसन निर्माण गर्नुपर्नेमा उहाँको सुझाव छ। राजधानीको बढ्दो सहरीकरण, गाडीको चापलाई मध्यनजर गर्दै समग्र ट्राफिक व्यवस्थापन, फुटपाथ नियन्त्रण र आपतकालीन उद्धार प्रणालीलाई थप प्रभावकारी बनाउनु पर्ने उहाँले बताउनुभयो। काठमाडौँ महानगरपालिकाले न्युरोडमा रहेको नेपाल वायुसेवा निगम NSC को भवनलाई बहुतले पार्किङ परिणत गर्न सङ्घीय सरकारसँग अनुमति मागेको छ। काठमाडौँ महानगर प्रहरी बलको 34 वार्षिक उत्सवको अवसरमा आज आयोजित कार्यक्रममा काठमाडौँ महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डङ्गोलले बढ्दो पार्किङ समस्या समाधानका लागि सीमित ठाउँको अधिकतम सदुपयोग गर्दै अगाडि बढाउने उद्देश्यले यस्तो प्रस्ताव गरेको बताउनुभयो। NSC भवनलाई पार्किङमा परिणत गरेपछि विशेष गरी काठमाडौँको मुख्य क्षेत्र रहेको पार्किङ समस्या समाधान गर्न सहयोग पुग्ने महानगरको विश्वास छ। महानगरले काठमाडौँ भरको पार्किङ समस्या र त्यसको व्यवस्थापनबारे अध्ययन गरिरहेको पनि कार्यवाहक मेयर डङ्गोले जानकारी दिनुभयो। विज्ञ मार्फत भइरहेको अध्ययनको प्रतिवेदन केही समयभित्र प्राप्त हुने र त्यसमा दिएका सुझावका आधारमा पार्किङ व्यवस्थापनको योजना अघि बढाउने उहाँको भनाइ छ। काठमाडौँ महानगरपालिकाले सहरी बाढीको जोखिम न्यूनीकरण गर्न रिचार्ज काठमाडौँ अभियान सञ्चालन गर्ने भएको छ। काठमाडौँ महानगर प्रहरी बलको 34 वार्षिक उत्सवमा बोल्दै कार्यवाहक प्रमुख सुनिता डङ्गोलले यस्तो जानकारी दिनुभएको हो। उहाँका अनुसार थोरै वर्षा हुँदा पनि काठमाडौँमा बाढी आउने र जनजीवन प्रभावित हुने समस्या बढेपछि वर्षाको पानी सङ्कलन तथा जमिनमा पुनर्भरण गर्न यो अभियान अघि बढाउन लागिएको हो। बितेका 3 दशकमा भएका अव्यवस्थित सहरीकरण र संरचना निर्माणका कारण अहिले अर्बन फ्ल्यास फ्लड अर्थात् सहरी बाढीको मुख्य समस्या निम्तिएको कार्यवाहक मेयर डङ्गोले बताउनुभयो। पानी पर्दा चैनले सुत्न सक्ने अवस्था नरहेको र विपद व्यवस्थापन टोली रातभर जाग्रम बस्नुपर्ने बाध्यता भएको भन्दै उहाँले तत्काल गर्न सकिने कामबाटै समाधानको थालनी गर्न यो अभियान सुरु गर्न लागेको बताउनुभयो। र विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूमा सञ्चालित 1 महिने मेला सम्पन्न भएको छ। साउन 28 गतेदेखि सुरु भएको गुम्ला पर्वको अवसरमा लागेको यो मेला गैराती विधिपूर्वक समापन गरेको हो। धन स्वयम्भू व्यवस्थापन तथा संरक्षण समितिका अनुसार 1 महिनाको अवधिमा झण्डै 2,00,000 स्वदेशी तथा विदेशी भक्तजनले दर्शन गरेका छन्। मेलामा थेरवाद, महायान र वज्रयान सम्प्रदायका अनुयायीहरूको विशेष सहभागिता थियो। बौद्ध धर्मावलम्बीहरूले यस अवधिलाई बुद्धले ज्ञान प्राप्त गरेको र मानव कल्याणको सन्देश प्रवाह गरेको पवित्र महिनाको रूपमा लिने गर्दछन्। मेलामा सहभागी भई दर्शन गरेमा पुण्य प्राप्त हुने जनविश्वास छ। स्वयम्भूको दर्शनपछि नजिकै रहेका शोभा भगवती र विजेश्वरी लगायत तीर्थस्थलको पनि परिक्रमा गर्ने परम्परा रहिआएको छ। दिउँसो 3 बजेको राष्ट्रिय र 4 भन्ज्याङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। भुटेकुसी बाढी हिम पहिरोको कारण आएको तथ्य सहित सरकारी प्रतिवेदन सार्वजनिक तीव्र वेगका कारण पूर्व सूचनाका लागि समय नै नपाएको भनाई। काठमाडौँ महानगर काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनलाई प्रविधि मैत्री र आधुनिक बनाउनु पर्नेमा प्रहरी महानिरीक्षक कार्कीको जोड, हात हल्लाएर गर्ने व्यवस्थापनको अन्त्य हुनुपर्ने र बाढीको समस्या घटाउन काठमाडौँ महानगरले रिचार्ज काठमाडौँ महाअभियान चलाउने। अहिलेलाई 4 भन्ज्याङभित्रका खबर यति नै। बेलुका 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नुपूर्व सडक र मौसमको अवस्थाबारे जानकारी लिने गरौँ। नमस्कार।

0: कुष्ठ रोग, श्राप वा पूर्व जन्मै पापै कारण वा वंशाणुगत रूपै लैदिवर रोग आङ्गे चुम किटाणु उइले खब रोग हो। उपचार लै विषय पूर्ण रूपरी सञ्चोतम चुई ढुबी दोगो नसा मी र नलै असरलम चु सजिलै सर्दिवर रोग आङ्गे उपचार लले चु रोग मुरोएर आङ्गीले ढुबीर ओल्क्या फुस्रो आके वा दादोगो तै विषय यो पलि झमझम लै वा छुइब बेलरी था आयो बा यो पलि कमजोर तब यो पलि बै ढुबी सुख तै विषय कुष्ठ रोग लैदिप खाम छोब खाले लक्षण आफू या अरूलाई सुधे मुरोई विषय तुरुन्तै स्वास्थ्य संस्था याएर जाँच ललतो तान सरकारी स्वास्थ्य संस्था वा INF नेपाल अन्तर्गत बे अस्पताल दोगोर कुष्ठ रोगै मी कुष्ठ रोगै मई निशुल्क यो थप जानकारी भए लागि INF नेपाल अन्तर्गत हरियो खर्का अस्पताल पोखरा साइनिङ अस्पताल नेपालगञ्ज र वीरेन्द्र नगर सुर्खेतरी सम्पर्क ललखाम जानकारी थेले कुष्ठ रोग बिरामी प्रभावित तथा परिवारलाई भेदभाव आङ्गी मय र सद्भाव लले
1: होइन हो काका मुसु मुसु हाँस्दै यति धेरै पैसा गनेर बस्नु भएको छ जग्गा बेच्नु भयो कि कसो
2: यो त मेहनत र परिश्रमको फल हो नि बाबु यसपालि बङ्गुर र कुखुरा पालनबाट राम्रो मुनाफा भयो
1: ए मैले पालेका गाई भैँसीबाट पनि दुधको उत्पादनमा वृद्धि भएको छ यसपालि त फेरि उता कुखुरा र बाख्राको आम्दानी पनि राम्रो भएको छ यी सबै नेपाल ओइल होप एग्रिटेक प्रणालीद्वारा उत्पादित विजय पेलेट पोषक तत्त्वको उत्कृष्ट संयोजन भएको दाना खुवाएको परिणाम हो त्यसैले आजकल मेरो आम्दानी पनि राम्रो भएको छ
2: नेपाल ओइल होप एग्रिटेक प्रणालीको विजय पेलेट दाना खुवाउँदा उत्कृष्ट उत्पादन हुन्छ बढी लाभ लिन सकिन्छ रोग लाग्ने सम्भावना न्यून तौलमा वृद्धि दुधको उत्पादनमा वृद्धि हुन्छ
1: तपाईँ पनि आजै आफ्ना पशु पन्छीलाई नेपाल ओइल होप एग्रिटेक प्रणालीद्वारा उत्पादित विजय पेलेट दाना प्रयोग गरी अधिकतम लाभ लिनुहोस् पोखराका लागि आधिकारिक विक्रेता कञ्चन पोल्ट्री प्रणाली पोखरा 10 मिलन टोल औद्योगिक क्षेत्र पोखरा कास्की सम्पर्क नम्बर 061-538-821 98-560-28-355
3: घर घरमा भान्सा घर
4: अब भान्सा घर लङ रेन्ज चामलको प्रत्येक बोरामा पाउनुहोस् रु 500 सम्मको कुपन अनि हरेक महिना बम्पर उपहार जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्सा घर लङ रेन्ज चामल
3: स्वाद मात्र होइन प्रेम पस्कने
5: स्वाद मात्र होइन प्रेम पस्कने
6: तपाईँ सुन्दै हुनुहुन्छ असल साथी रेडियो तपाईँसँग गुनगुनाउँदै

0: देखेउ त आइहाल्यो नि फोन। हेलो हेलो,
1: के छ झुम्काले तिम्रो हालखबर? के गर्दैछौ नि?
0: के गर्नु नि, हेर न, उनले त मलाई खालि गाली मात्र गर्छन् भाइ। अघि भर्खरै नि गाली गर्दै थिए।
1: माया गर्ने त म छँदैछु नि मेरी काली, चिन्ता नगर न, त्यसले

0: स्टुडियो टाइम चेक, अहिले दिउँसोको 4 बज्यो।
1: Broadcasting live worldwide. Asal Saathi Radio.

नमस्कार। कार्यक्रम चित्र लहर लिएर म जमुना तपाईँहरूको सामु उपस्थित भइसकेकी छु र हाम्रो कार्यक्रम चित्र लहर हेर्न र सुन्नका निम्ति बसिरहनुभएका हाम्रा समादरणीय श्रोता तथा दर्शकबिनहरूमा कार्यक्रममा धेरैभन्दा धेरै स्वागत गर्न चाहेँ। र कार्यक्रम चित्र लहर हामीले हप्तामा दुई दिन तपाईँहरूकै सामु लिएर आउने गरेका छौँ। आइतबार र बुधबार ठिक 4 बजेबाट 5 बजेसम्म यो 1 घन्टाको समय हामीहरू तपाईँहरूसँग रहेर मिठा मिठा नेपाली चलचित्रका गीत सङ्गीतहरूलाई राख्छौँ। यसमा तपाईँहरू पनि सहभागिता जनाइ यस्तै मिठा मिठा गीत सङ्गीतहरू रोज्दै गर्न सक्नुहुनेछ यदि तपाईँहरू फुर्सदमा हुनुहुन्छ भने होइन। र कार्यक्रम चित्र लहर हेर्नको लागि विभिन्न माध्यमबाट तपाईँहरू जोडिन सक्नुहुनेछ। यति राम्रो कार्यक्रम गइरहेको छ, फेसबुक लाइभ मार्फत गइरहेको छ भने तपाईँहरू हामीसँग हाम्रो पात्रबाट पनि जोडिन सक्नुहुनेछ र यसै गरेर तपाईँहरू हामीसँग रेडियोको माध्यमबाट पनि जोड्न सक्नुहुनेछ र कार्यक्रम चित्र लहरलाई हेर्दै सुन्दै साथ दिनुभएकै हुन्छ। पक्कै पनि कार्यक्रमलाई सेयर पनि गरेर साथ दिन सक्नुहुनेछ र आज हामी आइतबारको श्रृङ्खलामा रहनेछौँ। मिठा मिठा नेपाली चलचित्रका गीत सङ्गीतहरू राख्दै हामी अगाडि बढ्ने क्रममा सदैव रहिरहनेछौँ र कार्यक्रमको सुरुवातमा गीत सङ्गीतहरूलाई नै हामीले राख्छौँ। तपाईँले पनि रोजेर पठाउन सक्नुहुनेछ र तपाईँहरूकै रोजाएको गीत सङ्गीतलाई र विशेष गरेर चाहिँ आज हामीले नेपाली चलचित्रका गीत सङ्गीतहरूलाई स्थान दिन्छौँ र चलचित्रका विभिन्न मिठा मिठा गीत सङ्गीतहरू यदि तपाईँलाई कसैलाई होइन अब जस्तै सुनाउनु मन छ तपाईँहरूको साथीभाइहरू होला होइन तपाईँहरूको आफन्तहरू होला जो कोही पनि हुनसक्छ उहाँहरूको लागि पनि मिठा मिठा नेपाली चलचित्रका गीत सङ्गीतहरू रोजेर साथ दिन सक्नुहुनेछ होइन। र आज चाहिँ नारीहरूको महान पर्व हरितालिका तिजको डर खाने दिन चाहिँ रहेको छ होइन। पक्कै पनि सबैजना रमाइलो गर्दै होइन डर खाने तयारी पनि गर्दै हुनुहुन्छ होला, सबैजना भेला पनि भइसक्नु भयो होला, दिदी बहिनीहरू माइती गाउँमा पनि गइसक्नु भएको छ होला, यतिखेर चाहिँ सबैजना भेट भएर रमाइलो गरिराख्नु भएको छ होला होइन। र आज रातिबाट अब भोलि व्रत बस्ने भएपछि रातिदेखि नै होइन अब खानेकुराहरू विभिन्न परिकारहरू बनाएर खाएर होइन भोलि चाहिँ भोकै भोकै व्रत बस्नुपर्नेछ नि त। त्यस कारण राति 12 बजे पछि चाहिँ तपाईँहरूले चाहिँ होइन डर खाएर चाहिँ भोलिको लागि होइन बलियो भएर होइन भोलि व्रत बस्नुपर्ने हुन्छ। त्यसको लागि तपाईँहरू बलियो भएर चाहिँ राति मजाले खाने होला अब। र धेरैजनाले चाहिँ यो तिजलाई एकदमै रमाइलो तरिकाले मनाइराख्नु भएको छ, मनाउने तर्कमा पनि हुनुहुन्छ र भोलि चाहिँ होइन व्रत बस्ने चलन पनि रहेको छ। व्रत बस्नुहुन्छ धेरै दिदी बहिनीहरू, चलन मात्रै होइन यो चलिआएको चलन नै हो। र व्रत बस्दै होइन नाचगान मन्दिरमा जम्मा भएर धेरै दिदी बहिनीहरू आमाहरू होइन मन्दिरमा पूजा गर्ने बेलामा चाहिँ पूजा सकाइसकेपछि चाहिँ रमाइलो गर्दै नाचिरहनुहुन्छ। र व्रत बस्ने क्रममा चाहिँ धेरैजनाले चाहिँ पानी समेत पनि नखाइकन व्रत बस्नुहुन्छ होइन, त्यसले चाहिँ अलिकति स्वास्थ्यमा चाहिँ नराम्रो असर पर्न सक्छ। त्यस कारण पानी चाहिँ मजाले खानु सक्नुहुनेछ है, चोखो खानेकुराहरू खानुहोस्, पानी चाहिँ मजाले खानु सक्नुहुनेछ। र व्रत होइन अब शिवजीको पूजा गरेर अब आफ्नो के कामना छ होइन त्यो कामना शिवजीको अगाडि अब मनमा नै भनेर होइन व्रत बस्ने चलन छ। त्यो व्रत बसेर चाहिँ अब आफ्नो मनोकामना पुरा होस् भनेर पनि धेरै दिदी बहिनीहरू व्रत बसिरहनुहुन्छ र यो पर्व चाहिँ एकदमै रमाइलो छ होइन। दिदी बहिनीहरू जम्मा भएर नाचगानमा होइन एकदमै रमाइलो गरेर यो चाड मनाइरहनु भएको छ। तपाईँहरू जहाँ जस्तो अवस्थामा हुनुहुन्छ त्यही अवस्थामा चाहिँ चाडपर्व मनाउनु होला भन्न चाहे। यतिखेर देशमा पनि अलिकति होइन यो विभिन्न घटनाले चाहिँ अलिकति नरमाइलो बनाइरहेको अवस्था छ र अब माइत जान मिल्ने दिदी बहिनीहरू जान सक्नुहुनेछ र अलिकति यो बाटो पनि होइन अहिले त्यति खासै राम्रो छैन, यो पानी पहिरोले गर्दाखेरि बाटो पनि अलिकति अवरोध भइरहेको छ। तपाईँहरू जहाँ भए पनि यो चाडलाई चाहिँ रमाइलो गरेर मान्ने हो होइन, खाने हो अब रमाइलो गरेर मान्ने हो होइन। तपाईँहरू चाहिँ अब जान नमिल्ने दिदी बहिनीहरू चाहिँ होइन जहाँ जस्तो अवस्था हुनुहुन्छ त्यहाँ त्यसरी नै चाडपर्वलाई चाहिँ सरल तरिकाले चाहिँ मनाउन सकिनेछ।
राजा होइन सम्पूर्ण दिदी बहिनीहरू आमाहरूलाई चाहिँ यो हरितालिका तिजको आज दर खाने दिनमा शुभकामना पनि व्यक्त गर्न चाहेँ। र कार्यक्रम चित्रलहरमा मिठा मिठा नेपाली चलचित्रका गीत सङ्गीतलाई स्थान दिँदै हामी अगाडि बढ्ने क्रममा छौँ र अबको क्रममा एउटा गीतलाई नै राखेर सुरुवात गर्न चाहन्छौँ हामी कार्यक्रम होइन। यो सुरुवातको गीत तपाईँहरूलाई नै तपाईँहरूकै लागि रहनेछ। स्वीकार।

यो मिठो गीत हामीले लिएका थियौँ चलचित्र कोसे ढुङ्गाबाट। यो मिठो टिज गीत हामीले तपाईँहरूकै लागि राख्यौँ, निकै नै मिठो र निकै नै भाइरल गीत। यो टिकटकमा चाहिँ यो गीत यति भाइरल भएको थियो होइन, एकदमै मिठो गीत रहेको छ। नत्र भने जिन्दगी व्यर्थ छ है पुतली होइन, र निकै नै मिठो आवाज दिनुभएको छ समीक्षा अधिकारी केन सेन्चुरी र दीपिका वयम्बु मगरजीको आवाजमा चाहिँ हामीले मिठो गीत सुन्यौँ हेऱ्यौँ, र तपाईँले पनि यस्तै गीत सङ्गीतहरू रोजाइमा पार्न सक्नुहुनेछ। तपाईँहरूको रोजाइको गीत सङ्गीतलाई राख्दै हामी अगाडि बढ्ने क्रममा छौँ। र त्यो तिजका गीतहरू नेपाली चलचित्रहरूमा पनि हामीले देख्छौँ होइन, र निकै मिठा मिठा गीत सङ्गीतहरू रहेको छ। तपाईँलाई सुन्न मन लागेका गीत सङ्गीतहरू रोजी पठाउन सक्नुहुनेछ। कार्यक्रम चित्र लहर तपाईँहरूको आफ्नै कार्यक्रम रहेको छ, यसमा तपाईँहरू मजाले सहभागिता जनाउन सक्नुहुनेछ। र कुन माध्यमबाट हामीसँग जोडिरहनु भएको छ र कुन माध्यमबाट हामीलाई हेरिरहनु भएको छ जानकारी पनि गराउन सक्नुहुनेछ। र कार्यक्रम चित्र लहरमा हामी तपाईँहरूसँग रहनेछौँ लगभग एक घन्टाको समय अवधिभर होइन, र तपाईँहरू हामीसँग जोडिन सक्नुहुनेछ। र मिठा मिठा गीत सङ्गीतको साथसाथै मिठा मिठा मेसेजहरू पनि तपाईँले गर्न सक्नुहुनेछ। र यतिखेर हामीसँग वेणी जीवन जोडिरहनु भएको छ। नमस्कार असल साथी रेडियो टिम सबैमा बर्थने दिन र हरितालिका तिजको सबै सबैमा शुभकामना। मलाई फुल्नु देऊ भन्ने गीत राखिदिनुहोला भनेर उहाँले एकदमै मिठो गीत चाहिँ रोज्नु भएको छ। वेणीजीलाई विशेष धन्यवाद दिन चाहे कार्यक्रममा सहभागिता जनाइदिइराख्नु भएकोमा होइन। आज दिदी बहिनीहरूलाई पक्कै पनि तिज लागेको छ, आज दर्खाने तर्खरमा हुनुहुन्छ, तयारीमा हुनुहुन्छ होला होइन। सबैजना आफ्नो माइती गाउँमा पुगिसक्नु भएको छ होला, र माइती गाउँमा पुग्न नपाएका चेलीहरूले चाहिँ आफ्नो व्यथा होइन, अब के कारणले जान नपाएको हो त्यो व्यथालाई चाहिँ होइन एउटा गीतको माध्यमबाट होइन गीत गाएर चाहिँ आफ्नो दुःख व्यक्त गरिरहनुहुन्छ होइन। एकदम गीतहरू सुन्दा पनि कुनै गीत एकदमै रमाइला हुन्छन् तिजका गीतहरू, कुनै चाहिँ एकदमै रुनो मन लाग्ने मनलाई एक प्रकारको रुवाउने खालका गीतहरू पनि बजारमा आइरहेको छ होइन। पक्कै पनि तपाईँहरू पनि हामीसँग जोडिन सक्नुहुनेछ यस्तै गीत सङ्गीतहरू हेर्न सुन्न रोज्नको लागि होइन त। र हामीसँग धेरै साथीहरू जोडिरहनु भएको छ। उमेश रेग्मीजी भन्नु जोडिरहनु भएको छ, नमस्कार भन्नुभएको छ। नमस्कार उमेशजी, कार्यक्रममा स्वागत छ। र यसै गरेर हुम्मा चापाईजी पनि जोडिरहनु भएको छ, नमस्कार म हुम्मा चापाई काठमाडौँबाट सुनिरहेको छु भन्नुभएको छ उहाँले। हुम्मा चापाईजीलाई पनि विशेष धन्यवाद दिन चाहे साथसाथै कार्यक्रममा स्वागत छ। र कार्यक्रममा सहभागिता जनाइरहनु भएको छ, गीत सङ्गीतहरू यदि हेर्न सुन्नु मिल्छ भने रोजी पठाउन सक्नुहुनेछ भन्न चाहेँ। यति बेला हामीसँग जोडिरहनु भएको छ कमल श्रेष्ठजी जोडिरहनु भएको छ। उहाँ लेख्नुहुन्छ, आज मलाई एलिना चौहान रचना रिमालको आवाजमा रहेको तिज विशेष गीत चाहिँ उहाँले झिमे दाउ तिज बाटल गीत चाहिँ उहाँले रोज्नु भएको छ। यदि मिल्छ भने प्लिज प्लिज बजाइदिनुहोस् न सिस्टर ल भन्नुभएको छ, समय मिलेको खण्डमा भनेर उहाँले भन्नुभएको छ। उहाँ अगाडि लेख्नुहुन्छ, हेलो हजुर नमस्कार, म तिनजुरे मिडिया ग्रुपको सदस्य तेह्रथुम फेदाबाट कमल श्रेष्ठ हो, र यस कार्यक्रम मार्फत अब रोज्ने गीत सुनाउनु पर्दा साथीहरू यस प्रकार हुनुहुन्छ भनेर धेरै साथीहरूलाई चाहिँ सम्झिरहनु भएको छ होइन। यसै कार्यक्रम मार्फत उहाँले आफ्नो साथीहरूलाई एकदमै मिठो सम्झना गरिरहनु भएको छ भने कार्यक्रमको अन्तिममा उहाँ लेख्नुहुन्छ, सम्पूर्ण साथीहरूलाई अब रोज्ने गीत मार्फत मजाले इन्जोय लिनुहोला भन्दै बिदा हुन्छु, ओके बाई बाई भन्नुभएको छ। कमल श्रेष्ठजीलाई पनि विशेष धन्यवादका साथ कार्यक्रममा स्वागत गर्न चाहे, र एकदमै मिठो गीत चाहिँ उहाँले रोजी पठाउनु भएको छ होइन। कमल श्रेष्ठजीलाई फेरि पनि धन्यवाद। र यसै गरेर हामीसँग उमेश रेग्मीजी जोडिरहनु भएको छ, सबै नेपाली महिला दिदीबहिनीहरूलाई तिज पर्वको हार्दिक शुभकामना व्यक्त गर्दछु भन्नुभएको छ उहाँले। आज मलाई कन्यादान नेपाली चलचित्रको तिजको लहरा आयो बढीलाई सुन्न मन लागेको छ भन्नुभएको छ। तिजको गीत उहाँले रोज्नु भएको छ। उमेशजीलाई धेरै धन्यवाद, र साथसाथै कार्यक्रममा स्वागत पनि छ। एकदमै मिठो पुरानो नेपाली चलचित्र कन्यादानको गीत चाहिँ उहाँले रोज्नु भएको छ, तिजको गीत होइन। तिज आउँदा चाहिँ होइन यो कन्यादानको यो गीत
एकदमै राम्रो पनि छ होइन, यो तिजमा चाहिँ यो गीत सुन्न पाएन भने अलिकति खल्लो पनि हुन्छ होइन, किनभने निकै नै राम्रो गीत रहेको छ नेपाली चलचित्र कन्यादान होइन, यो पुरानो चलचित्र रहेको छ गौरी मल्लको, एकदमै मिठो छ यो गीत पनि होइन। प्रतिबन्धकारकै रोजाको गीत सङ्गीतलाई राख्छौँ, हेर्दै सुन्दै साथ त दिनुहुन्छ नै, कार्यक्रमलाई सेयर पनि गरेर साथ दिनुहोला भन्न चाहेँ होइन। धेरै साथीहरू जोडिरहनु भएको छ विभिन्न माध्यमबाट होइन, तपाईँहरू पनि हामीसँग जोडिने क्रममा हुनुहुन्छ भने आउनुहोस्, कार्यक्रममा स्वागत छ। र अब भने अर्को एउटा मिठो गीतलाई हामी जोड्छौँ, अबको क्रममा गीत तपाईँहरूको लागि रहनेछ।

जितना मीठ गीत हमें राख्यौं बेनीजी को हृदयमा चलचित्र समर्पणबाट यो मीठ गीत हामीले लिएका थियौँ। साधना सरगम र सोनु निगमको आवाजमा निकै नै मिठो गीत हामीले तपाईँहरूकै माझ राख्यौँ र कार्यक्रम हामी चित्रलहरमा छौँ र चित्रलहरमा तपाईँहरूकै रोजाएको मिठा मिठा गीत सङ्गीतहरू राख्ने क्रममा हामी छौँ भने तपाईँहरू हामीसँग कुन माध्यमबाट जोडिरहनु भएको छ र कुन माध्यमबाट हामीलाई तपाईँहरूको सहभागिता जनाइरहनु भएको छ जानकारी पनि गराउँदा अझै राम्रो र कार्यक्रम चित्रलहरमा मिठा मिठा गीत सङ्गीत त हामीले राख्छौँ नि होइन तपाईँहरूकै रोजाइको र हाम्रो रोजाइको यति रामसँग हाम्रा श्रोताहरू पनि जोडिरहनु भएको छ विभिन्न स्थानबाट र विभिन्न माध्यमबाट जोडिरहनु भएको छ र कार्यक्रम चित्रलहरमा यतिखेर हामीसँग जोडिरहनु भएको छ देवेन किशोर अन्जानजी जोडिरहनु भएको छ। उहाँ लेख्नुहुन्छ आफू सक्षम भनेको आफ्नै पौरखले हुने हो किनकि अरूको आशामा भर पर्ने त माग्नेहरूले मात्रै हो। हुने खाने र हुँदा खानेहरूका बिचमा आएको यो तिज आफूसँग जे छ त्यसैमा रमाउनुहोस् ऋण काटेर चाडबाड नमनाउनुहोस् आफूभन्दा माथिकालाई हेरेर होइन आफूभन्दा मुनिकालाई हेरेर अगाडि बढ्ने कोसिस गर्नुहोस् र अरूको देखा सिखी र तरक भरकमा नलाग्नुहोस् सभ्य र भव्यका साथ चाडबाड मनाउनुहोस् कसैलाई पनि असर पुग्ने खालका गतिविधिहरू नगर्नुहोस् आफ्नो आफ्नो संस्कार र संस्कृतिलाई कसैले पनि नभुल्नुहोस् यहाँ र यहाँका सबै परिवारजनहरूमा हरितालिका तिज यानि कि तर्खाने दिनको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु देवेन किशोर अन्जान प्रवासी भनेर उहाँले तिजको सन्दर्भमा यो छोटो मिठो लेख लेखेर पठाउनु भएको छ। यसको लागि विशेष धन्यवाद दिन चाहन्छु देवेन किशोर अन्जानजी र उहाँले गीत पनि रोज्नु भएको छ विष्णुमाझीको नयाँ तिज गीत हजुर भन्नुभएको छ उहाँले चाहिँ लोकगीत रोज्नु भएको छ होइन र यसरी विश्वासी पनि जोडिरहनु भएको छ उहाँले पनि गीत रोजिरहनु भएको छ धन्यवाद छ विश्वासी कार्यक्रममा सहभागिता जनाइ मिठा मिठा गीत सङ्गीतहरू रोजेर साथ दिइरहनु भएको छ यसको लागि विशेष धन्यवाद दिन चाहेँ र कार्यक्रम चित्रलहर तपाईँहरूले कहाँबाट हेरिरहनु भएको छ र कुन माध्यमबाट जोडिने तर्खरमा हुनुहुन्छ जानकारी पनि गराउँदा हुन्छ राम्रो र विश्वासी लेख्नुहुन्छ दर्खाने दिन तिजको शुभकामना सबै महिला चेलीबेटीहरूलाई भनेर उहाँले तिजको शुभकामना पनि व्यक्त गरिरहनु भएको छ विश्वासीलाई यसको लागि पनि विशेष धन्यवाद दिन चाहेँ र कार्यक्रम चित्रलहरमा मिठा मिठा नेपाली चलचित्रका गीत सङ्गीतहरू राख्दै हामी अगाडि बढ्ने क्रममा छौँ तपाईँहरू पनि हामीसँग जोडिरहनु भएको छ निकै नै मिठा मिठा होइन तिजका गीतहरू र अन्य गीतहरू पनि तपाईँहरूले रोजिरहनु भएको छ र तपाईँहरूकै रोजाएको गीत सङ्गीतलाई राख्दै हामी अगाडि बढ्ने क्रममा सदैव रहिरहनेछौँ। अबको क्रममा एउटा मिठो गीतलाई हामी जोड्छौँ यो गीत तपाईँहरूकै लागि रहनेछ स्वीकार

निकै नै मिठो किसको गीत हामीले हेऱ्यौँ सुन्यौँ पनि होइन कहाँ श्रेष्ठजीको रोजाइमा निकै नै मिठो गीत रहेको छ एलिना चौहान र रचना रिमालको आवाजमा होइन जुन दुईबाट हामीले मिठो गीत लिएका थियौँ होइन यो टिज बटल गीत रहेको छ जिनेडाउ चलचित्र दुईको होइन निकै नै मिठो रहेको छ गीत पनि निकै नै रमाइलो बनिरहेको छ देवानी जेठानीको होइन यो लवन्त यो गीतमा चाहिँ देखाइएको छ बाँकी पनि यो चाहिँ चलचित्रमा मात्रै सीमित होइन खासै यो देवानी जेठानीहरू होइन एकदमै मिल्ने नै हुन्छन् होइन र कार्यक्रम चित्र लहरमा हामी छौँ गीत सङ्गीत तपाईँहरूकै रोजाइको राख्छौँ यसमा पनि तपाईँहरूकै रोजाइको विशेष गरेर मिठा मिठा गीतहरू राखेका छौँ र तिजका गीतहरू रहेको छ होइन र तपाईँले पनि यस्तो गीत सङ्गीतहरू रोजिरहनु भएको छ यति हामीसँग धर्मराजी जोडिरहनु भएको छ उहाँ लेख्नुहुन्छ नमस्ते शुभ दिन दर्खाने दिनको शुभकामना म तपाईँ धर्मराज दुबईबाट कार्यक्रम सुन्दैछु आज मलाई नेपाली चलचित्र अक्षराबाट नाचौँ बबी लै बोलको तिज गीत बजाइदिनुहोस् न ल आज जन्मदिन मनाउने इलामकी बहिनी फुच्ची सङ्गीता खतिवडा र मरङकी साथी उमा अधिकारीलाई जन्मदिनको शुभकामना सबैमा शुभ दिनको कामना मिठो सम्झना भन्नुभएको छ धर्मराजजीलाई पनि विशेष धन्यवाद साथसाथै नमस्कार छ हजुर होइन कार्यक्रममा सहभागिता जनाइरहनु भएको छ यतिखेर उहाँ दुबईबाट हाम्रो कार्यक्रमलाई हेर्दै सुन्दै साथ दिइरहनु भएको छ अब दर्खाने दिन रहेको छ कति पनि होइन सबैजनालाई आजको दिन शुभकामना पनि व्यक्त गर्न चाहे दर्खाने दिनको होइन र उहाँ पनि निकै नै मिठो गीत रोजिरहनु भएको छ चलचित्र अक्षराबाट होइन तपाईँहरूकै रोजाइको गीत सङ्गीतलाई राख्छौँ र आज जन्मदिन मनाउने साथीहरूलाई हाम्रो तर्फबाट जन्मदिनको अनगिन्ती शुभकामना पनि व्यक्त गर्न चाहे र कार्यक्रममा तपाईँहरू जोडिरहनु भएको छ विभिन्न स्थानबाट विभिन्न माध्यमबाट र मिठा मिठा तिजका गीतहरू पनि रोजिरहनु भएको छ तपाईँहरूकै रोजाइको गीत सङ्गीतलाई राख्दै निकै नै रमाइलो गर्दै अगाडि बढ्ने तर्खरमा हामीहरू छौँ कार्यक्रमलाई सेयर पनि गर्नुहोला मिठा मिठा नेपाली चलचित्रका गीत सङ्गीतहरू पनि रोजि नै रहनु भएको छ होइन र अब भने फेरि पनि अर्को एउटा मिठो गीतलाई हामी जोड्छौँ यस्तै मिठा मिठा गीत सङ्गीतहरू रोज्दै गर्नुहोला कार्यक्रम चित्र लहरमा अबको क्रममा यो मिठो गीत तपाईँहरूकै लागि स्वीकार्छ।

0: पोखरा फर्टिलिटी क्लिनिकल प्राली पोखरा चार गैरापाटन निसन्तानपन अर्थात बाँझोपन पुरुष वा महिला दुवैको कारणले हुन सक्छ। अब देश तथा विदेश जाने बाध्यताको अन्त्य गर्दै तपाई हाम्रै सहर पोखरामा पोखरा फर्टिलिटी क्लिनिकल प्राली अत्याधुनिक प्रविधिका साथ सञ्चालनमा आएको जानकारी गराउँछौ। पोखराकै चर्चित निसन्तानपन रोग विशेषज्ञ डाक्टर राजेश अधिकारीद्वारा जाँच गरिने दैनिक सुविधा सम्पन्न क्लिनिकबाट आयुआई आइबीआर तथा सम्पूर्ण जाँच गरिन्छ। पुनश बजारमा हल्ला गरिए जस्तो निसन्तानको प्रारम्भिक जाँचहरू महँगो नभई अन्य रोगको सामान्य चेक जाँच रहेको रहेको जानकारी गराउँछौ। तपाईँ पनि आजै सम्पर्क गरी सन्तान सुख प्राप्त गर्नुहोस्। सम्पर्क पोखरा फर्टिलिटी क्लिनिकल प्राली पोखरा चार कैरा पाटन बाल गोपाल मार्ग रामकृष्ण टोल गणेश मन्दिरबाट भित्र फोन 061-578-582।
1: यी तीनै स्पर्शहरू हुन् जो मायाका खानी हुन्। यी तीनै अनुभवका रेखाहरू हुन् जो संस्कृति र संस्कारका धरोहर हुन्। यी तीनै विकासका संवाहक हुन् जो परिवर्तनका साक्षी हुन्। नयाँ पुस्ताका असल साथी अनि देशकै अभिभावक हुन् ज्येष्ठ नागरिक।
2: ज्येष्ठ नागरिकको सम्मान, असल र सभ्य नागरिकको पहिचान। नेपाल सरकार विज्ञापन बोर्ड।
3: लोपोन्मुख प्राकृतिक सम्पदा, वन्यजन्तु वा प्रजातिको अस्तित्वलाई प्रतिकूल असर नपुर्याउँ भन्ने कुरामा आम समुदायलाई विश्वस्त दिलाऊ।
4: सङ्कटापन्न वन्यजन्तु, वनस्पति, प्राकृतिक सम्पदा तथा जैविक विविधता संरक्षण तथा व्यवस्थापनमा हामी सबैले सहयोग पुर्याउँ।
3: वन्यजन्तुको चोरी शिकार तथा अवैध व्यापार नियन्त्रण तथा खबरदारी गरौँ।
4: पर्यावरणमा देखिने असन्तुलनले मानिस, वन्यजन्तु, जैविक लगायतका समग्र क्रियाकलापमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा प्रभावित हुने हुँदा यस्ता प्राकृतिक सम्पदा, वन्यजन्तु संरक्षण र वातावरण सुधार गरी पर्यटकीय विकासमा टेवा पुर्याउँ।
3: प्राकृतिक सम्पदाहरू वन, वन्यजन्तु, जलको संरक्षणमा हातेमाला गरौँ, सबै नागरिक बनाऊ।
4: विस्तृत जानकारीको लागि राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, प्रधान कार्यालय, हरियो खर्क 15, पोखरा कास्की, फोन नम्बर 061-434-1102-443-802।
5: ओहो राजन भाइ, के छ?
6: यो पाइप चुह्यो अनि दुःख दियो भने नि तपाईँ मेरो नामै चेन्ज गरिदिनुहोस्।
5: ओहो सुरेश भाइ, के छ खबर?
6: ओहो विजय भाइ, कता हो विजय भाइ? जबदेखि किसानको डिउरा स्ट्रिम सिपिबिसी पाइप प्रयोग गर्न थाले त्यसपछि मेरो नाम विजय मात्र रह्यो।
7: विश्वको नम्बर एक जापानिज कम्पाउन्ड सेक्युसीको उत्कृष्ट प्रविधिबाट बनेको किसान ड्युरा स्ट्रिम सिपिबिसी पाइप्स, राष्ट्रको शान किसान।
8: ब्रोडकास्टिङ लाइभ वर्ल्ड वाइड, असल साथी रेडियो।
9: छोटो व्यापारी विश्राम पछि हजुरहरूलाई फेरि पनि कार्यक्रममा धेरै भन्दा धेरै स्वागत गर्न चाहे र कार्यक्रम चित्र लहरमा आज हामी छौँ आइतबारको श्रृङ्खलामा र आइतबारको श्रृङ्खलामा पनि तपाईँहरूकै रोजाको मिठा मिठा नेपाली चलचित्रका गीत सङ्गीतहरू राख्दै हामी अगाडि बढ्ने क्रममा छौँ। तपाईँहरू हामीसँग जोडिने क्रम त जारी नै छ र यतिखेर हामीसँग धेरै साथीहरू जोडिरहनु भएको छ। गीत सङ्गीत पनि निकै नै मिठा मिठा गीत सङ्गीतहरू रोजिरहनु भएको छ होइन र तपाईँहरू हामीसँग विभिन्न माध्यमबाट जोडिन सक्नुहुन्छ। तपाईँलाई जुन माध्यम सजिलो लाग्छ त्यही माध्यमबाट सहभागिता जनाउँदै गर्नुहोला। कार्यक्रम चित्र लहरमा हामी लगभग एक घन्टाको समय अवधिभर तपाईँहरूसँगै रहनेछौँ र तपाईँले नै रोजी पठाउनु भएको अति नै मिठा मिठा नेपाली चलचित्रका गीत सङ्गीतहरू राख्दै हामी अगाडि बढ्ने क्रममा छौँ र यतिखेर तिजको यो माहौल छ होइन, दिदी बहिनीहरू माटी गाउँमा निकै नै रमाइलो गर्दै तिज मनाउने तयारीमा पनि हुनुहुन्छ होइन। फेरि पनि एकचोटि सम्पूर्ण हाम्रा चेलीबेटीहरूलाई तिजको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहे होइन। र कार्यक्रममा आफ्नो तिजका गीतमै रोजेर साथ दिइरहनु भएको छ। र भर्खरै हामीले एकदमै मिठो पुरानो चलचित्र कन्यादानबाट निकै नै मिठो गीत हेऱ्यौँ पनि होइन, र यो गीतलाई चाहिँ रोजी पठाउनु भएको छ उमेश रेग्मीजीको रोजाइमा हामीले गीत राख्यौँ चलचित्र कन्यादानबाट होइन। र कार्यक्रममा तपाईँहरू पनि जोडिएर यस्तो गीत सङ्गीतहरू रोजाउन पार्न सक्नुहुनेछ, कसैलाई सुनाउन मन छ भने पनि गीत सङ्गीतहरू रोजेर पठाउन सक्नुहुनेछ। कुनै शुभका सन्देशहरू होइन, शुभ सन्देशहरू जस्तै तिजको शुभ सन्देशहरू रहन्छन् होइन, तपाईँले चाहिँ आफन्त साथीभाइहरूमा पनि शुभकामनाहरू आदान प्रदान गर्न सक्नुहुनेछ। र निकै नै मिठा मिठा गीत सङ्गीतहरू रोजेर साथ दिइरहनु भएको छ। र तपाईँहरूकै रोजाएको गीत सङ्गीतलाई राख्दै हामी अगाडि बढ्ने क्रममा छौँ। र यतिखेर हामीसँग सविता सुवेदीजी जोडिरहनु भएको छ, उहाँले निकै नै मिठो मुक्तक चाहिँ लिएर आउनु भएको छ। उहाँको मुक्तक यस प्रकार छ, अलिअलि आँखा मेरो रसाएर गयो तिमी होइन, अलिअलि आँखा मेरो रसाएर गयो तिमी, अर्कैसँग माया प्रति बसाएर गयो तिमी, चस्स चस्स काँडाले काँडाले झैँ मुटु मेरो घोची आज, चस्स चस्स काँडाले झैँ मुटु मेरो घोची आज, मिठा मिठा बात गरी फसाएर गयो तिमी। निकै नै मिठो मुक्तक रहेको छ। र उहाँ अगाडि लेख्नुहुन्छ, दर्शनी हजुर आउनुहुन्छ, म पनि हेर्दैछु फिर्केदेखि, आज म त घरमै छु गरै भन्नुभएको छ। सबै सबैमा दर्खाने दिन हरितालिका तिजको शुभकामनाला भन्नुभएको छ उहाँले। धन्यवाद छ सविताजी हाम्रो तर्फबाट पनि। दर्शन नमस्कार छ हजुरलाई, साथसाथै कार्यक्रममा स्वागत पनि छ। हामी यहाँ सबैजना सन्चैसँग आरामै छौँ। र यतिखेर उहाँले हाम्रो कार्यक्रमलाई फिर्केदेखि हेर्दै सुन्दै साथ दिइरहनु भएको छ। आज त म घरमै छु गरेँ भन्नुभएको छ, आज त घरमा बस्नु पनि पऱ्यो नि होइन र तिजको डर खाने तयारीमा पनि हुनुहुन्छ होला। तिजको डरमा के के खाँदै हुनुहुन्छ सविताजी होइन, हामी किन रमाइलो गर्दै मनाउनु होला होइन, सबैजना जम्मा भएर आज डर खानुहोस्, भोलि चाहिँ व्रत बस्नु पर्नेछ होइन, शिवजीको पूजा गर्दै भोलि चाहिँ व्रत बस्नुहुन्छ होला तपाईँ पनि होइन। तिजको फेरि पनि एकचोटि शुभकामना व्यक्त गर्न चाहिँ सम्पूर्ण सम्पूर्ण हाम्रा श्रोता तथा दर्शक दिनहरूलाई। र यति भन्दै अर्को एउटा मिठो गीतलाई हामी जोड्छौँ, गीत तपाईँहरूकै लागि रहनेछ। सुनिकाल्नुहोस्

रामचन्द्रजी जोडिरहनु भएको छ, उहाँ लेख्नुहुन्छ, हजुर नमस्कार दिदी, म रामचन्द्र राई उदयपुर बेलुका नगरपालिका 6 सुन्दैछु र हेर्दैछु दिदी। अब बज्ने गीत सुन्न र सुनाउन चाहन्छु दिया सौगात र परिमा राईलाई हस्तबाई भन्नुभएको छ उहाँले। रामचन्द्रजीलाई पनि हाम्रो तर्फबाट दर्शन नमस्कार छ हजुर। कार्यक्रममा धेरैभन्दा धेरै स्वागत गर्न चाहे होइन, र कार्यक्रमलाई हेर्दै सुन्दै साथ दिइरहनु भएको रहेछ, विशेष धन्यवाद दिन चाहेँ। र यसै गरेर हामीसँग विश्वास थापा मगर ऋषिजी जोडिरहनु भएको छ, दिदी हजुर तिजमा डर खान जानुहुन्छ कि माइत दिदी भन्नुभएको छ उहाँले। हामीसँग खासै यो चाड चाहिँ नमनाउने भएको कारणले चाहिँ माइत जाने चाहिँ नजाने होला होइन, तिज नमा हामीसँग खासै मनाउँदैन होइन। र कार्यक्रममा तपाईँहरू सहभागिता जनाइरहनु भएको यसको लागि विशेष धन्यवाद। यो साल तिज छ कि माई दिदी तपाईँको भन्नुभएको छ, तिजको चाड चाहिँ हामीले खासै मनाउँदैनौँ, त्यस कारण तिज छैन नि भन्नु पऱ्यो अब। र असल साथीको डर खाने दिनको डान्स चाहिँ कतिखेर आउँछ हेर्न हतार छ भन्नुभएको छ, अलि दिन खोल्नु होला पक्रिने होइन, आउनेछ हेर्नु होला मजाले भन्नुभएको विष्णु, अझ विशेष गरी उहाँले चाहिँ विष्णु बराल दाजुको चाहिँ डान्स हेर्न खोज्नु भएको छ। हामी चाहिँ केही दिनपछि राख्छौँ है, तपाईँ प्रतीक्षा गर्नुपर्नेछ यसको लागि होइन। विश्वासीलाई विशेष धन्यवाद दिन चाहे कार्यक्रममा सहभागिता जनाइरहनु भएकोमा। र कालिम्पोङ चित्र लहरबाट हामी लगभग छुट्टिने बेला पनि भइसकेको छ होइन, तपाईँहरू जोडिनु भयो मिठा मिठा प्लिजका गीतहरू, विशेष गरेर नेपाली चलचित्रका गीत सङ्गीतहरू रोजेर साथ दिनुभयो, यहाँहरूलाई विशेष धन्यवाद दिन चाहे। र हाम्रा चेलीबेटीहरू होइन, नारीहरूको महान पर्व हरितालिका तिज आज दर्खाने दिन, भोलि चाहिँ व्रत बस्ने दिन छ, आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोला होइन, व्रत बस्ने बेलामा त्यस कारण व्रत बसेर रमाइलो त गर्ने तर होइन, हामी चाहिँ धेरै नै कष्टकरको व्रत बस्छौँ, पानी पनि नखाइकन त्यसरी चाहिँ नबस्नुहोला। आफ्नो शरीरमा होइन पर्याप्त मात्रामा पानीको कमी हुन जान्छ, त्यस कारण आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोला भन्दै आजको कार्यक्रमबाट लगभग म छुट्टिने बेला पनि भइसकेको छ होइन। तिन्जेल हेर्दै सुन्दै साथ दिनुहुने सम्पूर्ण हाम्रा श्रोता तथा दर्शक बिनालाई हृदयदेखि धेरैभन्दा धेरै धन्यवाद दिँदै हाम्रो भेट पक्कै पनि अर्को कार्यक्रममा हुनेछ नि, तिन्जेलको लागि प्राविधिक कक्षबाट भाइ नवीनलाई धेरैभन्दा धेरै धन्यवाद। र कार्यक्रमको अन्तिममा एउटा छोटो मिठो गीत राख्दै म पनि आजको कार्यक्रमबाट अझै पढ्न चाहे, हस्त नमस्कार।

0: main thing that I like about Gold Coast is the people are really friendly. Even I'm really far from home.
1: स्टुडियो टाइम चाहिँ अहिले साँझको 5 बज्यो।
2: तपाईं सुन्दै हुनुहुन्छ असल साथी रेडियो, तपाईं सँगै गुनगुनाउँदै।
3: नमस्ते डाक्टर सर।
4: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
3: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
4: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
3: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
4: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य सङ्गठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
3: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
4: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
3: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
4: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ,
5: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
1: लोपोन्मुख प्राकृतिक सम्पदा, वन्यजन्तु वा प्रजातिको अस्तित्वलाई प्रतिकूल असर नपुर्याउँ भन्ने कुरामा आम समुदायलाई विश्वस्त दिलाऊ। सङ्कटापन्न वन्यजन्तु, वनस्पति, प्राकृतिक सम्पदा तथा जैविक विविधता संरक्षण तथा व्यवस्थापनमा हामी सबैले सहयोग पुर्याउँ। वन्यजन्तुको चोरी शिकार तथा अवैध व्यापार नियन्त्रण तथा खबरदारी गरौँ। पर्यावरणमा देखिने असन्तुलनले मानिस, वन्यजन्तु, जैविक लगायतका समग्र क्रियाकलापमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा प्रभावित हुने हुँदा यस्ता प्राकृतिक सम्पदा, वन्यजन्तु संरक्षण र वातावरण सुधार गरी पर्यटकीय विकासमा टेवा पुर्याउँ। प्राकृतिक सम्पदाहरू वन, वन्यजन्तु, जलको संरक्षणमा हातेमालो गरौँ, सबै नागरिक बनाऊ। विस्तृत जानकारीको लागि राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, प्रधान कार्यालय, हरियो खर्क 15, पोखरा, कास्की, फोन नम्बर 061434 1102, 443408 02।
7: सम्पूर्ण व्यवसायी, उद्योगी तथा उपभोक्ताहरूमा गुणस्तर तथा नापतौल कार्यालय पोखराको अत्यन्त जरुरी सूचना। नापतौल गर्दा ढुङ्गा, भारतीय ढक, काठको डन्डी लगायतका अवैध सामानहरू नापतौल यन्त्रको रूपमा प्रयोग नगर्ने। सुन चाँदी खरिद बिक्री गर्दा ग्राम, मिलिग्राम मात्र तौल गर्ने तथा तोला, मास, रती, लालगेडीहरू लगायतका अवैध तौल इकाइ वा सामानको प्रयोग नगर्ने। नापतौल वा नाप्ने तौलिने यन्त्र खरिद गर्दा आधिकारिक विक्रेताबाट बिल लिएर मात्र खरिद गर्ने। नापतौल सम्बन्धी कुनै पनि सामान खरिद गरेको 35 दिनभित्र प्रयोग गर्नु अगावै गुणस्तर तथा नापतौल कार्यालयबाट अनुमति पत्र लिनुपर्ने तथा आफूले प्रयोग गर्ने नापतौल तथा नाप्ने तौलिने यन्त्रहरू नियम अनुसार तोकिएको म्यादभित्र जाँच गराउने। सिलिन्डर ग्यास विक्रेताले आफूले बिक्री गर्ने ग्यासको इजाजत पत्र अनिवार्य रूपमा लिनुपर्नेछ। साथै कम्तीमा 50 किलोग्राम क्षमताको तौलिने यन्त्र राखी ग्यास बिक्री गर्दा उपभोक्तालाई तौलेर देखाएर बिक्री गर्नुपर्नेछ। इलेक्ट्रोनिक तौलले यन्त्रको क्षमताको 10% ढक प्रमाणित गराई तौलिने यन्त्रसँग राख्नुपर्नेछ। उपभोक्ताले तौलिने यन्त्र जाँच गर्दा चाहेमा ढक राखी देखाउनु पर्नेछ। काउन्टर तराजुलाई समतल सतह टेबुलमा राखेर तथा इलेक्ट्रोनिक तौलिने यन्त्र समतल सतहमा फिक्स गरेर मात्र प्रयोग गर्ने। नापतौल तथा नाप्ने तौलिने यन्त्र बिक्री मर्मत सेवा प्रदान गर्नु परेमा अनिवार्य कार्यालयबाट इजाजत पत्र लिनुपर्ने। अनियमित तरिकाले नाप तलुवा नाप्ने तौलिने यन्त्र प्रयोग बिक्री वितरण मर्मत सेवा प्रदान गरेमा प्रचलित कानुन बमोजिम कारवाही हुनेछ। विस्तृत जानकारीका लागि गुणस्तर तथा नापतौल कार्यालय पोखरा फोन 061-452-797।
8: पोखरा फर्टिलिटी क्लिनिकल प्राली पोखरा चार गैरापाटन निसन्तानपन अर्थात बाँझोपन पुरुष वा महिला दुवैको कारणले हुन सक्छ। अब देश तथा विदेश जाने बाध्यताको अन्त्य गर्दै तपाईँ हाम्रै सहर पोखरामा पोखरा फर्टिलिटी क्लिनिकल प्रणाली अत्याधुनिक प्रविधिका साथ सञ्चालनमा आएको जानकारी गराउँछौ। पोखराकै चर्चित निसन्तानपन रोग विशेषज्ञ डाक्टर राजेश अधिकारीद्वारा जाँच गरिने दैनिक सुविधा सम्पन्न क्लिनिकबाट आयुआई आइबीआर तथा सम्पूर्ण जाँच गरिन्छ। पुनश बजारमा हल्ला गरिए जस्तो निसन्तानको प्रारम्भिक जाँचहरू महँगो नभई अन्य रोगको सामान्य चेक जाँच रहेको रहेको जानकारी गराउँछौ। तपाईँ पनि आजै सम्पर्क गरी सन्तान सुख प्राप्त गर्नुहोस्। सम्पर्क पोखरा फर्टिलिटी क्लिनिकल प्राली पोखरा चार गैरापाटन बाल गोपाल मार्ग रामकृष्ण टोल गणेश मन्दिरबाट भित्र फोन 061-578-582।

0: अफकको पालो, न्यूज सर्ट, इन्फर्मेसन एन्ड टिप्स ब्रेक।
1: हालको केही वर्षहरूमा निद्राको महत्त्व स्वास्थ्यको लागि कति आवश्यक छ भन्ने कुरा युवा पुस्तालाई धेरै स्पष्ट भएको छ। यस्तो अवस्थामा आजकल जेड जेनेरेसन बीच स्लिप म्याक्सिङ नामक एउटा प्रचलन बढ्दै गएको छ। आखिर निद्रासँग सम्बन्धित यो ट्रेन्ड के हो र यसले कसरी तपाईँको स्वास्थ्यको ख्याल राख्छ? के हो स्लिप म्याक्सिङ? स्लिप म्याक्सिङ एउटा वेलनेस ट्रेन्ड हो जसमा निद्राको गुणस्तर र मात्रा सुधार गर्न विभिन्न प्रकारका प्रविधि र उत्पादनहरूको प्रयोग गरिन्छ। यसको लक्ष्य राम्रो शारीरिक र मानसिक स्वास्थ्य प्राप्त गर्नु हो। राति ओछ्यानमा जानु अघि सेल्फ केयर, रिल्याक्सेसन टेक्निक, मेडिटेसन र डिप ब्रिदिङमा जोड दिइन्छ। यस बाहेक निद्रालाई राम्रो बनाउन अनुकूल वातावरण बनाइन्छ जसले सुत्नु अघि मनलाई शान्त पार्छ र तपाईँलाई पनि राम्रो निद्रा दिन्छ। आफ्नो जीवनशैलीमा कसरी स्लिप म्याक्सिङलाई समावेश गर्ने? सुत्नको लागि तालिका बनाउनुहोस् र त्यसमा अडिग रहनुहोस्। सुत्नु अघि कोठा शान्त पार्नुहोस् र बत्ती बन्द गर्नुहोस्। सुत्नु अघि उच्च तीव्रताका क्रियाकलापहरू जस्तै इलेक्ट्रोनिक उपकरणको प्रयोग वा व्यायामबाट बच्नुहोस्। सुत्नु अघि मन र शरीरलाई शान्त पार्न गहिरो श्वास जस्ता रिल्याक्सेसन टेक्निकहरूको अभ्यास गर्नुहोस्। सुत्नु अघि क्याफिन, निकोटिन र धेरै खाना खानबाट बच्नुहोस्। के छन् त स्लिप म्याक्सिङका फाइदाहरू? पर्याप्त निद्राले छालाको कोशिकाहरूलाई पुनर्जीवित गर्न मद्दत गर्छ जसले उमेर अघि नै अनुहारमा फाइन लाइन्स र चाउरीपना देखा पर्नबाट रोक्छ। यसले ध्यान, एकाग्रता र मानसिक स्पष्टतालाई पनि बढाउँछ। यो वेलनेस ट्रेन्डले तौल नियन्त्रण, प्रतिरक्षा प्रणाली र मुटुको स्वास्थ्यको पनि राम्रोसँग ख्याल राख्छ। स्लिप म्याक्सिङले तनाव हर्मोनलाई नियन्त्रण गर्न मद्दत गर्न सक्छ जसले शान्ति र आरामको भावना उत्पन्न गर्छ।
2: सरकारलाई व्यक्तिगत रूपमा कति कर तिर्नुभयो? के प्यान कार्ड लिँदा कर धेरै तिर्नुपर्छ? थाहा पाउनुहोस् प्यान कार्डको महत्त्व। नागरिक एपका थुप्रै फिचर मध्ये सबैभन्दा चलेको फिचर हो प्यान। एपबाटै प्यान दर्ता गर्न सकिने भएकाले यो फिचर बढी उपयोगी भएको हो। सरकारले एक व्यक्ति एक व्यक्तिगत स्थायी लेखा नम्बरको नीति लिएको छ जसले गर्दा हरेक नागरिकसँग यो कार्ड हुनै पर्छ भन्ने हो। तर व्यक्तिगत प्यान कार्ड लिएपछि के हुन्छ? यो सबै करदाताको मनमा उब्जिने प्रश्न हो। व्यक्तिगत प्यान लिएपछि कुनै विशेष सुविधा वा सहुलियत पाइँदैन। तैपनि कर कट्टी रकम सोझै व्यक्तिको नम्बरमा दाखिला गर्न भने यसले सघाउँछ र भविष्यमा कर तिरेको प्रमाण लिनुपर्दा त्यही नम्बरको आधारमा सजिलै विवरण खोज्न सकिन्छ। व्यक्तिगत स्थायी लेखा नम्बर लिएपछि करको भार बढ्ने वा घट्ने पनि होइन, बरु यसले कर दाखिला गरेको विवरणलाई एकीकृत र व्यक्तिगत गर्न सघाउने हो। त्यसैले नागरिक एपबाटै प्यान कार्डको लागि आवेदन दिन सकिन्छ। त्यसको लागि सुरुमा तपाईँले आफ्नो मोबाइलमा नागरिक एप डाउनलोड गर्नुपर्ने हुन्छ। अब एप खोल्नुहोस् र भाषा छनौट गर्नुहोस्। त्यसमा आफ्नो मोबाइल नम्बर राख्नुहोस्। तपाईँले अरूको मोबाइल नम्बरबाट यो एपमा खाता खोल्न सक्नुहुन्न, त्यसैले आफ्नै नाममा दर्ता भएको मोबाइल नम्बर राख्नुहोस् र अगाडि बढ्नुहोस्। यति गरिसकेपछि एपले भर्खरै राखेको मोबाइल नम्बर तपाईँकै साथमा छ कि छैन भन्ने यकिन गर्न एसएमएस मार्फत 6 अङ्कको कोड पठाउँछ। उक्त कोड जस्ताको त्यस्तै एपमा राख्नुहोस् र पुनः अगाडि बढ्नुहोस् लेखेको स्थानमा दबाउनुहोस्। आफ्नो मोबाइल नम्बर प्रमाणित गरे जस्तै एपमा दर्ता हुन तपाईँले परिचय पत्रबाट आफ्नो विवरण समेत प्रमाणित गराउनु पर्ने हुन्छ। त्यसका लागि नागरिकता, लाइसेन्स, मतदाता परिचय पत्र वा राहदानी मध्ये कुनै एउटा विकल्प रोज्नुहोस् र त्यसै अनुसार विवरण भर्नुहोस्। यदि तपाईँले उल्लेख गरेको विवरण र गृह मन्त्रालयमा भएको विवरण मिलेको खण्डमा प्रमाणीकरण सफल हुनेछ। त्यससँगै एउटा फारम खुल्छ, त्यसमा आफ्नो छुटेको विवरण थप गर्नुहोस्। गलत विवरण सच्याउनुहोस् र अगाडि बढ्नुहोस्। यति गरेसँगै नागरिक एपमा तपाईँको दर्ता प्रक्रिया पूरा हुन्छ। अब यसमा पिन कोड राखेर तपाईँ एपमा उपलब्ध सेवाहरू प्रयोग गर्न सक्नुहुन्छ। अब प्यान लेखेको स्थानमा थिच्नुहोस् र त्यसको अन्तिममा रहेको प्यान दर्ता गर्नुहोस् लेखिएको स्थानमा दबाउनुहोस्। त्यसपछि आफूलाई फाइल पनि राजस्व कार्यालय छान्नुहोस्। अब त्यहाँ तपाईँले एपमा प्रमाणीकरण गराइसकेका विवरणहरू स्वत भरिएर आउनेछन्।
3: यति गरिसकेपछि आफ्नो मोबाइलबाट आफ्नो पासपोर्ट आकारको तस्विर खिच्नुहोस्। तपाईँको मोबाइलमा यसअघि नै तपाईँको पासपोर्ट आकारको फोटो छ भने त्यसलाई पनि प्रयोग गर्न सक्नुहुन्छ। अब व्यक्तिगत विवरणको सुरुमा रहेको तस्विरको संकेतमा टिचेर मोबाइलमा रहेको आफ्नो पासपोर्ट आकारको फोटो अपलोड गर्नुहोस्। फारममा छुटेका सबै विवरण थप्नुहोस् र गलत विवरण सच्याउनुहोस्। यति गरेपछि तपाईँको निवेदन तयार हुन्छ। अब अन्तिममा दायाँतर्फ रहेको बुझाउनुहोस् लेखेको स्थानमा दबाउनुहोस्। यति गर्दा तपाईँको प्यान दर्ता प्रक्रिया पूरा हुन्छ र एपमै आफ्नो प्यान कार्ड पाउन सक्नुहुन्छ।
2: प्यान कार्डको डिजिटल कपी चाहिँ यहाँ देखिन्छ। अब दायाँ पट्टिको स्टेटमेन्ट सेक्सनमा जानुहोस्, जहाँ तपाईँको प्यान कार्ड मार्फत सरकारलाई कति कर बुझाउनु भएको छ पुरै विवरण देखिन्छ। जागिर खाँदा होस् वा बैङ्कमा खाता खोल्दा नै किन नहोस्, प्यान नम्बर दिनुभएको छ भने तपाईँको नामबाट बुझाइएको रुपियाँ रुपियाँको हिसाब यहाँ देखिन्छ।
1: अहिलेको समयमा मोबाइल फोन बिना सायद नै कोही देख्न सकिँदैन। स्मार्टफोन त छन् लगभग सबैको हातमा देख्न सकिन्छ। केही हजार रुपियाँदेखि लाखौँ रुपियाँसम्मका मोबाइल फोन बजारमा उपलब्ध छन्। तिनको मूल्य अनुसार तिनका विशेषताहरू पनि फरक फरक हुन्छन्। के हामीलाई आफ्नो फोनको बाहिरी भागको बारेमा सबै कुरा थाहा हुन्छ? तपाईँले कहिले आफ्नो मोबाइल फोनको तल्लो भागमा एउटा सानो प्वाल देख्नु भएको छ? के तपाईँलाई थाहा छ कि यो केका लागि प्रयोग हुन्छ? केही व्यक्तिलाई यसको बारेमा थाहा हुन सक्छ, तर धेरैजसो व्यक्तिलाई यसको बारेमा थाहा छैन। वास्तवमा यो सानो प्वाल हाम्रो फोनको आवाज टिप्ने माइक्रोफोन हो। सरल शब्दमा भन्नुपर्दा, जब हामी मोबाइल फोनमा कुरा गर्छौँ तब यही माइक्रोफोनले काम गर्छ। जब हामी कसैलाई फोन गर्छौँ तब यो माइक्रोफोन सक्रिय हुन्छ। यो सानो प्वालले हाम्रो आवाजलाई सही तरिकाले समात्छ र अर्को पक्षलाई स्पष्ट रूपमा पुर्याउँछ। रोचक कुरा के छ भने, यदि वरिपरि हो हल्ला छ भने यो माइक्रोफोनले सबै प्रकारका आवाजहरूलाई टिप्दैन। जब हामी कुरा गर्छौँ तब हाम्रो आवाज सिधै नजिकको प्वालबाट जान्छ, जसले गर्दा अर्को पक्षलाई हाम्रो आवाज स्पष्ट सुनिन्छ। सामान्यतया यो प्वाल चार्जिङ पोर्टको नजिकै हुन्छ, तर केही फोनहरूमा यो क्यामेरा र फ्ल्यास लाइटको नजिक पनि पाइन्छ। यद्यपि यसको काम पनि नोइज क्यान्सलेसनको नै हुन्छ।
4: मनाङ डिस्याङ गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय गण्डकी प्रदेश मनाङको अत्यन्त जरुरी सूचना, गाउँपालिकाको विकासमा टेवा पुर्याउँ, समयमै कर तिरौँ, समयमै व्यक्तिगत घटना दर्ता गरौँ। सार्वजनिक जग्गाहरू हाम्रा राष्ट्रिय सम्पत्ति हुन्, यसको संरक्षणमा हामी सबैले हातेमालो गरौँ। सार्वजनिक सम्पत्ति अतिक्रमण नगरौँ। यदि कसैले अतिक्रमण गरेको भएमा समयमै अतिक्रमण हटाई सभ्य नागरिकको परिचय दिउँ। मनाङ डिस्याङ गाउँपालिका पर्यटकको केन्द्रबिन्दु रहेको हुँदा यसको भरपूर प्रयोग गरी पर्यटकलाई मनोरञ्जन प्रदान गरी स्वागत गरौँ, साथै सुरक्षाको अनुभूति दिलाउने सहितको आतिथ्यता प्रदान गरौँ। जनहितका लागि जारी सन्देश, मनाङ डिस्याङ गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय गण्डकी प्रदेश मनाङ नेपाल।
5: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाइ?
6: हो नि, पोखरा मुस्ताङदेखि बन्दीपुरसम्म मनाङ, लमजुङ, गोर्खा, स्याङ्जाका विभिन्न गाउँहरू कति हो कति नि। हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त।
7: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ। आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौँ र पाहुनालाई हार्दिक सत्कार गरौँ। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
6: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
8: ग्रामीण सडक सञ्जाल सुधार आयोजना आयोजना कार्यान्वयन इकाइ कास्की पोखराको अनुरोध, निर्माणाधीन सडकको काम भइरहेको ठाउँमा अनावश्यक भिडभाड नगरौं, वातावरण प्रदूषण कम गरी गुणस्तरीय निर्माणमा जोड दिउँ, पहिरो तथा भुचियाबाट क्षति कम गर्न वृक्षारोपण गरौँ, सडकको दायाँ बायाँ मापदण्ड अनुसारको जग्गामा घर टहरा निर्माण नगरौँ, आयोजनाबाट निर्माण गरिएका सडकको निगरानी बढाउँ, सडक निर्माण तथा संरक्षण कार्यमा सहयोग गरौँ, सडक अवरुद्ध भएमा वा अन्य सूचना आवश्यक परेमा कार्यालयमा सम्पर्क गरौँ। थप जानकारीका लागि ग्रामीण सडक सञ्जाल सुधार आयोजना कार्यान्वयन इकाइ पोखरा कास्की।

0: कुष्ठरोग कुनै श्राप वा पूर्व जन्मको पापको कारणले र वंशानुगत रूपमा लाग्ने रोग होइन, यो कीटाणुबाट लाग्ने रोग हो। उपचार गरे पूर्ण रूपमा सन्चो हुन्छ। यसले छाला, नसा, आँखा र नाकलाई असर गर्दछ। यो सजिलै सर्ने रोग होइन, उपचार गरौँ र यसबाट नडराउँ।
1: छालामा हल्का रातो, फुस्रो र नचिलाउने दागहरू भएमा, हातखुट्टा झमझमाउने वा छुँदा थाहा नभएमा, हातखुट्टामा कमजोरी भएमा र हात र खुट्टाको छाला सुक्खा भएमा कुष्ठरोग लागेको हुन सक्छ। यस्तो लक्षण आफू वा अरूमा देखा परेमा तुरन्त स्वास्थ्य संस्थामा गई जाँच गराइहालौ।
0: सबै सरकारी स्वास्थ्य संस्था वा INF नेपाल अन्तर्गतका अस्पतालहरूमा कुष्ठरोगको औषधि निशुल्क पाइन्छ।
1: थप जानकारीको लागि INF नेपाल अन्तर्गत हरियो खर्क अस्पताल पोखरा, साइनिङ अस्पताल नेपालगञ्ज र वीरेन्द्र नगर सुर्खेतमा सम्पर्क गर्न सक्नुहुनेछ।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: गण्डकी प्रदेश सरकार उद्योग तथा पर्यटन मन्त्रालयको अत्यन्त जरुरी सूचना। उद्योग तथा व्यवसाय कानुन बमोजिम दर्ता गरेर मात्र सञ्चालन गरौँ। कारोबार स्थलमा सबैले देख्ने गरी साइनबोर्ड तथा स्पष्ट विवरण सहितको मूल्य सूची राखौँ। प्याकेजिङ सामानमा लेबलमा उत्पादनको नाम, ठेगाना र वस्तुको ब्याज नम्बर, उत्पादन मिति, उपभोग्य मिति र तौल हेरेर मात्र सामान खरिद गरौँ। चाडपर्वको अवसर पारी कालोबजारी तथा मूल्य वृद्धि नगरौँ। व्यवसाय दर्ता गरेका व्यवसायसँग मात्रै सामान खरिद गर्ने बानी बसालौँ। स्वदेशी उत्पादनको उपयोग गरौँ। सामान खरिद गरेपछि बिल लिने बानी बसालौँ। उपभोक्ताहरू सचेत भई तोकिएको मूल्यभन्दा बढी दर रेटमा सामान खरिद नगरौँ। पर्यटक हाम्रा पाहुना हुन्, खुल्ला हृदयले स्वागत गरौँ। पर्यटकीय सम्पदाहरूको संरक्षण गरौँ। उद्योग तथा पर्यटन मन्त्रालय, गण्डकी प्रदेश, पोखरा।
2: तपाईँ सुन्दै हुनुहुन्छ असल साथी रेडियो, तपाईँ सँगै गुनगुनाउँदै।
3: तपाईँ सुन्दै हुनुहुन्छ असल साथी रेडियो, तपाईँ सँगै गुनगुनाउँदै।

0: स्टुडियो टाइम चेक
1: अहिले साँझको 6 बज्यो।
0: तपाईँ सुन्दै हुनुहुन्छ असल साथी रेडियो, तपाईँ सँगै गुनगुनाउँदै
2: नेपाली रेडियो नेटवर्कको साँझ 6 बजेको नेपाली खबरमा खबर सहयात्री जीवन भण्डारीसँगै सुनिल कोइरालाको नमस्कार। भोटेकोशी बाढीबाट मृत हुनेको संख्या 1386 पुग्यो। चिलिमेको सुरुङभित्र ठूला ढुङ्गा भेटियो, स्काभेटरले हटाइँदै। अन्तर्राष्ट्रिय विज्ञसहितको टोलीबाट रसुवा बाढीको वैज्ञानिक अध्ययन हुने। जोखिमपूर्ण हिमताल फुटाएर जलस्तर घटाउने योजना बनाउने ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री विराज भक्त श्रेष्ठको भनाई।
3: भोलि हरितालिका तीज पर्व, नेपाली महिलाहरूले हर्षोल्लासका साथ मनाउँदै। पशुपतिका चारवटै ढोका बिहान 3 बजीबाटै खुल्ने।
2: प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको 81 महासभालाई सम्बोधन गर्ने दिन। राष्ट्रसंघ अगाडि जलवायु न्यायका लागि प्रदर्शन हुने। नेपाली कंग्रेसको संशोधित विधानमा जेनजी आन्दोलन पनि समावेश।
3: पृथ्वी राजमार्ग खुलाउन सेनाद्वारा धमाधम ब्लास्टिङको काम शुरू। प्रधान सेनापति अशोक राज सिग्देल चीनको औपचारिक भ्रमणका लागि बेजिङ प्रस्थान। सड़कमा हात हल्लाएर सवारी साधन नियन्त्रण नहुने, नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीको भनाई।
2: युद्धको तनाव र जलवायु संकटको मार कुनै न कुनै रूपमा सबैलाई पर्ने, मोदीकोले खुलासा। इन्डोनेसियामा 240 यात्रु बोकेको जहाज बेपत्ता, जावा सागरमा सम्पर्कविहीन।
3: र नेपाली मूलका दिपेशको कप्तानीको टिमले जित्यो इङ्ल्यान्डमा उमेर समूहको क्लब राष्ट्रिय उपाधि।

0: ब्याङ्किङ।
1: ए भतिज, तँ त एकाएक शाकाहारी भइस रे, कमजोर होलास है कमजोर।
2: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि।
1: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
2: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
3: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
4: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसीए ग्रोटेकको उत्पादन।
1: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
5: यो नेपाली रेडियो,
6: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
7: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1, ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com बाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर सुरु।

0: गरौं भोटेकोसी बाढी हालसम्म 1386 जनाको शव फेला सम्बन्धी खबरबाट। रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीका कारण अहिलेसम्म 1386 जनाको शव फेला परेको छ, जसमध्ये रसुवामा 185 जना, नुवाकोटमा 199 जना, धादिङमा 71 जना, चितवनमा 364, गोर्खामा 77, तनहुँमा 38, नवलपरासी पूर्वमा 230 र नवलपरासी पश्चिममा 222 जना गरी 1386 जनाको शव फेला परेको हो। फेला परेका शवहरूको पहिचानका लागि डीएनए नमूना संकलनदेखि आवश्यक प्रक्रिया पूरा गरी हालसम्म 1230 शव व्यवस्थापन गरिएको छ। शव पहिचानका लागि मृतकको 1286 र आफन्तका 1846 गरी कुल 3132 डीएनए नमूना संकलन गरिएको छ। साथै पहिचान नभएको 1354 शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ।
1: पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीरमा अवरुद्ध सड़क आंशिक रूपमा सञ्चालनमा आएको छ। दुईवटा प्रयोग गरेर सड़क सम्याउने तथा आवागमनका लागि आवश्यक प्लेटफर्म तयार पार्ने काम सकिएसँगै केही बेर अगाडिबाट सड़क आंशिक रूपमा सञ्चालनमा आएको हो। तत्कालका लागि अड्किएका ग्यास बुलेट तथा हेभी इक्विपमेन्ट बोकेका सवारी साधनलाई मात्र आवाजावत गराइएको सड़क विभागका महानिर्देशक डाक्टर विजय जैसीले जानकारी दिनुभएको छ। भित्तामा नालीको काम बाँकी भएकाले बिहिबारबाट त्यो काम सकेर दुईतर्फी नै सञ्चालनमा ल्याइने पनि उहाँले जानकारी दिनुभयो। यसअघि खाली ग्यास बुलेट घुडाएर सड़कको भारवहन क्षमता र आवागमनको अवस्था परीक्षण गरिएको थियो। गत भदौ 10 गते आएको त्रिशुली बाढीका कारण कृष्णभीरको सड़क कटान हुँदा सड़क अवरुद्ध भएको थियो। त्यसता सो मार्ग भएर चल्ने ठूला तथा साना सवारी साधन वैकल्पिक बाटो प्रयोग गर्दै काठमाडौँ आउने जाने गरेका थिए।
0: चिलिमे जलविद्युत आयोजनाको सुरुङभित्र ठूला ढुङ्गा भेटिएको छ। हेभी इक्विपमेन्टले सुरुङभित्र डेब्रिड हटाउँदै जाँदा ठूला ढुङ्गा भेटिएको सैनिक प्रवक्ता राजाराम बस्नेतले बताउनु भएको छ। ठूला उपकरणले सुरुङको मुखबाट 90 मिटर भित्रसम्मको गेग्रान हटाएको छ। अहिले सुरुङभित्र एउटा स्काभेटर र एउटा लोडरले काम गरिरहेको छ। सैनिक प्रवक्ता बस्नेतका अनुसार सुरुङको ठूलो ढुङ्गाहरू हटाएर सुरुङ साँघुरिएको भागसम्म ठूला उपकरणले खन्ने काम भइरहेको छ। सेनाले स्याफ्रुबेसीदेखि टनेलसम्म 1050 मिटर बाटो बनाएर ठूला उपकरण लगेको हो। उद्धारकर्मीहरूले 4 ठूला पाइप प्रयोग गरेर टनेलभित्र हिँड्न मिल्ने बाटो बनाएर ठूला उपकरण नपुगेको ठाउँमा पनि खोजी गरिरहेका छन्। चिलिमेमा सेना, सशस्त्र प्रहरी र भारतीय विशेषज्ञहरू खटिएका छन्। उद्धारकर्मीहरूले भूमिगत विद्युत गृह नजिकै खोजी कार्य जारी राखेका छन्।
1: ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीको वैज्ञानिक आधार र प्रमाण खोज्न अध्ययनको प्रक्रिया अगाडि बढाएको छ। विनाशकारी बाढीको उत्पत्ति तथा त्यससँग जोडिएका हिमाली भू जोखिमको वास्तविक कारण, घटनाक्रम र जलवायु परिवर्तनको सम्भावित भूमिकाबारे वैज्ञानिक अध्ययन गरिने ऊर्जा मन्त्रालयले जनाएको छ। प्रवक्ता मोहन कुमार साकेका अनुसार वैज्ञानिक अध्ययनका लागि मन्त्रालयले सोमबार विज्ञहरूसहितको समिति गठन गर्दैछ। रसुवा विनाशकारी बाढीलाई केवल सामान्य बाढी वा अतिवृष्टिको रूपमा मात्र नभई उच्च हिमाली क्षेत्रमा उत्पन्न भएका विभिन्न भौगोलिक, हिमनदीय, जलविज्ञान सम्बन्धी तथा अन्य जोखिमहरू एकपछि अर्को रूपमा जोड्दै विकसित भएको सम्भावित श्रृङ्खलाबद्ध विपदका रूपमा अध्ययन गर्नुपर्ने जल तथा ऊर्जा आयोगको सचिवालयको प्रस्ताव अनुसार मन्त्रालयले वैज्ञानिक अध्ययन गर्ने निर्णय गरेको प्रवक्ता साक्यले बताउनुभयो। जल तथा ऊर्जा आयोगको सचिवालयको प्रारम्भिक अध्ययनमा हालसम्म रसुवा घटनाको उत्पत्ति कहाँबाट भयो, कुन भौगोलिक भौतिक प्रक्रियाबाट विपद सुरु भयो र ती प्रक्रिया कसरी भोटेकोसी हेलेन्डे नदी प्रणाली हुँदै तल्लो क्षेत्रमा फैलियो भन्ने विषयमा पर्याप्त रूपमा प्रमाणीकरण भएको वैज्ञानिक प्रमाण भेटिएको छैन। त्यसैले जलवायु परिवर्तनलाई घटनाको कारकका रूपमा निष्कर्ष निकाल्नु अघि सम्पूर्ण घटनाक्रमको वैज्ञानिक पुनर्निर्माण आवश्यक रहेको निष्कर्ष जल तथा ऊर्जा आयोगको छ। मन्त्रालयका अनुसार 3 चरणमा अध्ययन हुनेछ।
0: ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले जोखिमपूर्ण हिमताल फुटाउन सरकारले आवश्यक तयारी गरिरहेको बताउनु भएको छ। आइतबार संचारकर्मीहरूसँग कुरा गर्दै मन्त्री श्रेष्ठले विपद जोखिम न्यूनीकरणका लागि ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले अति उच्च जोखिममा रहेका हिमतालको जलस्तर घटाउन गृह कार्य गरिरहेको जानकारी दिनुभयो। जोखिममा रहेका हिमतालहरू ब्लास्टिङ गरेर जलसतह पास गर्ने गरी छलफल अघि बढेको छ। जोखिमपूर्ण हिमतालको पानी वैज्ञानिक हिसाबले पास गरेर जोखिममुक्त गर्नै पर्छ। विपद जोखिमको पूर्व तयारीमा हामी गम्भीर छौं, तयारी सकिएपछि निर्णय लिनेछौं, उहाँले भन्नुभयो। मन्त्री श्रेष्ठले कुन कुन ताल फुटाउने भनेर टुङ्गो नलागिसकेको पनि बताउनुभयो। विज्ञहरूसँग परामर्श लिँदैछौ, छलफलमा धेरै तालहरूको नाम विज्ञहरूबाट आएको छ, जोखिमको मात्रा हेरेर पानीको सतह घटाउने निर्णय लिन्छौं, मन्त्री श्रेष्ठले बताउनुभयो।
1: हरितालिका तीजमा पशुपतिनाथ मन्दिरका चारै ढोका बिहान 3 बजेदेखि खुल्ने भएका छन्। यस वर्ष भदौ 29 गते भोलि परेको तीजमा विशेष पूजा र दर्शनको व्यवस्था पनि मिलाइएको पशुपति क्षेत्र विकास कोषले जानकारी दिएको छ। मन्दिरमा आउनेहरूका लागि मन्दिर बाहिर 5 लाइन र मन्दिर परिसरमा प्रवेश गरेपछि 8 लाइन हुने गरी व्यवस्था मिलाइएको छ। दर्शनार्थीमा महिलाहरूको संख्या उल्लेख्य हुने हुँदा महिला सुरक्षाकर्मी अधिक परिचालन गर्न कोषले सरकारसँग अनुरोध गरेको छ। ट्राफिक व्यवस्थापनका लागि विशिष्ट व्यक्तिको सवारी साधन कोषको कार्यालय परिसरमा पार्किङ गर्ने व्यवस्था मिलाइएको छ। अन्य सवारी साधनको पार्किङ स्थान भण्डारखाल पार्किङ, सिफल चौर, वनकाली पार्किङ, तिलगंगा र उमाकुण्ड पार्किङ स्थलमा पार्किङको व्यवस्था गरिएको छ। हामीसँग खबर बाँकी नै छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: एलजीले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ। हरेक घरको खुसी घर घरमा एलजी। एलजी, लाइफ्स गुड।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब बाँकी खबर। प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको 81औं महासभालाई सम्बोधन गर्ने दिन सेप्टेम्बर 24 संयुक्त राष्ट्रसंघ मुख्यालय अगाडि जलवायु न्यायका लागि शान्तिपूर्ण मौन प्रदर्शन गर्ने तयारी गरिएको छ। अमेरिका स्थित गैर नाफामूलक संस्था भिजिट नेपालले न्यूयोर्कमा आयोजना गर्न लागेको प्रदर्शन मार्फत नेपालले भोगिरहेको जलवायु संकट, बढ्दो प्राकृतिक विपद र त्यसले निम्त्याएको मानवीय तथा आर्थिक क्षतिप्रति विश्व समुदायको ध्यान आकर्षण गराउने जनाएको छ। प्रधानमन्त्री शाहले राष्ट्रसंघको मञ्चबाट नेपालको धारणा राखिरह मुख्यालय बाहिर नेपाली समुदायले मौन प्रदर्शन मार्फत जलवायु न्याय नेपालका लागि किन आवश्यक छ भन्ने सन्देश विश्व सामु राख्ने तयारी गरेको हो। नेपालको विश्वव्यापी हरित गृह ग्यास उत्सर्जनमा योगदान अत्यन्त न्यून भए पनि हिमाल, हिमनदी, नदी प्रणाली र तीनमा आश्रित समुदाय जलवायु परिवर्तनको बढ्दो जोखिममा रहेको भन्दै प्रदर्शनमा जलवायु न्याय, हानि तथा क्षति, जलवायु अनुकूलन, उत्थानशील पूर्वाधार तथा अन्तर्राष्ट्रिय जलवायु वित्तका मुद्दा उठाइनेछन्। भिजिट नेपालका अध्यक्ष राजीव राजभाटले नेपाल जस्ता न्यून उत्सर्जन गर्ने तर उच्च जलवायु जोखिममा रहेका मुलुकले भोगिरहेको क्षतिलाई विश्व समुदायले केवल मानवीय सहानुभूतिको विषयका रूपमा हेरेर नपुग्ने बताउनु भएको छ।
3: रसुवा बाढीका कारण त्रिशुली नदीले सडक कटान गर्दा भाषिएको पृथ्वी राजमार्ग अन्तर्गत धादिङको शीतल बजार सडक खण्डमा नेपाली सेनाले ब्लास्टिङ गरी सडक खोल्ने कार्य अगाडि बढाएको छ। सडक भाषिएको स्थलमा तत्काल पर्खाल निर्माण गरी सडक पुनः सञ्चालन गर्न सम्भव नभएपछि नेपाली सेनाको मध्य पृतना अन्तर्गत काली प्रसाद गढको इन्जिनियर टोली परिचालन गरी ब्लास्टिङको काम अगाडि बढाइएको हो। सडकको क्षतिग्रस्त भाग हटाई नयाँ ट्र्याक निर्माण गरेर यातायात सञ्चालनमा ल्याउने उद्देश्यले सेनाको प्राविधिक टोलीले काम गरिरहेको आयोजनाले जनाएको छ। भाद्र 10 गते रसुवा क्षेत्रमा आएको ठूलो बाढीका कारण त्रिशुली नदीको वहाव बढ्दा नदीले पृथ्वी राजमार्गका विभिन्न स्थानमा सडक कटान गरेको छ।
2: कपिलवस्तु नगरपालिका 6 बर्मेली स्थित बाणगंगा नदीमा शनिबार राति 81 आएको बाढीमा फँसेका 12 जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ। बाढीका कारण नदी क्षेत्रमा फँसेका 11 महिला र 1 पुरूषलाई गैराती सशस्त्र प्रहरी बल नेपाल नम्बर 28 गण हेडक्वार्टर कपिलवस्तुबाट खटिएको टोलीले उद्धार गरी सुरक्षित स्थानमा ल्याएको हो। सशस्त्र प्रहरी उपरीक्षक गोपाल अधिकारीका अनुसार बाणगंगा नदीमा 81 बाढी आएपछि मानिसहरू फँसेको भन्ने सूचना प्राप्त हुनसाथ सशस्त्र प्रहरी टोलीलाई तत्काल घटनास्थलमा परिचालन गरिएको थियो। अधिकारीका अनुसार नदीमा पानीको बहाव बढेपछि त्यहाँ फँसेका व्यक्तिहरूको तत्काल उद्धार गरी सुरक्षित स्थानमा ल्याइएको हो। उद्धार कार्यमा सशस्त्र प्रहरी टोली सक्रिय रूपमा परिचालन भएको थियो। कपिलवस्तु नगरपालिका 6 की 70 वर्षीय गोमा परियार, 70 वर्षीय किरली परियार, 24 वर्षीय कविता कुमाल, 38 वर्षीय रामी बयम्बु, 32 वर्षीय मीना बयम्बु, 45 वर्षीय बेलमती सुनार, 45 वर्षीय सुषमा जीसी, 18 वर्षीय लालुमाया श्रेष्ठ, 34 वर्षीय लक्ष्मी परियार, 40 वर्षीय बिना बिक, 24 वर्षीय बिन्दा थापा तथा 37 वर्षीय रेशम परिवारको उद्धार गरिएको सशस्त्र प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिनुभयो।
3: रुकुम पश्चिमको सानीभेरी गाउँपालिका 6 देउता खोलामा जीप दुर्घटना हुँदा 2 जनाको मृत्यु भएको छ भने 9 जना घाइते भएका छन्। प्रहरीका अनुसार कोट गाउँबाट गाउँपालिकाको केन्द्र सिम्ली हुँदै खलङ्गातर्फ आउँदै गरेको LU1C6029 नम्बरको जीप आइतबार दुर्घटनामा परेको हो। दुर्घटनामा परी जीप चालक र 1 महिलाको घटनास्थलमै मृत्यु भएको सानीभेरी 6 का वडा अध्यक्ष पहल सिंह घरतीले जानकारी दिनुभयो। मृतकको शनाखत हुन सकेको छैन। जीपमा कुल 11 जना सवार थिए। घाइते 9 जना मध्ये 4 जनाको अवस्था गम्भीर छ भने 5 जनाको अवस्था मध्यम रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिनुभयो।
2: प्रधान सेनापति अशोकराज सिग्देल चीनको औपचारिक भ्रमणका लागि आइतबार बेजिङतर्फ प्रस्थान गर्नुभएको छ। जनवादी गणतन्त्र चीनको निमन्त्रणामा उहाँ आइतबारदेखि असोज 3 गतेसम्म साताव्यापी भ्रमणमा रहने नेपाली सेनाले जनाएको छ। भ्रमणका क्रममा प्रधान सेनापति सिग्देलले बेजिङमा आयोजना हुने 13 बेजिङ सियाङसान फोरममा समेत सहभागिता जनाउने कार्यक्रम छ। चीन प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदीप जङ केसीले प्रधान सेनापति सिग्देललाई विदाई गर्नुभयो। नेपाली सेनाका अनुसार प्रधान सेनापतिको चीन भ्रमणबाट दुई देशबीचको सैनिक सम्बन्ध थप विस्तार हुनुका साथै सैनिक कूटनीति मार्फत नेपालको परराष्ट्र नीतिमा समेत योगदान पुग्ने विश्वास गरिएको छ।
3: नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौँको ट्राफिक व्यवस्थापनलाई प्रविधि मैत्री बनाउँदै सड़कमा हात हल्लाएर सवारी साधन नियन्त्रण गर्नुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने बताउनु भएको छ। आइतबार काठमाडौँ महानगर प्रहरी बलको 34 वार्षिक उत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले ट्राफिक प्रहरीलाई सड़कको बीचमा जोखिम मोलेर उभिनुपर्ने बाध्यता हटाउनुपर्नेमा जोड़ दिनुभएको हो। महानिरीक्षक कार्कीले ट्राफिक व्यवस्थापनलाई वैज्ञानिक र व्यवस्थित बनाउन एआई क्षमताका सीसीटीभी लगायतका आधुनिक प्रविधिको प्रयोग बढाउनु पर्नेमा जोड़ दिनुभयो।
2: नेपाली काँग्रेसको संशोधित विधानमा जेन्जी आन्दोलनलाई पनि समावेश गरिएको छ। 2082 साल भदौ 23 र 24 गते जेन्जी आन्दोलन भएको थियो। कांग्रेसले गत पुसमा भएको विशेष महाधिवेशनमा संशोधन गरेको विधानमा जेन्जी आन्दोलनका विषय पनि समावेश गरेको हो। 2082 साल भदौ 23 र 24 गते नेपालको नवयुवाहरूको आह्वानमा भएको विद्रोहमा प्रकट भएको सुशासन भ्रष्टाचारमुक्त राज्य संरचना युवा प्रतिनिधित्व र परिवर्तनको भावनालाई मनन गर्दै विधानको प्रस्तावनामै लेखिएको छ। साथै कांग्रेसको स्थापनाकालदेखिका मुख्य राजनीतिक घटनाक्रम पनि उल्लेख छ।
3: नेपाली काँग्रेसको आन्तरिक विवाद र महाधिवेशनको विषयमा देउवा पक्षीय नेताहरूले एकताका लागि नयाँ प्रस्ताव अगाडि सारेका छन्। देउवा समूहका नेता मीन विश्वकर्माले पार्टीमा देखिएको विवाद अन्त्य गर्न र महाधिवेशनलाई एकताबद्ध बनाउनका लागि आफूहरूले केही आधारभूत शर्त राखेको र त्यो शर्त पूरा गरे आफूहरू महाधिवेशनमा सहभागी हुने जानकारी दिनुभयो। देउवा समूहका निवर्तमान सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना सहितका 25 नेताले शुक्रबार पार्टी एकताका लागि दुवै पक्षबाट घोषणा गरिएका महाधिवेशन स्थगित गरेर एकता महाधिवेशनको मिति सार्वजनिक गर्न अपील गरेका थिए। नेपाली खबरमा हामीसँग खबर बाँकी नै छन्, एकैछिनपछि

0: आएको पैसा सिधै खल्ती वालेटमा।
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी IME काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन IME गरौँ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास IME गरौँ।

0: एलजी ले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ, हरेक घरको खुसी घर घरमा एलजी। एलजी लाइफ्स गुड।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब विदेशका खबर। इण्डोनेसियामा 240 जना सवार एक यात्रुवाहक जहाज आइतबार बेपत्ता भएको छ। उक्त जहाज जावा सागरमा पुगेपछि सम्पर्कविहीन भएको हो। भर्गो ट्रान्सपोर्ट 8 नामक उक्त जहाज पूर्वी जाभाको सुराबायाबाट बोर्नियो टापुस्थित दक्षिण कालीमन्तन प्रान्तको राजधानी बन्जारमासिन जाँदै थियो। अधिकारीहरूले बेपत्ता जहाजको खोजी कार्य शुरू गरेका छन्। बन्जारमासिन स्थित सर्च एण्ड रेस्क्यू अफिसका अनुसार यात्राका क्रममा जहाजको संचार प्रणालीमा खराबी आएको थियो। त्यसपछि जहाजसँग कुनै सम्पर्क हुन सकेको छैन। उद्धार अधिकारीहरूका अनुसार प्रारम्भिक जानकारीमा जहाजको अन्तिम लोकेसन जावा सागरमा बन्जारमासिनको एउटा बन्दरगाहबाट करिब 148 किलोमिटर टाढा देखिएको थियो। उद्धार टोलीहरूले उक्त क्षेत्रमा जहाजको तीव्र खोजी गरिरहेका छन्। हालसम्म जहाजमा सवार यात्रुहरू हताहत भएको कुनै जानकारी प्राप्त भएको छैन।
3: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वमा तनाव निरन्तर बढ़िरहेको र त्यसको प्रत्यक्ष असर आम नागरिकको जीवनमा परिरहेको बताएका छन्। ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन आइतबार सम्बोधन गर्दै मोदीले महामारी, जलवायुजन्य विपद र आपूर्ति श्रृङ्खलामा आएको अवरोधले विश्वका देशहरू एक अर्कासँग कति जोडिएका छन् भन्ने देखाइएको बताएका छन्। एउटा स्थानमा उत्पन्न हुने संकटले अन्य देशलाई समेत प्रभावित पार्ने उनको भनाइ छ।
2: अब खेल खबर। क्रिकेटको प्रतिष्ठित मैदान इङ्ल्याण्डको लर्ड्समा नेपाली मूलका 15 वर्षीय दिपेश सापकोटाको कप्तानीमा क्यारिङटन क्रिकेट क्लबले ईसीबी भाइटिलिटी अन्डर 15 क्लब नेसनल कपको उपाधि जितेको छ। फाइनलमा क्यारिङटनले 64 रनको सामान्य योगफल बनाए पनि दिपेशको उत्कृष्ट बलिङ र फिल्डिङले टोलीलाई जित दिलायो। उनले 4 ओभरमा 2 मेडनसहित मात्र 5 रन खर्चेर 2 विकेट लिए भने एक खेलाडीलाई रन आउट पनि गरे। निर्णायक प्रदर्शन गरेका दिपेश म्यान अफ द सिरिज घोषित भए। गुल्मी मूलका दिपेश बेलायतमा हुर्किएका हुन्। उनले नटिङहमसायर काउन्टीको युवा संरचनाबाट क्रिकेट खेल्दै आएका छन्। 14 वर्षकै उमेरमा नटिङहमसायर एकाडेमीमा छनौट भएका उनले भारतको वाङखेडे स्टेडियममा समेत खेल्ने अवसर पाइसकेका छन्।
3: जाँदा जाँदै नेपाली खबरमा मुख्य मुख्य खबरका शीर्षकहरू पुनः एकपटक।
2: भोटेकोसी बाढीबाट मृत्यु हुनेको संख्या 1386 पुग्यो। चिलिमेको सुरुङभित्र ठूला ढुङ्गा भेटियो, स्काभेटरले हटाइँदै।
3: अन्तर्राष्ट्रिय विज्ञ सहितको टोलीबाट रसुवा बाढीको वैज्ञानिक अध्ययन हुने। जोखिमपूर्ण हिमपात, हिमताल फुटाएर जलस्तर घटाउने योजना बनाउने ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री विराज भक्त श्रेष्ठको भनाई।
2: भोलि हरितालिका तीज पर्व, नेपाली महिलाहरूले हर्षोल्लासपूर्वक मनाउँदै। पशुपतिका 4 वटै ढोका बिहान 3 बजेदेखि खुल्ने।
3: प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको 81 औं महासभालाई सम्बोधन गर्ने दिन राष्ट्रसंघ अगाडि जलवायु न्यायका लागि प्रदर्शन हुने। नेपाली कांग्रेसको संशोधित विधानमा जेनजी आन्दोलन पनि समावेश।
2: पृथ्वी राजमार्ग खुलाउन सेनाद्वारा धमाधम ब्लास्टिङको काम शुरू। प्रधान सेनापति अशोक राज सिग्देल चीनको औपचारिक भ्रमणका लागि बेजिङ प्रस्थान। सड़कमा हात हल्लाएर सवारी साधन नियन्त्रण नहुने, नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीको भनाई।
3: युद्धको तनाव र जलवायु संकटको मार कुनै न कुनै रूपमा सबैलाई पर्ने, मोदीको खुलासा। इण्डोनेसियामा 240 यात्रु बोकेको जहाज बेपत्ता, जावा सागरमा सम्पर्कविहीन।
2: र नेपाली मूलका दिपेशको कप्तानीको टीमले जित्यो इङ्ल्याण्डमा उमेर समूहको क्लब राष्ट्रिय उपाधि।
3: हवस् त, नेपाली खबर अहिलेलाई यति नै। बेलुकी 8 बजे नेपाली खबरका साथ पुनः उपस्थित हुने नै छौँ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। नमस्कार।

0: ग्रामीण सडक सञ्जाल सुधार आयोजना आयोजना कार्यान्वयन इकाइ कास्की पोखराको अनुरोध। निर्माणाधीन सडकको काम भइरहेको ठाउँमा अनावश्यक भिडभाड नगरौँ, वातावरण प्रदूषण कम गरी गुणस्तरीय निर्माणमा जोड दिउँ। पहिरो तथा भुचियाबाट क्षति कम गर्न वृक्षारोपण गरौँ। सडकको दायाँ बायाँ मापदण्ड अनुसारको जग्गामा घर टहरा निर्माण नगरौँ। आयोजनाबाट निर्माण गरिएका सडकको निगरानी बढाउँ। सडक निर्माण तथा संरक्षण कार्यमा सहयोग गरौँ। सडक अवरुद्ध भएमा वा अन्य सूचना आवश्यक परेमा कार्यालयमा सम्पर्क गरौँ। थप जानकारीका लागि ग्रामीण सडक सञ्जाल सुधार आयोजना आयोजना कार्यान्वयन इकाइ पोखरा कास्की।
1: ढाका टोपी नेपालीहरूको कला धर्म संस्कृतिसँग जोडिएको अनि नाता र सम्बन्ध छ गोर्खाली ढाका टोपीसँग।
2: हरेक शुभ कार्य पश्चात शिरको शोभा बढाउने गोर्खाली ढाका टोपी
3: तपाईँको व्यक्तित्व र तपाईँको सौन्दर्यमा निखार ल्याउँछ। ढाकाको कपडा, ढाकाको पछ्यौरा, ढाकाको साडीले साथ छ गोर्खाली ढाका टोपीको।
1: राष्ट्रियताको चिनारी एवं दुलाहको लागि झनै सौन्दर्यको प्रतीक दौरा सुरुवाल, सबै उमेर समूहका मानिसका लागि ढाकाका कपडा, ढाकाका टाई तथा साडीहरू होलसेल मूल्यमा उपलब्ध छन्। सम्पर्क गोर्खाली ढाका टोपी, पोखरा 9 न्यू रोड, फोन नम्बर
4: 061544241,
1: 98564924941, 98460249141।

0: बाबा मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
1: लो किन नि, के भयो सन्चो भएन?
0: होइन, यतिकै जानै मन लागेन।
1: यतिकै पनि हुन्छ?
0: मैले साइन्सको कन्ठे गर्न सकिन, सरले कुट्नुहुन्छ।
1: ए कुरा त्यस्तो पो, ल हिँड म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
2: नमस्ते, कति कामले पाल्नु भयो?
1: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
2: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
0: हस् म्याडम।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: Broadcasting live worldwide. Asal Saathi Radio.

0: स्टुडियो टाइम चेक
1: अहिले बेलुकाको 7 बज्यो।
0: तपाईँ सुन्दै हुनुहुन्छ असल साथी रेडियो, तपाईँ सँगै गुनगुनाउँदै।
2: हेलो
3: हेलो,
2: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
3: हुन्छ हुन्छ, पठाउँछ है। ए ए नानी, छोरी।
4: हजुर।
3: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी। लो
4: दिन त। हेलो, भन्नुहोस् त।
2: हेलो हजुर।
4: हजुर,
2: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
4: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
3: ए नानी, के भने रहेछ, के भयो बा?
4: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
3: ल ल ल, किन दिन्थे?
1: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउँ।
5: बलियो पासवर्ड राखौँ र समय समयमा परिवर्तन गरौँ।
1: ठगीको शङ्का लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउँ।
5: अनलाइन ठगीबारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौँ र अरूलाई पनि जोगाऊ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: ओहो राजन भाइ, के छ?
8: यो पाइप चुह्यो अनि दुःख दियो भने नि तपाईँ मेरो नामै चेन्ज गरिदिनुहोस्।
7: ओहो सुरेश भाइ, के छ खबर?
9: ओहो विजय भाइ,
8: कता हो विजय भाइ?
9: जबदेखि किसानको डिउरा स्ट्रिम सिपिपिसी पाइप प्रयोग गर्न थाले, त्यसपछि मेरो नाम विजय मात्र रह्यो।
10: विश्वको नम्बर एक जापानिज कम्पाउन्ड सेक्युसीको उत्कृष्ट प्रविधिबाट बनेको किसान ड्युरा स्ट्रिम सिपिपिसी पाइप्स, राष्ट्रको शान किसान।
11: घर र अफिसमा प्रयोग गरिने फर्निचरका सामग्रीहरू वर्षौं टिकाउ मजबुत हुनुपर्छ। त्यसको लागि काठ, गुणस्तरीय, किरा, ढमिरा, धुलिया नलाग्ने फर्निचर उद्योगमा खरिद गर्नुपर्छ।
12: फर्निचर केवल घर सजाउनका लागि मात्र नभई मानव शरीरलाई स्वास्थ्य र आरामदायी फर्निचरहरू चाहिन्छ। त्यसैले लामो समयदेखि फर्निचरमा काम गर्दै आउनुभएका दक्ष तथा अनुभवीद्वारा अर्डर बमोजिम त्रिकोष, चौकोष, खापा तथा आकर्षक फर्निचरहरू सुपथ मूल्यका लागि विकास एन विशाल फर्निचर उद्योगलाई सम्झनुहोस्। पोखरा 5 मालेपाटन मदन मार्ग, फोन 061-575-0053, प्रोप्राइटर होम बहादुर थापा, मोबाइल 98-560-63-800-21।
13: समयमै बाली बिमा गरौँ, आकस्मिक क्षतिबाट बचौँ। कास्की जिल्लाको लागि आधिकारिक बिमा कम्पनी सिद्धार्थ इन्सुरेन्स। प्रदेश सरकार, कृषि तथा भूमि व्यवस्था मन्त्रालय, कृषि विकास निर्देशनालय, कृषि ज्ञान केन्द्र कास्की, गण्डकी प्रदेश, नेपालद्वारा जारी सन्देश।

0: अफकको पालो, अफकको पालो, न्यूज सर्ट, इन्फर्मेशन एन्ड टिप्स ब्रेक।
1: तिते करेलाको नाम सुन्ने बित्तिकै यसको तितो स्वाद दिमागमा घुम्न थाल्छ। यो एउटा यस्तो तरकारी हो जुन थोरै मान्छेलाई मात्र मनपर्ने गर्छ। यद्यपि यो स्वादमा तितो भए पनि यसका धेरै फाइदाहरू छन्, जसका कारण स्वास्थ्य विशेषज्ञहरूले करेलाको जुस वा तरकारी आहारमा समावेश गर्न सल्लाह दिन्छन्। त्यसैले आउनुहोस्, जानौँ दैनिक करेलाको जुस पिउँदाका फाइदाहरू। करेलामा पोटासियम र फाइबर र एन्टिअक्सिडेन्टहरू हुन्छन्, जसले मुटुको स्वास्थ्यलाई राम्रो बनाउँछ। यसले रक्तचाप नियन्त्रणमा राख्छ र खराब कोलेस्ट्रोल शरीरमा जम्मा हुन दिँदैन। करेलाको जुस पाचन प्रणालीको लागि पनि राम्रो छ। यसमा भएको फाइबर र अन्य पोषक तत्त्वहरूले आन्द्रालाई स्वस्थ राख्न मद्दत गर्छ। यसले ग्यास, पेट फुल्ने जस्ता समस्याहरूबाट पनि मुक्ति दिलाउँछ। यसले शरीरमा जमेको विषाक्त पदार्थहरू बाहिर निकाल्छ। त्यस्तै यसमा भएको भाइटामिन सीले तपाईँको छालालाई राम्रो बनाउँछ। यो जुसले अनुहारमा निस्कने डन्डिफोर र दागहरूलाई हल्का बनाउँछ, साथै चाउरीहरूको समस्या पनि कम गर्ने गर्छ। यदि तपाईँ तौल घटाउने बारे सोच्दै हुनुहुन्छ भने यो उत्कृष्ट क्यालोरी बर्नर हो। यसले मेटाबोलिजम राम्रो बनाउँछ। यो तपाईँको समग्र स्वास्थ्यको लागि उत्कृष्ट छ। साथै यसले तपाईँको रक्त प्रवाहलाई पनि राम्रो बनाउँछ। करेलाको जुस पिउनको सबैभन्दा ठुलो फाइदा मधुमेह रोगीहरूका लागि छ। यसले इन्सुलिनको उत्पादनमा मद्दत गर्छ। तपाईँ चाहनुहुन्छ भने करेलाको जुसमा कागती, अदुवा वा मह मिसाएर पिउन सक्नुहुन्छ, जसले तपाईँलाई यो पिउन सजिलो हुनेछ। कस्ता व्यक्तिले करेलाको जुस पिउनु हुँदैन त? गर्भवती वा स्तनपान गराउँदै हुनुहुन्छ भने तिते करेलाको जुस आमा र बच्चाको लागि हानिकारक हुन सक्छ। केही औषधि लिँदै हुनुहुन्छ भने पनि यो जुस नपिएको राम्रो। खरबुजा खाँदा एलर्जी छ भने तिते करेला पनि नखानुहोला, किनभने खरबुजा खाने व्यक्तिलाई यसको एलर्जी छ भने तिते करेला खाँदा पनि यसले एलर्जी गराउन सक्छ। शल्यक्रियाको योजना छ भने कम्तीमा 2 हप्ता तिते करेला नखानुहोस्। तिते करेलाले रगतमा चिनीको स्तर घटाउन सक्छ र पहिले कमजोरी भएका व्यक्तिहरूमा चक्कर वा बेहोसी हुन सक्छ। त्यसैले शारीरिक रूपमा कमजोरी भएका व्यक्तिले पनि करेलाको जुस पिउनु हुँदैन। यसको धेरै सेवन गर्दा पाचन समस्याहरू जस्तै पेट दुखाई, पखाला लाग्ने वा पेट दुख्ने अन्य समस्याहरू हुन सक्छन्।
2: रातो रङ देखेर किन रिस उठ्छ गोरुलाई? खासमा रातो रङ र गोरुको रिस बीच छैन कुनै पनि सम्बन्ध। गोरुलाई रिस र मूर्खतासँग जोडेर बुझ्ने चलन नेपालमा छ। कोही कुरै नबुझी रिसाउँछ अथवा साह्रो रिसाउँछ वा सम्झौता पनि मान्दैन भने त्यस्तो मान्छेलाई नेपाली समाजले गोरु भन्ने चलन छ। त्यस्तो मान्छेलाई होइन त कस्तो गोरु हौ भनेर हकार्ने गरिन्छ। गोरुलाई रिस र मूर्खतासँग जोडेर बुझ्ने चलन नेपालमा छ। रिस त जसलाई पनि उठ्छ। रिस उठ्ने थुप्रै कारणहरू हुन्छन्। गोरुलाई पनि रिस उठ्ने थुप्रै कारणमध्ये एउटा रङ हो रातो। रातो रङ देखेपछि गोरु रिसाइहाल्छ, किन होला? त्यसबारे परम्परागत बुझाइ के छ भने रातो रङले गोरुलाई कसैले आक्रमण गर्न खोजे जस्तो लाग्छ र रिसाउँछ। अर्कोतिर गोरुले रातो रङ मात्रै देख्छ भन्ने पनि विश्वास गरिन्थ्यो, तर यी दुवै विश्वास गलत भएका छन्। गोरु भन्नुहोस् अथवा वस्तुभाव, यी कसैले पनि रङ छुट्याउन सक्दैनन्। उनीहरूले यो पृथ्वीमा भएका कुनै पनि कुरालाई कालो, सेतो र खैरो रङमा मात्रै देख्ने गर्छन्। त्यसो हो भने गोरुलाई रातो रङ देखाउँदा किन रिसाउँछ त, जबकि उसले रातो रङ नै छुट्याउन सक्दैन? गोरुलाई रिस उठाएर मनोरञ्जन लिने संस्कृति विश्वमा छ। नेपालमा चाहिँ विभिन्न थरी रङका कपडा देखाएर होइन, सिधै 2 गोरु जुधाएर मनोरञ्जन लिने चलन छ। तर विश्वका विभिन्न मुलुकमा गोरुलाई बडो कलात्मक तरिकाले उत्तेजित बनाउँदै थरी थरी रङका कपडाहरू देखाइन्छ। जस्तो कि यस्तो खेलमा सुरुमा बैजनी, पहेँलो, निलो र सुनौलो रङ देखाइन्छ, अन्तिममा चाहिँ रातो रङको कपडा गोरुलाई देखाइन्छ। गोरु त्यसअघि देखाएका विभिन्न थरी रङ देखेर नै उत्तेजित भइसकेको हुन्छ। त्यस्तो अवस्थामा गोरुलाई जुनसुकै रङको कपडा देखाए पनि आक्रमण गरिहाल्छ। तर खेल परम्परामा सुरुमा अरू रङ अनि अन्तिममा रातो रङ देखाउने चलन बसेकाले गर्दा रातो रङ देख्दा गोरु रिसाउँछ कि जस्तो लागेको मात्रै हो। त्यस्तै रातो रङ भनेको खेललाई आकर्षक र मनोरञ्जन देखाउने अनि सुहाउने रङ पनि हो। खेल खेल्ने क्रममा गोरुको ढाडमा हानेर भाला गाड्दा जो रगत बग्छ त्यो धेरै नदेखियोस् भनेर रातो रङको कपडा प्रयोग गरिएको हुन्छ। खासमा रातो रङ र गोरुको रिसबीच कुनै सम्बन्ध छैन।
3: मासुको गुणस्तर कस्तो हो नबुझी खाँदा शरीरमा विभिन्न किसिमका समस्याहरू निम्तन सक्छ। अमिलो र नमिठो गन्ध आएको छ भने त्यस्तो मासु खान हुँदैन। प्याजी रङको मासु मात्रै खान योग्य हुने चिकित्सकहरूले बताएका छन्। उनीहरूका अनुसार बजारमा झुन्ड्याएर राखिएको मासु हल्का गुलाबी रङको छ भने त्यसमा सचेत हुनुपर्छ। पसलमा झुन्ड्याएर खुला रूपमा राखिएको मासुमा ब्याक्टेरियाको संक्रमण धेरै हुन्छ। अस्वस्थ मासुको सेवनले स्वस्थ मानिस समेत बिरामी हुने सम्भावना रहेको भन्दै चिकित्सकहरूले दीर्घरोगी झन खतरामा जाने बताएका छन्। मासुको बढी प्रयोगले युरिक एसिडको समस्या आउने चिकित्सकहरूको भनाइ छ। त्यस्तै रातो मासुले नकारात्मक असर गर्छ। बोसो तथा छालारहित मासु खाने गरेमा हानि कम हुन्छ। मासुबाट रोगहरू सर्न सक्ने कुरामा सधैँ सचेत रहन चिकित्सकहरूले सुझाव दिएका छन्। त्यसो भए कस्तो मासु कसरी खाने त? सुरुमा खसी बोका कुखुरा च्याङ्रा किन्दा नै मेडिकल डाक्टरले स्वस्थ छ भनेर प्रमाणित गरेको मात्रै किन्नुपर्ने चिकित्सकहरूको भनाइ छ। त्यसरी सम्भव नभए नजिकैको पसल जहाँ आफूलाई विश्वास लाग्छ त्यहीबाट मात्रै मासु किन्नुपर्नेछ। राम्रोसँग नपाकेको मासुले शरीरलाई हानि गर्छ। मासुमा राँगा खसीभन्दा कुखुरा माछा नै स्वस्थकर हुने बताइन्छ। छाला खाँदा पनि पाचन प्रक्रियामा असर गर्छ। छालामा धेरै बोसो हुने भएकाले त्यो स्वस्थकर हुँदैन। पोलेर साँधेर भुटेर राखेको मासुमा क्यान्सर बनाउने तत्त्वहरू धेरै हुन्छन्। चिकित्सकहरूका अनुसार त्यस्तो मासुले पाचन प्रक्रियालाई राम्रो गर्दैन। मासु मिठो बनाउनुपर्छ भन्दै अनावश्यक रूपमा मरमसला हाल्नतिर पनि लाग्नु हुँदैन। मासु बनाउँदा हरेक कुरा कम गर्नुपर्छ। जस्तै नुन मसला तेल आदि मासु पकाउँदा सामान्य तरिकाले नै पकाउनु उत्तम मानिन्छ।
0: जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयबाट सञ्चालित विभिन्न सिँचाइ प्रणालीको बाँध तथा नहर व्यवस्थापन र नहर संवेदनशीलता सुरक्षा विषयमा सम्बन्धित सरकार वर्गमा जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय कास्की पोखराद्वारा जारी सार्वजनिक अपिल। सिँचाइ प्रणालीको बाँध तथा नहर क्षेत्र तथा अन्य निषेधित क्षेत्रमा अनुमति बिना प्रवेश नगर्ने। नहर व्यवस्थापनका विभिन्न संरचनाहरूको हानि नोक्सानी र क्षति नपुर्याउन र पानी बहावमा असर पर्ने कुनै पनि कार्यहरू नगर्न नगराउनु हुन। बाँध तथा नहर क्षेत्रका सार्वजनिक जग्गाहरू अतिक्रमण नगर्न र उक्त क्षेत्रमा अनुमति बिना मापदण्ड विपरीत कुनै पनि भौतिक संरचना निर्माण नगर्न। नहर तथा खोलाको पानी बहाव परिवर्तन हुने क्षेत्रहरू जस्तै बाँध क्षेत्र नहर ताल खोला किनार लगायतका संवेदनशील क्षेत्रहरूमा प्रवेश गर्दा वा कुनै पनि कार्यहरू गर्दा सावधानी अपनाउनु हुन। बाँध तथा नहर क्षेत्रमा कुनै पनि किसिमका फोहोर मैलाहरू नफाल्नु हुन। सार्वजनिक सम्पत्तिको संरक्षण र सुरक्षा गर्नुहुन सादर अनुरोध गरिन्छ।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: श्रम तथा रोजगार कार्यालय पोखराको सूचना। वैदेशिक रोजगारीमा जाने सम्पूर्ण व्यक्तिले अनिवार्य रूपमा श्रम स्वीकृति लियौँ। सेवाग्राही स्वयं आफैले वा नजिकको स्थानीय पालिकामा रहेका रोजगार संयोजकको सहयोग मार्फत श्रम स्वीकृतिको अनलाइन फारम भरी श्रम स्वीकृतिको स्टिकर प्राप्त गर्न सक्नुहुनेछ। श्रम स्वीकृति प्राप्त भएपछि मात्र हवाई टिकट लिनुहुन अनुरोध गरिन्छ। अनलाइन फारम तथा वैदेशिक रोजगारी सम्बन्धी सम्पूर्ण जानकारी वैदेशिक रोजगार विभागको वेबसाइट www.doefe.gov.np प्राप्त गर्न सक्नुहुनेछ। थप जानकारीको लागि फोन नम्बर 061556822। श्रम तथा रोजगार कार्यालय पोखरा।
2: तपाईँ सुन्दै हुनुहुन्छ असल साथी रेडियो, तपाईँ सँगै गुनगुनाउँदै।

0: मन्जु, तिमी त विदेश जान लाग्यौ रे।
1: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
0: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर। जाने नै भए बुझेर मात्र जाऊ।
1: खै के गर्ने गर्ने दिदी।
2: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौँ र बुझेर मात्र विदेश जाउँ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: नोबेल हस्पिटल, नोबेल चिल्ड्रन एन्ड ओमेन हस्पिटल एन्ड ट्रमा सेन्टर प्रालीमा अत्याधुनिक प्रविधियुक्त उपकरण सहित बाल तथा नवजात शिशु रोगको उपचार हुने हुँदा आफ्ना बाल बालिकाहरूको समयमै स्वास्थ्य जाँच गराई स्वस्थ सन्तानको सुख प्राप्त गर्नुहोस्।
5: हाम्रा अन्य सेवाहरूमा भिडियो एक्सरे, आधुनिक प्रयोगशालाको सुविधा, एक्सरे, फिजियोथेरापी, इसिजी, इको मुटुको भिडियो एक्सरे, अपरेसन सेवा, ICU, NICU, PICU.
4: विशेषज्ञ सेवाहरू, नवजात शिशु तथा बाल रोग सेवा, प्रसुति तथा स्त्री रोग सेवा, हाड जोर्नी, नसा तथा बाथ रोग सेवा, पेट छाती मुटु तथा थाइराइड, नाक कान घाँटी रोग सेवा, छाला यौन तथा कुष्ठ रोग सेवा, जर्नल सर्जरी, फार्मेसी सेवा, 24 घण्टा एम्बुलेन्स तथा आकस्मिक सेवा, साथै क्यान्टिनको सुविधा। सम्पर्क नोबेल हस्पिटल, नोबेल चिल्ड्रेन एन्ड ओमेन हस्पिटल एन्ड ट्रामा सेन्टर प्राली, बिरौटा 17 पोखरा, फोन 061-590-142, 590-143।

0: होइन, आयोडिन युक्त नुन नै किन?
1: गलगाँड, कण्ठरोग, लाटु लठे प्रोपन, बाल मृत्युदर जस्ता समस्याबाट बच्नको लागि, मानसिक र बौद्धिक क्षमतामा वृद्धि गर्नको लागि आयोडिन मिसाइएको नुन नै प्रयोग गरौँ।
2: साल्ट ट्रेडिङ कर्पोरेशन, प्रादेशिक कार्यालय, पोखरा।
1: दुई बाल बालिकाको चिन्ह नभएको नुन नै खाने गरौँ।
3: तपाईँ सुन्दै हुनुहुन्छ असल साथी रेडियो, तपाईँ सँगै गुनगुनाउँदै।

0: स्टुडियो टाइम चेक, अहिले बेलुकाको 8 बज्यो।
1: तपाईं सुन्दै हुनुहुन्छ असल साथी रेडियो, तपाईंसँग गुनगुनाउँदै।

0: नेपाली रेडियो नेटवर्कको राति 8 बजेको नेपाली खबरमा खबर सहयात्री माधव दुलालको नमस्कार। भुटेकोशी बाढी प्रभावितहरू थप तनावमा, सरकारसँग गुनासै गुनासा, माग पूरा गर्न सरकारलाई सकस, बाढी आउनुमा भारत, चीन र अमेरिका दोषी।
1: अब के गर्ने हो, कसो गर्ने हो, आशुरो छैन, उमेर भयो, अब के गर्ने हो सर।
2: यो बाढी आउनुमा भारतको पनि केही विशेष कारण छ, त्यहाँ पनि धेरै कारण छ, चाइनाको त अझ धेरै कारण छ, त्यसमा अमेरिकाको त्यसकै कारण छ।
3: कृष्णा भिरमा एकतर्फी रूपमा चाहिँ अहिले ट्रायल गर्न हामी सफल भएका छौँ। ग्यास प्लेट हामीले चाहिँ पहिलो ग्यास प्लेट चाहिँ हामी काठमाडौँबाट मुलिङतर्फ पठाइसकेका छौँ भने अरू रोकिएर राखेका, त्यसमा रोकेका हेभी इक्विपमेन्टहरू पनि अहिले निरन्तर रूपमा चाहिँ गइरहेको यहाँलाई जानकारी पनि गराउन चाहन्छु।
4: छापामार एकै लाइनमा होइन है, छापामार सरकार।
0: भुटेकोशी बाढीबाट मृत्यु हुनेको संख्या 1386 पुग्यो। चिलिमीको सुरुङभित्र ठूला ढुङ्गा भेटियो। कृष्ण भिरमा रोकिएका ग्यास बुलेट र हेभी सवारी साधन पास गराइयो। बिहिबारबाट दुईतर्फी चल्ने अन्तर्राष्ट्रिय विज्ञसहितको टोलीबाट रसुवा बाढीको वैज्ञानिक अध्ययन हुने। नेपाली काङ्ग्रेसका पुरानो कार्य समितिका सबै केन्द्रीय सदस्यमा मनोनित। भोलि हरितालिका तीज पर्व, नेपाली महिलाहरूले हर्षोल्लासपूर्वक मनाइँदै पशुपतिका चारवटै ढोका बिहान 3 बजेबाटै खुल्ने। साथमा प्रमुख खबर संक्षेप, नेपाली रेडियो नेटवर्कमा आज र जनता जान्न चाहन्छन् अहिलेको नेपाली खबरमा।

0: एलजीले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ। हरेक घरको खुसी घर घरमा एलजी। एलजी लाइफ्स गुड।
1: भोटेकोशी बाढी प्रभावित सम्बन्धी कृषि विकास बैंक लिमिटेडको अत्यन्त जरुरी सूचना। प्रिय ग्राहक वर्ग, प्राकृतिक विपत्तिले निम्त्याएको यस दुखद घड़ीमा तपाईँले भोग्नु भएको पीड़ा र क्षतिप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौं। तपाईँ कहाँ हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ, कस्तो क्षति भएको छ, कृपया हामीलाई तल दिएको नम्बरमा जानकारी गराउनुहोस्। तपाईँको समस्या र आवश्यकता बारे हामीलाई बताउनुहोस्। हामी तपाईँको कुरा सुन्न र सहयोगका लागि सधैँ तयार छौं। त्रिशुली शाखा सम्पर्क 98513 1766, गजुरी शाखा सम्पर्क 98513 1867, थुन्चे शाखा सम्पर्क 98513 1766, कल सेन्टर 015-7-21-165, टोल फ्री नम्बर 16-60-01-11-11-0, इमेल kathmandu.ro@advl.gov.np। तपाईँको सुरक्षा नै हाम्रो पहिलो प्राथमिकता हो। यो कठिन समयमा हामी तपाईँको साथमा छौँ। कृषि विकास बैंक लिमिटेड।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 नेपाली नेटवर्क .com र ठाउँ ठाउँका रेडियो स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबरमा सबैभन्दा पहिले आजको खास खबर। भदौ 10 गते रसुवाको भुटेकोसीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएकाहरूको खोजी कार्य अझै जारी छ। बाढीको भेलले बगाएकाहरूको यकिन तथ्याङ्क अझै सार्वजनिक हुन सकेको छैन। नेपाली सेनाले हवाई साधन मार्फत 4157 जनाको उद्धार गरिएको जनाएको छ। जलविद्युत आयोजनाका टनेलभित्र पुगेर समेत बेपत्ताको खोजी जारी रहेको सेनाले जनाएको छ। अकस्मात आएको बाढीले हजारौंको बिचल्ली भएको छ। कल्पना नै गर्न नसकिने विनाश निम्तिएको वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ बताउनुहुन्छ।
2: रसुवाको जनताले चाहिँ दुःख पाए, त्यो स्वर सिप्रुपेसी भनेर म पनि गएको छु, त्यो हामी पार्वती कुण्डमा गएर सुटिङ गर्नु गएको थियौँ। त्यो खोजको त्यो होटेलहरू कति कति मान्छेहरू त्यहाँ थियो, सिप सबै त्यो सहरै बगाइयो, खोजको भएर सहरै। त्यो कल्पना गर्छ त्यो त्यो अवस्था कस्तो भयो होला भनेर कल्पना गर्छ। अब यो ग्लोबल वार्मिङको कारणले गरेर हो
1: विनाशका घटना निरन्तर भइरहेका छन्। हुन त विपद बाजा बजाएर आउँदैन, भुटेकोसीको भेलले बगाएको घर र संरचना पुननिर्माण गर्न सकिएला, तर आफन्त गुमाएका परिवारको पीडा र बेपत्ताको खोजीमा रहेको आशालाई फर्काउन सकिँदैन। भुटेकोसी बाढीमा सरकारको पूर्व तयारी बेकामे बन्न पुगेको भन्दै प्रश्न उठेको छ। पूर्व सूचना प्रणाली प्रभावकारी हुन नसकेको गुनासो पनि प्रभावित क्षेत्रबाट आएको छ। बाढीले सियो समेत नराखी घर सम्पत्ति र संरचना बगाएपछि प्रभावितहरूको अवस्था यति बेला दयनीय बनेको छ। बाढीले बगाएकाहरूको दृश्यले अहिले पनि प्रभावितहरूलाई पिरोलिरहेको छ। उनीहरू फर्केर आउने आशामा खोजी तथा उद्धारको पर्खाइमा छन्, तर लामो समय बितिसक्दा पनि बेपत्ताको अवस्था यकिन हुन नसक्दा पीडित परिवारको पीडा झनै गहिर्दै गएको छ। राहत, अस्थायी आवास, खाद्यान्न र पुनर्स्थापनाको चिन्ताले प्रभावितहरूलाई थप तनावमा पारेको पीडित गीता थापा बताउनुहुन्छ।
3: यता बुढाहरू लयो, उता छोरी लयो, घरको मान्छे सियो सम्बन्ध छैन सर, हाम्रो सियो सम्बन्ध छैन, अब कहाँ गरे के गर्ने भन्ने तनाव हुन्छ। अहिले नै औषधि आएर बसे सोध्नै छैन दिमागले, अब के गर्ने हो कसो गर्ने हो, आए सुरो छैन, उमेर भयो, अब के गर्ने हो सर। अब छोरीको 10 जना लगाए भागेर ज्वाइँ, छोरी मेरो सबैजना भाएर आउनुभयो, त्यो चोर हर्क्या खेत भन्ने सिँचाइ कुलाको त्यो त्यहाँ जम्मैजना लयो। उभिएर हेर्दा मान्छेहरू यता लायदेखि छोरीहरू सबै छोरी छोरी भनेर त्यही मै बाठा आयो, खोलो जम्मै वारको पार संसारबाट।
1: बाढी प्रभावितहरू अहिले पुनस्थापनाको पर्खाइमा छन्। बाढी गएको 18 दिनसम्म पनि खोज, उद्धार तथा राहत वितरणको कार्य जारी छ, तर प्रभावितको तत्कालीन आवश्यकता पूरा गर्नेदेखि दीर्घकालीन पुनर्स्थापनासम्मका काम चुनौतीपूर्ण बनेका छन्। भुटेकोसी बाढीले प्राकृतिक विपदको जोखिमसँगै जलवायु परिवर्तनको असरबारे पनि गम्भीर प्रश्न उठाएको छ। पछिल्ला वर्षहरूमा हिमाली तथा पहाडी क्षेत्रमा असामान्य वर्षा, बाढी, पहिरो र अन्य प्राकृतिक विपदका घटना बढ्दै जानुले नेपाल जस्ता उच्च जोखिममा रहेका मुलुकमा जलवायु सङ्कटको असर थप गम्भीर बन्दै गएको छ। नेपालले भुटेकोसी बाढीको वितन्दा संयुक्त राष्ट्रसङ्घ महासभामा उठाउने तयारी गरेको छ। राष्ट्रसङ्घको 81 महासभालाई सम्बोधन गर्ने दिन सेप्टेम्बर 24 संयुक्त राष्ट्रसङ्घ मुख्यालय अगाडि जलवायु न्यायका लागि शान्तिपूर्ण मौन प्रदर्शन गर्ने तयारी समेत भएको छ। प्रदर्शनमा जलवायु न्याय, हानि तथा क्षति, जलवायु अनुकूलन, उत्थानशील पूर्वाधार तथा अन्तर्राष्ट्रिय जलवायु वित्तका मुद्दा उठाइनेछन्। नेपालले भोगिरहेको जलवायु संकट, बढ्दो प्राकृतिक विपद र त्यसले निम्त्याएको मानवीय तथा आर्थिक क्षतिप्रति विश्व समुदाय जानकार छ। उच्च जलवायु जोखिममा रहेका मुलुकले भोगिरहेको क्षतिलाई विश्व समुदायले केवल मानवीय सहानुभूतिको विषयका रूपमा मात्र हेरिरहेको भन्दै नेपालले जलवायु न्यायको माग गर्दै आएको छ। बढ्दो तापक्रम, असामान्य मौसम र त्यसबाट सृजित प्राकृतिक विपदको प्रभाव नेपाल जस्ता कमजोर र उच्च जोखिममा रहेका मुलुकले बढी भोग्नु परेको भन्दै विकसित मुलुकको जिम्मेवारी र अन्तर्राष्ट्रिय जलवायु वित्तको विषय समेत बहसमा आएको छ। बाढी आउनुमा भारत, चीन, अमेरिका जस्ता विकसित देशहरूको ठूलो हात रहेको वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठले बताउनु भएको छ।
2: यो बाढी आउनुमा भारतको पनि केही विशेष ग्रामीण क्षेत्रका गर्छन्। चाइनाको त अझ धेरै धेरै कारण छ त्यसमा, अमेरिकाको त्यतिकै कारण छ त्यसमा चाहिँ सबैले कलकारखाना धेरै डेभलप भएर कलकारखाना धेरै बढेर संसार ग्लोबल वार्मिङ भयो, त्यसको असर नेपालीले भोग्नु पऱ्यो, नेपालीले भोग्नु पऱ्यो। यो यस्तो हाम्रो त हिमालबाट हिमालमा धेरै यस्तो हिमतालहरू छ, धेरै फुट्ने सम्भावना हुन्छ।
1: मान्छे मात्रै बगाएन, सडक संरचना पनि तहस नहस गराएको छ। पुल सडक र अन्य भौतिक संरचनामा क्षति पुगेपछि उद्धार तथा राहत सामग्री प्रभावित क्षेत्रमा पुर्याउन समेत कठिनाई भएको छ। सडक अवरुद्ध हुँदा खाद्यान्न, औषधि तथा आवश्यक सामग्रीको आपूर्ति प्रभावित भएको छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीरमा अवरुद्ध सडक भने आजदेखि आंशिक रूपमा सञ्चालनमा आएको छ। तत्कालका लागि अड्किएका ग्यास बुलेट तथा हेभी इक्विपमेन्ट बोकेका सवारी साधनलाई मात्र आवाजावत गराइएको सडक विभागका महानिर्देशक डाक्टर विजय जैसीले जानकारी दिनुभएको छ।
4: कृष्णभीरमा एकप्रति रूपमा चाहिँ ट्रायल गर्न हामी सफल भएका छौँ। ग्यास बुलेट हामीले चाहिँ पहिलो ग्यास बुलेट चाहिँ हामी काठमाडौँबाट मुगलिनतर्फ पठाइसकेका छौँ भने अरू रोकिएर राखेका त्यसमा रोकेका हेभी इक्विपमेन्टहरू पनि अहिले निरन्तर रूपमा चाहिँ गइरहेको यहाँलाई जानकारी पनि गराउन चाहन्छु। अहिले कृष्णभीर चाहिँ हामी अब यहाँले कसरी के भन्नुभयो, धेरै मेहनत अथक प्रयासका बावजुद हामीले चाहिँ हेभी इक्विपमेन्टहरू जस्तो स्काभेटर बुलडोजरहरू लगाएर लोडरहरू लगाएर अथक मेहनत अथवा परिश्रम भनेको चाहिँ हाम्रो सम्पूर्ण प्राविधिक टिम, सडक विभाग, सुरक्षा प्रमुखहरू, यहाँका गाउँपालिकाका अध्यक्ष लगायत मिडियाकर्मी साथीहरू सबैको साथ र सहयोगले गर्दाखेरि आज हामी कृष्णभीर चाहिँ सफल रूपमा यातायात सञ्चालन गर्न सफल भएका छौँ।
1: विपदको सामना गर्न सरकारले सम्पूर्ण राज्य संयन्त्र परिचालन गरेको जनाएको छ। स्रोत साधनसँगै विदेशी विज्ञ समेत झिकाएर खोज उद्धार तथा व्यवस्थापनको काम भइरहेको सरकारको भनाइ छ। तर सरकारमाथि गुनासाका भने चाङ लागेका छन्। प्रभावितहरूको माग सम्बोधन गर्न सरकारलाई हम्बे हम्बे परिरहेको छ। विपदको समयमा राज्यको पूर्व तयारी, सूचना प्रवाह, उद्धारको गति, राहत वितरण, प्रभावितको अस्थायी बसोबास र पुनर्स्थापना लिएर सरकारमाथि प्रश्न उठिरहेका छन्। सरकारको काम चित्त बुझ्दो नभएको आरोप नेकपा एमाले लगाएको छ। अध्यक्ष केपी शर्मा ओलीले सरकारको विपद व्यवस्थापनको कार्यशैलीमाथि प्रश्न उठाउँदै सरकारलाई छापामार शैलीको संज्ञा समेत दिनुभएको छ।
5: पहिलेको सरकार छापामार सरकार जस्तो देखिन्छ, छापामार एकै लाइनमा होइन है, छापामार सरकार जुन शासक जनविरोधी हुन्छ, पीडक हुन्छ, दमनकारी हुन्छ, अत्याचारी हुन्छ, अरूको आवाज दबाउँछ, अरूलाई बोल्न दिँदैन, अरूलाई अप्ठ्यारोमा पार्न खोज्छ, अरू अप्ठ्यारोमा पर्यो भने रमाउँछ, त्यस्ता शासकहरूको विरोध हुन्छ, त्यस्ता शासकहरूको जनताबाट विरोध हुन्छ, ती शासकहरूको नाश हुन्छ।
1: जेनजी सरकारमाथि नागरिकको अपेक्षा ठूलो छ। तर नागरिकका अपेक्षा अनुसार काम गर्न सरकारलाई सीमित स्रोत साधनका कारण सकस परिरहेको छ। यद्यपि विपदको समयमा राज्यका निकाय, राजनैतिक दल, नागरिक समाज, निजी क्षेत्र तथा आम नागरिक सबैले होस्टेमा हैसे गर्दै प्रभावितको जीवन सहज बनाउन सहयोग गर्नु आवश्यक छ। नेपाली खबरमा अब आज दिनभरका प्रमुख खबर संक्षेप, साथमा खबर सहयात्री नरेन्द्र गेवाली।
6: रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीका कारण अहिलेसम्म 1386 जनाको सफेला परेको छ, जसमध्ये रसुवामा 185 जना, नुवाकोटमा 179 जना, धादिङमा 71 जना, चितवनमा 364 जना, गोर्खामा 77 जना, तनहुँमा 38 जना, नलपरासी पूर्वमा 230 जना र नलपरासी पश्चिममा 222 जना गरी 1386 जनाको सफेला परेको हो। फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमुना संकलनदेखि आवश्यक प्रक्रिया पूरा गरी हालसम्म 1230 शव व्यवस्थापन गरिएको छ। पहिचानका लागि मृतकका 1286 र आफन्तका 1846 गरी कुल 3132 डिएनए नमुना संकलन गरिएको छ। साथै पहिचान नभएको 1354 शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीरमा अवरुद्ध सडक आंशिक रूपमा सञ्चालनमा आएको छ। दुईवटा बुलडोजर प्रयोग गरेर सडक चम्म्याउने तथा आवागमनका लागि आवश्यक प्लेटफर्म तयार गर्ने काम सकिएसँगै केही बेर अघिबाट सडक आंशिक रूपमा सञ्चालनमा आएको छ। तत्कालका लागि अड्किएका ग्यास बुलेट तथा हेभी इक्विपमेन्ट बोकेका सवारी साधनलाई मात्र आवजावत गराइएको सडक विभागका महानिर्देशक डाक्टर विजय जोशीले जानकारी दिनुभयो। भित्तामा नालीको काम बाँकी भएकाले बिहिबारबाट त्यो काम सकेर दुईतर्फी नै सञ्चालनमा ल्याइने पनि उहाँले बताउनुभयो। यसअघि खाली ग्यास बुलेट गुडाएर सड़कको भारवहन क्षमता र आगमनको अवस्था परीक्षण गरिएको थियो। गत भदौ 10 गतेको आएको त्रिशुली बाढीका कारण कृष्णवीरको सड़क कटान हुँदा सड़क अवरुद्ध थियो। त्यस यता सो मार्ग भएर चल्ने ठूला तथा साना सवारी साधनहरू वैकल्पिक बाटो प्रयोग गर्दै काठमाडौँ आगमन गरिएका थिए। चिलिमे जलविद्युत आयोजनाको सुरुङभित्र ठूला ढुङ्गा भेटिएको छ। ठूला उपकरणले सुरुङको मुखबाट 90 मिटर भित्रसम्मको गिरगान हटाएको छ। अहिले सुरुङभित्र एउटा स्काभेटर र एउटा लोडरको काम गरिएको छ। सैनिक प्रवक्ता बस्नेतका अनुसार सुरुङको ठूलो ढुङ्गाहरू हटाएर सुरुङ साँगरिएको भागसम्म ठूला उपकरणले खन्ने काम भइरहेको छ। सेनाले स्याप्रुबेसीदेखि टनेलसम्म 1050 मिटर बाटो बनाएर ठूला उपकरण लगेको हो। उद्धार कर्मीहरूले 4 ठूला पाइप प्रयोग गरेर टनेलभित्र हिँड्न मिल्ने बाटो बनाएर ठूला उपकरण नपुगेको ठाउँमा पनि खोजी गरिरहेका छन्। चिलिमेमा सेना सशस्त्र प्रहरी भारतीय विशेषज्ञहरू खटिएका छन्। उद्धार कर्मीहरूले भूमिगत विद्युत गृह नजिकै खोजी कार्य जारी राखेका छन्। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीको वैज्ञानिक आधार र प्रमाण खोज्न अध्ययनको प्रक्रिया अगाडि बढाएको छ। विनाशकारी बाढीको उत्पत्ति तथा त्यससँग जोडिएका हिमाली भू जोखिमको वास्तविक कारण घटनाक्रम र जलवायु परिवर्तनको सम्भावित भूमिकाबारे वैज्ञानिक अध्ययन गरिने ऊर्जा मन्त्रालयले जनाएको छ। हरितालिका तीजमा पशुपतिनाथ मन्दिरका 4 ढोका बिहान 3 बजेदेखि खुल्ने भएका छन्। यस वर्ष भदौ 29 गते भोलि परेको तीजमा विशेष पूजा र दर्शनको व्यवस्था पनि मिलाइएको पशुपति क्षेत्र विकास कोषले जानकारी गराएको छ। मन्दिरमा आउनेहरूका लागि मन्दिर बाहिर 5 लाइन र मन्दिर परिसरमा प्रवेश गरेपछि 8 लाइन हुने गरी व्यवस्था मिलाइएको छ। दर्शनार्थीमा महिलाहरूको संख्या उल्लेख हुने हुँदा महिला सुरक्षाकर्मी अधिक परिचालन गर्न कोषले सरकारसँग अनुरोध गरेको छ। ट्राफिक व्यवस्थापनका लागि विशिष्ट व्यक्तिको सवारी साधन कोषको कार्यालय परिसरमा पार्किङ गर्ने व्यवस्था मिलाइएको छ। अन्य सवारी साधनको पार्किङ स्थान भण्डारखाल पार्किङ, सिफल चौर, वनकाली पार्किङ, तिल गंगा र उमाकुण्ड पार्किङ स्थल निर्धारण गरिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसङ्घको 81 महासभालाई सम्बोधन गर्ने दिन सेप्टेम्बर 24 संयुक्त राष्ट्रसङ्घ मुख्यालय अगाडि जलवायु न्यायका लागि शान्तिपूर्ण मौन प्रदर्शन गर्ने तयारी गरिएको छ। अमेरिका स्थित गैर नाफामूलक संस्था भिजिट नेपालले न्युयोर्कमा आयोजना गर्न लागेको प्रदर्शन मार्फत नेपालले भोगिरहेको जलवायु सङ्कट, बढ्दो प्राकृतिक विपद र त्यसले निम्त्याएको मानवीय तथा आर्थिक क्षतिप्रति विश्व समुदायको ध्यान आकर्षण गराउने जनाएको छ। प्रधानमन्त्री शाहले राष्ट्रसङ्घको मञ्चबाट नेपालको धारणा राखिरहँदा मुख्यालय बाहिर नेपाली समुदायले मौन प्रदर्शन मार्फत जलवायु न्याय नेपालका लागि किन आवश्यक छ भन्ने सन्देश विश्व सामु राख्ने तयारी गरेको हो। रसुवा बाढीका कारण त्रिशुली नदीले सड़क कटान गर्दा भाँसेको पृथ्वी राजमार्ग अन्तर्गत धादिङको शीतल बजार सड़क खण्डमा नेपाली सेनाले ब्लास्टिङ गरी सड़क खोल्ने काम अघि बढाएको छ। सड़क भाँसिएको स्थानमा तत्काल पर्खाल निर्माण गरी सड़क पुनः सञ्चालन गर्न सम्भव नभएपछि नेपाली सेनाको मध्य पीर्तना अन्तर्गत कालीप्रसाद गढको इन्जिनियर टोली परिचालन गरी ब्लास्टिङको काम अघि बढाइएको हो। सड़कको क्षतिग्रस्त भाग हटाई नयाँ ट्र्याक निर्माण गरेर यातायात सञ्चालनमा ल्याउने उद्देश्यले सेनाको प्राविधिक टोलीले काम गरिरहेको आयोजनाले जनाएको छ। नेपाली काङ्ग्रेसले पूर्व सभापति शेरबहादुर देउवाको समितिमा रहेकालाई केन्द्रीय समितिमा आउने बाटो खुलाएको छ। आइतबार बसेको कार्य सम्पादन समितिको बैठकले अघिल्लो समितिमा रहेका तर विशेष महाधिवेशनपछिको नयाँ समितिमा नरहेकालाई सबैलाई केन्द्रीय समितिमा राख्ने गरी निर्णय गरेको हो। काङ्ग्रेसले 16-19 असोजसम्म 15 महाधिवेशनको मिति तोकेको छ। असोज 3 र 4 गते वडा तहको अधिवेशनको मिति तोकिएको छ। काङ्ग्रेस संस्थापनले गत पुससम्म नवीकरण गरेका सबै क्रियाशीललाई मान्यता दिने निर्णय गरेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वमा तनाव निरन्तर बढिरहेको र त्यसको प्रत्यक्ष असर आम मानिसको जीवनमा परिरहेको बताएका छन्। ब्रिक्स शिखर सम्मेलनको 2 दिन आइतबार सम्बोधन गर्दै मोदीले महामारी, जलवायुजन्य विपद र आपूर्ति श्रृङ्खलामा आएको अवरोधले विश्वका देशहरू एक अर्कासँग कति जोडिएका छन् भन्ने देखाएको बताए। एउटै स्थानमा उत्पन्न हुने सङ्कटले अन्य देशलाई समेत प्रभावित गर्न सक्ने उनको भनाइ छ। र क्रिकेटको प्रतिष्ठित मैदान इङ्ल्यान्डको लर्ड्समा नेपाली मूलका 15 वर्षीय दिवेश सापकोटाको कप्तानीमा क्यारिङटन क्रिकेट क्लबले इसिबी भाइटिलिटी अन्डर 15 क्लब नेसनल कपको उपाधि जितेको छ। फाइनलमा क्यारिङटनले 64 रनको सामान्य योगफल बनाए पनि दिपेशको उत्कृष्ट बलिङ र फिल्डिङले टोलीलाई जित दिलायो। उनले 4 ओभरमा 2 मेडन सहित मात्र 5 रन खर्चेर 2 विकेट लिए भने 1 खेलाडीलाई रन आउट पनि गरे। निर्णायक प्रदर्शन गरेका दिपेश म्यान अफ द सिरिज घोषित भए।
7: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3 लाखसम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
8: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।
9: तपाईँ च्याउहरूको राजा राजा च्याउ खोज्दै हुनुहुन्छ?
10: काठमाडौँको कालीमाटी तरकारी बजारको आफ्नै स्टल नम्बर 16 देशभरका भाटभटेनी बिगमार्ट र अन्य डिपार्टमेन्टल स्टोरहरूका साथै पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न थोक विक्रेताहरूकोमा राजा च्याउ उपलब्ध छ।
9: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ एनसी एग्रोटेकको उत्पादन।
0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब नेपाली रेडियो नेटवर्कमा आज साथमा हुनुहुन्छ सहयात्री सुनिल कोइराला।
11: पुटिन र सी चिङफिङका अगाडि मोदीले राखे नेपाललाई छुने विषय। नयाँ दिल्ली स्थित भारत मण्डपमा भएको 18 ब्रिक्स शिखर सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सिधै नेपालसँग गाँसिएका विषय उठाएका छन्। चिनिया राष्ट्रपति सी चिङफिङ र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई अगाडि राखेर मोदीले विशेष गरी जलवायु जन्य विपदले निम्त्याएको संकटका बारेमा आवाज उठाएका थिए। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसदेखि दक्षिण पूर्वी एसिया र अफ्रिकी मुलुकका शीर्ष नेताहरूको समेत जमघट रहेको सभामा मोदीले एक देशको संकटले अर्को देशलाई सिधै प्रभाव पार्ने अन्तर्निर्भरताको चर्चा गरेका थिए। ठूला विकासशील देशहरूले जलवायु वित्त तथा विपद पूर्व तयारीका लागि एक स्वरमा आह्वान गर्दा त्यसको सबैभन्दा ठूलो सरकारवाला हुनुपर्ने नेपाल भने त्यो मञ्चमा पूर्णतः अनुपस्थित रहेको थियो। भर्खरै मात्र जलवायु जन्य विपद बाढ़ी र पहिरोको भयावह वितण्डाबाट ठूलो मानवीय तथा भौतिक क्षति बेहोरेको नेपालका लागि दिल्ली सम्मेलनमा उठेका विषयहरू जीवन मरणसँग जोडिएका सवाल हुन्। नेपालमा गत भदौ 10 गते आएको बाढ़ी चीनबाट आएको थियो भने भारतका कारण पनि नेपालमा धेरै विपदका घटनाहरू भएका छन्। नदी प्रणाली र पर्यावरणका दृष्टिले नेपाल भारत र चीन एक अर्कासँग अभिन्न रूपमा जोडिएका छन्। जब विश्वका 2 विशाल छिमेकी शक्ति र अन्तर्राष्ट्रिय समुदाय विपद पूर्व चेतावनी प्रणाली र जलवायु वित्तको घोषणा पत्र तयार गरिरहेका थिए त्यति बेला प्रभावित हिमाली देश नेपालको आवाज त्यहाँ मुखरित हुनु अनिवार्य थियो। तर नेपालमा प्रधानमन्त्रीको असंवेदनशील व्यवहार शैली र स्वभावका कारण नेपाल ब्रिक्सको सदस्य नभए पनि आयोजक राष्ट्रले पर्यवेक्षकका रूपमा सहभागी गराउन सक्ने व्यवस्था थियो। सन् 2016 गोवामा आयोजित सम्मेलनमा बिमस्टेकको अध्यक्षका हैसियतले नेपालका तत्कालीन प्रधानमन्त्री सहभागी भई सी र मोदीसँग त्रिदेशीय कूटनीतिक सम्वादको दुर्लभ अवसर सदुपयोग गरेका थिए। तर यसपटक छिमेकी मुलुक सार्कको वर्तमान अध्यक्ष तथा विपदबाट आक्रान्त राष्ट्र हुनुका बावजुद नेपालको सहभागिता नहुनुले कूटनीतिक वृत्तमा गम्भीर खल्लोपन सिर्जना गरेको छ। बदलिदो भूराजनीतिक परिवेशमा कूटनीतिक व्यवहार सिंहदरबारमा बसेर कसैको औपचारिक निमन्त्रणा पत्र कुर्नु वा आन्तरिक अकर्मण्यताको बहाना बनाएर मात्र हुँदैन। हाम्रै छिमेकमा भएको विश्वको ध्यान खिच्ने सम्मेलनमा हाम्रै भूगोल पर्यावरण र अर्थतन्त्रलाई असर पार्ने निर्णयहरू हुँदा देशको कार्यकारी नेतृत्व नसमेटिनुले नेपालको अन्तर्राष्ट्रिय शाखलाई कमजोर बनाउँछ। पुटिन र सीको उपस्थितिमा मोदीले विश्व मञ्चबाट उठाएका जलवायु विपद र पूर्व चेतावनी प्रणालीका विषयहरू नेपालका लागि जति सान्दर्भिक थिए त्यति नै सान्दर्भिक नेपालको भौतिक उपस्थिति पनि थियो। यो अवसर गुम्नुले स्पष्ट पारेको छ नेतृत्वको व्यक्तिगत अरुचि कूटनीतिक अपरिपक्वता र समयमै पहल कदमी लिन नसक्ने शासकीय कमजोरीको भारी अन्तत सिङ्गो राष्ट्रले गुमाएको छ।

0: एसर्स एलजीले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज. अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई. नागरिकता भए पुग्छ हरेक घरको खुसी. घर घरमा एलजी. एलजी, लाइफ्स गुड.
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको. तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर.
2: आजको जनता जान्न चाहन्छनमा हामीसँग हुनुहुन्छ नेपाली काङ्ग्रेसका नेता चन्द्र भण्डारी.
1: जनता जान्न चाहन्छन्,
3: जनता जान्न चाहन्छनका साथमा
4: ग्लोबल आइएमई बैंक, सबैका लागि बैंक.
5: दिस होम इन्टरनेट.
6: 15 महाधिवेशनमा सबै नेपाली कंग्रेसका कार्यकर्ता नेताहरू जो 14 अधिवेशनमा सहभागी हुनुहुन्थ्यो, नेतृत्वमा हुन्थ्यो, उहाँहरूलाई चाहिँ सँगै 15 महाधिवेशनमा सहभागी गराउनका निम्ति उहाँहरूले राखेका प्रस्तावहरू तपाईँलाई 14 अधिवेशनमा भएका केन्द्रीय सदस्यज्यूहरू 15 महाधिवेशनमा आयोजक कमिटिको सदस्य र केन्द्रीय सदस्य रहने गरी आह्वान गर्ने एउटा निर्णय भएको छ.
7: केन्द्रीय समिति एउटा छुट्टै हुन्छ अनि आयोजक समिति छुट्टै हुने भयो. अब
6: होइन, पार्टी सभापतिको संयोजकमा स्वतः केन्द्रीय समिति आयोजक कमिटी पनि हुन्छ, त्यसरी हामीले गर्ने गरेको पर्यो. दोस्रो, अरू विधानमा केही कुराहरू सच्याउन पर्ने छन्, केही कुराहरूलाई व्यवहारिक गराउनु पर्ने स्थिति छ, त्यसका निम्ति पनि हामीले चाहिँ सभापतिले हामीले के भनेका छौँ, पहिलाको नियतको कुरा हो, इन्टेन्सनको कुरा हो. इन्टेन्सन सभापतिको पार्टी मिलाउने, पार्टीलाई ठुलो बनाउने, सबैलाई सहभागी गराउने इन्टेन्सन भएको कारणले गर्दा यसलाई तपाईँले आफूले समय लिएर गराउनुहोस्, तपाईँलाई त्यो सम्पूर्ण अधिकार पनि हस्तान्तरण.
7: अब केन्द्रीय कार्य समिति र निर्वाचन आयोजक समिति चाहिँ कति सदस्य हुने भयो त?
6: अहिले पहिलाको यो सबै केन्द्रीय सदस्यहरू हुनुहुन्छ नि, सबैको हुन्छ.
7: अनि यो कुरामा उहाँहरू सहमत भएर जो असन्तुष्ट हुनुहुन्छ र उहाँहरू आउने भन्ने सम्भावना वा उहाँहरूसँग कुराकानी भएको के संकेत पाउनु भयो यहाँले आजको बैठकमा?
6: हिजो के भने बारम्बार हामीसित सभापतिको छलफल भइरहेको छ, हाम्रो तर्फबाट पनि विभिन्न नेताहरूसित छलफल भएको छ. हामीले कसरी हिजो सबैभन्दा महत्वपूर्ण के छ भन्नुहुन्थ्यो भने यो सबै साथीहरू धेरै हुनुहुन्छ नि, त्यो हामी समकालीन साथीहरू हुनुहुन्छ के, हामी यता अर्को साथी उता जो यो साथी बिचको साथीले दुःख पनि गएको छ, जेल पनि परेको साथीहरू हुनुहुन्छ, उहाँहरूसित अनुभव पनि छ. त्यस कारणले सभापतिजीसित पनि उहाँहरूको राम्ररी कुरा भएको छ, हाम्रोसित पनि राम्ररी कुरा भएपछि तपाईँहरूले यति गरिदिनु भने हामीलाई चाहिँ नि पार्टीमा सहभागी हुन सजिलो हुन्छ भनेर उहाँहरूले पनि भन्नुहुन्छ, र हामीले पनि त्यहाँनिर पार्टी सभापतिले यसको बारेमा गर्नुपर्छ भन्ने पार्टी सभापति पनि धारणा छ. हाम्रो लक्ष्य मुलुक बनाउने हो, हाम्रो साध्य मुलुक बनाउने हो. पार्टी भनेको त टुल हो नि, टुल राम्रो नभएकी त मुलुक बन्दो रहेछ नि. त्यस कारण नेपाली कङ्ग्रेस अहिले युवाहरूको हातमा, अनुभवी युवाहरूको हातमा भएको हुनाले पार्टीलाई अलिक सानो बनाउनु हुन्छ, ठुलो र भव्य बनाउनु पर्छ भन्ने कुरामा नेतृत्व त अहिले त गगनजीले गर्नुभएको छ नि. त्यस कारण उहाँलाई चाहिँ नअल्झिन पनि केन्द्रीय सदस्यहरूले कार्य सम्पादन समितिको साथीहरूले भन्नुभयो.
7: यो निर्णय भइसकेपछि असन्तुष्ट पक्ष सबैजना आउने खालको वातावरण वा चाहिँ आउने सम्भावना कति देख्नुहुन्छ आज बैठकको छलफलका आधारमा तपाईँले भन्नुपर्दा?
6: यसलाई के भन्छ भने हाम्रो संस्थापन पक्षको कारणले साथीहरू नआउने नहोस् भन्ने हाम्रो धारणा हो. अब यति गरिसकेपछि कसैलाई पनि म भाग लिइनँ, म आउँदिनँ भन्न मिलेन, त्यही सबैभन्दा महत्त्वपूर्ण पक्ष यही हो. त्यस कारण अब चाहिँ नि अब साथीहरूलाई हामी आउने थियौँ, संस्थापन पक्षले यो गरेन, यो गरिदियो वा आउने थियौँ, हामीलाई हेप गरेन भन्न परेन, अब सबै राम्रो भयो.
7: उहाँहरूको एउटा महत्त्वपूर्ण मागको रूपमा यो थियो, यो पुरा भयो. त्यसपछि अरू पनि माग थियो, जस्तो एउटा उच्च स्तरीय संयन्त्र बनाउने भन्ने टाइपको पनि कुरा थियो, त्यसको बारेमा केही छलफल भयो कि त्यो गर्न नपर्ने भन्ने भयो के भयो?
6: कुरा त पार्टी सभापति गएर आयोजक समिति 15 महाधिवेशनको आयोजक समितिको अध्यक्ष म हुन्थे, तपाईँहरू भएर गराउनुहोस् पनि भन्नुभएको नि, नभनेको होइन पार्टी सभापति लचकदार नभएको कुनै कुरामा छैन.
7: अहिले निर्वाचन समितिको संयोजक, आयोजक समितिको संयोजक, अरू कसैलाई कोही सिनियर नेताहरूलाई दिन पनि सभापति तयार हुनुहुन्थ्यो?
6: होइन, उहाँले गएर प्रस्ताव राख्नुहुन्छ, हरेक ठाउँ जानुभएको छ, भन्नुहुन्छ, नगएको ठाउँमा कुनै पनि छैन. तापजी तपाईँ यहाँ गएर यसो कुरा गर्नु पर्यो, मैले चाहिँ भनेको छु कति ठाउँ जानुहुन्छ. हेर्नु, लचकदार नभएको कुनै कुरामा होइन, दम्म गरेको कुनै कुरा छैन, एकदम सम्म एउटा युवा भएर हरेक कुरामा पानी बन्नलाई, झुक्नलाई होइन, सबै तयार छन्. मैले यति कुरा तपाईँले हाम्रा पार्टीका साथीहरूले पनि यो कुरा बुझ्नुपर्छ.
7: आजको बैठक पछि यहाँले देशभरिका कार्यकर्ताहरूलाई महाधिवेशनको सन्दर्भ र असन्तुष्ट र अलमलमा परेकाहरूलाई चाहिँ के आह्वान गर्नुहुन्छ, के अनुरोध गर्नुहुन्छ?
6: म सबै नेपाली कङ्ग्रेसका साथीहरूलाई अनुरोध गर्न चाहन्छु, हामी यो देशमा प्रजातन्त्रका निम्ति हजारौँ मान्छेहरूले ज्यान गुमाउनु भएको छ, अपाङ्ग बन्नुभएको छ, विस्थापित हुनुभएको छ, यो पार्टीका सदस्य हुन् कहाँनिर यसको उद्देश्य अत्यन्तै राम्रो कहाँनिर चुक्यो भने सत्तामा हुँदाखेरि मबाट हामीबाट हाम्रो बनाउन लागेका हामीहरू सत्तामा जाँदाखेरि फेरि ममा फर्कियो, म मेरो परिवार भन्ने फर्केको कारणले गर्दा देशमा यो अवस्था अहिले सिर्जना भएको र हामी कमजोर हुन परेको हो। तसर्थ हामीले विगतका विकृति विगतका कमजोरीहरू छोडेर नयाँ नेतृत्व सहित अब फेरि यो ममा पुग्नलाई हामी र हाम्रो मुलुक भर्ती गराउन लान्छौँ। त्यसैले यो कङ्ग्रेसलाई हामीले पहिलाभन्दा फरक तरिकाले अहिलेका चुनौतीहरूलाई समाधान गर्ने जाने कुराले सबै साथीहरूलाई हाम्रो देश छुटो ठुलो, हामीले ल्याएको प्रजातन्त्र ठुलो, हाम्रा चाहिँ शहीदहरूले गरेको त्याग र समर्पण ठुलो, तसर्थ सबै साथीहरू पार्टीमा सहभागी भएर अधिवेशनमा लाग्नका निम्ति म आग्रह गर्छु।
7: अधिवेशन तलमाथि हुने सर्ने कुनै सम्भावना त अब छैन नि?
6: अब अधिवेशन सर्ने टर्ने भन्ने कुरा सिक्छ,
7: अनि वार्ताहरूको सिलसिला पनि चलिरहने हो कि के हुन्छ?
6: अब हेर, वार्ता हामीले एकचोटि सभापतिलाई पूर्व सभापतिलाई पनि इच्छा थियो होइन, मैले पनि कोसिस गरेको हुँ, पार्टी सभापति पनि कोसिस गरेको हुँ, मेरो त शेरबहादुरजी त फरक सम्बन्ध छ, अहिले पनि मैले उहाँलाई अत्यन्त धेरै माया गर्छु होइन, तर उहाँले समय दिनुभयो, त्यस कारण वार्ता कन्टिन्यू, अब उहाँले समय नदिए पनि अझै पनि हामी कुरा गर्न चाहन्छौँ, भेट्न चाहन्छौँ।
7: अहिले पनि अब भेटघाट हुने सम्भावनाको त्यस्तो केही सङ्केत देखिएको छ कि छैन?
6: अहिलेसम्म केही छैन।
7: यसरी भेट्न नखोज्नुको कारण चाहिँ के हो?
6: के छ भन्नुहुन्छ भने पार्टीलाई फुटाल्न कसैलाई त्यो इन्ट्रेस छ कि पार्टी फुटाल्न होइन, अब कस्तो छ भने शेरबहादुरजीको ग्रुपमा शेरबहादुरजी कुरा नगरिकन अरूसित कुरा गरेर केही काम छैन, अरूसित कुरा गरेर काम छैन, त्यस कारण उहाँसित कुरा नगरिकन हामी मिलाउन
7: सक्दैनौँ। अब
6: तपाईँलाई भन्छु 90% नेपाली कङ्ग्रेसको साथीहरू 15 महाधिवेशनमा सहभागी हुनु, 90% तपाईँलाई आज यही पार भने मैले सबै सुन्ने साथीहरूलाई यो कुरा गरेँ, हामीसित भएका कुरा अनुसार साथीहरूले गरेको चासो हुन्छ, अब भोलि पर्सिमा हेर्नु सबै साथीहरू सहभागी।
3: जनता जान्न चाहन्छन्, जनता जान्न चाहन्छन् का साथमा
4: ग्लोबल आईएमई बैंक सबैका लागि बैंक
5: दिस होम इन्टरनेट।
2: हवस् त, यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1, नेपाली नेटवर्क .com र ठाउँ ठाउँका रेडियो स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। भोलि बिहान 5:30 बजे पुनः उपस्थित हुने नै छौं। आजलाई बिदा दिनुहोस्, नमस्कार।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो एनआरएन 99.1 सबैका लागि सूचना।
1: नेपाली रेडियो नेटवर्क रेडियो एनआरएन 99.1 मा यो हो चौतारी।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मेरो परिवारले खानेकुरा त मिठै खान्छन् तर कहिल्यै स्वस्थ भएनन्। के खुवाउनुहुन्छ दिदी तपाईँले आफ्ना परिवारलाई जहिले पनि हृष्टपुष्ट र तन्दुरुस्त देखिन्छन्?
2: म र मेरो परिवार स्वस्थ हुनका लागि खानेकुरामा जहिले पनि म सचेत र सजग छु, किनकि आमा एग्रो प्रोडक्टबाट उत्पादित विभिन्न अन्न तथा गेडागुटी मिश्रित पौष्टिक तत्त्वले भरिपूर्ण साधु हाम्रो परिवारको साथमा छ।
3: मेरो हर पलको साथी आमा एग्रो प्रोडक्टको सातु, जहिले पनि जहाँ पनि सधैँ खाने गर्छु। आमा एग्रो, नाता छ भरोसाको।
4: अब बाहिरी जंक फुड खानेकुराबाट टाढा रहौ, आमा एग्रो प्रोडक्टका विभिन्न सातुलाई अँगालौ। शिशुदेखि वृद्ध अवस्थासम्मलाई आवश्यक पौष्टिक खाना सबै उमेर समूहका मानिसले सजिलै पचाउन सकिने हाइजेनिक र फरक फरक पोषण तत्त्व भएको छिटो छरिदो हुने खाँदा झनै मिठो। सम्पर्क आमा एग्रो प्रोडक्ट प्राली, अन्नपूर्ण टोल पोखरा 7 कास्की, फोन नम्बर 061458081।

0: होइन आयोडिन युक्त नुन नै किन
1: गलगाँड कण्ठरोग लाटु लठेप्रोपन बाल मृत्यु दर जस्ता समस्याबाट बच्नको लागि मानसिक र बौद्धिक क्षमतामा वृद्धि गर्नको लागि आयोडिन मिसाइएको नुन नै प्रयोग गरौँ।
2: साल्ट ट्रेडिङ कर्पोरेसन प्रादेशिक कार्यालय पोखरा
1: दुई बाल बालिकाको चिन्ह नभएको नुन नै खाने गरौँ।
3: तपाईँ सुन्दै हुनुहुन्छ असल साथी रेडियो, तपाईँ सँगै गुनगुनाउँदै।

0: तपाईँ सुन्दै हुनुहुन्छ असल साथी रेडियो, तपाईँ सँगै गुनगुनाउँदै।
1: होइन हो काका, मुसु मुसु हाँस्दै यति धेरै पैसा गनेर बस्नु भएको छ, जग्गा बेच्नु भयो कि कसो?
2: यो त मेहनत र परिश्रमको फल हो नि बाबु। यसपालि बङ्गुर र कुखुरा पालनबाट राम्रो मुनाफा भयो।
1: ए, मैले पालेका गाई भैँसीबाट पनि दुधको उत्पादनमा वृद्धि भएको छ। यसपालि त फेरि उता कुखुरा र बाख्राको आम्दानी पनि राम्रो भएको छ। यी सबै नेपाल ओइल होप एग्रिटेक प्रणालीद्वारा उत्पादित विजय पेलेट पोषक तत्त्वको उत्कृष्ट संयोजन भएको दाना खुवाएको परिणाम हो। त्यसैले आजकल मेरो आम्दानी पनि राम्रो भएको छ।
2: नेपाल ओइल होप एग्रिटेक प्रणालीको विजय पेलेट दाना खुवाउँदा उत्कृष्ट उत्पादन हुन्छ, बढी लाभ लिन सकिन्छ, रोग लाग्ने सम्भावना न्यून, तौलमा वृद्धि, दुधको उत्पादनमा वृद्धि हुन्छ।
1: तपाईँ पनि आजै आफ्ना पशु पन्छीलाई नेपाल ओइल होप एग्रिटेक प्रणालीद्वारा उत्पादित विजय पेलेट दाना प्रयोग गरी अधिकतम लाभ लिनुहोस्। पोखराका लागि आधिकारिक विक्रेता कञ्चन पोल्ट्री प्रणाली, पोखरा 10 मिलन टोल, औद्योगिक क्षेत्र पोखरा कास्की। सम्पर्क नम्बर 061-538-821, 98-560-28-355।
3: गुणस्तरीय बिउ, असल रुख, असल रुख, राम्रो वन, राम्रो वन, राम्रो उत्पादन। वनको संरक्षण र समृद्धिका लागि सही बिउ छनौट गरौँ। वनस्पतिहरूलाई प्राकृतिक रूपमा पुनर्जन्म दिनका लागि उच्च गुणस्तरको बिउ आवश्यक पर्दछ। सही समयमा सही बिउ रोप्नु भयो भने मात्र हरियाली बढ्छ। नेपालको महत्त्वपूर्ण प्राकृतिकका स्रोतको रूपमा रहेको वन क्षेत्रले दिगो विकासमा समेत महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको छ। मुलुकको झन्डे आधा भूभागमा ढाकेको वन क्षेत्रले पर्यावरणीय सुरक्षा, सांस्कृतिक, सामाजिक र आर्थिक समुन्नतिमा समेत योगदान पुर्याएको छ। तसर्थ देशको आर्थिक विकासको मेरुदण्डको रूपमा रहेको कृषि, पर्यटन, जलस्रोत, उद्योग आदिको आधार स्तम्भ नै वन क्षेत्र हो। वन क्षेत्रको दिगो व्यवस्थापनका लागि सही बिउ छनौट र रोपण आवश्यक छ। साथै बिउ सङ्कलन गर्दा परिपक्व र स्वस्थ बिउ मात्र प्रयोग गरौँ। वन संरक्षण तथा गुणस्तरीय बिउ सङ्कलन सम्बन्धी जानकारीका लागि जनहितमा जारी सन्देश। विस्तृत जानकारीका लागि वन बिउ प्रयोगशाला तथा भण्डारण केन्द्र पोखरा।
4: ए लौ न लौ लौ, चट्याङ पर्न आँटो, सबैजना यता आओ त यता, यो ठुलो रुखको फेदमा बसौ।
5: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
6: हो र?
5: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन। सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
6: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
5: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
6: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
5: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतया दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: नोबेल हस्पिटल, नोबेल चिल्ड्रन एन्ड वुमेन हस्पिटल एन्ड ट्रमा सेन्टर प्रालीमा अत्याधुनिक प्रविधियुक्त उपकरण सहित बाल तथा नवजात शिशु रोगको उपचार हुने हुँदा आफ्ना बाल बालिकाहरूको समयमै स्वास्थ्य जाँच गराई स्वस्थ सन्तानको सुख प्राप्त गर्नुहोस्।
9: हाम्रा अन्य सेवाहरूमा भिडियो एक्सरे, आधुनिक प्रयोगशालाको सुविधा, एक्सरे, फिजियोथेरापी, इसिजी, इको मुटुको भिडियो एक्सरे, अपरेसन सेवा, ICU, NICU, PICU।
10: विशेषज्ञ सेवाहरू, नवजात शिशु तथा बाल रोग सेवा, प्रसूति तथा स्त्री रोग सेवा, हाड जोर्नी, नसा तथा बाथ रोग सेवा, पेट छाती मुटु तथा थाइराइड, नाक कान घाँटी रोग सेवा, छाला यौन तथा कुष्ठ रोग सेवा, जर्नल सर्जरी, फार्मेसी सेवा, 24 घण्टा एम्बुलेन्स तथा आकस्मिक सेवा, साथै क्यान्टिनको सुविधा। सम्पर्क नोबेल हस्पिटल, नोबेल चिल्ड्रेन एन्ड वुमेन हस्पिटल एन्ड ट्रामा सेन्टर प्राली, बिरौटा 17 पोखरा, फोन 061-590-142, 590-143।

जीवन सङ्घर्ष हो भन्छन्, खै कस्तो सङ्घर्ष हो, न त तिमीलाई पाउन सके, न त तिमीलाई मनबाट नै हटाउन सके, सायद हटाउन सकेको भए वेदनाको रोटीसँग आँसुका नुठिला ठिकाहरू चपाउँदै चपाउँदै बस्नु पर्थेन होला। ठिकै छ सानो, म जे जस्तो भए पनि तिमीलाई सधैँ सुखी र खुसी रहेको सुन्न पाऊ, हजारौँ पीडा बोकेर भए पनि जीवनभरि एक्लै जिउनेछु।

यस्तै कर्णप्रिय लोकदोहरी गीतमा आफ्नो सुमधुर आवाज प्रस्तुत गरे पश्चात अमित बाबु रोका र पूर्णकला विशीको मन छुने स्वर लहरी, भूपेन्द्र बीएम क्यानभास र प्रेम ओली प्रेमिलको लोकदोहरी गीत आँसु पिउला बरु, प्रेम ओली प्रेमिलको उत्कृष्ट लय सृजना र भूपेन्द्र बीएम क्यानभासको उत्कृष्ट शब्द सृजना भित्र लोकदोहरी गीत आँसु पिउला बरु। बिटी पुरुष 60 54 15 99, महिला 60 54 16 00 अब

0: अफकको पालो, न्युज सर्ट इन्फर्मेसन एन्ड टिप्स ब्रेक।
1: अहिलेको जेन जेटको युगमा सिचुएसनसिपको ट्रेन्ड तीव्र गतिमा लोकप्रिय हुँदैछ। यो न त पूर्ण रूपमा मित्रता हो, न त एक गम्भीर सम्बन्ध। सिचुएसनसिप, सिचुएसन र रिलेसनसिप दुई शब्दहरू मिलेर बनेको हो, जुन पूर्ण रूपमा परिस्थितिमा निर्भर गर्दछ। सबैभन्दा पहिले सिचुएसनसिप के हो, यसका फाइदा र बेफाइदाहरू के हुन् भन्ने कुरा जानौँ। साथै यो किन जेन जेडमा तीव्र गतिमा लोकप्रिय हुँदैछ भन्ने पनि बताउनेछौँ। सिचुएसनसिप एक यस्तो सम्बन्धको स्थिति हो जहाँ दुई व्यक्ति एक अर्कासँग नजिक हुन्छन्। यस समयमा उनीहरू बीच भावनात्मक र शारीरिक सम्बन्ध पनि हुन सक्छ, तर तपाईँ यसलाई कुनै सम्बन्धको नाम दिन सक्नुहुन्न, किनकि यो पूर्ण रूपमा रिलेसनसिपको श्रेणीमा पर्दैन। यसमा प्रतिबद्धताको डर हुँदैन। दुई व्यक्ति एक अर्कासँग केवल समय बिताउन र जीवनलाई आनन्द लिनका लागि मात्र जोडिन्छन्। यस्तो अवस्थामा जीवनमा रोमान्सको कमी भने हुँदैन। किन यति लोकप्रिय हुँदैछ सिचुएसनसिप? यदि विवाहपछि एक अर्कासँग राम्रो सम्बन्ध छैन भने एक अर्कालाई सहनुको सट्टा अलग हुन चाहन्छन्। यस्तै नयाँ नयाँ ट्रेन्डहरूमा सिचुएसनसिप पनि लोकप्रिय भएको छ। यो सम्बन्ध प्रेम र एक्लोपन बीचको स्थिति हो जहाँ मानिसहरू बिना कुनै दबावमा एकसाथ मात्र समय बिताउन चाहन्छन्। सिचुएसनसिपका सङ्केतहरू: एक्लै हुँदा तपाईँको पार्टनरले तपाईँलाई धेरै महत्त्व दिन्छ, तर सामाजिक जमघटमा उसले तपाईँलाई एक्लै छोड्छ भने यो पनि सिचुएसनसिपतर्फको सङ्केत हो। यदि तपाईँको पार्टनरले तपाईँलाई उनका साथीहरू र आफन्तहरूसँग भेट गराउन चाहँदैनन्, सार्वजनिक स्थानहरूमा तपाईँसँग आउन र बस्नबाट डराउँछन् भने यसको अर्थ तपाईँ सिचुएसनसिपमा हुनुहुन्छ। तपाईँको पार्टनर तपाईँसँग धेरै नजिक छ, तर धेरै भावनात्मक लगाव र कुनै प्रकारको प्रतिबद्धताबाट बच्दैछ भने तपाईँले बुझ्नुहोस् कि तपाईँ सिचुएसनसिपमा हुनुहुन्छ। सिचुएसनसिपमा मानिसहरू आफ्नो सम्बन्धलाई कुनै नाम दिँदैनन्, पूर्ण रूपमा स्वतन्त्र रहन मन पराउँछन्। यदि तपाईँको पार्टनर पनि त्यस्तै गरिरहेको छ भने यसको मतलब तपाईँ पनि यही अवस्थामा हुनुहुन्छ। के सिचुएसनसिप सही हो? यो पूर्ण रूपमा व्यक्तिको सोच र प्राथमिकताहरूमा निर्भर गर्दछ। यदि दुवै पार्टनर यसलाई आपसी सहमतिमा निभाइरहेका छन् र कसैलाई कुनै समस्या छैन भने यो एक राम्रो विकल्प हुन सक्छ, तर दुईमध्ये एक भावनात्मक रूपमा धेरै जोडियो भने यसले पछि विभिन्न समस्याहरू उत्पन्न गराउन सक्छ। चर्को घाम र गर्मीमा घमौरोले सबैभन्दा बढी सताउँछ। पसिनाका कारण ढाड, घाँटी र हात खुट्टामा फङ्गल इन्फेक्सन र ब्याक्टेरियल संक्रमणको जोखिम पनि बढ्दै जान्छ। त्यसैले गर्मीमा छालाको विशेष ख्याल राख्नुपर्छ। धेरै पसिना आउने मानिसलाई छालामा बिमिरा आउने, रातो हुने र चिलाउने समस्या हुन्छ। यो मौसममा विभिन्न प्रकारका छाला सम्बन्धी रोग लाग्ने खतरा हुन्छ, त्यसैले सरसफाइमा ध्यान दिनुपर्छ। पसिनाले भिजेको कपडा तुरुन्तै फेर्नुपर्छ। गर्मीमा नरम र सुतीको कपडा मात्र लगाउनुपर्छ। हावा आउन जान सक्ने जुत्ता लगाउनुहोस् र कुनै प्रकारको संक्रमण भएमा तुरुन्तै एन्टिफङ्गल पाउडर लगाउने र साबुनले धुने गर्नुहोस्। यदि तपाईँ गर्मीमा घमौरोबाट बच्न चाहनुहुन्छ भने सबैभन्दा पहिला सरसफाइमा ध्यान दिनुहोस्। रातो दाना छ भने एन्टिफङ्गस क्रिम प्रयोग गर्नुहोस्। छालाको एलर्जी हुँदा घाँटी, ढाड र अनुहारमा सानो बिमिरा देखा पर्दछ। यसका लागि तपाईँले एलोभेरा जेल प्रयोग गर्न सक्नुहुन्छ। तपाईँले पाउडर र एन्टिफङ्गस लोसन पनि प्रयोग गर्न सक्नुहुन्छ। गर्मीमा फङ्गस र ब्याक्टेरिया बढ्न थाल्छ। यो समयमा दाद आउने र नङको संक्रमण जस्ता जोखिम बढ्छ। यसबाट बच्न आफ्नो छाला बारम्बार धुनुहोस् र सुकेपछि मात्र केही लगाउने गर्नुहोस्। सुक्खा छाला को समस्या भएमा मोइस्चराइज गर्नुहोस्, तर छालालाई धेरै तैलीय हुनबाट जोगाउनु पर्छ। कहिलेकाहीँ कपडा र जुत्ताबाट पनि एलर्जी हुन सक्छ। गर्मीमा नाइलन र पोलिस्टरको कपडा लगाउँदा शरीरमा एलर्जी हुन सक्छ। खुट्टामा अत्याधिक पसिना आउनुका कारण पनि फङ्गल इन्फेक्सनको खतरा हुन्छ, त्यसैले गर्मीमा सुतीको र नरम कपडा मात्र लगाउनुहोस्। गर्मीमा खुल्ला र हावा छिर्ने जुत्ता र चप्पल लगाउनुहोस्। पसिना आउँदा खुट्टामा पाउडर प्रयोग गर्न पनि सक्नुहुन्छ।
2: रगत अभावका कारण तपाईँ गम्भीर रोगहरूको जोखिममा पर्न सक्नुहुन्छ। यदि तपाईँ आफ्नो स्वास्थ्य बलियो राख्न चाहनुहुन्छ भने तपाईँले रगतको अभावलाई जति सक्दो चाँडो हटाउने प्रयास गर्नुपर्छ। के तपाईँलाई रगत अभावका कारण शरीरमा देखा पर्ने लक्षणहरूको बारेमा थाहा छ? यदि छैन भने आज हामी तपाईँलाई त्यस्ता लक्षणहरूबारे बताउनेछौँ जुन व्यवस्था गर्दा तपाईँलाई पछि गाह्रो पर्न सक्छ। सास फेर्न गाह्रो हुने रगत अभावका कारण तपाईँलाई सास फेर्न गाह्रो हुन सक्छ। साथै यदि तपाईँलाई चक्कर आउँछ भने यो पनि रगत अभावको सङ्केत हुन सक्छ। यदि तपाईँलाई दिनभर थकान र कमजोरी महसुस हुन्छ वा बारम्बार ऊर्जाको कमी महसुस हुन्छ भने तपाईँले सावधानी अपनाउनुपर्छ। हृदयको धड्कन बढ्नु, छातीमा दुख्ने जस्ता लक्षणलाई पनि व्यवस्था गर्नुहुँदैन। यदि तपाईँको हृदयको धड्कन बढ्दैछ भने सम्भवतः तपाईँको शरीरमा रगतको अभाव हुन सक्छ। बारम्बार सङ्क्रमण हुनु वा टाउकोमा दुख्नु पनि खतराको सङ्केत हुन सक्छ। साथै रगत अभावका कारण हृदयको धड्कन पनि बढ्न सक्छ। छाला पहेँलो हुनु, रगत अभावको प्रभाव तपाईँको छालामा पनि देखिन सक्छ। छाला पहेँलो हुनु रगत अभावको सङ्केत हुन सक्छ। यदि तपाईँलाई यस्ता लक्षणहरू एकैचोटि देखिन्छ भने बिना ढिलाइ आफ्नो जाँच गराउनुहोस्, अन्यथा तपाईँले ठूलो मूल्य चुकाउनु पर्न सक्छ।
3: ए हेर्नुस् त, यो समाचार त कस्तो अचम्मको छ, शेयर गर्दिम कि क्या हो?
4: पख्नुस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन, पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौ।
5: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा सेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौँ, अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौँ, जिम्मेवार सञ्चार संस्कृति अपनाऊ।
6: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
7: सम्पूर्ण व्यवसायी, उद्योगी तथा उपभोक्ताहरूमा गुणस्तर तथा नापतौल कार्यालय पोखराको अत्यन्त जरुरी सूचना। नापतौल गर्दा ढुङ्गा, भारतीय ढक, काठको डन्डी लगायतका अवैध सामानहरू नापतौल यन्त्रको रूपमा प्रयोग नगर्ने। सुन चाँदी खरिद बिक्री गर्दा ग्राम, मिलिग्राम मात्र तौल गर्ने तथा तोला, मास, रती, लालगेडीहरू लगायतका अवैध तौल इकाइ वा सामानको प्रयोग नगर्ने। नाप तौल वा नाप्ने तौलिने यन्त्र खरिद गर्दा आधिकारिक विक्रेताबाट बिल लिएर मात्र खरिद गर्ने। नापतौल सम्बन्धी कुनै पनि सामान खरिद गरेको 35 दिनभित्र प्रयोग गर्नु अगावै गुणस्तर तथा नापतौल कार्यालयबाट अनुमति पत्र लिनुपर्ने तथा आफूले प्रयोग गर्ने नापतौल तथा नाप्ने तौलिने यन्त्रहरू नियम अनुसार तोकिएको म्यादभित्र जाँच गराउने। सिलिन्डर ग्यास विक्रेताले आफूले बिक्री गर्ने ग्यासको इजाजत पत्र अनिवार्य रूपमा लिनुपर्नेछ। साथै कम्तीमा 50 किलोग्राम क्षमताको तौलिने यन्त्र राखी ग्यास बिक्री गर्दा उपभोक्तालाई तौलेर देखाएर बिक्री गर्नुपर्नेछ। इलेक्ट्रोनिक तौलले यन्त्रको क्षमताको 10% ढक प्रमाणित गराई तौलिने यन्त्रसँग राख्नुपर्नेछ। उपभोक्ताले तौलिने यन्त्र जाँच गर्दा चाहेमा ढक राखी देखाउनुपर्नेछ। तौलिने यन्त्र प्रयोग गर्दा उपयुक्त तरिकाले कैफियत नहुने गरी जस्तै झुन्डाउने, तराजु स्ट्यान्डमा झुन्डाएर काउन्टर तराजुलाई समतल सतह टेबुलमा राखेर तथा इलेक्ट्रोनिक तौलिने यन्त्र समतल सतहमा फिक्स गरेर मात्र प्रयोग गर्ने। नापतौल तथा नाप्ने तौलिने यन्त्र बिक्री मर्मत सेवा प्रदान गर्नु परेमा अनिवार्य कार्यालयबाट इजाजत पत्र लिनुपर्ने। अनियमित तरिकाले नाप तलुवा नाप्ने तौलिने यन्त्र प्रयोग, बिक्री, वितरण, मर्मत सेवा प्रदान गरेमा प्रचलित कानुन बमोजिम कारवाही हुनेछ। विस्तृत जानकारीका लागि गुणस्तर तथा नापतौल कार्यालय पोखरा, फोन 061-452-797।
8: पुल सेक्टर पोखराको अनुरोध, पुलको सीमा मिचेर घर टहरा तथा कुनै थायी वा अस्थायी संरचना निर्माण नगरौँ। पुलहरूको 500 मिटर तल वा माथिबाट नदीजन्य पदार्थ निकाल्दा पुलमा क्षति पुग्न सक्ने भएकोले त्यस्तो काम नगरौँ। सवारी आवागमनमा अवरोध हुने गरी पुलको मुखमा सामान थुपार्ने, फोहोर गर्ने र सवारी साधन धुने काम नगरौँ। पुलमा ठुला सवारी साधनहरू लामो समयसम्म रोक्ने काम नगरौँ। पुल सडक सञ्जालको अभिन्न अङ्ग र हामी सबैको साझा सम्पत्ति हुन्, त्यसैले हामी सबै मिलेर यसको संरक्षण गरौँ। योजना प्रमुख पुल सेक्टर पोखराद्वारा जारी अनुरोध।
9: तपाईँ सुन्दै हुनुहुन्छ असल साथी रेडियो, तपाईँ सँगै गुनगुनाउँदै।

0: धन्न समयमै दाना छनौट गर्न बुद्धि पुर्याएछु। गाई भैँसीको पुनः सन्तुलित अमृत प्रिमियम दाना खुवाई अहिले दुधै दुध पाए।
1: हो, मैले पनि कुखुरालाई ग्लोबल प्लेट फिट खुवाउँदा अन्डा धेरै छिटो, मासु धेरै र अन्डा र मासु बेचेर पैसा पनि राम्रै कमाए। अत्याधुनिक प्रयोगशालाबाट गुणस्तर परीक्षण गरिएको यो दाना खुवाउँदा पशु स्वस्थ र निरोगी हुने, ग्राहकको सन्तुष्टि पनि उच्च, पोषणयुक्त दाना बढी नाफा लिन सकिन्छ।
2: पशु पक्षी पालनको आधार आधुनिक प्रविधि, पूर्ण सन्तुलित आहार।
0: तपाईँ पनि आजै आफ्ना गाई भैँसी बङ्गुर र कुखुरालाई ग्लोबल एग्रो प्रोडक्ट्स प्रणालीद्वारा उत्पादित विभिन्न ब्रान्डका दाना प्रयोग गरी अधिकतम फाइदा लिनुहोस्।
1: गुड हेल्थ, मोर मिल्क, मोर फ्याट।
3: ए हेर्नुस् त, यो समाचार त कस्तो अचम्मको छ, शेयर गर्दिम कि क्या हो?
4: पख्नुस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन, पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौ।
5: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौँ, अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार संचार संस्कृति अपनाऊ।
3: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
6: घरमा भोलि पार्टी छ, त्यतिका धेरै पाहुनाको लागि कहाँबाट मासु उपलब्ध गराउने? फेरि मासु गुणस्तरीय एवं स्वास्थ्यवर्धक पनि हुनु पर्यो।
7: त्यसका लागि सौगत फ्रेस हाउस छँदैछ नि, किन चिन्ता लिन्छौ? विवाहका लागि होस् वा सभा समारोह, होटल रेस्टुरेन्ट तथा पार्टीका लागि स्वच्छ ताजा र स्वादिष्ट मासुका लागि सदैव हामीलाई सम्झनुहोस्। साथै लोकल खसी तथा बोकाको मासु, ब्रोइलर, गिरिराज, लेयर्स कुखुराको मासु, अन्डा आदि चाहिएमा सुपथ मूल्यमा होम डेलिभरीको साथ उपलब्ध छ, साथमा फ्रोजन फुड्स पनि। सम्पर्क सौकत फ्रेस हाउस, पोखरा 17 बिरौटा, मोबाइल 9864068373, 9801477865।
8: तपाईँ सुन्दै हुनुहुन्छ असल साथी रेडियो, तपाईँ सँगै गुनगुनाउँदै।

0: स्टुडियो टाइम चेक
1: अहिले बेलुकाको 10 बज्यो
2: ब्रोडकास्टिङ लाइभ वर्ल्ड वाइड असल साथी रेडियो
3: पुल सेक्टर पोखराको अनुरोध पुलको सीमा मिचेर घर टहरा तथा कुनै थायी वा अस्थायी संरचना निर्माण नगरौं पुलहरूको 500 मिटर तल वा माथिबाट नदीजन्य पदार्थ निकाल्दा पुलमा क्षति पुग्न सक्ने भएकोले त्यस्तो काम नगरौं सवारी आवागमनमा अवरोध हुने गरी पुलको मुखमा सामान थुपार्ने फोहोर गर्ने र सवारी साधन धुने काम नगरौं पुलमा ठूला सवारी साधनहरू लामो समयसम्म रोक्ने काम नगरौं पुल सडक सञ्जालको अभिन्न अङ्ग र हामी सबैको साझा सम्पत्ति

0: हुन्। त्यसैले हामी सबै मिलेर यसको संरक्षण गरौँ। योजना प्रमुख पुल सेक्टर पोखराद्वारा जारी अनुरोध।
1: सुहाना सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सी हो रे नि।
2: हो र? होइन होला त्यस्तो त।
3: सोहिता, तिमीहरूको के खासकुस कुरा हुँदैछ? के भयो भन त?
2: के भएन मिस,
3: मैले सुनिसकेँ। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैदसँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
2: हुन्छ।
4: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौँ, समाजलाई सभ्य बनाऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: कुष्ठरोग कुनै श्राप वा पूर्व जन्मको पापको कारणले र वंशानुगत रूपमा लाग्ने रोग होइन, यो कीटाणुबाट लाग्ने रोग हो। उपचार गरे पूर्ण रूपमा सन्चो हुन्छ। यसले छाला, नसा, आँखा र नाकलाई असर गर्दछ। यो सजिलै सर्ने रोग होइन, उपचार गरौँ र यसबाट नडराउँ।
7: छालामा हल्का रातो, फुस्रो र नचिलाउने दागहरू भएमा, हात खुट्टा झमझमाउने वा छुँदा थाहा नभएमा, हात खुट्टामा कमजोरी भएमा र हात र खुट्टाको छाला सुक्खा भएमा कुष्ठरोग लागेको हुन सक्छ। यस्तो लक्षण आफू वा अरूमा देखा परेमा तुरन्त स्वास्थ्य संस्थामा गई जाँच गराइहालौ।
6: सबै सरकारी स्वास्थ्य संस्था वा INF नेपाल अन्तर्गतका अस्पतालहरूमा कुष्ठरोगको औषधि निशुल्क पाइन्छ।
7: थप जानकारीको लागि INF नेपाल अन्तर्गत हरियो खर्क अस्पताल पोखरा, साइनिङ अस्पताल नेपालगञ्ज र वीरेन्द्र नगर सुर्खेतमा सम्पर्क गर्न सक्नुहुनेछ।
8: घरमा भोलि पार्टी छ, त्यतिका धेरै पाहुनाको लागि कहाँबाट मासु उपलब्ध गराउने? फेरि मासु गुणस्तरीय एवं स्वास्थ्यवर्धक पनि हुनु पर्यो।
9: त्यसका लागि सौगत फ्रेस हाउस छँदैछ नि, किन चिन्ता लिन्छौ? विवाहका लागि होस् वा सभा समारोह, होटल रेस्टुरेन्ट तथा पार्टीका लागि स्वच्छ ताजा र स्वादिष्ट मासुका लागि सदैव हामीलाई सम्झनुहोस्। साथै लोकल खसी तथा बोकाको मासु, ब्रोइलर, गिरिराज, लेयर्स कुखुराको मासु, अन्डा आदि चाहिएमा सुपथ मूल्यमा होम डेलिभरीको साथ उपलब्ध छ, साथमा फ्रोजन फुड्स पनि। सम्पर्क सौकत फ्रेस हाउस, पोखरा 17 बिरौटा, मोबाइल 98460 68373, 98014 77865।

0: अफकको पालो, न्यूज सर्ट, इन्फर्मेसन एन्ड टिप्स ब्रेक।
1: कहिले काहीँ जब तपाईँ कुनै व्यक्तिलाई छुनुहुन्छ, करेन्टको झट्का जस्तो महसुस हुन्छ वा सुईले घोचेको जस्तो अनुभव हुन्छ। यस्ता दृश्य फिल्महरूमा पुनर्जन्म र पुनर्मिलनसँग जोडिएको हुन्छ, तर के वास्तविक जीवनमा पनि यी कुराहरूसँग रहस्य जोडिएको हुन्छ? तपाईँलाई पनि यस्ता प्रश्न मनमा लागेको हुनसक्छ, त्यसैले आज यसको पछाडिको कारण के हो जानौँ। वास्तवमा एक व्यक्तिले अर्को व्यक्तिलाई छुँदा लाग्ने करेन्ट कुनै पनि पुनर्जन्म वा पुनर्मिलनसँग जोडिएको हुँदैन। यसमा एक वैज्ञानिक कारण छ। संसारको हरेक चिज एटमबाट बनेको छ, जसमा इलेक्ट्रोन, प्रोटोन र न्युट्रोन हुन्छ। विज्ञानका अनुसार हाम्रो शरीरमा पनि इलेक्ट्रोन र प्रोटोन पाइन्छन्। इलेक्ट्रोनमा नेगेटिभ चार्ज हुन्छ, जबकि प्रोटोनमा पोजिटिभ चार्ज। धेरैजसो समयमा हाम्रो शरीरमा इलेक्ट्रोन र प्रोटोन बराबर हुन्छन्, तर कहिलेकाहीँ यी अनियन्त्रित वा असन्तुलित हुन्छन्। यस अवस्थामा शरीरमा भएका इलेक्ट्रोनहरूमा धेरै हलचल उत्पन्न हुन्छ। विज्ञानका अनुसार जब कुनै चिजमा, चाहे त्यो कुनै मानिस नै किन नहोस्, इलेक्ट्रोनको सङ्ख्या बढ्छ, त्यसमा नेगेटिभ चार्ज पनि बढ्छ। यस अवस्थामा यी नेगेटिभ इलेक्ट्रोनहरूले कुनै व्यक्ति वा वस्तुमा भएको पोजिटिभ इलेक्ट्रोनहरूलाई आफूतिर आकर्षित गर्छन्। वैज्ञानिकहरूका अनुसार जुन बेला नेगेटिभ इलेक्ट्रोनहरूले पोजिटिभ इलेक्ट्रोनहरूलाई आफूतिर आकर्षित गर्छन्, त्यस बेला हामीले कुनै व्यक्ति वा वस्तुलाई छुयो भने करेन्ट जस्तो महसुस हुन्छ। यसलाई स्ट्याटिक इनर्जी पनि भनिन्छ। धेरै यस्ता वस्तुहरू छन् जो खराब इन्सुलेटिङ मटेरियलको श्रेणीमा पर्छन्, जस्तै ऊनीको कपडा। जाडो याममा धेरै पटक करेन्टको अनुभव हुनुको पछाडि यो पनि एउटा महत्त्वपूर्ण कारण हो। यसबाहेक नाइलन, पोलिएस्टर, जनावरको रङ र मानिसको कपाल पनि खराब इन्सुलेटिङ मटेरियल हुन्, जसलाई छुँदा करेन्टको अनुभव हुन सक्छ।
2: केराको फाइदाको बारेमा तपाईँले धेरै सुनेको र पढेको हुनुहुन्छ होला। केरामा धेरै पोषक तत्त्व पाइन्छ। यसको सेवन गर्नाले हाम्रो शरीरलाई धेरै फाइदा गर्छ। आयुर्वेदमा केराको सेवनलाई ऊर्जावर्धक र बलवर्धकको रूपमा वर्णित गरिएको छ। यदि तपाईँ केरा खानुहुन्न भने पनि यसको सेवन गर्न सुरु गर्नुहोस्। आज हामी तपाईँलाई केरा कसरी खाने भनेर बताउन गइरहेका छौँ। यो तरिका अरूभन्दा अलि फरक रहेको छ। सायद तपाईँले यस्तो कहिले पनि गर्नुभएको छैन। बेलुका सुत्नुभन्दा पहिला केरा उमालेर खानाले तपाईँले केही दिनमै यसको प्रभाव देख्न थाल्नुहुनेछ। केही मान्छेहरू तौल बढाउन पनि केराको प्रयोग गर्छन्। अब हामी तपाईँलाई केराको औषधीय प्रयोगको बारेमा बताउनेछौँ। यो प्रयोग धेरै सजिलो र लाभदायक रहनेछ। यदि तपाईँलाई रातमा निन्द्रा नलाग्ने समस्या छ भने केराको सेवनले तपाईँको लागि फाइदाजनक साबित हुनेछ। केरामा पाइने क्याल्सियम्सले तपाईँको शरीरमा बल दिनुका साथै हड्डीहरूलाई पनि बलियो बनाउँछ। त्यसैले आयुर्वेदमा पनि यसलाई हड्डीहरूलाई बलियो बनाउने एक फल मानिन्छ। यदि तपाईँलाई रातमा निन्द्रा नलाग्ने समस्या छ भने सुत्नु अघि एक कप केराको चिया बनाएर पिउनुहोस्। निरन्तर एक हप्तासम्म यसो गर्नाले तपाईँले रातमा राम्रो निन्द्रा पाउनुहुनेछ। साथै बिहान उठ्दा पहिलेभन्दा बढी आराम महसुस गर्नुहुनेछ। यदि तपाईँलाई निन्द्रा नलाग्ने समस्या छ भने एउटा पाकेको केराका साथै एउटा सानो दालचिनीको टुक्रा लिनुहोस् र एक कप पानी लिनुहोस्। यसपछि पानीमा दालचिनी राख्नुहोस् र यसलाई उम्लिन दिनुहोस्। पुरै उम्लिसकेपछि केरालाई बोक्रासहित सानो सानो टुक्रामा काट्नुहोस् र उम्लिरहेको पानीमा हाल्नुहोस्। 10 मिनटसम्म सानो आगोमा पकाएपछि छानेर पानीलाई चिया जस्तै गरी पिउनुहोस्। यसो गर्नाले तपाईँको ननिदाउने समस्यामा राहत पुग्नेछ। तपाईँको निन्द्रा राति पनि खुल्छ भने यो तपाईँको लागि फाइदाजनक हुनेछ। सायद तपाईँलाई थाहा छैन कि यसको बोक्रा पनि धेरै गुणकारी हुन्छन्। केराको बोक्रामा पोटासियम र म्याग्नेसियम पाइन्छ। यी दुवै नर्भस सिस्टमलाई आराम गरेर निन्द्रा लाग्न मद्दत गर्दछ।
3: हजुरले कपालमा कुनै पनि प्रोटिन अथवा केराटिन, नानोप्लास्ट या कुनै पनि ट्रिटमेन्ट गर्नुभएको छैन भने हजुरले ओइल मसाज गर्न सक्नुहुन्छ। कहिलेकाहीँ आएर 15 देखि 1 महिनामा चाहिँ हजुरले हेयर स्पा लिन सक्नुहुन्छ। तर हजुरले कपालमा नानोप्लास्ट या प्रोटिन, केराटिन, बोटक्स गरिसक्नु भएको छ भने चाहिँ हजुरले ओइल लगाउन जरुरतै लाग्दैन। मलाई ओइल नलगाउनु नै भन्छु। कहिलेकाहीँ हेयर स्पा गरेर मस्तले मसाज लिनुभयो भने चाहिँ त्यो झरेको कपालहरूको ठाउँ छ नि, जुन पोर्स, त्योबाट त्यहाँबाट चाहिँ फेरि कपाल उम्रिन मद्दत हुन्छ हेयर स्पाले। कपालमा पनि अब तेलहरू धेरै छन्, अमलाको तेल भयो, कोकोनट ओइल भयो, जैतुनको तेल भयो होइन, अनि यो ओलिभ ओइल भयो, धेरै प्रकारको छ। तर कपालमा के प्रब्लम छ त, हेयरफल छ भने अमलाको तेल लगाउँदा पनि भयो, कपालमा साइन चाहिएको छ भने अमलाको तेल लगाउँदा पनि भयो, कोकोनट ओइल आफूलाई एकदमै ड्राई फिल भइरहेको छ, सफ्टनेस चाहिएको छ भने कोकोनट ओइल लगाउँदा पनि भयो। त्यो चाहिँ कपाल अब हेरी हेरी।
4: नेपाल कृषि अनुसन्धान परिषद कृषि अनुसन्धान निर्देशालय गण्डकी प्रदेश कास्की लुम्लेको अनुरोध। कृषि क्षेत्रमा नयाँ र उन्नत जातका बिउ प्रयोग गरी कृषि उत्पादन र उत्पादकत्व वृद्धि गरौँ। बाली विशेष क्षेत्रहरूको पहिचान गरी सम्भाव्य बालीको व्यावसायिक उत्पादनमा जोड दिउँ। स्थानीय रैथाने लोप उन्मुख बाली वस्तुहरूको संरक्षण गरौँ। स्रोत जात खुलेका गुणस्तर बिरुवा तथा बिउको मात्र प्रयोग गरौँ। विस्तृत जानकारीका लागि नेपाल कृषि अनुसन्धान परिषद कृषि अनुसन्धान निर्देशालय गण्डकी प्रदेश कास्की लुम्ले।
5: नोबेल हस्पिटल, नोबेल चिल्ड्रन एन्ड ओमेन हस्पिटल एन्ड ट्रमा सेन्टर प्रालीमा अत्याधुनिक प्रविधियुक्त उपकरण सहित बाल तथा नवजात शिशु रोगको उपचार हुने हुँदा आफ्ना बाल बालिकाहरूको समयमै स्वास्थ्य जाँच गराई स्वस्थ सन्तानको सुख प्राप्त गर्नुहोस्।
6: हाम्रा अन्य सेवाहरूमा भिडियो एक्सरे, आधुनिक प्रयोगशालाको सुविधा, एक्सरे, फिजियोथेरापी, इसिजी, इको मुटुको भिडियो एक्सरे, अपरेसन सेवा, आइसियु, एनआइसियु, पिआइसियु,
7: विशेषज्ञ सेवाहरू, नवजात शिशु तथा बाल रोग सेवा, पशुति तथा स्त्री रोग सेवा, हाट जोर्नी, नसा तथा बाथ रोग सेवा, पेट छाती मुटु तथा थाइराइड, नाक कान घाँटी रोग सेवा, छाला यौन तथा कुष्ठ रोग सेवा, जर्नल सर्जरी, फार्मेसी सेवा, 24 घण्टा एम्बुलेन्स तथा आकस्मिक सेवा, साथै क्यान्टिनको सुविधा। सम्पर्क नोबेल हस्पिटल, नोबेल चिल्ड्रेन एन्ड ओमेन हस्पिटल एन्ड ट्रामा सेन्टर प्राली, बिरौटा 17 पोखरा, फोन 061-590-142, 590-143।
8: हेलो
9: हजुर, हेलो,
8: म हजुरको बैङ्कबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
9: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए नानी, छोरी।
10: हजुर,
9: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी।
10: लु दिन त। हेलो, भन्नुहोस् त।
8: हेलो हजुर,
10: हजुर,
8: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
10: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
9: ए नानी, के भनेर छ, के भयो?
10: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्, अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
9: ल ल ल, म किन दिन्थे।
11: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, ब्याङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउँ।
12: बलियो पासवर्ड राखौँ र समय समयमा परिवर्तन गरौँ।
11: ठगीको शङ्का लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउँ।
12: अनलाइन ठगीबारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौँ र अरूलाई पनि जोगाऊ।
13: नेपाल सरकार, विज्ञापन बोर्ड।
14: तपाईँ सुन्दै हुनुहुन्छ, तपाईँसँग गुनगुनाउँदै।

0: स्टुडियो टाइम चेक, अहिले रातिको 11 बज्यो। तपाईँ सुन्दै हुनुहुन्छ असल साथी रेडियो, तपाईँ सँगै गुनगुनाउँदै।
1: महिला हिंसा बन्नुको प्रमुख कारण भनेको जनचेतनाको अभाव हो, त्यसैले महिला स्वयं सचेत हुनु जरुरी हुन्छ। महिलालाई उनीहरूको अधिकार के हो, कसरी र कहाँबाट प्राप्त गर्न सकिन्छ भन्ने कुरा सिकाउनु पर्छ। महिला हिंसा विरुद्ध लड्न महिलालाई राज्यको प्रत्यक्ष उपस्थितिको अनुभूति र पहुँच हुनुपर्छ।
2: सामाजिक विकास कार्यालय मुस्ताङ, गण्डकी प्रदेश, नेपाल। थप जानकारीको लागि सम्पर्क फोन नम्बर 98-576-51-560।
3: खै जन्म दर्ता दिनुस् त।
4: जन्म दर्ता गरेको छैन नि म्याडम।
3: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
4: हो र, मलाई त थाहा नै थिएन म्याडम।
3: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
4: ए, पहिला कसैले भनेनन्?
5: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा

0: जन्म दर्ता गराउनुपर्छ।
1: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
2: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
1: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: मंगलम अब सबैको मंगलम अब घर घरमा मंगलम सबैको इच्छा पूरा गर्ने चामल मंगलम
1: जय श्री फुड्स प्रालीद्वारा उत्पादित मंगलम जीरा मसिनो चामल मंगलम सोनम चामल मंगलम सोना स्टीम चामल स्वाद र सन्तुष्टिको लागि

0: अफकको पालो, न्यूज सर्ट, इन्फर्मेसन एन्ड टिप्स ब्रेक।
1: धेरै मानिसहरूले पेटको माथिल्लो बायाँ भागमा करङमुनि दुखेको गुनासो गर्छन्। धेरै जसो मानिसहरू यसलाई सामान्य मान्दछन्, तर धेरै अवस्थामा यस्तो हुँदैन। यसको पछाडि केही गम्भीर कारणहरू पनि हुन सक्छन्। नेसनल इन्स्टिच्युट अफ हेल्थका अनुसार यदि तपाईँको दुखाइ लामो समयसम्म रहन्छ, तपाईँले डाक्टरलाई सम्पर्क गर्नु महत्त्वपूर्ण छ, किनभने करङमुनि दुखाइ गम्भीर रोगहरूको लक्षण पनि हुन सक्छ। यसका कारणहरू बारे जान्नुहोस्। कहिलेकाहीँ ढाडुवा कम्मरको समस्याले पनि करङमुनि दुखाइ हुन सक्छ। यसमा स्पाइनल इन्जुरी, स्पाइनल अस्टियोपोरोसिस वा डिस्क सम्बन्धी समस्याहरू समावेश छन्। तर मानिसहरू यसलाई सामान्य ठान्छन् र व्यवस्था गर्छन्। यो दुखाइ स्पाइनल समस्याको प्रारम्भिक लक्षण हुन सक्छ। हृदयघातको मुख्य लक्षणहरूमध्ये एउटा करङको मुनि दुख्नु हो। दबाव वा छाती दुखाइ जुन हृदयघातको प्रारम्भिक लक्षण हो, तपाईँको करङ पछाडि र घाँटीमा फैलन सक्छ। हृदयघातको प्रारम्भिक लक्षणहरूमा यो दुखाइ प्राय छाती दुखाइसँग सम्बन्धित छ, जुन छातीको बिचमा महसुस हुन्छ। लामो समयदेखिको ग्यास हुन्छ, जब ग्यास पाचन पथ मार्फत सार्न सक्षम हुँदैन। पाचन क्रियामा गडबडीका कारण यस्तो हुन सक्छ। यसका लक्षणहरूमा पेट फुल्ने, करङ मुनि दुख्ने समावेश छ। अत्यधिक कार्बोनेट पेय पदार्थ सेवन गर्ने मानिसमा यो समस्या हुन्छ। छाती जलेको अवस्थामा छातीमा हल्कादेखि गम्भीर पीडा हुन्छ। यो दुखाइ आफ्नो करङसम्म पुग्न सक्छ। साधारणतया खाना खाएपछि हार्टबर्न हुन्छ, यसले छातीमा जलन र असहजता निम्त्याउँछ। यसबाट बस्न मसलेदार वा अम्लीय खानाबाट बस्नुपर्दछ। पेरिकार्डाइटिस पनि हुन सक्छ। पेरिकार्डाइटिस तपाईँको मुटुको वरिपरिको झिल्लीको सुजनले गर्दा हुन्छ। यो चार प्रकारको हुन्छ। प्रत्येक प्रकारको पेरिकार्डाइटिसका लागि लक्षणहरू अलि फरक हुन सक्छन्। जस्तै छातीको बिचमा वा बायाँ छेउमा तीव्र दुखाइ, जुन सास फेर्न बिरामी, थकित वा कमजोर महसुस, खोकी, पेट वा खुट्टामा असामान्य सुजन हुन सक्छ।
2: चकलेट, पास्ता, पिज्जा, अत्याधिक पिरो अमिलो, माछा मासु, फ्रुट जुस, कफी जस्ता खानेकुराहरू राति सुत्नु अघि खाँदा एसिडिटी बढ्ने र निन्द्रा नलाग्ने, कब्जियतको समस्या आउने, पाचन प्रक्रियामा समस्या आउने, उच्च रक्तचाप, मोटोपन जस्ता विभिन्न समस्या निम्ति आउँछ। त्यसैले सुत्नु अघि यस्ता खानेकुराहरू खाने बानी छ भने आजैदेखि हटाउनुहोस्।
3: कम्प्युटर र मोबाइल प्रयोगको धेरै प्रयोगले आँखा कमजोर हुन्छ र यसले नसाहरूमा पनि असर गर्छ। साथै दृष्टि शक्तिमा पनि असर पर्छ, जसले गर्दा चस्मा लगाउनु पर्ने हुन्छ। आजकल चस्मा लगाउनु साधारण विषय बनेको छ। केही घरेलु उपायको मद्दतले तपाईँले आफ्नो आँखाको दृष्टि शक्ति केही समयमा सुधार गर्न सक्नुहुन्छ। यी उपायहरूले तपाईँको आँखा पहिलेभन्दा राम्रो हुनेछन्। त्रिफलाको सेवन। सबैभन्दा पहिले त्रिफला लिनुहोस्। त्रिफलालाई पिसेर चूर्ण बनाउनुहोस्। राति सुत्नु अघि एक चम्चा त्रिफला लिएर मह वा घिउसँग मिसाउनुहोस्। यो मिश्रण राति सुत्नु अघि खानुहोस्। त्रिफलामा धेरै पोषक तत्त्व हुन्छन्, जसले आँखालाई फाइदा पुर्याउँछ। आँखा धुने। आँखा वरिपरिको फोहोर सफा गर्न आँखा पानीले धुनु जरुरी छ। बिहान र बेलुका चिसो पानीले आँखा धुनुहोस्। ल्यापटप वा फोनमा धेरै काम गर्नुहुन्छ भने दिनमा ब्रेक लिएर आँखा धुन सक्नुहुन्छ। हरियो सागसब्जी। हरियो सागसब्जीमा धेरै पोषक तत्त्व हुन्छन्। भाइटामिन र एन्टिअक्सिडेन्टहरूले आँखाको दृष्टि बढाउन मद्दत गर्छ। जाडोमा पालुङ्गो, मेथी, तोरीको साग खान सक्नुहुन्छ। आँखाको व्यायाम। शरीरलाई स्वस्थ राख्न जसरी व्यायाम गर्न जरुरी छ, त्यसै गरी आँखालाई स्वस्थ राख्न पनि व्यायाम गर्न जरुरी छ। आँखाको व्यायामको बारेमा डाक्टरसँग सल्लाह लिनुहोस्। निद्रा पुरा गर्ने। आँखालाई स्वस्थ राख्न निद्रा पुरा लिन जरुरी छ। लगातार काम गर्दा आँखा थाक्छ र कमजोर हुन्छ, त्यसैले दैनिक 8 घन्टाको पुरा निद्रा लिनुहोस्। आइस प्याक लगाउने। आँखामा चोट लागेको छ वा पोल्छ भने दिनमा एकपटक 15-20 मिनट आइस प्याकको सहायताले आँखामा सेक्नुहोस्। यसले आँखालाई आराम दिन्छ र पोल्नु पनि कम गर्छ। डाक्टरको सल्लाह लिने। चस्मा लगाउनुका साथै यी सबै उपाय अपनाउँदै हुनुहुन्छ भने हरेक 3 महिनामा आँखाको जाँच गराउनुहोस्। यसले उपायहरूको प्रभावकारिता थाहा हुन्छ। नियमित चस्मा लगाउने। धेरै मानिस लाज मानेर चस्मा लगाउँदैनन्। तपाईँले त्यसो गर्नु हुँदैन। चस्मा लगाउनुका साथै घरेलु उपायहरू अप्नाउनुहोस् र स्क्रिनमा काम गर्दा सधैँ चस्मा लगाउनुहोस्। थप जानकारीको लागि विशेषज्ञ वा चिकित्सकसँग परामर्श लिनुहोस्।
4: तपाईँको दैनिक दुखाइले जीवन थकाइलाग्दो बनाइरहेको छ?
5: आधुनिक दक्ष चिकित्सकद्वारा तपाईँको दुखाइको अन्त्य र जीवनको नयाँ सुरुवातको लागि दुखाइ मुक्त जीवनको भरोसा पोखरा पेन केयर सेन्टर।
6: लामो समयदेखि दुखाइ रोग सम्बन्धी काम गर्दै आउनुभएका डाक्टर हरि पौडेलबाट टाउको दुखेको, माइग्रेन, घाँटी तथा ढाडमा नसा च्यापिएको, घुँडा तथा जोर्नीहरू खिएको, बाथको दुखाइ, क्यान्सर रोगको दुखाइ, खेलाडीहरूको मासु च्यातिएर हुने दुखाइ, घाँटी र काँधको दुखाइ, स्नायु सम्बन्धी दुखाइ, साथै सम्पूर्ण शरीरको दुखाइ तथा विभिन्न नसाको दुखाइको सम्पूर्ण उपचार गरिन्छ। सम्पर्क पोखरा पेन केयर सेन्टर, एनबी कम्प्लेक्स, तेस्रो तला, महेन्द्र पुल, पोखरा। फोन नम्बर 061-591-655, मोबाइल नम्बर 98-560-022-55। यदि तपाईँलाई दुखाइसँग सम्बन्धित कुनै पनि समस्या छ भने हामीलाई सम्झनुहोस्।
7: आजको सानो बचत भोलिको सुरक्षित भविष्य। तपाईँको आफ्नो र आफ्नो परिवारको भविष्य आर्थिक रूपमा सुरक्षित बनाउन चाहनुहुन्छ? त्यसो भए नागरिक लगानी कोषको पेन्सन योजना मार्फत नियमित बचत गरी आफ्नो भविष्य आर्थिक रूपमा सुरक्षित बनाउनुहोस्। नियमित रूपमा बचत गर्ने बानीले तपाईँको भविष्यलाई अझ सुरक्षित र व्यवस्थित बनाउन सहयोग गर्छ। कामकाजीको जीवन पछि पनि आर्थिक रूपमा आत्मनिर्भर र सहज जीवन बिताउने लक्ष्यका साथ आजैदेखि भविष्यको लागि योजना बनाऊ। नागरिक लगानी कोष, आजको बचत भोलिको सुरक्षित भविष्य। नागरिक पेन्सन योजना तथा कोषका अन्य सेवा सम्बन्धी विस्तृत जानकारीको लागि नागरिक लगानी कोष पोखरा शाखामा सम्पर्क गर्नुहोस्। ठेगाना नै बजार पोखरा महानगरपालिका 9 कास्की। फोन नम्बर 061-588-030 061-588-031। आजको बचत भोलिको सुरक्षा, नागरिक लगानी कोष, सुरक्षित भविष्यको आधार।
8: नमस्ते डाक्टर सर।
9: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
8: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
9: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
8: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
9: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य सङ्गठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
8: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
9: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
8: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
9: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
10: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: तपाईँ सुन्दै हुनुहुन्छ असल साथी रेडियो, तपाईँ सँगै गुनगुनाउँदै।

0: ग्रामीण सडक सञ्जाल सुधार आयोजना आयोजना कार्यान्वयन इकाइ कास्की पोखराको अनुरोध। निर्माणाधीन सडकको काम भइरहेको ठाउँमा अनावश्यक भिडभाड नगरौँ, वातावरण प्रदूषण कम गरी गुणस्तरीय निर्माणमा जोड दिउँ। पहिरो तथा भुचियाबाट क्षति कम गर्न वृक्षारोपण गरौँ। सडकको दायाँ बायाँ मापदण्ड अनुसारको जग्गामा घर टहरा निर्माण नगरौँ। आयोजनाबाट निर्माण गरिएका सडकको निगरानी बढाउँ। सडक निर्माण तथा संरक्षण कार्यमा सहयोग गरौँ। सडक अवरुद्ध भएमा वा अन्य सूचना आवश्यक परेमा कार्यालयमा सम्पर्क गरौँ। थप जानकारीका लागि ग्रामीण सडक सञ्जाल सुधार आयोजना आयोजना कार्यान्वयन इकाइ पोखरा कास्की।
1: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
2: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन। सामाजिक सञ्जालमा आउँदैमा यत्तिकै पत्याउनु पर्छ त? मिथ्या र भ्रामक सूचना हुनसक्छ, यसै नआतिन। यस्तो त जसले नि लेखिहाल्छ नि।
1: अरे, मिथ्या भ्रामक भन्छ, के हो यो भनेको चाहिँ?
2: तिमीलाई थाहा थिएन?
1: थाहा थिएन।
2: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
1: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
2: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ। त्यसको स्रोत थाहा पाउनुपर्छ। मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ। आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
3: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ।
4: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: अब तपाईँको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पात्रो एप्लिकेशन,
7: नेपाली तिथि मिति तथा पञ्चाङ्गको जानकारी,
6: नेपाली चाडपर्व तथा स्वसायतको विस्तृत विवरण,
7: तपाईँको दैनिक साप्ताहिक मासिक तथा वार्षिक राशिफल,
6: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
7: नेपाली एफएम तथा अनलाइन रेडियोहरू,
6: नेपाली विनिमय दर, सुनचाँदीको दर रेट, मौसम तथा सरकारी विधाहरू, साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस्। नेपाली पात्रो, हाम्रो समय हाम्रो गौरव।
8: ब्रोडकास्टिङ लाइभ वर्ल्डवाइड, असल साथी रेडियो।

0: स्टुडियो टाइम चेक।
1: अहिले रातिको 12 बज्यो।
2: तपाईं सुन्दै हुनुहुन्छ असासाती रेडियो, तपाईंसँग गुनगुनाउँदै।
3: पहिले यो मुहानमा त कति धेरै पानी पो थियो, अहिले त सुक्न पो लागिसकेछ।
4: मुहान वरपरका रुख नकाटाउँ र सफा राखौँ, फेरि पानी पलाउँछ। पानीको स्रोत संरक्षण गरौँ, भविष्यका लागि सञ्चय गरौँ। बढ्दो सहरीकरण र वन विनाशले खाने पानीका मुहान सङ्कटमा छन्। मुहान संरक्षणमा जुटौँ, पानीको दुरुपयोग नगरौँ। स्वच्छ पानी सबैको पहुँच।
5: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
6: कुष्ठरोग कुनै श्राप वा पूर्व जन्मको पापको कारणले र वंशानुगत रूपमा लाग्ने रोग होइन, यो कीटाणुबाट लाग्ने रोग हो। उपचार गरे पूर्ण रूपमा सन्चो हुन्छ। यसले छाला, नसा, आँखा र नाकलाई असर गर्दछ। यो सजिलै सर्ने रोग होइन, उपचार गरौँ र यसबाट नडराउँ।
7: छालामा हल्का रातो, फुस्रो र नचिलाउने दागहरू भएमा, हात खुट्टा झमझमाउने वा छुँदा थाहा नभएमा, हात खुट्टामा कमजोरी भएमा र हात र खुट्टाको छाला सुक्खा भएमा कुष्ठरोग लागेको हुन सक्छ। यस्तो लक्षण आफू वा अरूमा देखा परेमा तुरन्त स्वास्थ्य संस्थामा गई जाँच गराइहालौ।
6: सबै सरकारी स्वास्थ्य संस्था वा INF नेपाल अन्तर्गतका अस्पतालहरूमा कुष्ठरोगको औषधि निशुल्क पाइन्छ।
7: थप जानकारीको लागि INF नेपाल अन्तर्गत हरियो खर्क अस्पताल पोखरा, साइनिङ अस्पताल नेपालगञ्ज र वीरेन्द्र नगर सुर्खेतमा सम्पर्क गर्न सक्नुहुनेछ।

0: अफकको पालो, न्युज सर्ट, इन्फर्मेसन एन्ड टिप्स ब्रेक।
1: गर्मी मौसममा एसीको प्रयोग बढ्न थालेको छ, तर दम रोगले पीडित व्यक्तिका लागि भने एसीमा बसिरहनु वा रातमा एसी खोलेर सुत्नु खतरनाक हुन सक्छ। यसले विभिन्न समस्याको सामना गर्नुपर्ने हुन सक्छ। यसबाट हुने समस्या र यसबाट बच्ने उपायका बारेमा जानौ। विशेषज्ञको भनाइ अनुसार लामो समयसम्म प्रयोग नगरिएको एसी प्रयोग गर्दा यसमा जम्मा भएको फोहोर र साना धुलोका किटाणु श्वासको माध्यमबाट फुक्सोसम्म पुग्छन्, जसले गर्दा दमका बिरामीलाई अझै बढी समस्या हुन सक्छ। एसी सफाई गरेको केही दिनसम्म दम भएका बिरामी त्यसमा बस्नु हुँदैन। सफा गरेपछि पनि रहेको फोहोर समस्याको कारण बन्न सक्छ। प्रयोग गर्ने पर्ने स्थितिमा कोठामा बस्नु वा सुत्नु अघि सधैँ एसीको फिल्टर सफा गर्नुहोस्। एसीको अगाडि सुतेको वा बसेको अवस्थामा तपाईँलाई श्वास फेर्न समस्या भयो भने कोठाको झ्याल ढोका खोल्नुहोस्। दम भएका व्यक्ति एसीमा बस्नु वा सुत्नु अघि सधैँ औषधि वा पम्प साथमा राख्ने गर्नुहोस्। कुनै पनि बेला समस्या आइपर्न सक्छ। एसी भएको कोठा र गाडीमा बस्दा समस्या भएमा मास्कको प्रयोग पनि गर्न सकिन्छ। मास्क लगाउँदा एसीबाट आएका साना साना धुलोका कण सिधै नाकमुख भित्र जाँदैनन्। आजकल धेरै मानिसहरू सही कुलाहालबाट बस्न वा फेसनको लागि हेडफोनको प्रयोग गर्छन्। अफिस जानुहोस्, कलेज जानुहोस् वा कुनै यात्रामा निस्कनुहोस्, यस्तो समयमा सबैको साथी हेडफोन वा इयरफोन बन्छ। यो त सत्य हो कि हेडफोन बाहिरी कुलाहालबाट बचाउँछ, तर के तपाईँलाई थाहा छ कि यसको धेरै प्रयोगले तपाईँको लागि कति हानिकारक साबित हुन सक्छ? यदि तपाईँ पनि ती व्यक्तिहरू मध्ये हुनुहुन्छ भने जो घन्टौँसम्म हेडफोनको प्रयोग गर्नुहुन्छ, सावधान हुनुहोस्, किनकि यसको प्रयोगले न केवल तपाईँको कानमा नराम्रो प्रभाव पार्छ, बरु शरीरलाई पनि धेरै गम्भीर हानि पुर्याउन सक्छ। विश्व स्वास्थ्य संगठनको अनुमान छ कि हेडफोन वा इयरफोनको धेरै प्रयोगको कारण विश्वभर करिब 100 करोड युवाहरूको सुनाइ क्षमतामा असर पर्न सक्छ। हेडफोन वा इयरफोन प्रयोगका असरहरू: बहिरोपन। इयरफोन वा हेडफोनबाट ठूलो आवाजमा सङ्गीत सुन्दा तपाईँको सुनवाई क्षमतामा असर पर्न सक्छ। कानको सुनाइ क्षमता मात्र 90 डेसिबल हुन्छ, जुन लगातार सुन्दा 40-50 डेसिबलसम्म कम हुन सक्छ। मुटु रोगको खतरा: विशेषज्ञहरूका अनुसार घन्टौँसम्म हेडफोन लगाएर सङ्गीत सुन्दा कानसँगै मुटुको लागि पनि राम्रो होइन। यसले मुटुको धड्कन बढाउनुका साथै धेरै हानि पुर्याउँछ। टाउको दुखाइ: हेडफोन वा इयरफोनबाट निस्कने इलेक्ट्रोम्याग्नेटिक वेभले दिमागमा नराम्रो प्रभाव पार्छ, यसले गर्दा टाउको दुखाइ र माइग्रेनको समस्या उत्पन्न हुन्छ। धेरै मानिसहरू निद्रामा बाधा, निद्रा नआउने, अनिद्रा वा स्लिपिङ एपनियाबाट पनि पीडित हुन्छन्। कानमा संक्रमण: इयरफोन सिधै कानमा लगाइन्छ, जसले एयर प्यासेजमा बाधा पुर्याउँछ। यो बाधाले ब्याक्टेरियाको विकास सहित विभिन्न प्रकारका कानको संक्रमणको कारण बन्न सक्छ। तनाव र चिन्तामा वृद्धि: हेडफोनको लामो समयसम्म प्रयोगले कुनै व्यक्तिको सामाजिक जीवन र मानसिक स्वास्थ्य क्षमता असर पार्न सक्छ। धेरै पटक यो बढी चिन्ता र तनावको कारण पनि बन्न सक्छ। एक्लोपनबाट धेरै रोगहरूको जोखिम रहन्छ। यसका कारण मुटुको रोग, स्ट्रोक लगायत धेरै शारीरिक र मानसिक स्वास्थ्य सम्बन्धी रोगहरूको जोखिम बढ्छ। एक्लोपनको कारण समयभन्दा अघि मृत्यु समेत हुन सक्छ। जब एक व्यक्ति एक्लै बस्छ, उसले धेरै कुराहरू सोच्न थाल्छ। उसको दिमागमा सधैँ नकारात्मक विचारहरू आउने गर्छन्, जसका कारण मुटुको रोग र स्ट्रोकको जोखिम बढ्छ। एक्लोपनबाट उच्च रक्तचापको जोखिम बढ्छ, जसको कारणले टाइप 2 मधुमेहको जोखिम बढ्न सक्छ। एक्लै बस्ने व्यक्तिको प्रतिरक्षा प्रणाली क्रमशः कमजोर हुन थाल्छ, रोगहरूको जोखिम पनि रहन्छ। एक्लोपन हुँदा मानसिक स्वास्थ्य मात्र प्रभावित हुँदैन, यसबाट धेरै खतरनाक रोगहरू पनि हुन सक्छन्। सिडिसीमा प्रकाशित एक प्रतिवेदनका अनुसार एक्लोपन कहिलेकाहीँ मृत्युको कारण पनि बन्न सक्छ, त्यसैले यसबाट बस्नुपर्छ। आउनुहोस्, एक्लोपन कति खतरनाक छ र यसबाट कुन कुन रोगहरूको जोखिम रहन्छ, यसबारे जानौ। सामाजिक चिन्ता: एक्लोपनले सामाजिक चिन्ता निम्त्याउन सक्छ। यस्तो अवस्थामा मानिसहरू बाहिर निस्कन वा अरूसँग भेट्नु पर्दा चिन्तित हुन्छन्। उनीहरू अरूसँग कुरा गर्न हिचकिचाउँछन्। उनीहरूलाई अरूले के सोच्लान् भन्ने बारेमा डर हुन्छ। कहिलेकाहीँ उनीहरू बाहिर जान र अरूसँग भेट्न लाज मर्दो महसुस पनि गर्छन्। दीर्घ रोगहरू। एक्लोपनले विभिन्न प्रकारका दीर्घ रोगहरूको जोखिम बढाउन सक्छ। अनुसन्धानले देखाएको छ कि समाजबाट अलग रहनेहरूमा उच्च रक्तचाप, मोटोपना र हृदयघात हुने जोखिम धेरै हुन्छ। मधुमेह। खराब जीवनशैली र खानपानका कारण मधुमेहको समस्या तीव्र गतिमा बढिरहेको छ। तर एक्लै बस्नेहरूमा यसको जोखिम धेरै हुन सक्छ। उनीहरूलाई प्राय निद्राको समस्या पनि हुन सक्छ। एक अध्ययनका अनुसार एक्लोपन डिस्थाइमियाको कारण बन्न सक्छ। यस अवस्थामा नराम्रा विचारहरू आउँछन्, दिमागमा नकारात्मकता हुन सक्छ। यसले मानसिक स्वास्थ्यमा नराम्रो प्रभाव पार्न सक्छ। यसबाट क्रमशः आत्मविश्वास कम हुन थाल्छ। कमजोर प्रतिरक्षा प्रणाली। सधैँ एक्लै बस्दा प्रतिरक्षा प्रणाली कमजोर हुन सक्छ। यस्ता व्यक्तिहरू बारम्बार बिरामी हुन थाल्छन्। एक अनुसन्धानका अनुसार एक्लोपनको कारण शरीरमा एन्टिबडी ठिक तरिकाले निर्माण हुन सक्दैन, जसबाट संक्रमण र रोगहरूले छिटो भेट्छ।
2: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हँ? तिमीलाई केही थाहा छ?
3: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
2: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
3: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
2: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
3: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
2: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न। नमस्कार उपप्रमुखज्यू।
4: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ। कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
5: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा बन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
4: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौँ न साथीहरू, बन्छ।
3: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिउँ भनेर उपप्रमुखज्यू।
4: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ ल, अहिले चाहिँ म निस्केँ है।
3: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
2: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो।
5: अब यसो गरौँ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
6: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौँ। शङ्का लागे उजुरी गरौँ। भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ। सचेत नागरिकको भूमिका निर्वाह गरौँ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: अब तपाईँको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पात्रो एप्लिकेशन,
9: नेपाली तिथि मिति तथा पञ्चाङ्गको जानकारी,
8: नेपाली चाडपर्व तथा शुभ साइतको विस्तृत विवरण,
9: तपाईँको दैनिक, साप्ताहिक, मासिक तथा वार्षिक राशिफल,
8: स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
9: नेपाली एफएम तथा अनलाइन रेडियोहरू,
8: नेपाली विनिमय दर, सुनचाँदीको दर रेट, मौसम तथा सरकारी विधाहरू, साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस्। नेपाली पात्रो, हाम्रो समय हाम्रो गौरव।
10: सम्पूर्ण व्यवसायी, उद्योगी तथा उपभोक्ताहरूमा गुणस्तर तथा नापतौल कार्यालय पोखराको अत्यन्त जरुरी सूचना। नापतौल गर्दा ढुङ्गा, भारतीय ढक, काठको डन्डी लगायतका अवैध सामानहरू नापतौल यन्त्रको रूपमा प्रयोग नगर्ने। सुन चाँदी खरिद बिक्री गर्दा ग्राम, मिलिग्राम मात्र तौल गर्ने तथा तोला, मास, रती, लालगेडीहरू लगायतका अवैध तौल इकाइ वा सामानको प्रयोग नगर्ने। नाप तौल वा नाप्ने तौलिने यन्त्र खरिद गर्दा आधिकारिक विक्रेताबाट बिल लिएर मात्र खरिद गर्ने। नापतौल सम्बन्धी कुनै पनि सामान खरिद गरेको 35 दिनभित्र प्रयोग गर्नु अगावै गुणस्तर तथा नापतौल कार्यालयबाट अनुमति पत्र लिनुपर्ने तथा आफूले प्रयोग गर्ने नापतौल तथा नाप्ने तौलिने यन्त्रहरू नियम अनुसार तोकिएको म्यादभित्र जाँच गराउने। सिलिन्डर ग्यास विक्रेताले आफूले बिक्री गर्ने ग्यासको इजाजत पत्र अनिवार्य रूपमा लिनुपर्नेछ। साथै कम्तीमा 50 किलोग्राम क्षमताको तौलिने यन्त्र राखी ग्यास बिक्री गर्दा उपभोक्तालाई तौलेर देखाएर बिक्री गर्नुपर्नेछ। इलेक्ट्रोनिक तौलले यन्त्रको क्षमताको 10% ढक प्रमाणित गराई तौलिने यन्त्रसँग राख्नुपर्नेछ। उपभोक्ताले तौलिने यन्त्र जाँच गर्दा चाहेमा ढक राखी देखाउनु पर्नेछ। तौलिने यन्त्र प्रयोग गर्दा उपयुक्त तरिकाले कैफियत नहुने गरी जस्तै झुन्डाउने तराजु स्ट्यान्डमा झुन्डाएर काउन्टर तराजुलाई समतल सतह टेबुलमा राखेर तथा इलेक्ट्रोनिक तौलिने यन्त्र समतल सतहमा फिक्स गरेर मात्र प्रयोग गर्ने। नापतौल तथा नाप्ने तौलिने यन्त्र बिक्री मर्मत सेवा प्रदान गर्नु परेमा अनिवार्य कार्यालयबाट इजाजत पत्र लिनुपर्ने। अनियमित तरिकाले नाप तलुवा नाप्ने तौलिने यन्त्र प्रयोग बिक्री वितरण मर्मत सेवा प्रदान गरेमा प्रचलित कानुन बमोजिम कारवाही हुनेछ। विस्तृत जानकारीका लागि गुणस्तर तथा नापतौल कार्यालय पोखरा, फोन 061452797।
11: तपाईँ सुन्दै हुनुहुन्छ।

0: स्टुडियो टाइम चेक।
1: अहिले रातिको एक बज्यो। तपाईँ सुन्दै हुनुहुन्छ असल साथी रेडियो, तपाईँ सँगै गुनगुनाउँदै।

0: होइन आयोडिन युक्त नुन नै किन
1: गलगाँड कण्ठरोग लाटु लठेप्रोपन बाल मृत्यु दर जस्ता समस्याबाट बच्नको लागि मानसिक र बौद्धिक क्षमतामा वृद्धि गर्नको लागि आयोडिन मिसाइएको नुन नै प्रयोग गरौँ।
2: साल्ट ट्रेडिङ कर्पोरेसन प्रादेशिक कार्यालय पोखरा
1: दुई बाल बालिकाको चिन्ह नभएको नुन नै खाने गरौँ।
3: हेर न यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो अहिले फेरि आँखा नदेख्ने
0: होइन के भन्नुभएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ यसरी अर्कालाई भन्न पाइन्छ?
3: होइन ठिकै त भने नि काम त केही गर्न सक्दैनन् सक्दैनन् अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
4: अङ्कल अङ्कल आउनुहोस् म हजुरलाई बाटो कटाइदिन्छु।
5: धन्यवाद बाबु तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
6: समस्या शरीरमा होइन दाई तपाईँ हाम्रो सोचमा छ।
3: भइगो भइगो म अलि आवेशमा आएछु अलि हतारमा पनि थिएँ बाबुले आँखा खोलिदिए धन्यवादै बाबु।
7: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात लिङ्ग अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन कानुनी रूपमा दण्डनीय अपराध पनि हो।
8: अरूको सम्मान गरौँ सम्मानित जीवन बिताउँ सभ्य समाज निर्माण गरौँ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: फेरि गाडी बिग्रियो तनावै दियो यो गाडीले पनि।
11: होइन के भो गुरुजी किन तनाव लिनुहुन्छ?
10: अस्ति भर्खर बनाएको गाडी हेर्नुहोस् न तेल धेरै खाएर हैरान भए फेरि गाडी उस्तै तान्ने गाह्रो मान्ने धुवाको मुस्लो छुटेर दिगदार भए।
11: ए गुरुजी पनि पेट दुख्दा टाउको क्षति गरेर हुन्छ त? तपाईँको गाडीको समस्याको समाधान पोखरा डिजल सर्भिसमा हुन्छ।
12: तपाईँ पनि बोस मेसिनद्वारा सम्पूर्ण किसिमका पम्प तथा नोजलहरू जाँच अनि मर्मतका लागि सदैव सम्झनुहोस्। साथै सम्पूर्ण पम्पका पार्ट्सहरू सुपथ मूल्यमा उपलब्ध छन्।
13: सम्पर्क पोखरा डिजल।

0: सर्भिस पोखरा औद्योगिक क्षेत्र पोखरा 10 कास्की फोन 0161 41 20 9 98 464 64 357 प्रोप्राइटर आनन्द खाड 98 560 22 9 37।
1: आमाको क्यान्सर रोगको उपचारको लागि कति हस्पिटल लगे, कति डाक्टरहरूले उपचार गर्नुभयो, तर रोग भने जिउको त्यो निको हुने त आशै मर्यो।
2: हेर्नुहोस् बहिनी, मान्छेको जीवन हो, सास रहुन्जेलसम्म आस लाग्छ। तपाईँ एकपटक आमालाई उपचार लन्जेभिटी हेल्थमा गराउनुहोस्।
1: तर आमाको क्यान्सर रोग निको हुने सम्भावना डाक्टरले छैन भनेका छन्।
2: जटिल क्यान्सर रोगबाट ग्रसित भएका बिरामीहरूको सफल उपचारका लागि एकपटक लन्जेभिटीमा आउनुहोस्। क्यान्सर रोगबाट मुक्त भई नयाँ जीवन प्राप्त गर्नुहोस्। सम्पर्क लन्जेभिटी हेल्थ होम प्राली, ललितपुर चापाकाउ जाने दो बाटो भाटभटेनीको लाइनमा, नबिल ब्याङ्कसँगै। फोन 01-45-68-817, मोबाइल 98-510-85-166। अ कम्प्लिट क्यान्सर डिजिज सोलुसन।

0: अफकको पालो, न्युज सर्ट, इन्फर्मेसन एन्ड टिप्स ब्रेक।
1: हामी बिहान उठ्दा अनुहार अप्ठ्यारो भएको महसुस हुन्छ। तपाईँले पनि यस्तो महसुस गर्नुभएकै होला। कहिलेकाहीँ त यस्तो दिन नै भरि हुने गर्छ, अनुहार हेर्दा सुन्निएको जस्तो देखिन्छ। यसलाई फेस पफिनेस भनिन्छ। अनुहारमा हुने डन्डिफोर र दागहरू मेकअपले लुकाउन सकिन्छ, तर अनुहार सुन्निने जस्ता समस्यालाई मेकअपले लुकाउन निकै गाह्रो हुन्छ। अनुहार सुन्निएको धेरै कारणहरू हुन सक्छन्, जसमा अत्याधिक सोडियमयुक्त खाना, सुत्ने समयमा कमी हुनु, थकान महसुस हुनु आदि समावेश छन्। तनावका कारण पनि अनुहार सुन्निने हुन सक्छ। उच्च कार्टिसोल हर्मोन स्तरको कारण शरीरमा पानी जम्मा हुन्छ, यसले रक्तचाप बढाउँछ, जसका कारण अनुहार सुन्निन थाल्छ। यसबाट आँखाको तल्लो भाग पनि सुन्निएको देखिन थाल्छ। यस अवस्थामा फेस पफिनेस कम कसरी गर्ने त यसबारे जानौँ। खानामा परिवर्तन गर्नुहोस्। फेस पफिनेस कम गर्नको लागि लो साल्ट डाइट अर्थात् कम नुन भएको खाना अपनाउनुहोस्। यसका लागि प्रोसेस्ड र प्याकेज्ड फुडबाट सकेसम्म टाढा रहनुहोस्। एलोभेराको प्रयोग गर्नुहोस्। एलोभेरा छाला सम्बन्धी धेरै समस्याहरूमा लाभकारी हुन्छ। पफिनेसबाट छुटकारा पाउनका लागि छालामा एलोभेरा कुनै पनि रूपमा लगाउन सकिन्छ। यसले अनुहारलाई चिसो दिन्छ, अनुहारलाई हाइड्रेट राख्छ, सुन्निएको कम गर्छ र फ्लुइड रिटेन्सन पनि कम गर्छ। कोल्ड कम्प्रेस काँक्रालाई काटेर अनुहारमा राख्नुहोस् वा आइस प्याक राख्नुहोस्। काँक्रोमा रहेको सिलिका छालाको इलास्टिसिटी सुधार गर्न मद्दत गर्छ। फेसियल मसाज, यसबाट छिटो पफिनेस कम हुन्छ। अनुहारको केन्द्रबाट बाहिरतर्फ फेसियल मसाज गर्नुहोस्। यसले अनुहारको लिम्फेटिक ड्रेनेज सुधार गर्छ, जम्मा भएको पानी कम गर्छ र पफिनेस कम गर्छ। सक्रिय रहनुहोस्। अत्याधिक समयसम्म निष्क्रिय रहनु, पर्याप्त निद्रा नपाउनु वा धेरै सुत्नुका कारण पनि अनुहार सुन्निने गर्छ। बढी समयसम्म चल्न नपाउँदा पानीका कोशिकामा जम्मा हुन्छ। यस अवस्थामा व्यायाम, योग र मेडिटेशन गर्नुबाट रक्त सञ्चारमा सुधार हुन्छ र फेस पफिनेसको समस्या हट्न सक्छ। कम्प्युटर र मोबाइल प्रयोगको धेरै प्रयोगले आँखा कमजोर हुन्छ र यसले नसाहरूमा पनि असर गर्छ, साथै दृष्टि शक्तिमा पनि असर पर्छ, जसले गर्दा चस्मा लगाउनु पर्ने हुन्छ। आजकल चस्मा लगाउनु साधारण विषय बनेको छ। केही घरेलु उपायको मद्दतले तपाईँले आफ्नो आँखाको दृष्टि शक्ति केही समयमा सुधार गर्न सक्नुहुन्छ। यी उपायहरूले तपाईँको आँखा पहिलेभन्दा राम्रो हुनेछन्। त्रिफलाको सेवन, सबैभन्दा पहिले त्रिफला लिनुहोस्। त्रिफलालाई पिसेर चूर्ण बनाउनुहोस्। राति सुत्नु अघि एक चम्चा त्रिफला लिएर मह वा घिउसँग मिसाउनुहोस्। यो मिश्रण राति सुत्नु अघि खानुहोस्। त्रिफलामा धेरै पोषक तत्त्व हुन्छन्, जसले आँखालाई फाइदा पुर्याउँछ। आँखा धुने, आँखा वरिपरिको फोहोर सफा गर्न आँखा पानीले धुनु जरुरी छ। बिहान र बेलुका चिसो पानीले आँखा धुनुहोस्। ल्यापटप वा फोनमा धेरै काम गर्नुहुन्छ भने दिनमा ब्रेक लिएर आँखा धुन सक्नुहुन्छ। हरियो सागसब्जी, हरियो सागसब्जीमा धेरै पोषक तत्त्व हुन्छन्। भाइटामिन र एन्टिअक्सिडेन्टहरूले आँखाको दृष्टि बढाउन मद्दत गर्छ। जाडोमा पालुङ्गो, मेथी, तोरीको साग खान सक्नुहुन्छ। आँखाको व्यायाम, शरीरलाई स्वस्थ राख्न जसरी व्यायाम गर्न जरुरी छ, त्यसै गरी आँखालाई स्वस्थ राख्न पनि व्यायाम गर्न जरुरी छ। आँखाको व्यायामको बारेमा डाक्टरसँग सल्लाह लिनुहोस्। निद्रा पुरा गर्ने, आँखालाई स्वस्थ राख्न निद्रा पुरा लिन जरुरी छ। लगातार काम गर्दा आँखा थाक्छ र कमजोर हुन्छ, त्यसैले दैनिक 8 घन्टाको पुरा निद्रा लिनुहोस्। आइस प्याक लगाउने, आँखामा चोट लागेको छ वा पोल्छ भने दिनमा एकपटक 15-20 मिनट आइस प्याकको सहायताले आँखामा सेक्नुहोस्। यसले आँखालाई आराम दिन्छ र पोल्नु पनि कम गर्छ। डाक्टरको सल्लाह लिने, चस्मा लगाउनुका साथै यी सबै उपाय अपनाउँदै हुनुहुन्छ भने हरेक 3 महिनामा आँखाको जाँच गराउनुहोस्। यसले उपायहरूको प्रभावकारिता थाहा हुन्छ। नियमित चस्मा लगाउने, धेरै मानिस लाज मानेर चस्मा लगाउँदैनन्। तपाईँले त्यसो गर्नु हुँदैन। चस्मा लगाउनुका साथै घरेलु उपायहरू अपनाउनुहोस् र स्क्रिनमा काम गर्दा सधैँ चस्मा लगाउनुहोस्। थप जानकारीको लागि विशेषज्ञ वा चिकित्सकसँग परामर्श लिनुहोस्। बच्चादेखि वृद्धसम्म सबैलाई कुकुरसँग खेल्न र तिनीहरूलाई पाल्न मनपर्छ। धेरै मानिसहरूले आफ्नो घरमा दुई तिनवटा कुकुर पालेर राखेका पनि हुन्छन्। धेरै पहिलादेखि मानिस र कुकुर बीचको सम्बन्ध यस्तै छ। धेरै पटक कुकुरले जिब्रो निकालेको देख्नु भएको होला। यदि तपाईँलाई कुकुरहरू आफ्नो जिब्रो किन बाहिर निकाल्छन् भनेर सोधियो भने उत्तर के हुन्छ? किन छिटो छिटो सास फेर्छ? र यसको उत्तर तपाईँलाई थाहा छैन भने यसको पछाडिको कारण जानौँ। विशेषज्ञहरूको भनाइअनुसार कुकुरहरूको शरीर धेरै तातो हुन्छ। यस्तो अवस्थामा आफूलाई चिसो राख्नका लागि कुकुरहरूले आफ्नो जिब्रो बाहिर निकाल्छन्। कुकुरहरूले आफ्नो शरीरको तापक्रमलाई कायम राख्नका लागि आफ्नो जिब्रो बाहिर निकाल्ने गर्छन्। जाडोको तुलनामा कुकुरहरूले गर्मीमा आफ्नो जिब्रो बढी समयका लागि बाहिर निकाल्छ। कुकुरहरूको शरीरको तापक्रम यति धेरै हुन्छ कि तिनीहरू सधैँ छिट्टो छिट्टो सास फेर्ने गर्छन्। यस सम्पूर्ण प्रक्रियालाई थर्मोरेगुलेसन भनिन्छ। थर्मोरेगुलेसन यस्तो प्रक्रिया हो जसद्वारा जीवहरूले आफ्नो आन्तरिक शरीरको तापक्रमलाई कायम राख्छन्। जब मानिसहरूलाई गर्मी लाग्छ, शरीरमा पसिनाको ग्रन्थीहरूले पसिना उत्पादन गर्छन्। पसिनामा लगभग 99% पानी हुन्छ। यो पानीले हाम्रो शरीरको गर्मीलाई अवशोषित गरेर बाष्पित हुन्छ, जसले हामीलाई हाम्रो शरीरको गर्मीलाई कम गर्न मद्दत गर्छ। कुकुरहरूमा पनि पसिनाको ग्रन्थीहरू हुन्छ, यद्यपि तिनीहरूको पन्जाहरूको तलपट्टि हुन्छ। तर तिनीहरूका पन्जाहरू साना हुन्छन् र प्राय उभिन र बस्नका लागि प्रयोग हुन्छ। त्यसैले कुकुरहरूलाई आफ्नो शरीरको गर्मी कम गर्नका लागि तिनीहरूको पन्जाबाट निस्किएको पसिना पर्याप्त हुँदैन। त्यसैले तिनीहरूले आफ्नो जिब्रो बाहिर निकालेर आफ्नो शरीरको गर्मीलाई कम गर्छन्। तिनीहरूले आफ्नो लामो जिब्रो बाहिर निकाल्छन् र जोडले सास फेर्छन्। यसका कारण तिनीहरूको र्यालमा भएको पानीले शरीरको गर्मीलाई बाष्पित गरिदिन्छ। यस प्रकार कुकुरलाई थर्मोगुलेसनमा मद्दत मिल्छ।
2: ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्रालय गण्डकी प्रदेश पोखराको जनहितमा जारी सन्देश। सिँचाइको विस्तार गरी कृषि उत्पादनमा वृद्धि गरौँ। खानेपानीको मुहान स्रोत धारा संरक्षण तथा सफा राखौँ। खानेपानीको स्रोत वा मुहानलाई प्रतिकूल असर पर्ने गरी कुनै पनि प्रकारको पूर्वाधार वा स्थायी वा अस्थायी संरचनाहरूको निर्माण नगरौँ। खानेपानीको स्रोत वा बाप क्षेत्रमा माछा लगायतका जलचर प्राणीमा असर पर्न नदिऊ। पिउनका लागि स्वच्छ र सफा पानी मात्र प्रयोग गरौँ। खानेपानीको स्रोत लोभ हुनबाट बचाउन त्यसको आसपासका क्षेत्रमा वृक्षारोपण गरौँ। फोहोर मैला उचित व्यवस्थापन गरौँ। थप जानकारीका लागि ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्रालय गण्डकी प्रदेश पोखरा।
3: किन आँखा मिचेको मिचे गरेको?
4: हेर न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
3: धेरै समय मोबाइल चलाइसी क्या हो?
4: ओ भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
3: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
4: ए, त्यसो भए जोगिन के गर्ने त?
3: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने। हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस्?
4: बुझेँ।
3: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने। घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
5: मोबाइल हेर्दा ध्यान दिऊ, आँखालाई बचाऊ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड,
2: गण्डकी प्रदेश सरकार, उद्योग तथा पर्यटन मन्त्रालयको अत्यन्त जरुरी सूचना। उद्योग तथा व्यवसाय कानुन बमोजिम दर्ता गरेर मात्र सञ्चालन गरौँ। कारोबार स्थलमा सबैले देख्ने गरी साइनबोर्ड तथा स्पष्ट विवरण सहितको मूल्य सूची राखौँ। प्याकेजिङ सामानमा लेबलमा उत्पादनको नाम, ठेगाना र वस्तुको ब्याज नम्बर, उत्पादन मिति, उपभोग्य मिति र तौल हेरेर मात्र सामान खरिद गरौँ।
7: चाडपर्वको अवसर पारी कालो बजारी तथा मूल्य वृद्धि नगरौँ। व्यवसाय दर्ता गरेका व्यवसायीसँग मात्रै सामान खरिद गर्ने बानी बसालौँ। स्वदेशी उत्पादनको उपयोग गरौँ। सामान खरिद गरेपछि बिल लिने बानी बसालौँ। उपभोक्ताहरू सचेत भई तोकिएको मूल्यभन्दा बढी दर रेटमा सामान खरिद नगरौँ। पर्यटक हाम्रा पाहुना हुन्, खुल्ला हृदयले स्वागत गरौँ। पर्यटकीय सम्पदाहरूको संरक्षण गरौँ। उद्योग तथा पर्यटन मन्त्रालय, गण्डकी प्रदेश, पोखरा।
8: तपाईँ सुन्दै हुनुहुन्छ असल साथी रेडियो, तपाईँसँगै गुनगुनाउँदै।

0: जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालयबाट सञ्चालित विभिन्न सिंचाई प्रणालीको बाँध तथा नहर व्यवस्थापन र नहर संवेदनशीलता सुरक्षा विषयमा सम्बन्धित सरकार वर्गमा जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय कास्की पोखराद्वारा जारी सार्वजनिक अपील। सिंचाई प्रणालीको बाँध तथा नहर क्षेत्र तथा अन्य निषेधित क्षेत्रमा अनुमति बिना प्रवेश नगर्ने। नहर व्यवस्थापनका विभिन्न संरचनाहरूको हानि नोक्सानी र क्षति नपुर्याउन र पानी बहावमा असर पर्ने कुनै पनि कार्यहरू नगर्न नगराउनु हुन। बाँध तथा नहर क्षेत्रका सार्वजनिक जग्गाहरू अतिक्रमण नगर्न र उक्त क्षेत्रमा अनुमति बिना मापदण्ड विपरीत कुनै पनि भौतिक संरचना निर्माण नगर्न। नहर तथा खोलाको पानी बहाव परिवर्तन हुने क्षेत्रहरू जस्तै बाँध क्षेत्र, नहर, ताल, खोला किनार लगायतका संवेदनशील क्षेत्रहरूमा प्रवेश गर्दा वा कुनै पनि कार्यहरू गर्दा सावधानी अपनाउनु हुन। बाँध तथा नहर क्षेत्रमा कुनै पनि किसिमका फोहोर मैलाहरू नफाल्नु हुन। सार्वजनिक सम्पत्तिको संरक्षण र सुरक्षा गर्नुहुन सादर अनुरोध गरिन्छ।
1: रामुलाई किन स्कुल नपठाएको मैले दाइ?
2: काममा अलि सघाउँछ कि भनेर नि।
1: होइन दाइ, बालबालिकालाई पढाउनु उनीहरूको अधिकार हो, बालश्रम त अपराध हो नि। हाम्रो इच्छा सबै बालबालिकालाई गुणस्तरीय शिक्षा, उमेर पुगेका सबै बालबालिकालाई विद्यालय भर्ना गरौँ, छोरा र छोरीलाई समान शिक्षाको अवसर दियौँ, बालश्रमको अन्त्य गरौँ।
3: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
0: समयमै बाली बिमा गरौँ, आकस्मिक क्षतिबाट बचौँ। कास्की जिल्लाको लागि आधिकारिक बिमा कम्पनी सिद्धार्थ इन्सुरेन्स। प्रदेश सरकार, कृषि तथा भूमि व्यवस्था मन्त्रालय, कृषि विकास निर्देशनालय, कृषि ज्ञान केन्द्र कास्की, गण्डकी प्रदेश, नेपालद्वारा जारी सन्देश।

0: स्टुडियो टाइम चेक अहिले रातिको 2 बज्यो। तपाईँ सुन्दै हुनुहुन्छ असल साथी रेडियो, तपाईँ सँगै गुनगुनाउँदै।
1: दिदी किन हो यो छिमेकीमा त सधैँ झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
2: हो हिंसा सहनुहुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नु पर्छ।
1: हिंसा सहेर नबसौ, विभेद मुक्त समाज निर्माणमा जुटौ।
2: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानून त दण्डनीय छ, लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउ र कानुनी उपचार खोजौ।
1: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
3: गुणस्तरीय बिउ, असल रुख, असल रुख, राम्रो वन, राम्रो वन, राम्रो उत्पादन। वनको संरक्षण र समृद्धिका लागि सही बिउ छनौट गरौँ। वनस्पतिहरूलाई प्राकृतिक रूपमा पुनर्जन्म दिनका लागि उच्च गुणस्तरको बिउ आवश्यक पर्दछ। सही समयमा सही बिउ रोप्नु भयो भने मात्र हरियाली बढ्छ। नेपालको महत्त्वपूर्ण प्राकृतिकका स्रोतको रूपमा रहेको वन क्षेत्रले दिगो विकासमा समेत महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको छ। मुलुकको झन्डे आधा भूभागमा ढाकेको वन क्षेत्रले पर्यावरणीय सुरक्षा, सांस्कृतिक, सामाजिक र आर्थिक समुन्नतिमा समेत योगदान पुर्याएको छ। तसर्थ देशको आर्थिक विकासको मेरुदण्डको रूपमा रहेको कृषि, पर्यटन, जलस्रोत, उद्योग आदिको आधार स्तम्भ नै वन क्षेत्र हो। वन क्षेत्रको दिगो व्यवस्थापनका लागि सही बिउ छनौट र रोपण आवश्यक छ। साथै बिउ सङ्कलन गर्दा परिपक्व र स्वस्थ बिउ मात्र प्रयोग गरौँ। वन संरक्षण तथा गुणस्तरीय बिउ सङ्कलन सम्बन्धी जानकारीका लागि जनहितमा जारी सन्देश। विस्तृत जानकारीका लागि वन बिउ प्रयोगशाला तथा भण्डारण केन्द्र, पोखरा।
4: हाम्रो शरीरको वृद्धि विकासको लागि प्रोटिन, क्याल्सियम, दुध र दहीमा प्रशस्त मात्रामा पाइने हुँदा हामीले खाने दुध र दही उच्च गुणस्तरीय हुनुपर्छ। त्यसैले त मेरो रोजाइमा पर्ने गर्छ पन्थी डेरी।
5: नयाँ टेक्नोलोजीद्वारा उत्पादित पन्थी डेरीका स्वास्थ्यवर्धक दुध, दही, पनिर, आइसक्रिम साथै रिफ्रेसिङ लस्सी मेरो परिवारको पहिलो रोजाइमा पर्छ।
4: सस्तो मूल्यमा एकै छानामुनि केक, बेकरी तथा दुधबाट उत्पादित डेरी प्रोडक्ट्सका लागि पन्थी डेरी सधैँ एक कदम अगाडि।
5: सम्पर्क पन्थी आइसक्रिम घरेलु उद्योग, पन्थी डेरी प्राइभेट लिमिटेड, चिप्लेढुङ्गा, पोखरा। फोन 0615260070, मोबाइल 9856038405। वी प्रोभाइड अल काइन्ड अफ डेरी प्रोडक्ट्स एन्ड बेकरी प्रोडक्ट्स।
6: समयमै बाली बिमा गरौँ, आकस्मिक क्षतिबाट बचौँ। कास्की जिल्लाको लागि आधिकारिक बिमा कम्पनी सिद्धार्थ इन्सुरेन्स। प्रदेश सरकार, कृषि तथा भूमि व्यवस्था मन्त्रालय, कृषि विकास निर्देशनालय, कृषि ज्ञान केन्द्र कास्की, गण्डकी प्रदेश, नेपालद्वारा जारी सन्देश।

0: अफकको पालो, न्युज सर्ट, इन्फर्मेसन एन्ड टिप्स ब्रेक।
1: जीवनको एकमात्र स्थिर सत्य मृत्यु हो। जन्मेको प्राणीको मृत्यु निश्चित छ। राम्रो कर्म गर्ने व्यक्ति जन्म र मृत्युको चक्रबाट मुक्त भएर भगवान विष्णुको परम वास वैकुण्ठमा स्थान प्राप्त गर्दछ। जो पापी र गलत कर्ममा लिप्त छन् उनीहरूले नरकको कष्ट भोग्नुपर्छ भन्ने जनविश्वास छ। मृत्यु हुनु अघि मानिसमा धेरै प्रकारका लक्षणहरू देखिन थाल्छन्। उसको शरीर र व्यवहारमा धेरै किसिमका परिवर्तन आउन थाल्छन्। प्रश्न यो छ, मानिस मर्ने बेलामा उसको शरीरमा के हुन्छ? आत्माले कसरी शरीर छोड्छ? गरुड पुराणमा मृत्युसँग सम्बन्धित रहस्यको विस्तृत व्याख्या गरिएको छ। यसको व्याख्याबारे जानौ। मृत्यु अघि के हुन्छ? गरुड पुराण अनुसार मृत्यु आफैमा समय हो। जब मृत्युको समय आउँछ, आत्मा शरीरबाट अलग हुन्छ। मृत्यु सधैँ आफ्नै समयमा आउने गर्छ। प्रत्येक जीव समयको नियन्त्रणमा छ। सत, रज र तम यी तीन गुण पनि समयको अधीनमा छन्। तिनीहरू समयअनुसार जीवित प्राणीहरूमा विस्तार हुन्छन्। जब कुनै जीवित प्राणीको मृत्यु हुन्छ, त्यसको केही समय अगाडि नै दैवी संयोजनले उसको शरीरमा कुनै न कुनै रोग उत्पन्न हुन्छ। मृत्युको समयमा के हुन्छ त? मृत्युको समयमा सबै इन्द्रिय विचलित हुन्छन्। बल, जोश, गति सबै कमजोर हुन्छन्। मृत्युको कारणले हुने पीडालाई जीवित प्राणीहरूले भोग्ने पीडाबाट अनुमान लगाउनुपर्छ, जुन लाखौँ बिच्छीको टोकाई बराबर हुन्छ। त्यसपछि मात्र चेतना समाप्त हुन्छ, शरीर शिथिल हुन्छ, शरीरमा जडता छ। त्यसै बेला यमदूतहरू आएर नजिकै उभिन्छन् र बलपूर्वक यो जीवको प्राण तान्न थाल्छन्। त्यति बेला जीवन घाँटीमा प्रवेश गर्छ। मर्नुअघि मृतकको रूप डरलाग्दो हुन्छ। उसको मुखबाट फिच निस्कन थाल्छ। उसको मुख र्यालले भरिन्छ। त्यसपछि यमदूतहरूले शरीरमा रहेको आत्मालाई यमलोकमा लैजान्छन्। मान्छेको जीवन बर्बाद हुन्छ। मृत्युको समयमा शरीरमा वायुको प्रवाह तीव्र हुन्छ। यसको शक्तिले अग्नि तत्त्व पनि तेज भएर उठ्न थाल्छ। त्यो गर्मी शरीरको नरम स्थानहरूमा प्रवेश गर्न थाल्छन्, जसका कारण प्राणीलाई चरम पीडा हुन्छ। जो झुट बोल्दैन, जो धोका गर्दैन, जो आस्थावान र भक्त हुन्छन् सुखी मर्छन्। जो सद्गुणी र कोमल हुन्छन् तिनीहरू सुखते मर्छन्। जो आसक्ति, अज्ञानता, झुट र छलको उपदेश दिन्छन् त्यस्ता मानिसहरू बेहोस भएर मर्छन्। यमदूतले लैजान्छन्। उनीहरूको शरीर काँप्छ। आमा बुबा छोरालाई सम्झेर रुन्छन्। त्यो बेला उसको मुखबाट चाहेर पनि एक शब्द पनि निस्कदैन। उसका आँखा डरले नाच्न थाल्छन्। उसको सास बढ्छ र मुख सुक्न थाल्छ। अत्याधिक दुःख र पीडाले उसको शरीर त्याग्छ। त्यसपछि ऊ अरूको लागि घृणाको पात्र बन्छ। आत्माले कसरी छोड्छ शरीर? जब मानिसको मृत्यु हुन्छ, उसको आत्मा आँखा, नाक वा छालाको छिद्रहरू मार्फत शरीरबाट बाहिर निस्कन्छन्। ज्ञानी वा महापुरुषको आत्मा उसको मस्तिष्कको माथिल्लो भागबाट निस्कन्छ भने पापीहरूको आत्मा उसको गुदाबाट निस्कन्छ। कोही व्यक्तिले अचानक कुराकानी गर्न बन्द गर्दा हरेकलाई चिन्तित बनाउँछ। हिजोसम्म जो व्यक्ति हाँसी खुसी कुरा गरिरहेको थियो, आज त्यही व्यक्ति तपाईँलाई देखेर पनि नदेखे जस्तो गर्दछ। बारम्बार के भयो भनेर सोद्धा पनि तपाईँले केही जवाफ पाउनुहुँदैन। यो साइलेन्ट ट्रिटमेन्ट अर्थात् नबोलेरै दिने सजाय हो, जसले कुनै पनि सम्बन्धलाई कमजोर पार्न सक्छ। तर ती व्यक्तिहरू किन यस्तो गर्छन्? के उनीहरू तपाईँसँग रिसाएका हुन्छन्? आउनुहोस् जानौ ती कारण जसले गर्दा कोही व्यक्तिहरूले तपाईँलाई साइलेन्ट ट्रिटमेन्ट दिन थाल्छन्। यदि तपाईँ बारम्बार अरूको भावनाहरूलाई व्यवस्था गर्नुहुन्छ, उनीहरूको समस्याहरूलाई हल्का रूपमा लिनुहुन्छ, वा तपाईँको जीवनमा उनीहरूको महत्त्व छैन जस्तो व्यवहार बारम्बार देखाउनुहुन्छ भने उनीहरू आफूलाई व्यवस्था गरेको महसुस गर्न थाल्छन्। यस कारणले गर्दा उनीहरू कुरा गर्नुको सट्टा केही नबोली बस्ने गर्छन्। के गर्नुपर्छ त? जब कोही आफ्नो भावनाहरू तपाईँलाई सुनाउँछन्, तब उसलाई बुझ्ने प्रयास गर्नुहोस्। यदि कुनै व्यक्तिले तपाईँलाई धेरै पटक आफ्नो समस्या भनिसकेको छ, तर पनि तपाईँ त्यही गल्ती दोहोऱ्याइरहनुहुन्छ भने बिस्तारै उनीहरू आशा गुमाउँछन् र चुपचाप बस्न थाल्छन्। यस्तो अवस्थामा यदि कोही बारम्बार एउटै कुरा दोहोऱ्याइरहेको छ भने यसलाई गम्भीरताका साथ लिनुहोस् र आफ्नो व्यवहार सुधार्नुहोस्। यदि तपाईँ हरेक विवादमा आफूलाई सही साबित गर्ने प्रयास गर्नुहुन्छ र अर्को व्यक्तिको भावनाहरूको कदर गर्नुहुन्न भने ऊ बिस्तारै तपाईँबाट टाढा हुन थाल्छ। यस्तो अवस्थामा सधैँ सही हुने जिद्दीपना छोड्नुहोस् र कहिलेकाहीँ आफ्नो पनि गल्ती भएको स्वीकार गर्ने बानी बसाल्नुहोस्। कहिलेकाहीँ मानिसहरू आफ्नो कुरा मनाउनका लागि अरूलाई इमोसनली ब्ल्याकमेल गर्न थाल्छन्। यदि तपाईँ बारम्बार कसैलाई दोषी महसुस गराउनुहुन्छ भने वा उनीहरूलाई आफ्नो हिसाबले चलाउने प्रयास गर्नुहुन्छ भने उनीहरू तपाईँबाट टाढा हुन थाल्छन् र साइलेन्ट ट्रिटमेन्ट दिन थाल्छन्। यो समयमा अर्को व्यक्तिको भावनाहरूको सम्मान गर्नुहोस् र जबरजस्ती आफ्नो कुरा मनाउने प्रयास नगर्नुहोस्। कहिलेकाहीँ मानिसहरू विवाद, तनाव वा सम्बन्धको कठिनाईले थाक्छन्। उनीहरूलाई कुरा गर्नाले छनै सम्बन्ध बिग्रन्छ भन्ने लाग्न सक्छ, त्यसैले उनीहरू दूरी बनाउनु नै राम्रो ठान्छन्। यस्तो अवस्थामा यदि अर्को व्यक्ति मानसिक रूपमा चिन्तित छ जस्तो लाग्यो भने उसलाई स्पेस दिनुहोस् र आफू सधैँ साथमा रहेको कुरा बताउनुहोस्। साइलेन्ट ट्रिटमेन्ट एकैपटक हुने प्रतिक्रिया होइन, यो यस्तो अवस्था हो जसमा तपाईँको पनि कहीँ न कहीँ गल्ती भइरहेको छ। यदि तपाईँ आफ्नो व्यक्ति तपाईँबाट टाढा भइरहेको छ भने समय लिएर सोच्नुहोस् र आफ्नो गल्ती सुधार गर्नुहोस्। नेसनल जियोग्राफिकका अनुसार संसारभर सर्पको प्रजाति 3000 भन्दा धेरै छ। यसमध्ये एउटा प्रजातिको सर्प सबैभन्दा विषालु मात्र नभएर रङ परिवर्तनमा पनि माहिर हुन्छ। भनिन्छ यो संसारको सबैभन्दा विषालु सर्प हो। यसको नाम इङ्ल्यान्ड टाइपेन हो। यो सर्पलाई विज्ञानको भाषामा अक्सियुरेनस माइक्रोलेपिडुटस भनिन्छ। यो मध्यम आकारको सर्प हुन्छ जसले मौसम अनुसार रङ पनि परिवर्तन गर्छ। यस सर्प आफ्नो रङ परिवर्तन गरेर हल्का खैरो रङदेखि गाढा खैरो, हरियो र पहेँलोसम्म हुन सक्छ। जाडोमा यसको रङ गहिरो र गर्मीमा हल्का हुने गर्छ। यसको विष निश्चित समयभित्र 100 मानिसलाई मार्न सक्छ, तर वास्तविकतामा भने यो सर्प ज्यादै लजालु स्वभावको मानिन्छ, जसले गर्दा मानिसको सम्पर्कमा एकदमै कमी मात्रामा आउँछ। यी सर्पहरू आम रूपमा 10-15 वर्षसम्म जीवित रहन्छन्। यो सर्प साउथ वेस्ट क्विन्सल्यान्ड र नर्थ वेस्ट साउथ अस्ट्रेलियामा पाइन्छ।
2: बालबालिकाहरूलाई विभिन्न संक्रामक रोगहरूबाट बचाउन जन्मेदेखि 15 महिनाभित्रको उमेरमा लगाउने विभिन्न खोपहरू नेपाल सरकारबाट निशुल्क र नियमित उपलब्ध छ। तोकेको उमेरमा पूरा मात्रामा सबै खोप लिएमा मात्रै बालबालिकाहरूलाई खोपबाट बचाउन सक्ने, रोगबाट सुरक्षित र स्वस्थ राख्न सकिन्छ। खोप लगाउनुका साथै सरसफाईका व्यवहार समेत पालना गर्ने गरौँ। तसर्थ 15 महिनाको उमेरभित्र लगाउनु पर्ने दादुरा, रुबेला, दोस्रो मात्रा र टाइफाइड लगायतको खोपहरू छुट भएमा नजिकको स्वास्थ्य संस्था वा खोप केन्द्रमा लगी आफ्नो बालबालिकालाई खोप पुरा गराउनु हुन अपिल गर्दछौ। जिल्ला खोप समन्वय समिति, स्वास्थ्य कार्यालय, कास्की।
3: मातृ शिशु मितेरी अस्पतालमा विशेषज्ञ डाक्टरहरूद्वारा उपचार भइरहेको हुँदा आफू र आफ्नो परिवारको स्वास्थ्य जाँच गरी ढुक्क रहनुहोस्।
4: अस्पतालबाट प्रदान गरिने मुख्य सेवाहरू: बहिरङ्ग सेवा, 24 घण्टा इमर्जेन्सी सेवा, अन्तरङ्ग सेवा, क्षयरोग उपचार सेवा, SNCU सेवा, बालरोगको एकीकृत व्यवस्थापन सेवा, सुरक्षित गर्भपतन सेवा साथै शल्यक्रिया सेवा।
3: विशेष सेवाहरू: नवजात शिशुको विशेष उपचार, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, बालरोग विशेषज्ञ सेवा, सामान्य चिकित्सा सेवा, स्तन हेरविचार तथा परामर्श सेवा, प्रसूति प्रतीक्षा गृह सेवा, आहा उपचार सेवा, मुख स्वास्थ्य सेवा, स्वास्थ्य बीमा कार्यक्रम, फिजियोथेरापी सेवा एवं प्याथोलोजी सेवा।
4: त्यस्तै खोप सेवा, पोषण सेवा, प्याप स्मेयर परीक्षण सेवा, VIA परीक्षण सेवा, PMTCT सेवा, साथै परिवार नियोजन सेवा।
3: 24 घण्टा डाक्टरको निगरानी, फार्मेसी सेवा, नाक कान घाँटी उपचार रोग सेवा, दन्त रोग सेवा, प्रयोगशाला सेवा, एक्सरे, भिडियो एक्सरे तथा ECG सेवा।
4: सम्पर्क मातृ शिशु मितेरी अस्पताल, पोखरा 16 बाटुली चौर, फोन नम्बर 061-443-144।
5: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
6: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
5: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
6: खै के गर्ने दिदी,
7: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौँ र बुझेर मात्र विदेश जाउँ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: तपाईँ सुन्दै हुनुहुन्छ असल साथी रेडियो, तपाईँ सँगै गुनगुनाउँदै।
10: तपाईँ सुन्दै हुनुहुन्छ असल साथी रेडियो, तपाईँ सँगै गुनगुनाउँदै।

0: स्टुडियो टाइम चेक।
1: अहिले रातिको 3 बज्यो।
2: ब्रॉडकास्टिंग लाइव वर्ल्ड वाइड असल साथी रेडियो।
3: कुष्ठरोग कुनै श्राप वा पूर्व जन्मको पापको कारणले र वंशानुगत रूपमा लाग्ने रोग होइन, यो कीटाणुबाट लाग्ने रोग हो। उपचार गरे पूर्ण रूपमा सन्चो हुन्छ। यसले छाला, नसा, आँखा र नाकलाई असर गर्दछ। यो सजिलै सर्ने रोग होइन, उपचार गरौँ र यसबाट नडराउँ।
4: छालामा हल्का रातो फुस्रो र नचिलाउने दागहरू भएमा, हात खुट्टा झमझमाउने वा छुँदा थाहा नभएमा, हात खुट्टामा कमजोरी भएमा र हात र खुट्टाको छाला सुक्खा भएमा कुष्ठरोग लागेको हुन सक्छ। लक्षण आफू वा अरूमा देखा परेमा तुरन्त स्वास्थ्य संस्थामा गई जाँच गराइहालौ।
3: सबै सरकारी स्वास्थ्य संस्था वा INF नेपाल अन्तर्गतका अस्पतालहरूमा कुष्ठरोगको औषधि निशुल्क पाइन्छ।
4: थप जानकारीको लागि INF नेपाल अन्तर्गत हरियो खर्क अस्पताल पोखरा, साइनिङ अस्पताल नेपालगञ्ज र वीरेन्द्र नगर सुर्खेतमा सम्पर्क गर्न सक्नुहुनेछ।
5: छोरीको विवाहको कुरा त छिनियो, मुख्य कुरा रह्यो अब पार्टीको कुरा। कसलाई दिने होला
6: विवाह र पार्टी दिनको लागि? सबैभन्दा उपयुक्त ठाउँ पोखरा शान्तिनगर बेन्क्युट प्रालिने काफी छ, किनकि खाना एकदमै स्वादिष्ट, स्वच्छ, सफा, रमाइलो वातावरण, पर्याप्त हल अनि प्रशस्त पार्किङको व्यवस्था भएको एकमात्र ठाउँ। हाम्रा सेवाहरू शुभ विवाह, व्रतबन्ध, सेमिनार, पार्टी, पिकनिक, अन्नप्राशन, जन्मोत्सव तथा कुनै पनि शुभ कार्यको लागि फुल तथा हाफ क्याटरिङको लागि सदैव हामीलाई सम्झनुहोस्। सम्पर्क पोखरा शान्तिनगर बेन्क्युट प्रणाली, शान्तिनगर 7 पोखरा, फोन नम्बर 0165407076, मोबाइल नम्बर 9856370048, 9856209696। स्वाद र सन्तुष्टिको लागि हामीलाई सम्झनुहोस्।
7: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हँ? तिमीलाई केही थाहा छ?
8: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
7: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
8: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
7: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
8: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
7: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न? नमस्कार उपप्रमुखज्यू।
9: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
7: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा बन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
9: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौँ न साथीहरू, बन्छ।
8: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिउँ भनेर उपप्रमुखज्यू।
9: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ ल, अहिले चाहिँ म निस्केँ है।
8: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
7: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो।
10: अब यसो गरौँ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
11: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो, तपाईँको गाउँमा भएका वा हुन नसके

0: का विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौँ, शङ्का लागे उजुरी गरौँ, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौँ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: ढाका टोपी नेपालीहरूको कला, धर्म, संस्कृतिसँग जोडिएको अनि नाता र सम्बन्ध छ गोर्खाली ढाका टोपीसँग।
3: हरेक शुभ कार्य पश्चात शिरको शोभा बढाउने गोर्खाली ढाका टोपी
4: तपाईँको व्यक्तित्व र तपाईँको सौन्दर्यमा निखार ल्याउँछ। ढाकाको कपडा, ढाकाको पछ्यौरा, ढाकाको सारीले साथ छ गोर्खाली ढाका टोपीको।
2: राष्ट्रियताको चिनारी एवं दुलाहको लागि झनै सौन्दर्यको प्रतीक दौरा सुरुवाल, सबै उमेर समूहका मानिसका लागि ढाकाका कपडा, ढाकाका टाई तथा साडीहरू होलसेल मूल्यमा उपलब्ध छन्। सम्पर्क गोर्खाली ढाका टोपी, पोखरा 9 न्यू रोड, फोन नम्बर
5: 061544241,
2: 98564924941, 98460249141।

0: अफकको पालो, न्यूज सर्ट, इन्फर्मेसन एन्ड टिप्स ब्रेक।
1: नेपालका प्राय सबै भूभागमा पाइने कुरिलो औषधि गुण भएको बहुवर्षीय लहरायुक्त वनस्पति हो। यो स्वास्थ्यका लागि निकै उपयोगी मानिन्छ। कुरिलोमा काँडा सहितको काण्ड र मसिना झुप्पादार पात हुन्छन्। यसको टुप्पालाई विशेष गरी तरकारीको रूपमा बढी प्रयोग गरिन्छ। जरालाई भने विभिन्न रोगको औषधिका रूपमा प्रयोगमा ल्याइन्छ। कुरिलोमा प्रशस्त मात्रामा प्रोटिन, भिटामिन, फाइबर, क्याल्सियम सँगै अन्य विभिन्न पौष्टिक तत्वहरू पनि पाइन्छन्। यस्ता छन् कुरिलोका फाइदाहरू। कुरिलोको नियमित सेवन गरेमा क्यान्सर हुने सम्भावना कम हुन्छ। साथै क्यान्सर रोगीका लागि पनि यो फाइदाजनक छ। कुरिलोलाई तरकारी वा सुप बनाएर नियमित सेवन गर्दा शरीरमा हुने विभिन्न दुखाइ पनि सन्चो भएर जान्छ। कुरिलो सुत्केरीका लागि पनि उपयोगी छ। यसको सेवनले दूध नआउने समस्या समाधान गर्छ। कुरिलोको जरालाई बुद्धिवर्धक, अग्निवर्धक औषधिका रूपमा तथा दुर्बलता, शोक आदिको निवारकका रूपमा पनि आयुर्वेदमा व्याख्या गरिएको छ। कुरिलोको जराको चूर्ण बनाई नियमित खाएमा यौन दुर्बलता र स्तनजन्य रोगलाई पनि फाइदा पुर्याउने गर्छ। कुरिलोको जराको धुलो दूध वा मनतातो पानीमा मिसाएर पुरुषले सेवन गरेमा वृद्धि गर्छ। कुरिलोको नियमित सेवन महिलाका लागि समेत फाइदाजनक हुन्छ। यसले शरीरमा ऊर्जा उत्पन्न गर्छ। उनीहरूमा यौन दुर्बलता हटाउन, महिनावारी गडबडी ठिक पार्न लगायत कामका लागि समेत कुरिलो उपयोगी हुन्छ।
2: हिन्दू धर्ममा पूजा गरेपछि भगवानलाई पञ्चामृतको भोग लगाउने गरिन्छ। यो पञ्चामृतलाई पछि प्रसादको रूपमा सबैले ग्रहण गर्छन्। यो खानामा एकदमै स्वादिष्ट हुनुका साथै स्वास्थ्यका लागि पनि राम्रो मानिन्छ। पञ्चामृत 5 चिज मिसाएर बनाइन्छ। यो बनाउन घिउको प्रयोग हुन्छ। घिउमा एन्टिअक्सिडेन्ट गुण पाइन्छ। यसमा भाइटामिन ए र ई को राम्रो मात्रा पाइन्छ। पञ्चामृत बनाउन मह पनि राखिन्छ। मह पाचन प्रणालीका लागि राम्रो हुन्छ। यसले कब्जियत र जस्तो समस्याबाट बचाउँछ। पञ्चामृत मिश्री वा सखरको प्रयोग गरिन्छ। यसले शरीरमा ऊर्जा ल्याउने काम गर्छ। पञ्चामृत बनाउन प्रयोग हुने दहीमा गुड ब्याक्टेरिया हुन्छन्, जसले आन्द्राको स्वास्थ्यलाई पनि राम्रो बनाउँछन्। पञ्चामृत पिउँदा अनुहारमा प्राकृतिक चमक आउँछ, साथमा ड्यामेज भएको छालालाई सही पनि बनाउँछ।
3: तपाईँको साथी कति छन्? सोसल मिडियामा त तपाईँको हजारौँ साथी होलान्, तर के साँच्चै यति धेरै साथीहरू आवश्यक छ? के एउटा सानो साथी मण्डल बढी फाइदाजनक हुन सक्दैन? आउनुहोस्, जानौँ कि सानो साथी मण्डल हुनु कसरी तपाईँको लागि फाइदाजनक हुन सक्छ। गहिरो र बलियो सम्बन्ध। जब तपाईँसँग एउटा सानो साथी मण्डल हुन्छ, तपाईँ आफ्ना साथीहरूसँग गहिरो र बलियो सम्बन्ध बनाउन सक्नुहुन्छ। तपाईँ उनीहरूलाई राम्ररी चिन्न सक्नुहुन्छ र उनीहरूमाथि भरोसा गर्न सक्नुहुन्छ। उनीहरू तपाईँको सुख दुःखमा सधैँ तपाईँको साथमा हुन्छन्। बढी ध्यान र समय। एउटा सानो साथी मण्डलमा तपाईँ आफ्नो साथीहरूलाई बढी ध्यान र समय दिन सक्नुहुन्छ। तपाईँ उनीहरूसँग घुम्न जान सक्नुहुन्छ, कुराकानी गर्न सक्नुहुन्छ र उनीहरूको मद्दत गर्न सक्नुहुन्छ। यसले तपाईँको सम्बन्ध अझ बलियो बनाउँछ। कम तनाव। जब तपाईँसँग धेरै साथीहरू हुन्छन्, तपाईँले उनीहरूसँग जोडिएर रहन र उनीहरूलाई खुसी राख्न धेरै मेहनत गर्नुपर्छ। यसले तपाईँलाई तनाव हुन सक्छ। एउटा सानो साथी मण्डल हुँदा तपाईँ यो तनावबाट बच्न सक्नुहुन्छ। बढी व्यक्तिगत सम्बन्ध। एउटा सानो साथी मण्डलमा तपाईँ आफ्ना साथीहरूसँग बढी व्यक्तिगत सम्बन्ध बनाउन सक्नुहुन्छ। तपाईँ उनीहरूसँग आफ्ना कुराहरू खुलेर गर्न सक्नुहुन्छ र उनीहरूको सल्लाह लिन सक्नुहुन्छ। बढी रमाइलो। एउटा सानो साथी मण्डलमा तपाईँ आफ्नो साथीहरूसँग बढी रमाइलो गर्न सक्नुहुन्छ। तपाईँ उनीहरूसँग नयाँ ठाउँहरूमा जान सक्नुहुन्छ, नयाँ कुराहरू गर्न सक्नुहुन्छ र नयाँ यादहरू बनाउन सक्नुहुन्छ। साथै नयाँ योजनाहरू बनाउन र तिनलाई पुरा गर्न पनि समस्या हुँदैन। बढी सहयोग। एउटा सानो साथी मण्डलमा तपाईँका साथीहरूले तपाईँलाई बढी सहयोग गर्छन्। उनीहरू तपाईँको कठिन समयमा साथमा हुन्छन् र तपाईँलाई हौसला दिन्छन्। उनीहरूले तपाईँलाई सफल हुन मद्दत गर्छन्। बढी वफादार साथी। एउटा सानो साथी मण्डलमा तपाईँका साथीहरू बढी वफादार हुन्छन्। उनीहरूले तपाईँलाई धोका दिँदैनन् र तपाईँको साथमा रहन्छन्। उनीहरू नै तपाईँका साँचो साथी हुन्छन्। बढी खुसी। एउटा सानो साथी मण्डलमा तपाईँ बढी खुसी रहन सक्नुहुन्छ। तपाईँका साथीहरूले तपाईँलाई हँसाउँछन्, तपाईँलाई माया गर्छन् र तपाईँलाई खुसी बनाउँछन्। उनीहरूले तपाईँको जीवनलाई अझ राम्रो बनाउन मद्दत गर्छन्।
4: नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभागको अनुरोध। सडक निर्माण गर्दा ठुलो धनराशि खर्च हुने भएकोले निर्माण सम्पन्न भइसकेको सडक संरचनामा प्रतिकूल असर पर्ने गरी कुनै पनि क्रियाकलाप नगरिदिनु हुन अनुरोध छ। सडकको मापदण्ड विपरीत स्थायी संरचना, घरटहरा आदि निर्माण नगरौँ। सडक किनारमा निर्माण सामग्री नथुपारौँ। सडक छेउको नालीमा फोहोर मैला नफालौँ। सडकमा पानी, ढल आदिको निकास बन्द गरौँ। सडक किनारमा निजी व्यापारिक होर्डिङ बोर्ड तथा साइन बोर्ड नराखौँ। सडक अतिक्रमण रोक्नु हरेक नागरिकको दायित्व हो, तसर्थ सडक अतिक्रमण नगरौँ। अनुरोधक नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभाग सडक डिभिजन पोखरा।
5: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
6: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
5: 45 किलोभन्दा बढी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
6: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
5: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरुरी हुन्छ।
6: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
5: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
6: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
7: गुणस्तरीय बिउ, असल रुख, असल रुख, राम्रो वन, राम्रो वन, राम्रो उत्पादन। वनको संरक्षण र समृद्धिका लागि सही बिउ छनौट गरौँ। वनस्पतिहरूलाई प्राकृतिक रूपमा पुनर्जन्म दिनका लागि उच्च गुणस्तरको बिउ आवश्यक पर्दछ। सही समयमा सही बिउ रोप्नु भयो भने मात्र हरियाली बढ्छ। नेपालको महत्त्वपूर्ण प्राकृतिकका स्रोतको रूपमा रहेको वन क्षेत्रले दिगो विकासमा समेत महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको छ। मुलुकको झन्डे आधा भूभागमा ढाकेको वन क्षेत्रले पर्यावरणीय सुरक्षा, सांस्कृतिक, सामाजिक र आर्थिक समुन्नतिमा समेत योगदान पुर्याएको छ। तसर्थ देशको आर्थिक विकासको मेरुदण्डको रूपमा रहेको कृषि, पर्यटन, जलस्रोत, उद्योग आदिको आधार स्तम्भ नै वन क्षेत्र हो। वन क्षेत्रको दिगो व्यवस्थापनका लागि सही बिउ छनौट र रोपण आवश्यक छ। साथै बिउ सङ्कलन गर्दा परिपक्व र स्वस्थ बिउ मात्र प्रयोग गरौँ। वन संरक्षण तथा गुणस्तरीय बिउ सङ्कलन सम्बन्धी जानकारीका लागि जनहितमा जारी सन्देश। विस्तृत जानकारीका लागि वन बिउ प्रयोगशाला तथा भण्डारण केन्द्र पोखरा।

0: पाँच मिनट बेच्या बेच्या छैन गरिब कति गरिब अब थाहा पाउँदै फेरि
1: मगाडीको रोटी पसल
2: दस हजार।

0: मातृ शिशु मितेरी अस्पतालमा विशेषज्ञ डाक्टरहरूद्वारा उपचार भइरहेको हुँदा आफू र आफ्नो परिवारको स्वास्थ्य जाँच गरी ढुक्क रहनुहोस्।
1: अस्पतालबाट प्रदान गरिने मुख्य सेवाहरू: बहिरङ्ग सेवा, 24 घण्टा इमर्जेन्सी सेवा, अन्तरङ्ग सेवा, क्षयरोग उपचार सेवा, SNCU सेवा, बालरोगको एकीकृत व्यवस्थापन सेवा, सुरक्षित गर्भपतन सेवा साथै शल्यक्रिया सेवा।
0: विशेष सेवाहरू: नवजात शिशुको विशेष उपचार, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, बालरोग विशेषज्ञ सेवा, सामान्य चिकित्सा सेवा, स्तन हेरविचार तथा परामर्श सेवा, प्रसूति प्रतीक्षा गृह सेवा, आहा उपचार सेवा, मुख स्वास्थ्य सेवा, स्वास्थ्य बिमा कार्यक्रम, फिजियोथेरापी सेवा एवं प्याथोलोजी सेवा।
1: त्यस्तै खोप सेवा, पोषण सेवा, प्याप स्मेयर परीक्षण सेवा, VIA परीक्षण सेवा, PMTCT सेवा, साथै परिवार नियोजन सेवा।
0: 24 घण्टा डाक्टरको निगरानी, फार्मेसी सेवा, नाक कान घाँटी उपचार रोग सेवा, दन्त रोग सेवा, प्रयोगशाला सेवा, एक्सरे, भिडियो एक्सरे तथा ECG सेवा।
1: सम्पर्क मातृ शिशु मितेरी अस्पताल, पोखरा 16 बाटुले चौर, फोन नम्बर 061-443-144।
2: हाम्रो शरीरको वृद्धि विकासको लागि प्रोटिन, क्याल्सियम, दुध र दहीमा प्रशस्त मात्रामा पाइने हुँदा हामीले खाने दुध र दही उच्च गुणस्तरीय हुनुपर्छ। त्यसैले त मेरो रोजाइमा पर्ने गर्छ पन्थी डेरी।
3: नयाँ टेक्नोलोजीद्वारा उत्पादित पन्थी डेरीका स्वास्थ्यवर्धक दुध, दही, पनिर, आइसक्रिम साथै रिफ्रेसिङ लस्सी मेरो परिवारको पहिलो रोजाइमा पर्छ।
2: सस्तो मूल्यमा एकै छानामुनि केक, बेकरी तथा दुधबाट उत्पादित डेरी प्रोडक्ट्सका लागि पन्थी डेरी सधैँ एकदम अगाडि।
3: सम्पर्क पन्थी आइसक्रिम घरेलु उद्योग, पन्थी डेरी प्राइभेट लिमिटेड, चिप्लेढुङ्गा पोखरा। फोन 061-526-070, मोबाइल 98-560-38-405। वी प्रोभाइड अल काइन्ड अफ डेरी प्रोडक्ट्स एन्ड बेकरी प्रोडक्ट्स।
4: बिस्तारै चलाउनुस् न दाई, हतार गरेर कता पुग्नु छ र?
5: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि। सडक अनुशासन, सडक नियम त सबैले मान्नै पर्छ नि।
4: ट्राफिक नियमको पालना गरौ, सुरक्षित यात्रा सुनिश्चित गरौ।
5: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ। मादक पदार्थ सेवन गरी सवारी नचलाऊ। तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
4: अनुरोध: गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
6: तपाईँ सुन्दै हुनुहुन्छ।

0: स्टुडियो टाइम चेक, अहिले बिहानको 4 बज्यो। तपाईँ सुन्दै हुनुहुन्छ असल साथी रेडियो, तपाईँ सँगै गुनगुनाउँदै।
1: घर र अफिसमा प्रयोग गरिने फर्निचरका सामग्रीहरू वर्षौं टिकाउ मजबुत हुनुपर्छ। त्यसको लागि काठ, गुणस्तरीय, किरा, ढमिरा, धुलिया नलाग्ने फर्निचर उद्योगमा खरिद गर्नुपर्छ।
2: फर्निचर केवल घर सजाउनका लागि मात्र नभई मानव शरीरलाई स्वास्थ्य र आरामदायी फर्निचरहरू चाहिन्छ। त्यसैले लामो समयदेखि फर्निचरमा काम गर्दै आउनुभएका दक्ष तथा अनुभवीद्वारा अर्डर बमोजिम त्रिकोष, चौकोष, खापा तथा आकर्षक फर्निचरहरू सुपथ मूल्यका लागि विकास एन विशाल फर्निचर उद्योगलाई सम्झनुहोस्। पोखरा 5 मालेपाटन मदन मार्ग, फोन 061-575-0053, प्रोप्राइटर होमबहादुर थापा, मोबाइल 98-560-63-8021।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: घरमा भोलि पार्टी छ, त्यतिका धेरै पाहुनाको लागि कहाँबाट मासु उपलब्ध गराउने? फेरि मासु गुणस्तरीय एवं स्वास्थ्यवर्धक पनि हुनु पर्यो।
2: त्यसका लागि सौगत फ्रेस हाउस छँदैछ नि, किन चिन्ता लिन्छौ? विवाहका लागि होस् वा सभा समारोह, होटल रेस्टुरेन्ट तथा पार्टीका लागि स्वच्छ ताजा र स्वादिष्ट मासुका लागि सदैव हामीलाई सम्झनुहोस्। साथै लोकल खसी तथा बोकाको मासु, ब्रोइलर, गिरिराज, लेयर्स कुखुराको मासु, अन्डा आदि चाहिएमा सुपथ मूल्यमा होम डेलिभरी को साथ उपलब्ध छ। साथमा फ्रोजन फुड्स पनि। सम्पर्क सौकत फ्रेस हाउस, पोखरा 17 बिरौटा, मोबाइल 98460 68373, 98041477865।

0: घर र अफिसमा प्रयोग गरिने फर्निचरका सामग्रीहरू वर्षौं टिकाउ मजबुत हुनुपर्छ। त्यसको लागि काठ, गुणस्तरीय, किरा, ढमिरा, धुलिया नलाग्ने फर्निचर उद्योगमा खरिद गर्नुपर्छ।
1: फर्निचर केवल घर सजाउनका लागि मात्र नभई मानव शरीरलाई स्वास्थ्य र आरामदायी फर्निचरहरू चाहिन्छ। त्यसैले लामो समयदेखि फर्निचरमा काम गर्दै आउनुभएका दक्ष तथा अनुभवीद्वारा अर्डर बमोजिम त्रिकोष, चौकोष, खापा तथा आकर्षक फर्निचरहरू सुपथ मूल्यका लागि विकास एन विशाल फर्निचर उद्योगलाई सम्झनुहोस्। पोखरा 5 मालेपाटन मदन मार्ग, फोन 061-575-0053, प्रोप्राइटर होमबहादुर थापा, मोबाइल 98-560-63-800-1।
2: ओहो राजन भाइ, के छ?
3: यो पाइप चुह्यो अनि दुःख दियो भने नि तपाईँ मेरो नामै चेन्ज गरिदिनु।
2: सुरेश भाइ, के छ खबर?
3: ओहो विजय भाइ, कता हो विजय भाइ? जबदेखि किसानको ड्युरा स्ट्रिम सिपिबिसी पाइप प्रयोग गर्न थाले त्यसपछि मेरो नाम विजय मात्र रह्यो।
4: विश्वको नम्बर एक जापानिज कम्पाउन्ड सेक्युसीको उत्कृष्ट प्रविधिबाट बनेको किसान ड्युरा स्ट्रिम सिपिबिसी पाइप्स, राष्ट्रको शान किसान।
5: बिस्तारै चलाउनुस् न दाई, हतार गरेर कता पुग्नु छ र?
6: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि। सडक अनुशासन, सडक नियम त सबैले मान्नै पर्छ नि।
5: ट्राफिक नियमको पालना गरौँ, सुरक्षित यात्रा सुनिश्चित गरौँ,
6: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौँ, मादक पदार्थ सेवन गरी सवारी नचलाऊ। तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
5: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
1: तपाईँ सुन्दै हुनुहुन्छ असल साथी रेडियो, तपाईँ सँगै गुनगुनाउँदै।

0: आज विक्रम सम्वत 2083 साल भदौ 29 गते सोमबार भाद्र शुक्ल तृतीया आज हरितालिका तेज 14 सेप्टेम्बर सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री बेनु शर्मासँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल ब्याङ्क सधैँ सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
2: गगनले खोले एकताको बाटो, सुरुङभित्र खोजी जारी भए पनि फर्किन थाले विदेशी उद्धार टोली। कृष्णवीरको बाटो परीक्षणका रूपमा सुचारू। भोटेको सिबाडी पीड़ितलाई राहतदेखि पुननिर्माणसम्मको संयुक्त प्याकेज। एनसीसी कार्यान्वयनमा तीव्रता। दिल्लीमा ब्रिक्सको शक्ति प्रदर्शन हुँदा मृत्युसयामा सार्क। लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले नागरिक दैनिकमा छापिएको महिलामा बढ्दै भूस्वामित्व शीर्षकको शुभ समाचार।
0: रजिस्ट्रेशन छूट सुविधाले कपिल वस्तुमा महिलाको नाममा भूस्वामित्व बढ्दै गएको छ। यो सुविधाले महिलाका नाममा जग्गा पास हुने क्रम उत्साहजनक रूपमा वृद्धि भएको देखिन्छ। महिलाका नाममा जग्गा पास गरे सरकारले 25% रजिस्ट्रेशनमा छूट सुविधा दिएको छ। कपिल वस्तुमा एक वर्षमा 7,800 महिलाको नाममा जग्गा पास भएको छ। आर्थिक वर्ष 2082-83 जिल्लामा रहेका भूमि सुधार तथा मालपोत कार्यालयमा जग्गा पास भई उनीहरूका नाममा जग्गा स्वामित्व हस्तान्तरण गरिएको हो। भूमि सुधार तथा मालपोत कार्यालय तौलीहवाबाट 3,645, चन्द्रौटाबाट 2,795 र बाणगंगाबाट 1,442 जना महिलाका नाममा जग्गा पास भएको हो। आर्थिक वर्ष 2081-82 8,639 जना महिलाका नाममा जग्गा पास भएको थियो। सरकारले महिलाका नाममा जग्गा रजिस्ट्रेशन पास गराउनेलाई राजस्वमा विशेष छूटको व्यवस्था गरेपछि उल्लेखनीय रूपमा महिला भूस्वामित्व बढेको हो।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एक नाश हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नबिल ब्याङ्कमा खाता छ कि छैन त?
5: ए भतिज, त एकाएक शाकाहारी भइस रे, कमजोर होला है कमजोर।
6: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि।
5: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
6: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
7: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
1: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ। एनसी एग्रोटेकको उत्पादन।
5: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
8: यो हो नेपाली रेडियो।
9: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। हिन्दू नेपाली महिलाहरूको प्रमुख सांस्कृतिक तथा धार्मिक महान पर्व हरितालिका तीज आज देशभर श्रद्धा भक्ति र उल्लासका साथ मनाइँदैछ। भाद्र शुक्ल तृतीयाका दिन मनाइने तीजमा महिलाहरू निराहार व्रत बसेर भगवान शिवको पूजा आराधना गर्ने, नाचगान गर्ने तथा दिदीबहिनी र आफन्तसँग सुख दुःख साटासाट गर्ने परम्परा छ। तीजलाई धार्मिक आस्था, पारिवारिक आत्मीयता र नेपाली मौलिक संस्कृतिको संगमका रूपमा समेत लिइन्छ। विशेष गरी महिलाहरूले आफ्ना माइती तथा चेलीबेटीलाई बोलाएर दर खुवाउने, सामूहिक रूपमा भेटघाट गर्ने प्रचलन रहेको छ। तीजका अवसरमा काठमाडौँको पशुपतिनाथ मन्दिर परिसरमा बिहानैदेखि व्रतालु महिलाहरूको ठूलो भीड़ लाग्ने गर्दछ। रातो साड़ी, चुरापोते, टीका तथा विभिन्न आभूषणमा सज्जिएका महिलाहरू शिवलिङ्गमा जल तथा पूजा सामग्री अर्पण गर्दै भगवान शिवको आराधना गर्ने गर्दछन्। पशुपतिनाथसँगै काठमाडौँ उपत्यका अन्य शिवालय तथा देशका विभिन्न स्थानमा रहेका शिव मन्दिरमा पनि तीजको अवसरमा विशेष पूजा तथा धार्मिक कार्यक्रम आयोजना हुने गरेका छन्। व्रतालु महिलाहरूले आफ्नो परिवारको सुख शान्ति र समृद्धिको कामना गर्दै, पूजा गर्ने तथा अविवाहित महिलाहरूले योग्य जीवनसाथीको कामना गर्दै व्रत बस्ने धार्मिक विश्वास रहेको छ। समयसँगै तीज मनाउने शैलीमा पनि परिवर्तन आएको छ। विगतमा मुख्यतया माइतीमा भेला हुने, दर खाने, व्रत बस्ने र शिवका पूजा गर्ने परम्परामा सीमित रहेको तीज अहिले सामूहिक कार्यक्रम, सांस्कृतिक प्रस्तुति तथा सामाजिक अभियानसँग पनि जोडिन थालेको छ। यद्यपि आधुनिकतासँगै त्यसको मौलिकता जोगाउने विषयमा पनि बहस हुँदै आएको छ। पर्वको नाममा हुने अनावश्यक खर्च, देखासुकी र भड्किलोपनले त्यसको मौलिक संस्कृति तथा धार्मिक महत्व ओझेलमा पार्न नहुने आवाज पनि उठ्दै आएको छ। संस्कार, आत्मीयता र सामाजिक एकतालाई केन्द्रमा राखेर पर्व मनाउनु पर्नेमा संस्कृतिविद तथा जानकारहरूले जोड दिँदै आएका छन्। तिजको अर्को महत्वपूर्ण पक्ष दरखाने तथा खुवाउने परम्परा हो। भाद्र शुक्ल प्रतिपदाका दिन चेलीबेटी तथा दिदी बहिनीहरूलाई माइतीमा बोलाउने र द्वितीयका दिन आफ्नो सामर्थ्य अनुसार विभिन्न परिकार बनाएर प्रेमपूर्वक खुवाउने प्रचलन रहेको छ। नेपाली समाजमा साउन संक्रान्तिदेखि नै तिजको रौनक शुरू हुने गरेको पाइन्छ। रातो पहिरन, हरियो चुरा पोते तथा विभिन्न श्रृंगार सामग्रीको प्रयोगसँगै तिजका गीत र सांस्कृतिक कार्यक्रमले पर्वको वातावरण बनाउने गर्दछन्। त्यस्तै आज हरितालीका तीजमा पशुपतिनाथ मन्दिरका चारै ढोका बिहान 3 बजेदेखि खुल्ला भएका छन्। तीजमा विशेष पूजा र दर्शनको व्यवस्था पनि मिलाइएको छ। श्रद्धा, संस्कार र उल्लासको पर्व तीज आज शीर्षकमा हिमाली टाइम्समा खबर छ।
0: पार्टीको 15 महाधिवेशनमा सबै पक्षका एजेण्डा समेटेर जाने कुरामा हदैसम्मको लचकता अपनाएका छौं। आजको निर्णयले एकताको महाधिवेशनको सन्देश दिएको छ। गगनले खोले एकताको बाटो शीर्षकमा मध्याह राष्ट्रिय दैनिक खबर लेख्छ, लामो समयदेखि विवादमा रहेको नेपाली कंग्रेसभित्र एकताको सन्देश सहित 15 महाधिवेशनमा सबै पक्ष समेटिने भएका छन्। पूर्व सभापति शेरबहादुर देउवाको नेतृत्वमा रहेका र विशेष महाधिवेशनको विपक्षमा रहेका केन्द्रीय सदस्यलाई समेट्ने उद्देश्यले उनीहरूलाई केन्द्रीय समितिमा थप्ने निर्णय लिएको संस्थापन पक्षको दावी छ। कंग्रेसले आगामी 15 महाधिवेशनमा पार्टीका कुनै पनि सदस्य नछुटुन् भन्ने उद्देश्यले अधिवेशन प्रक्रियालाई अघि बढ़ाउने निर्णय गरेको महामन्त्री प्रदीप पौडेलले बताए। सभापति गगन कुमार थापाको अध्यक्षतामा आइतबार बसेको केन्द्रीय कार्य सम्पादन समिति बैठकले विशेष महाधिवेशनमा सहभागी नभएका तर पार्टीमा सक्रिय रहेका सदस्यलाई समेत अधिवेशन प्रक्रियामा समेट्ने निर्णय गरेको हो। बैठकले विशेष महाधिवेशन सम्पन्न हुनु अघिका तत्कालीन केन्द्रीय कार्य समितिका सदस्यलाई पनि विधान बमोजिम 15 महाधिवेशनमा केन्द्रीय कार्य समितिको सदस्यको हैसियतमा सहभागी हुन आवश्यक व्यवस्था गर्ने निर्णय गरेको छ। बैठकले असोज 3 र 4 गते वडा अधिवेशनबाट शुरू हुने तथा असोज 16 देखि 19 गतेसम्म काठमाडौँमा हुने 15 महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। महाधिवेशनको उद्घाटन असोज 16 गते दिउँसो 1 बजे खुल्ला मंचमा हुने कंग्रेसले जनाएको छ। कंग्रेसले पार्टीको सदस्यता व्यवस्थापन प्रक्रियामा विभिन्न कारणले अध्यावधिक हुन छुटेका क्रियाशील सदस्यलाई समेत महाधिवेशनमा सहभागी गराउने निर्णय गरेको छ। पार्टी परित्याग गरेका, अनुशासनको कार्यवाहीमा परिसदस्यता गुमाएका तथा प्रचलित कानून अनुसार पार्टी सदस्य बन्न नमिल्ने बाहेक अन्य सदस्यलाई अधिवेशन प्रक्रियामा वञ्चित नगरिने कंग्रेसको निर्णय छ।
2: दिल्लीमा ब्रिक्सको शक्ति प्रदर्शन, सार्क मृत्यु सयमा शीर्षकमा खबर छ। दक्षिण एसियाको आर्थिक विकास र आपसी सहकार्यको नयाँ अध्याय शुरू गर्ने लक्ष्यसहित स्थापना भएको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्क अहिले आफै अस्तित्व जोगाउने संकटमा छ। नेपालसहित भारत, पाकिस्तान, बंगलादेश, भूटान, श्रीलंका, मालदिव्स र अफगानिस्तान समेत मिलेर बनेको सार्क विघटन नै त भएको छैन तर चलायमान पनि छैन। एकातिर दक्षिण एसियाली मुलुकहरूलाई जोड्ने सार्क दशक बढ़ीदेखि मृत्युशय्यामा भइरहँदा भारतको राजधानी नयाँ दिल्लीमा विश्वका ठूला उदीयमान अर्थतन्त्रहरूको समूह ब्रिक्स शिखर सम्मेलन सम्पन्न भएको छ। यही समयमा दक्षिण एसियाको आफ्नै क्षेत्रीय संगठन सार्क भने राजनीतिक असहमतिको बन्धक बनेको छ। कतिसम्म भने छिमेकमा ब्रिक्स सम्मेलन हुँदा सार्कको अध्यक्ष रहेको नेपाललाई भने निम्तो समेत गरिएन। मूलत भारत र पाकिस्तान बीचको सम्बन्धले सार्कको गतिलाई सुस्त मात्रै होइन गतिहीन नै बनाएको हो। नेपालको अध्यक्षतामा सन् 2014 काठमाडौँमा 18 सार्क शिखर सम्मेलन सम्पन्न भएको थियो। त्यसपछि पाकिस्तानको इस्लामाबादमा 19 सम्मेलन गर्ने निर्णय भएको थियो तर सन् 2016 जम्मू कश्मीरको उरीमा भारतीय सुरक्षाकर्मीमाथि भएको आतंकवादी हमलापछि भारतले इस्लामाबादमा हुने सम्मेलनमा सहभागी नहुने निर्णय गर्यो। त्यसपछि सम्मेलन अनिश्चितकालका लागि रोकिएको छ। सार्कको चार्टरले सदस्य राष्ट्रहरूको सहमतिलाई अनिवार्य बनाएको छ। त्यस्तै ब्रिक्सको विस्तारले सार्कलाई प्रत्यक्ष रूपमा विस्थापित गर्ने अवस्था भने होइन। दुवैको उद्देश्य भौगोलिक दायरा र संरचना फरक छन्। तर ब्रिक्सको बढ्दो प्रभावले सार्कलाई कमजोर भने अवश्य बनाउने विश्लेषकहरू बताउँछन्। एकातिर ब्रिक्सका सदस्यहरू विश्वव्यापी वित्तीय संरचना सुधार, व्यापार, एआई, जलवायु परिवर्तन र नयाँ विकास बैंक सम्मका विषय सामूहिक धारणा बनाइरहेका छन्। अर्कोतिर सार्कका सदस्य राष्ट्रहरू आफ्नै शिखर सम्मेलन कहिले गर्ने भन्ने विषयमा समेत सहमत हुन सकेका छैनन्। पूर्व राजदूत निलाम्बर आचार्यले लामो समयदेखि निष्क्रिय बनेको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कलाई पुनर्जीवित गर्नुपर्नेमा जोड़ दिएका छन्। ब्रिक्स बलियो भने पनि सार्कलाई बिउताउनुपर्ने उनको भनाई छ। सार्क शिखर सम्मेलनको तयारी अगाडि बढाउनुपर्नेमा समेत उनले जोड़ दिएका छन्। त्यस्तै विश्व अब एक ध्रुवीय रहनु हुँदैन भन्दै पुटिनले भनेका छन्। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले ब्रिक्सभित्र विकास भएका समाधानको लाभ सदस्य देशमा मात्र सीमित नराखी ग्लोबल साउथका अन्य देशको आवश्यकता पूरा गर्न पनि उपयोग गर्नुपर्ने बताएका छन्। पुटिनले रूस कुनै देश विरूद्ध नरहेको र आफ्ना राष्ट्रिय हितका आधारमा सबै साझेदारसँग काम गर्न तयार रहेको समेत बताएका छन्। त्यस्तै चीनका राष्ट्रपति शी जिनपिङले ग्लोबल साउथको सामूहिक प्रभाव निरन्तर बढ़िरहेको बताएका छन्। ग्लोबल साउथको एकता बलियो बनाउनु पर्नेमा समेत उनले जोड़ दिएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्व शासनको पुरानो संरचना बदल्नुपर्ने धारणा राखेका छन्। त्यसका लागि ग्लोबल साउथको आवाज बलियो बनाउनुपर्नेमा उनको जोड़ रहेको छ। दिल्लीमा ब्रिक्सको शक्ति प्रदर्शन, सार्क मृत्युशय्यामा शीर्षकमा हिमालय टाइम्समा यो खबर छ।
0: भोटेकुसी बाढीपछि रसुवाका जलविद्युत आयोजनाका सुरुङ तथा भग्न अवशेषमा बेपत्ताको खोजीमा खटिएका विदेशी उद्धार टोली फिर्ता हुन थाले पनि नेपाली सेना र बाँकी विदेशी टोलीले खोज तथा उद्धार कार्यलाई निरन्तरता दिएका छन्। जटिल भौगोलिक अवस्था, सुरुङभित्र जमेको पानी, माटो तथा ठूला चट्टानका कारण चुनौतीपूर्ण बनेको खोजीमा चिनिया, कोरियाली र संयुक्त अरब इमिरेट्स यूएईका टोली फिर्ता भएका हुन्। नेपाली सेना भारतीय र अस्ट्रेलियाली टोली भने विभिन्न आयोजनामा परिचालित छन्। राष्ट्रिय विपत जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सुरुङभित्रको खोजीलाई प्राथमिकता दिँदै अन्य भग्नावशेषमा समेत खोज तथा उद्धारलाई निरन्तरता दिने तयारी भइरहेको छ। प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार 22 मेगावटको चिलिमे जलविद्युत आयोजनाको सुरुङमा नेपाली सेनाका 13 र भारतीय टोलीका 11 गरी 24 जना खोजीमा खटिएका छन्। सुरुङभित्र करिब 70 मिटर गेगब्रान हटाउने काम भइरहेको छ। उक्त टनेलसम्म भारी उपकरण पुर्याउन नेपाली सेनाले चट्टानी भूभागमा ब्लास्टिङ गरी पहुँच मार्ग तयार गरेको छ। उपकरणको पहुँच विस्तार भएपछि थप खोजी गर्न सहज हुने अपेक्षा गरिएको छ। फर्किन थाले विदेशी उद्धार टोली, सुरुङभित्र खोजी जारी शीर्षकमा गोर्खापत्रमा यो खबर छापिएको हो।
2: भोटेकोसी बाढीबाट घरबार विहीन भएका परिवारलाई तत्काल आवासको व्यवस्था गर्न सरकारले राहत, अस्थायी पुनर्स्थापना र दीर्घकालीन पुननिर्माणलाई एउटै प्याकेजमा अघि बढ़ाउने तयारी गरेको छ। सरकारले 4 सदस्यसम्मको परिवारलाई स्थायी आवास निर्माण नभएसम्म मंगिर मासिक 15,000 रूपियाँ आवास खर्च उपलब्ध गराउने निर्णय गरिसकेको छ। 4 भन्दा बढ़ी सदस्य भएका परिवारलाई प्रति व्यक्ति मासिक थप 2,000 रूपियाँ दिने व्यवस्था समेत गरेको छ। सरकारले नगद आवास खर्च लिन नचाहने परिवारका लागि आफैले अस्थायी आवासको व्यवस्था गर्ने विकल्प समेत खुल्ला राखेको छ। यसका लागि प्रभावित स्थानीय तहबाट परिवारगत विवरण संकलन भइरहेको छ। सरकारले बाढ़ीबाट भएको क्षतिको प्रारम्भिक मूल्याङ्कन पूरा गरी विस्तृत आवश्यकता मूल्याङ्कनका आधारमा पुनर्स्थापना र पुननिर्माण अघि बढ़ाउने जनाएको छ। सरकारको यो योजना तत्काल राहतमा सीमित नभई घर निर्माण, सड़क तथा पुल पुनर्स्थापना, विद्युत संरचना, खानेपानी, विद्यालय, स्वास्थ्य संस्था र प्रभावितहरूको जीविकोपार्जन र पुनर्स्थापनासम्म विस्तार हुने संचार मन्त्री विक्रम तिमल सिन्हाले जानकारी दिएका छन्। राष्ट्रिय योजना आयोग र राष्ट्र विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सहितको संयुक्त प्राविधिक टोलीले तयार पारेको द्रुत क्षति तथा आवश्यकता आकलन अनुसार भोटेकोसी बाढ़ीबाट प्रभावित 5 जिल्लाका 15 स्थानीय तहमा 7,570 निजी घरमा क्षति पुगेको छ। त्यस्तै 48 सार्वजनिक भवन, 18 विद्यालय, 7 स्वास्थ्य संस्था र 30 सांस्कृतिक सम्पदामा क्षति पुगेको प्रारम्भिक आकलन रहेको छ। मासिक 15,000 आवास खर्चदेखि स्थायी घरसम्म सड़क पुल र विद्युत पुननिर्माण सरकारको प्राथमिकतामा परेको छ। भोटेकोसी बाढी पीड़ितलाई राहतदेखि पुननिर्माणसम्मको संयुक्त प्याकेज शीर्षकमा यो खबर छ।
0: खुल्यो कृष्णभीर पृथ्वी राजमार्ग सञ्चालन, गोर्खापत्र खबर लेख्छ। कृष्णभीरमा राजमार्ग नै भाँसिएपछि अवरूद्ध रहेको पृथ्वी राजमार्ग दशौं दिन आइतबार परीक्षणका रूपमा सञ्चालनमा ल्याइएको छ। भाँसिएको राजमार्गलाई सँगै रहेको भीरमा डाइभर्सन गरी पुनर्स्थापना गरिएपछि राजमार्ग सञ्चालनमा ल्याइएको हो। पृथ्वी राजमार्ग नागढुङ्गा मुगलिन सड़क योजना पश्चिम खण्ड